0: भाउजू दर्शन
1: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले नेपालीमा समाचार सुन्नुहुनेछ भने नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालो कार्यक्रम अखबार राख्नेछौँ करिब 36 सम्म। 6:30 को समय रहनेछ अन्तर सम्वादको। अहिलेलाई भने संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय भेटवार्ता भएको छ। उहाँहरू बीच हिजो साँझ भएको द्विपक्षीय भेटवार्तामा द्विपक्षीय व्यापार, लगानी, सम्पर्क, सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायतका विषयमा छलफल भएको बताइएको छ। भेटवार्तामा मन्त्री खनालले वर्तमान सरकार भारतसँग सहकार्य गर्न इच्छुक रहेको प्रष्ट पार्नुभयो। उहाँले गत अप्रेल महिनामा मोरिसमा भएको नवौं इन्डियन ओसियन सम्मेलनको साइडलाइनमा विदेश मन्त्री जयशंकरसँग फलदायी छलफल भएको र पुनः भेट्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै भारतको उच्चस्तरीय महत्वपूर्ण भ्रमण गर्नुभएको उल्लेख गर्दै नेपाल र भारत केवल दुई देश मात्र नभई एक गौरवशाली प्राचीन सभ्यताका साझेदार भएको उल्लेख गर्नुभएको थियो। भारतको सहयोगमा 2072 सालको भूकम्पपछिको पुननिर्माण कार्यक्रम अन्तर्गत सम्पन्न 72 स्वास्थ्य संस्था तथा 12 सांस्कृतिक सम्पदा परियोजना भर्चुअल रूपमा हस्तान्तरण गरिएका छन्। भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाललाई हिजो भारतीय विदेश मन्त्री एस जयशंकरले सो परियोजना हस्तान्तरण गर्नुभएको हो। त्यस्तै उहाँहरूले हिजै भारत र नेपालको राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस बीच सीमा पार व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउन जोड लिङ्केज संयुक्त रूपमा शुभारम्भ गर्नुभएको विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। त्यस्तै दुवै मन्त्रीको समुपस्थितिमा हिजै नयाँ दिल्लीमा डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालय बीच भोइस फर्स्ट भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह निर्माण गर्न सम्झौता आदान प्रदान भएको छ। सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चद्वारा हिजो टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा सभामुख अर्यालले संघीयता कार्यान्वयनमा तीन तहका सरकारबीच समन्वय र सहकार्य नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयो। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समुदायसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सभामुख अर्यालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। त्यस्तै सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघले आवश्यक कानून नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै संवैधानिक अधिकार सहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। अध्यक्ष दाहालले जनताका भावनालाई आत्मसात गर्दै लोकतन्त्रलाई मजबुत बनाउने तर्फ तीनवटै तहको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। आजसम्म चल्ने सम्मेलनमा संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनु पर्ने बताउनु भएको छ। हिजोदेखि शुरू भएको पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा रासोपाको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनैतिक शक्ति बन्ने भएकाले पार्टीलाई अझै फराकिलो, समावेशी र सुदृढ बनाउनु पर्ने उल्लेख गर्नुभएको छ। सभापति लामिछानेले मबाट हामीमा रूपान्तरण हुने बेला आएको उल्लेख गर्दै संगठन विस्तार हुँदा म रहन्न कि भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्ने बताउनुभयो। रासोपाको हिजो 37 र आज 29 जिल्लामा अधिवेशन हुँदैछ भने वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेकाले पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई नरहेको बताउनु भएको छ। रासोपा धादिङको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलिया तन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने बताउनुभयो। उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। हिजै रासोपा नुवाकोटको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय तथा सरकारी निकायमा हुने सेटिङ विकृति र बिचौलिया तन्त्रको प्रभाव अन्त्य हुँदै गएको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत बीचको सम्बन्धलाई नयाँ सिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। भारतीय
टेलिभिजन च्यानल एनडिटिभीसँग हिजो विशेष संवाद गर्दै नेपाल र भारतबीच खुला सिमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 र 12 छात्रवृत्तिका लागि पहिला मनोनयन सूचीबाट 3,735 विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ। कक्षा 11 र 12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नाका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभयो। यसअघि प्रकाशित अन्तिम योग्यताक्रम विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको संख्याका आधारमा नाम सिफारिस गरिएको उहाँले बताउनुभयो। मनोनयनमा परेका परीक्षार्थीहरूले मनोनयन पत्र लिएर एजेट 27 गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्ने परीक्षा समितिका संयोजक ढकालले जानकारी दिनुभयो। यस वर्षका लागि महानगरभित्रका 145 शिक्षण संस्थाका लागि 4,857 कोटा निर्धारण गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेको तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो। मन्त्री मेहताले सरकारबाट निशुल्क वितरण गरिने औषधि र स्वास्थ्य बिमा अन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणलाई जोड दिने गरी आवश्यक व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 3 बस्ने लक्ष्मी थापा कार्की र बुढा नीलकण्ठ 8 बस्ने प्रिया बानिया रहेका छन्। पक्राउ मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग 11,50,000 र प्रियाले जापान पठाइदिन्छु भन्दै एकजनाबाट 2,00,000 लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन्। पछिल्ला केही दिन यता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ। हुम्लाको हिल्सा नाका गत वैशाख 1 सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख 30 गतेदेखि विदेशी पर्यटक हुम्ला पुग्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। वैशाखमा सुनसान देखिएको सिमकोट विमानस्थलमा जेठ 1 सातादेखि विदेशी पर्यटकको आगमन बढेको उहाँले बताउनुभयो। बाढीका कारण अवरुद्ध दिक्तेल सखेवा भन्ज्याङ सडक सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोटी मजुवागढी नगरपालिका 8 बुवालगुङ स्थित पङ्खु खोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध भएको थियो। मध्यपाडी लोकमार्गमा पर्ने दिक्तेल चखेवा भन्ज्याङ सडक एजेट 22 गते वर्षापछि आएको भीषण बाढीले अवरुद्ध बनेको थियो। उक्त सडक दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका नेपाली सेनाको गढ जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीले सञ्चालनमा ल्याएका हुन्। र अछामको साफेबगर नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन कार्य अस्थायी रूपमा बन्द गर्न सूचना जारी गरेको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम प्रत्येक वर्ष असार 1 गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ। उक्त कानूनी व्यवस्था अनुसार साफेबगर नगरपालिका क्षेत्रभित्रका नदी तथा खोला खोल्सीहरूबाट नदीजन्य पदार्थ उत्खनन गर्ने कार्य 2083 असार 1 गतेदेखि 2083 भदौ 31 गतेसम्म पूर्ण रूपमा बन्द रहने नगरपालिकाले जनाएको छ। 6 बजेको समाचार यहीँसकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 24 गते आइतबार, ज्येष्ठ कृष्ण पक्ष सप्तमी तिथि, तदनुसार 7 जुन सन् 2026, नेपाल सम्बत 1146, आज अनलागा 7। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर, नयाँ ढङ्गले आगामी साझेदारीको यात्रा शीर्षकमा गोर्खापत्र दैनिकमा प्रकाशित खबरबाट गरौँ। नेपाल भारत द्विपक्षीय सम्बन्धलाई थप सुमधुर र पहिलो बलियो बनाउँदै नयाँ ढङ्गले आगामी साझेदारीको यात्रामा अघि बढ्ने समझदारी दुई छिमेकी मुलुकबीच भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डल र भारतका विदेश मन्त्री एस जयशंकर बीच शनिबार भारतको नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तामा दुई देशबीचको लामो सम्बन्ध आपसी सहकार्यको अवसर पहिल्याउँदै थप बलियो बनाउने समझदारी भएको हो। द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नयाँ सम्भावनाका क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि दुई देशका प्रतिनिधिमण्डलले मतैक्य प्रकट गरेको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले जनाएको छ। भेटवार्तामा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली जनताको तर्फबाट भारत सरकार र त्यहाँका जनताको सुख र समृद्धिको कामना गर्दै पठाउनु भएको शुभकामना सन्देश सुनाउनु भयो। गत महिना मोरिसमा नवौं हिन्द महासागर सम्मेलनको छेकोमा भएको फलदायी भेटवार्ताको स्मरण गर्दै फेरि आफूहरूबीच ठोस र महत्वपूर्ण अवसरबीच भएको भेटले थप खुसी तुल्याएको उहाँले आउनुहुनु भयो। सो क्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको भर्खरै सम्पन्न भारत भ्रमणको स्मरण गर्नुभयो। नेपाल र भारत दुई देश मात्र नभएर प्राचीन सभ्यताको साझा हिस्सेदार रहेको कुरा दोहोर्याउँदै उहाँले भन्नुभयो, हामीले गर्वका साथ स्वीकार गरेका छौँ, हामी एक गर्विलो प्राचीन सभ्यताका हिस्सेदार हौँ, हामी सभ्यतावादीबाट रूपान्तरित हुँदै आधुनिक विकासोन्मुख साझेदारका रूपमा नयाँ जन्म लिएर अघि बढेका छौँ। नयाँ सरकारको नेतृत्वमा नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको मन्त्री खनालले स्पष्ट पार्नुभयो। त्यसले पनि भारतसँगको सम्बन्धलाई उद्देश्यपूर्ण र उच्च सम्मानसाथ अघि बढाउन तत्पर रहेको उहाँले धारणा राख्नुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। अर्घाखाँचीका गाउँहरूमा अहिले पक्की सडक बनेका छन्। अधिकांश घरमा बिजुली, खानेपानी र इन्टरनेट सुविधा उपलब्ध छ। गाउँमै माध्यमिक तहसम्मका विद्यालय, आधारभूत स्वास्थ्य सेवा र यातायातको पहुँच विस्तार भएको छ। ट्याक्सी घरका आँगनसम्म पुग्ने अवस्था बनेपछि लामो समय विकासबाट टाढा रहेका बस्तीहरू आधुनिक सुविधाले भरिन थालेका छन्। प्रविधिको पहुँचले गाउँको जीवनशैली पनि फेरिएको छ। वृद्ध वृद्धादेखि युवक युवतीसम्मका हातमा स्मार्टफोन छन्। विदेश वा सहरमा रहेका आफन्तसँग भिडियो कल मार्फत सहज सम्पर्क हुने गरेको छ। बाहिरबाट हेर्दा अर्घाखाँचीका धेरै गाउँ अहिले सुविधा सम्पन्न र व्यवस्थित देखिन्छन्, तर विकासको यही चमकभित्र अर्को पीडादायी यथार्थ लुकेको छ। गाउँ क्रमशः रित्तिँदैछन्, मलिला खेतबारी बाँझिन थालेका छन्। घरहरू सुनसान मात्र होइन, भग्नावशेषमा परिणत हुन थालेका छन्। तीव्र बसाइसराईका कारण जिल्लामा खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दो छ। कृषि ज्ञान केन्द्र अर्घाखाँचीका अनुसार पछिल्लो दशकमा मात्रै 7,362 हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ। 30 वर्ष अघि 45,712 हेक्टर क्षेत्रफलमा खेती हुने गरेको जिल्लामा अहिले जम्मा 21,247 हेक्टर जमिनमा मात्र खेती भइरहेको तथ्याङ्क छ। 2070 सालसम्म आइपुग्दा खेती हुने क्षेत्रफल 28,609 हेक्टरमा झरेको थियो। विकास पुगे पनि रित्तिँदै गाउँ शीर्षकको यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। जोखिम मोलेर इटलीमा शरण खोज्दै नेपाली शीर्षकको समाचार आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। इटालीको उत्तरपूर्वी सहर ट्रिएस्टेको सेन्ट्रल रेल स्टेसन छेउको पार्कमा हरेक साँझ कम्तीमा 10 नेपाली लिनिया दोम्ब्रा ओडिबी एसोसिएसनको मद्दत खोज्दै पुग्छन्। लिनिया स्थानीय गैर सरकारी संस्था हो जसले ट्रिएस्टे सेन्ट्रलको सडकमा बास लिन पुगेका नेपालीसहित आप्रवासीलाई प्राथमिक स्वास्थ्य जाँच,
खाना र लत्ता कपडा उपलब्ध गराउँदै आएको छ। हरेक साँझ कम्तीमा 10 नेपाली खाना र लत्ता कपडा खोज्दै आउँछन्। एसोसिएसनकी संस्थापक लोरेना फोर्न सरले भन्नुभयो, यहाँको कमजोर प्रशासनका कारण आश्रय पाउनेहरूमध्ये नेपाली अन्तिममा पर्छन्। उहाँका अनुसार पछिल्लो वर्षमा ट्री एस्टे स्टेसनको अगाडिको चोकमा नेपालीको दैनिक उपस्थिति उल्लेखनीय रूपमा बढिरहेको छ। त्यसरी खाना खोज्दै आउने नेपालीले इटाली प्रशासनबाट आश्रय नपाएसम्म सडकमा नै बस्नुपर्छ। यो पार्कमा 100 बढी नेपाली अलपत्र छन्। यो संख्या नियमित जस्तै भइसकेको छ। यी नेपाली पश्चिम बाल्कन मार्ग हुँदै ट्री एस्टे सेन्ट्रल स्टेसन आइपुगेका हुन्। इटली स्लोभेनियाको सीमा नजिकको ट्री एस्टे बाल्कन मार्गबाट इटली प्रवेश गर्ने प्रमुख नाका मध्ये एक मानिन्छ। ट्रेस्टको पार्क संसारभरका आप्रवासी आइपुग्ने ठाउँ हो। यहाँ आइपुगेर लिनियाको सम्पर्कमा पुगेका नेपालीले खाना र कम्बल, कसै कसैले टेन्ट त जसो तसो पाउँछन्। त्यसकै भरमा सडक, पार्क र पुरानो बन्दरगाहको जीर्ण भवनमा उनीहरू महिनौसम्म चिसो भुइँमा रात बिताउने गरेका छन्। जोखिम मोलेर इटलीमा शरण खोज्दै नेपाली शीर्षकको यो समाचार तस्विरसहित आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाट एक क्लिक लाखौं रुपियाँ गायब शीर्षकको अर्को समाचार लिँदैछौ। विश्वकप फुटबलको मिति नजिकिएसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेका छन्। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिङ्क क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्युटर ह्याक हुने र बैङ्क खाताबाट रकम चोरी हुने घटना बढेको छ। चाबहिलका अनिल डङ्गोल महर्जनले गत आइतबार साँझ फेसबुक चलाउँदै गर्दा एनबिटिभी मार्फत निशुल्क विश्वकप फुटबल हेर्न सकिने विज्ञापन देख्नुभयो। विश्वकप प्रतिको रुचि र मोबाइलमा निशुल्क हेर्न पाउने सुविधाका कारण उहाँले तुरुन्तै विज्ञापनमा रहेको लिङ्क थिचेर एप डाउनलोड गर्न खोज्नुभयो। लिङ्क क्लिक गर्न साथ उहाँको मोबाइल ह्याङ भयो। धेरै बेर मोबाइल अड्किए जस्तो भएपछि उहाँले रिस्टार्ट गरिरहनुभयो, तर फोन स्लो नै भइरह्यो। किन ह्याङ भइरहेको छ सुरुमा थाहै पाइन, उहाँले भन्नुभयो। केही बेरपछि मेरो घडीमा बैङ्क खाताबाट पैसा काटिएको म्यासेज आयो। त्यसपछि पो खङरङ परे। ह्याक्ड भएछ भन्ने बल्ल बुझे। फोन चलिरहेको थिएन। घडी फोनमा जोडिएको हुनाले लगातार 3 म्यासेज आएको देखे। 3 3 लाख रुपियाँ काटियो। नहर बढाएर फोन अफ गरे पनि माछा पुस्त्रे ब्याङ्कबाट 1 लाख र नेपाल ब्याङ्क लिमिटेडबाट 2 लाख रुपियाँ काटिसकेको थियो। भोलिपल्ट बिहान यसबारे साइबर ब्युरोमा उजुरी दिएको र ब्याङ्कहरूलाई पनि अनलाइन ब्याङ्किङ सेवा बन्द गरिदिन जानकारी गराएको उहाँले बताउनुभयो। एक साता बितिसक्दा पनि डङ्गोलको फोनमा अझैसम्म डाउनलोड कम्प्लिट प्लिज रिस्टार्ट भन्ने म्यासेज आउने गरेका छन्। रिस्टार्ट गरेपछि मोबाइल खोल्नका लागि पासवर्ड हाल्दा ह्याकरले ब्याङ्कबाट पैसा निकाल्ने अवसर पाउँदो रहेछ। उहाँले भन्नुभयो, हामीले यता फिङ्गरप्रिन्ट वा फेसियल रिकग्निसबाट मोबाइल अनलक गर्दा ह्याकरले उता ब्याङ्किङ एपमा पर्मिसन पाउँदा रहेछन्। मलाई त मेरो मोबाइलको रिमोट नै अर्काको हातमा पुगे जस्तो अनुभव भयो। यो ठगी धन्दा सम्बन्धी समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा सत्तारूढ रासोपाको यस्तो छ महाधिवेशन तयारी शीर्षकको समाचार प्रकाशित छ। 5 लाख भन्दा बढीले सदस्यता लिएको, थपिने क्रम जारी रहेको, 3,000 भन्दा बढी प्रतिनिधि हुने सम्बन्धीका हेडलाइनहरू यो समाचारमा देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रथम महाधिवेशनको तयारी तीव्र पारेको छ। 7 असार 2080 स्थापना भएको पार्टीले 4 वर्षपछि स्थापना दिवसकै अवसरमा 7-9 असारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। महाधिवेशन तयारीका लागि रासोपाले पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। यस्तै 30 अरू उपसमिति पनि बनाइएको छ। उपसमितिहरूले काम गरिरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले
बताउनुभयो। विधानमा के संशोधन हुँदैछ उपशीर्षकमा खबर अगाडि छ। रासोपाले सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा विधान संशोधन समिति बनाएर काम गरिरहेको छ। समितिले विधानमा संशोधन गर्नुपर्ने विषय पहिचान गरेर सुझावका लागि केन्द्रीय सचिवालय र केन्द्रीय समितिमा पेश गरेको छ। संयोजक आचार्यले केन्द्रीय समितिको सुझावपछि मस्यौदालाई अन्तिम रूप दिएर पारित गरिने बताउनुभयो। उहाँका अनुसार पार्टी संगठनलाई आगामी दिनमा प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रक्रियाहरू व्यावहारिक बनाउने हिसाबले विधान संशोधन हुनेछ। उहाँले भन्नुभयो, पदाधिकारी संख्या हेरफेरदेखि आवश्यक नीतिगत व्यवस्था परिमार्जन गरिएको छ। महामन्त्री एकजना भएकोमा दुईजना राखिएको छ। बालेन्द्र शाह समूहबाट भूपदेव शाह दोस्रो महामन्त्री हुनुहुन्छ। यसलाई विधानले समेटेको छ। यसै गरी उपसभापति दुई थियो, एकजना थपेर तीन पुर्याइयो। सहमहामन्त्री तीनजना थियो, एक थपेर चार बनाइएको छ। सहप्रवक्ता एकजना थप्ने केन्द्रीय समितिको निर्णय अनुसार विधानमा व्यवस्थापन गरिएको छ। 66 जिल्लामा अधिवेशन सुरु भइसकेको सम्बन्धीको प्रसङ्ग पनि यहाँ उल्लेख गरिएको छ। सत्तारूढ रासोपाको महाधिवेशन सम्बन्धीको यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। हजारौं कलिला मुनामा कुपोषण शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। 5 वर्ष उमेर नपुग्दै देशभरका हजारौं बालबालिका कुपोषणको शिकार बनेका छन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय पोषण लेखाजोखाले देशभर गरेको परीक्षण अनुसार 18,309 बालबालिकामा कडा खालको कुपोषण भेटिएको छ। मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार 707 स्थानीय तहमा कुपोषणको परीक्षण गरिएको थियो। कलिलै उमेरदेखि बालबालिकामा कुपोषण देखिएपछि उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर देखिएको छ, जसकारण बालबालिका विभिन्न रोगको शिकार बन्न पुगेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। परीक्षामा जफत गरिएका 1 करोड मूल्य बराबरको मोबाइल नष्ट प्रकरणमा कानुनी परीक्षणको विषय बन्न सक्ने शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। सिराहाका विभिन्न केन्द्रमा गत चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसई र वैशाखको 2 सातादेखि सञ्चालित कक्षा 12 परीक्षामा विद्यार्थीबाट खोसिएका मोबाइल पानीमा डुबाएर नष्ट गरिएपछि चौतर्फी आलोचना भएको छ। एसई र कक्षा 12 परीक्षामा विभिन्न परीक्षा केन्द्रहरूमा विद्यार्थीबाट खोसिएका 7 आइफोन, 499 विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा 5 स्मार्ट घडी शुक्रबार जिल्ला प्रहरी कार्यालय परिसरमा पानीमा डुबाएर नष्ट गरिएपछि आक्रोश बढेको हो। विद्यार्थीहरूबाट बरामद गरी नष्ट गरिएको मोबाइल सहितका सामग्रीको बजार मूल्य करिब 1 करोड रुपियाँभन्दा बढी रहेको बताइएको छ। स्थानीय प्रशासनले मोबाइल नष्ट गर्ने निर्णयप्रति अभिभावकहरूले प्रश्न उठाउँदै दुःख गरेर किनेको सम्पत्ति नष्ट गर्नु नाजायज रहेको छ

आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ। बाँदर आतंकबाट जोगिन वैकल्पिक खेती शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। धनकुटा महालक्ष्मी नगरपालिका 5 मिलाङचुङका चमक बहादुर कुँवरले अहिले करिब 10 रोपनी बारीमा बेसार खेती गर्नुभएको छ। 3 वर्ष अघिसम्म धान, मकै, टमाटर, प्याज तथा तरकारी खेती गर्दै आउनुभएका कुँवर यो बालीमा बाँदर सहित अन्य जंगली जनावरले दुःख दिएपछि बेसार खेतीतर्फ लाग्नु भएको हो। अहिले उहाँको घर वरिपरि आँप, लिची, सुपारी सहित बेसार देख्न पाइन्छ। आँप, लिची र सुपारीमा बाँदरले पटक पटक क्षति पुर्याउने गरेको भए पनि बेसारमा भने कुनै असर पुर्याउँदैन। कुँवर भन्नुहुन्छ, पहिले पहिले बाँदरले टमाटर, प्याज लगायत फलफुल उत्पादन हुनै दिँदैनथ्यो, तर अहिले बेसार खेती गर्न थालेपछि कुनै समस्या छैन। यो समाचार गोर्खापत्रमा प्रकाशित छ। नयाँ बासस्थान खोज्दै बाघ शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। पछिल्लो समय संरक्षित क्षेत्रभन्दा बाहिरी स्थानमा रहेका साना वनमा बाघ भेटिन थालेका छन्। कहिल्यै बाघ नभेटिएका ठाउँमा बाघ भेटिन थालेपछि विज्ञले यसलाई बाघले आफ्नो बासस्थान विस्तार खोजेको अर्थमा बुझेका छन्। वन्य जन्तु विज्ञ डाक्टर बाबुराम लामिछाने पछिल्लो समय तराईमा रौतहरदेखि सर्लाहीसम्म, पूर्वमा इलाम, पश्चिममा रूपन्देहीको सैनामैना, बुटोल पश्चिमको चुरै क्षेत्र, कपिलवस्तु, सुदूरपश्चिमको डणेलधुराको महाभारत पर्वतसम्म बाघ भेटिएको बताउनुहुन्छ। यो समाचार गोर्खापत्रमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा दिल्लीमा सरकार विरुद्ध ककरोच जनता पार्टीको प्रदर्शन शीर्षकको समाचार प्रकाशित छ। भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा शनिबार ककरोच जनता पार्टी सिजेपीको आह्वानमा भएको विरोध प्रदर्शनमा सयौं युवा सहभागी भएका छन्। भेला भएका युवाले ककरोचको मास्क लगाएका थिए। उनीहरूले हातमा राष्ट्रिय झण्डा र पाठ्य पुस्तक बोकेका थिए। सिजेपीका संस्थापक 30 वर्षीय अभिजित दीपकेले आन्दोलनको अगुवाई गर्नुभयो। अमेरिकाको बोस्टनमा अध्ययन गर्दै गर्नुभएका उहाँ शनिबार नयाँ दिल्ली आइपुग्नु भएको थियो। साङ्लाहरूले डर मान्दैनन् प्रदर्शनकारीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो। इन्स्टाग्राममा सिजिपीसँग मूलधारका पार्टीहरूभन्दा धेरै फलोअर्स छन्। एक महिना नबित्दै 2 करोडभन्दा धेरैले सिजिपीलाई फलो गरिसकेका छन्। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा
0: आइतबारे इलाम
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
0: दुर्लुङकोट पर्वत
1: पोखरा कास्की
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा
0: बगनास काली पाल्पा
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला
1: खलङ्गा जुम्ला
0: मानमा कालीकोट
1: मुर्माटप मुगु
0: जुफाल डोल्पा
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली
1: खोडपे बैतडी
0: छापरी दार्चुला
1: हेमन्तबाडा बजाङ
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: को समावेशी आवाज।
1: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। सङ्घीय सरकारले गत 15 गते संसदमा आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरिसक्दा प्रदेश सरकारहरू पनि बजेट सार्वजनिक गर्ने तयारीमा लागेका छन्। केही प्रदेशहरूले प्रदेशसभा मार्फत नीति तथा कार्यक्रम पारित गरेका छन्। हिजो मात्र कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम कर्णाली प्रदेश सभा बैठकबाट पारित भएको छ। यसअघि गत आइतबार प्रदेश सरकारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो, जसमा समृद्ध कर्णाली, सुखारी कर्णालीवासी भन्ने दीर्घकालीन सोचलाई कार्यान्वयन गर्ने लक्ष्य केन्द्रमा राखिएको छ। सँगै कर्णाली प्रदेशका बहुआयामिक विषयवस्तुहरूलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ। कृषि उत्पादन उत्पादकत्व वृद्धि गर्दै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने तथा कृषि उपजको निर्यात प्रवर्धन गर्ने नीति अवलम्बन गरिने, कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजार व्यवस्थापन मार्फत ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने कर्णाली प्रदेशले लक्ष्य लिएको छ। शिक्षा क्षेत्रतर्फ सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्दै शैक्षिक गुणस्तर सुधार, दक्ष र सुसंस्कृत मानव पुँजीको विकास तथा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा कर्णाली प्रदेश सरकारले जोड दिएको छ। स्वास्थ्य क्षेत्रमा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्वास्थ्य संस्थाको सुदृढीकरण र सेवा प्रभावकारिता बढाउने नीति पनि कर्णाली प्रदेश सरकारले लिएको छ। युवालाई उत्पादनशील र आत्मनिर्भर बनाउने उद्देश्यसहित व्यावसायिक सिक तथा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिने पनि कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। नीति तथा कार्यक्रम पारित भइसकेपछि अब बजेट निर्माणको तयारीमा कर्णाली प्रदेश सरकार लागेको छ। कर्णाली प्रदेशको नीति तथा कार्यक्रम हिजो प्रदेश सभाबाट पारित हुँदै गर्दा बहुआयामिक गरिबी घटाउने, मानव सूचकाङ्क बढाउने, कृषि पर्यटनका विकास मार्फत रोजगारी सिर्जना गर्ने, सडक सञ्जाल जोड्ने र सामान्य नागरिकलाई सम्बोधन गर्ने गरी बजेट ल्याउन सांसदहरूले सरकारलाई सुझाव दिएका छन्। आज हामी कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित हुँदै गर्दा अब प्रस्तुत हुने बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम ले बोकेका उद्देश्य, अहिलेको अवस्था लगायतका सन्दर्भमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह। मन्त्रीज्यू
5: नमस्कार।
4: नमस्कार, स्वागत छ यहाँलाई।
5: धन्यवाद।
4: अब हिजो नीति तथा कार्यक्रम पारित भयो, यो सँगै यहाँ अब बजेट निर्माणको चरणमा हुनुहुन्छ। कर्णाली प्रदेश सरकार बजेट निर्माणको चरणमा छ। अब यो नीति तथा कार्यक्रम र बजेटलाई सँगसँगै मिलाउने सन्दर्भमा कसरी बजेट निर्माण गर्दै हुनुहुन्छ यहाँले?
5: सवालको लागि धेरै धेरै धन्यवाद। तपाईँले भनेकै सिद्धान्त र जे कुरा राख्नु भएको छ त्यही आधारमा चाहिँ हामीले बजेट बनाउँदैछौँ। नीति तथा कार्यक्रम पनि प्रदेश प्रमुख ज्यूले अस्ति पेश गर्नुभयो, त्यसमाथि छलफल भयो, माननीय सदस्य ज्यूहरूको सुझाव पनि आयो र हाम्रो मूल लक्ष्य समृद्ध कर्णाली, सुखारी कर्णालीकै दीर्घकालीन सोचलाई बजेटको मुख्य गन्तव्य बनाई प्रदेशलाई विक्रम सम्बत 2100 उच्च आर्थिक वृद्धि सहितको आधारभूत भौतिक सुविधा भएको, सबैलाई सम्मानजनक रोजगारी सहित सुरक्षित र स्वच्छ वातावरणमा बसोबास गर्ने सुखी नागरिकको प्रदेशका रूपमा विकास गर्ने सोचलाई सरकार पार्ने गरेर बजेट तर्जुमा गरेको छ। अब हाम्रो प्रदेशको जटिल भनेको भौगोलिक संरचना, कमजोर पूर्वाधारको अवस्था, गरिबी, असमानता र अशिक्षा जस्तो परिस्थितिको सामना गर्दै नागरिकका अपेक्षा सम्बोधन गर्न सीमित स्रोत साधनलाई उच्च प्राथमिकताका साथ विनियोजन एवं बाँडफाँड गर्नुपर्ने अवस्थामा चाहिँ हामीले अगाडि बढिराखेको छौँ। तपाईँले भने जस्तै विभिन्न कृषि औद्योगिकरणमा चाहिँ हामीले प्राथमिकता दिइराखेको छ र अहिलेसम्म यसलाई चाहिँ हामीले बजेटमा अङ्कमा जोड्नुपर्ने परिस्थिति देखिराखेको छ। मूल समस्या भनेको कर्णाली प्रदेशमा जति माग आउँछ त्यसमा चाहिँ अङ्कमा जोड्नलाई चाहिँ सीमित भनौँ न स्रोत भएको कारणले चाहिँ हामीलाई चुनौती हुँदो रहेछ। गत वर्ष पनि मलाई पत्रकार साथीहरूले सोधेको थियो, तपाईँले पोहोर साल बजेट बनाउँदाखेरि सबैभन्दा ठुलो समस्या अथवा चुनौती के थियो भनेर, मैले चाहिँ के भनेको थिएँ भनेदेखि अब हामीले सिद्धान्त प्राथमिकता नीति तथा कार्यक्रममा एक किसिमको प्रस्तुत गरिन्छ तर संसदमा बहस र माग अनुसार चाहिँ हामीले चाहिँ बजेट वक्तव्यमा आउँदाखेरि चाहिँ अलिकता फरक हुन जान्छ। यो कारण के हो भनेदेखि धेरै जस्तो अब कर्णालीको बासिन्दाको माग अथवा मानिनेहरूको माग चाहिँ ठुलो योजनाहरू भन्दा पनि साना साना योजनाहरूमा चाहिँ ध्यान जाने र हाम्रो समस्या पनि यही हो र हामीलाई चाहिँ ठुलो योजना र सानो योजनामा चाहिँ यो दुईटालाई चाहिँ तादमीयता कसरी बनाउने, ब्यालेन्स कसरी गर्ने भन्ने हामीलाई मेन चुनौती हुँदो रहेछ।
4: हजुर, भनेपछि अब स्थानीयवासी र सांसदहरूकै कुरा गर्दा यहाँले उल्लेख गर्नुभयो जस्तै ठुला पूर्वाधारका योजना, ठुला योजनाभन्दा ससाना योजनाहरूको माग चाहिँ बढी देखियो। अब यो सन्दर्भमा पनि हामी एकैछिनमा कुरा गर्छौँ। अब यो यहाँले बनाउँदै गरेको बजेट, अब अघिल्लो यो चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको सन्दर्भलाई लिएर यहाँले अब बनाउने बजेटलाई कसरी परिमार्जित गर्दै हुनुहुन्छ, भनेको यो चालु अवस्थाको बजेट कार्यान्वयनको सन्दर्भ, कार्यान्वयनको अवस्थालाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ?
5: कर्णाली प्रदेशमा के पनि देखिया छ, कर्णाली प्रदेश मात्रै होइन हाम्रो देशभरिको समस्या भने चाहिँ कार्यान्वयन पक्ष नै हुँदो रहेछ। अब हामीलाई चुनौती के छ भनेदेखि एउटा अब एउटा धेरै जुन प्रदेशहरूमा चाहिँ औँला ठहराइएको छ, 10,000 बढी हुने, यो त्यो हुने भन्ने किसिमले आरोप आउँदाखेरि चाहिँ हामीले चाहिँ यसलाई चाहिँ योजना ब्याङ्कको कन्सेप्टमा चाहिँ हामीले चाहिँ योजनाहरू चाहिँ योजना ब्याङ्क मार्फत आउनुपर्छ भनेर हामीले लागू गऱ्यौँ गत वर्षदेखि। अलिकता पहिला पनि थियो तर रियल स्ट्रिक्टली चाहिँ योजना ब्याङ्कको कन्सेप्ट र त्यसलाई चाहिँ हामीले चाहिँ आर्थिक वित्तीय उत्तरदायित्व ऐन बनायौँ र विनियोजन ऐन अनुसार चाहिँ हामीले चाहिँ अगाडि बढेको थियौँ र हामीले के देख्यौँ भनेदेखि हामीले कहिले चाहिँ बनाएको ऐन कार्यविधिले नै हामीलाई कार्यान्वयन गर्नको निम्ति चाहिँ बाधा हुँदो रहेछ। अब यो वर्ष हामीले गत वर्ष हामीले के सोचेका थियौँ भनेदेखि यो अलिकता भनौँ न अब बजेट विनियोजन भएको बजेटलाई चाहिँ टेन्डरमा जाने, टेन्डरमा गइसकेपछि त्यो अब ट्रेन्ड के देखिया छ भनेदेखि अब 100 रुपियाँको टेन्डरमा गयो भने चाहिँ 50 रुपियाँ 40 रुपियाँमा चाहिँ टेन्डर जाने, भनेपछि बाँकी 60 रुपियाँमा चाहिँ कोटेसनमा त्यही हाकिमहरूले चाहिँ दिन्थ्यो र यसले चाहिँ एउटा राम्रो यो गतिविधि लगेन, यसमा भ्रष्टाचार बढ्यो भनेर चाहिँ यसलाई चाहिँ रोक्नको निम्ति चाहिँ उत्तरदायित्व वित्तीय उत्तरदायित्व ऐनमा चाहिँ हामीले यो रोक्यौँ, बाँकी पैसा चाहिँ फर्काउनु पर्छ हाम्रो ढुकुटीमा भनेर हामीले त्यो नियम बनाएपछि चाहिँ यसपालि चाहिँ हाम्रो खर्च विवरण चाहिँ धेरै कम देखियो। त्यसले गर्दाखेरि अब एक वर्ष चाहिँ एक अनुभवले चाहिँ हामीले नीति बनायो भने चाहिँ अर्को वर्ष त्यो लागू गर्दाखेरि चाहिँ हामीले त्यसबाट पनि समस्या देख्यौँ हाम्रो खर्च कार्यान्वयनको लागि, त्यसले गर्दाखेरि त्यसलाई चाहिँ अब यो ऐन कानुन भनेको चाहिँ समय परिस्थिति अनुसार चाहिँ हामीले चाहिँ यसलाई संशोधन गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्ने हाम्रो एक्सपिरियन्समा। र अहिले चाहिँ हामीले विभिन्न कार्यविधि यो ऐन कानुन बनाएकोमा चाहिँ यो आउँदो वर्षसम्मको चाहिँ आर्थिक विधेयक विनियोजन विधेयकमा चाहिँ संशोधन गरेर छलफल गरेर संसदमाथि माननीय ज्यूहरूको पनि माग यस्तै भएको भएर चाहिँ हामी संशोधन गरेर चाहिँ अगाडि बढ्छौँ। र मेन अब एकचोटि बजेट आइसकेपछि त कार्यान्वयन पछि चाहिँ विभिन्न जिल्लाकै हाकिमहरू हुँदाखेरि अब अलिकति विशेष ध्यान कर्मचारीहरूले पनि लिनु पर्दो रहेछ। हामी चाहिँ मन्त्रीहरू चाहिँ यसको पछि लाग्ने हो र प्रदेशमा चाहिँ अलिकति अब धेरै जस्तो सङ्घ सरकारकै कर्मचारीहरू भएको भएर चाहिँ अलिकता गोष्ठी सेमिनारमा उहाँहरू धेरै जानी भएको भएर चाहिँ कार्यान्वयन पक्ष चाहिँ अलिकति कमजोर देखिएको छ।
4: अब कर्णालीमा धेरै समस्याहरू छन्, बहुआयामिक गरिबी छ, अब यसलाई घटाउनु पर्ने चुनौती छ, मानव सूचकाङ्कमा पनि अन्य प्रदेशभन्दा केही कमजोर छ कर्णाली प्रदेश। अब यो सन्दर्भमा यहाँले बजेट निर्माण गर्दै गर्दा अब यसलाई भनौँ न यी जति पनि समस्याहरू छन् यसलाई सम्बोधन कसरी गर्ने सोचाइ बनाउनु भएको छ यहाँले?
5: अब अघि हजुर
4: जुन बहुआयामिक गरिबी छ यो घटाउने सन्दर्भमा अब अहिले यो चालु आर्थिक वर्षमा भइरहेका प्रयासहरू र आगामी बजेटले यी विषयहरूलाई सम्बोधन गर्ने गरी यहाँको प्रयास र कर्णाली प्रदेश सरकारको प्रयास चाहिँ कस्तो हुन्छ?
5: अब हामीले अस्ति भर्खर युपी तथा कार्यक्रम प्रस्तुत गरेको छ, त्यसमा हामीले चाहिँ हाम्रो प्राथमिकताहरू पनि राख्यौँ, हामीले कसरी अगाडि बढ्ने भन्ने पनि कुरा राखेको छ। लगभग अब अहिले कर्णाली प्रदेश अथवा हाम्रो प्रदेश स्थापना काल भनेको चाहिँ हामीले आठौँ बजेट निकालेर अहिले नौ वर्षमा हामी प्रवेश गर्दैछौँ, अहिले नौ बजेट निकाल्दैछौँ 83-84। अब लगभग 10 वर्षमा चाहिँ हाम्रो संविधानमा पनि के लेखिया छ भनेदेखि अलिकता अब केही संरचनाहरू चेन्ज गर्नुपर्छ भने चाहिँ 10 वर्षमा चाहिँ छलफल गरेर अब संविधान पनि अलिकता संशोधन गर्ने भन्दाखेरि अब यो 8-9 वर्षमा चाहिँ जुन किसिमले चाहिँ बजेट निकालिराखेको थियो नीति तथा कार्यक्रमहरू हरेक वर्ष चाहिँ लगभग उस्तै हुन्थ्यो, अब अलिकता शब्दहरू चेन्ज भएर अब माग र समस्या त उही भएको भएर चाहिँ लगभग उस्तै हुन्थ्यो। तर यसपालि चाहिँ हामीले चाहिँ डाइरेक्ट अब हामीले यो जेएनजीको आन्दोलन पनि हामीले भोग्यौँ, त्यसले गर्दाखेरि डाइरेक्टली नागरिकलाई कसरी जोड्ने भन्ने तर्फ चाहिँ ध्यान दिएर चाहिँ अघि अस्ति हामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चाहिँ अङ्क चाहिँ जोड्न कोसिस गरिराखेको छौँ। र यो 2-3 दिनमा यसलाई कसरी अङ्कमा जोड्ने भनेर छलफल गरेर हामी अगाडि बढिराख्छौँ।
4: अब सम्भावनाको हिसाबमा कर्णाली प्रदेशमा अपार सम्भावना छ, अब विकासको काम गर्न पनि त्यहाँ नयाँ ढङ्गबाट जाने अवसर पनि छ। अब सडक सञ्जालको कुरा गर्ने हो भने सडक सञ्जाल जोड्न अझै धेरै बाँकी छ, सडकमा काम गर्नुपर्ने भू धरातलको हिसाबमा पनि भू संरचनाको हिसाबमा पनि अलिकति जटिल छ, त्यही कारण पनि त्यहाँ सडक सञ्जालले सबै ठाउँहरू जोड्न नसकिरहेको अवस्था छ। अब यो वर्षमा भनौँ न यो यहाँले पनि उल्लेख गर्नुभयो प्रदेश सरकारले करिब 10 वर्ष हुन लाग्यो, 9 बजेट यहाँले ल्याउँदै हुनुहुन्छ, अब यो बिचको उपलब्धिलाई चाहिँ कसरी हेर्न सकिन्छ? अब यहाँको 2 वर्ष अब दोस्रो वर्ष यहाँले बजेट प्रस्तुत गर्दै हुनुहुन्छ,
5: अब मेन कुरा भनेको चाहिँ धेरै जस्तो जनतालाई चाहिँ फिलिङ के भइरहेछ भनेदेखि सरकारले खास केही गरिराखेको छैन। अस्ति भर्खर चुनाव सकियो, म चाहिँ चुनावकै दौरानमा थिएँ र मैले के भनेको थिएँ भनेदेखि जनता मैले यसो चुनावको दौरानमा चाहिँ मेरै जिल्लामा चाहिँ त्यो जिल्लाको बोर्डर छेरागाड भन्ने ठाउँबाट दल्ली भन्ने ठाउँमा जाँदाखेरि लगभग अब हामी पहिला खलङ्गा सदरमुखाममा जानुपर्ने थियो, सदरमुखामबाटै पुरै एक दिन हिँडेर चाहिँ जानुपर्छ। तर अब 10 वर्षकै अन्तरालमा चाहिँ हामी छेडाघाट भनेको त्यो जाजरकोटको बोर्डरबाट दल्ली भन्ने ठाउँमा चाहिँ क्षेत्र नम्बर एक कको क्षेत्रमा जाँदाखेरि हामी 2 घन्टामा बाटोमै गाडी लिएर हामी पुग्यौँ भनेपछि त्यो विकास होइन, विकास नभएको होइन, तर जनतालाई चाहिँ के चाहिएको छ भनेदेखि डाइरेक्ट यु नो लाभ खोजिराखेको छ विकासबाट। अब हाम्रो क्षेत्रहरूमा बाटो बनाएर पनि खास जनतालाई चाहिँ अब फाइदा त भइराखेको छ, बिरामी सिरामी गाडी साडी चलेर, तर खास गरेर जनताको चाहिँ गाडी नभएको भएर उनीहरूले त्यो विकास चाहिँ अनुभूति गरिराख्न सकेको छैन। त्यसैले चाहिँ विकास सँगसँगै जनतालाई कसरी जोड्ने भन्ने हाम्रो मेन चुनौती आइराखेको छ। र आउँदो वर्षमा चाहिँ जसरी हामीले अलिकति इन्फ्रास्ट्रक्चरहरू हामीले कायम गरिराखेका छौँ, बिस्तारै बिस्तारै भए पनि जुन गतिमा आउनुपर्ने त्यो चाहिँ नआएको होला, तर नभएको पनि होइन। जस्तो मेरै क्षेत्रमा तपाईँले 70 सालदेखि अहिले त्यो समीक्षा गर्नुभयो भने धेरै विकास भएको छ। 70 सालमा मैले सङ्घीय संविधान सभाको सदस्यमा लड्दाखेरि चाहिँ म मेरो पुरानो 15 वटै गाविसमा 3 महिना लागेर हिँडेर गएको थिएँ। सदरमुकामबाट मेरो क्षेत्रमा आउनलाई 1 दिन लाग्थ्यो, एकचोटि आइसकेपछि एउटा कार्यक्रम गरेर सदरमुकाममा फर्किन सकिन्थ्यो। अहिले चाहिँ सबैभन्दा टाढा जुनी चाँदे अथवा डोल्पाको सीमामै पुगेर 1 दिनमै कार्यक्रम गरेर हामी सदरमुकाममा फर्किन सक्छौँ भनेपछि यो विकास त भएको हो। तर त्यो विकासलाई चाहिँ जनतालाई चाहिँ कसरी अनुभूति दिलाउने, चेतनाको पनि यसमा भनौँ न विकासमा कसरी जोड्ने, विकास सँगसँगै चेतनाको पनि विकास गर्न पर्दो रहेछ। मैले चाहिँ सधैँ के भन्ने गरेको छु भनेदेखि विकासलाई कसरी डाइजेस्ट गराउने त्यतातिर पनि हामीले ध्यान दिनुपर्छ। र चेतनाको पनि र ह्युमन रिसोर्स डेभलपमेन्ट सँगसँगै विकास सँगसँगै भौतिक डेभलपमेन्ट सँगसँगै गर्यो भने चाहिँ यसलाई चाहिँ हासिल गर्न सकिन्छ कि जस्तो लाग्छ।
4: पछिल्लो समय अब सडक पूर्वाधारमा थुप्रै विकास भएको छ, प्रदेश सरकारले कार्यान्वयन प्रदेश सरकार कार्यान्वयन भइसकेपछि अझै यसले चाहिँ तीव्रता पाएको छ, यहाँले पनि भन्नुभयो। अब सँगै जनताका गुनासाहरू छँदैछन्, जनताले अनुभूति गर्न नपाएका गुनासाहरू यहाँले पनि उल्लेख गर्नुभयो, यहाँले पनि सुनिरहनु भएको छ, हामीले पनि सुन्दै आएका छौँ। कर्णाली प्रदेशमा अब बेरोजगारीको समस्या छ, अन्य प्रदेशहरूमा जस्तै थुप्रै युवाहरू रोजगारीका सिलसिलामा विभिन्न मुलुकहरू गइरहेका छन्, यो सङ्ख्या कर्णालीमा पनि धेरै छ। अब यी विषयहरूलाई सम्बोधन गर्ने एउटा रूपान्तरणकारी योजना ठुला प्रोजेक्टहरू कर्णाली प्रदेशमा किन सञ्चालन हुन नसकिरहेका हुन्, यसको अवस्था चाहिँ कस्तो छ, रूपान्तरणकारी योजनाका सन्दर्भमा अबको बजेटमा सम्बोधन गर्ने प्रसङ्ग सँगै अहिले यो अवधिमा किन यस्ता रूपान्तरणकारी योजनाहरू चाहिँ कर्णाली प्रदेशमा आउन सकेनन् त?
5: तपाईँले एकदम जायज सवाल सोध्नुभयो। हामीले यो कर्णाली प्रदेशको तपाईँले नीति तथा कार्यक्रममा अथवा बजेटमा हरेक वर्ष तपाईँले हेर्नुभयो भने चाहिँ रिटेन रिटर्नी भन्ने प्रोग्राम हामीले राखेका छौँ। भनेपछि अब विदेशमा गएका नेपालीहरू जो फर्केर केही सिप ज्ञान पैसा लिएर फर्किन्छ नि हाम्रो देशमा, उनीहरूलाई चाहिँ आफ्नै ठाउँमा कसरी प्रोत्साहन गरेर व्यापार गरेर उनीहरूले सिकेको सिपलाई चाहिँ प्रोत्साहन गरेर चाहिँ अगाडि बढाउने भनेर हामीले विभिन्न अनुदान अब लोन दिने कार्यक्रमहरू पनि हामीले राखेका छौँ। तर यसमा चाहिँ जुन सोचेको अनुसार चाहिँ हामीले चाहिँ अगाडि बढाउन सकिराखेको छैन। तथापि कार्यक्रम राखे पनि बजेटमा राखेर बजेट छुट्याएको अनुसार पनि यसलाई चाहिँ अब जस्तो बिजनेस इन्क्युबेसन सेन्टर विभिन्न तरिकाले चाहिँ हामीले चाहिँ बजेटमा राखिराख्या हुन्छ। तर यसको त्यो लाभग्राहीहरू चाहिँ यसलाई मोटिभेट गरेर भनौँ न यो कम्युनिकेसन ग्याप भएको हो कि अब अहिले के भइरहेछ देशकै परिस्थिति यसो हेर्नुभयो भने चाहिँ ब्याङ्कहरूमा पनि लोनहरू अब पैसा धेरै छन् त लिक्विडिटी अहिले धेरै छ त्यसले गर्दाखेरि चाहिँ ब्याङ्कले पनि लोन दिन्छु भन्दाखेरि पनि दिइरहने परिस्थिति छैन। हामी प्रदेश सरकारले त्यो सँगसँगै ब्याङ्कहरूसँग जोडेर तिमीहरूको ब्याज चाहिँ दिन्छु भन्दाखेरि पनि अहिले यो सिक्योर फिलिङ नभएको भएर व्यापारीहरू चाहिँ अगाडि आइराख्न आइराखेको वातावरण देखिराखेको छैन। प्रोजेक्टहरू उनीहरूको मनमा छ होला, भिजनहरू उनीहरूको मनमा भए पनि त्यो रिस्क लिनलाई चाहिँ अब त्यसको लागि चाहिँ व्यापार गर्नलाई चाहिँ एउटा स्टेबल इन्भाइरोमेन्ट चाहिँदो रहेछ र सेफ इन्भाइरोमेन्ट चाहिँदो रहेछ। अब जुन किसिमको परिस्थितिहरू नेपालमा देखिराखेका छ आफ्नो लगानीमा सुरक्षा नदेखेर नि मलाई लाग्छ धेरै जस्तो मान्छेहरू चाहिँ यहाँ त्यो रिस्क लिनुभन्दा बरु विदेशमै गएर अलिकता कमाएर अब परिस्थिति अलिकता स्टेबल भयो भने चाहिँ फर्केर आएर अनि गरौँला भन्ने सोच भएको हो कि जस्तो लाग्छ। तर हामी कर्णाली प्रदेशमा अब यसपालि गत वर्ष पनि अघि मैले भनेको थिएँ एक वर्ष हामीले चाहिँ राख्छौँ त्यसको अनुभव लिन्छौँ अब पोहोर साल रिटर्न रिटेनी भन्ने प्रोग्राम राखेर विभिन्न लोनको भनौँ ब्याज अनुदान यस्तै बिजनेसलाई प्रोत्साहन गर्नलाई बिजनेस इन्क्युबेसनको प्लानिङहरू गरेर हामीले राखेका थियौँ। तर धेरै मान्छेहरू त्यो लिन नआएको भएर चाहिँ यसलाई चाहिँ कसरी फेरि हामीले यसलाई चाहिँ निरन्तरता दिन त दिने तर कसरी यसलाई बढी एट्र्याक्सन गर्ने भन्नेतिर हामीले चाहिँ छलफल चलाइराखेको छ मैले।
4: हुन्छ त मन्त्रीज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौँ कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र हिजो पारित नीति तथा कार्यक्रम पारित भएसँगै अब कर्णाली प्रदेश सरकारले ल्याउने बजेट यसका प्राथमिकता सँगै अहिले कर्णाली सरकारले गर्दै गरेका काम र कर्णाली सरकार बासिन्दाहरूको गरिबी घटाउने मानव सूचकाङ्कलाई चाहिँ स्तर बढाउने रोजगारी सिर्जना गर्ने लगायतका सन्दर्भमा कर्णाली प्रदेश सरकारले अहिले गरिरहेको प्रयास लगायतका सन्दर्भमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहसँग आज हामीले कुराकानी गर्यौँ। यो सँगै आजको अन्तरसंवाद यति नै। प्राविधिक साथी शङ्कर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष।
4: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
5: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गएँ, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
4: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
6: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: होइन, के पोको पारा त्यस्तो, सुन भेट्यौ कि क्या?
8: हो, सुनै हो, हेर त,
7: ए माटो पो रहेछ त।
8: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भएन त यो सुन।
7: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
8: माटोलाई सुधार गर्नु परेन, माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
7: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
8: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
3: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
9: कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
10: सडक सीमा भित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
11: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
12: कृषक माझ बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
13: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
12: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
13: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
12: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
13: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
12: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
13: फोन नम्बर 5423159।
10: विश्व खाद्य स्वच्छता दिवस 2083 अवसरमा जनहितका लागि जारी सन्देश।
14: सबैतिर स्वच्छ खानपान, खाद्य जन्य समस्याको समाधान भन्ने नाराका साथ जुन 7, 2026 का दिन विश्वभर खाद्य स्वच्छता दिवस मनाउँदै गरेको अवसरमा नेपालले पनि यही जेठ 24 गतेका दिन विश्व खाद्य स्वच्छता दिवस भव्यताका साथ मनाउँदैछ। यस अवसरमा स्वस्थ जीवन यापनका लागि यी सन्देशहरू पालन गरौ।
10: स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
14: लेबल विवरण नभएका, उपभोग्य अवधि सकिएका खाद्य पदार्थ खरिद तथा बिक्री वितरण नगरौ।
10: फोहर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौ।
14: खाद्य पदार्थको सिधा सम्पर्कमा आउने गरी मसीले लेखिएको, छापिएको वा रङ्गाइएको कागज प्रयोग नगरौ।
10: तेल तथा घिउलाई पटक पटक तार्ने काममा प्रयोग नगरौ।
14: खानेकुरामा अखाद्य रङको प्रयोग नगरौ।
10: खाद्य पदार्थ तयार गर्दा स्वच्छता र सरसफाइमा ध्यान दिनुका साथै स्वच्छ र सफा पानी तथा कच्चा पदार्थ प्रयोग गरौ।
14: खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 परिच्छेद 5 बमोजिम तोकिएका खाद्य व्यवसायको दायित्व पालना गरौ।
10: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौँ।
15: सु सुशासन प्रवर्धनमा आम नागरिकसँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
14: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
15: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनाऊ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौं। खुला र पारदर्शी व्यवहारलाई जोड दिउ। भौतिक संरचनाहरूको स्तरीयता र गुणस्तर कायम गर्न सबैले ध्यान दिउ।
14: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
15: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
16: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकलाई क्षेत्रीय सहयोगका लागि गतिशील मञ्च बनाउनु पर्नेमा प्रधानमन्त्री बालेन्द्र शाहको जोड। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता, व्यापार लगानी र सम्पर्क सञ्जाल लगायतका विषयमा छलफल। युगले दिएको अभिभारा पूरा गर्न सबैलाई धैर्य र त्याग देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह। बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन। र अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेको 100 दिन पूरा शान्ति सम्झौता अझै अनिश्चित।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकलाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मञ्चका रूपमा उल्लेख गर्दै यसले यस क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ। बिम्स्टेकको 29 वार्षिक उत्सवका अवसरमा हिजो जारी सन्देशमा उहाँले यातायात, व्यापार तथा डिजिटल सञ्जालमा सम्पर्क सुदृढ गरी अर्थतन्त्रको अझ गहिरो एकीकरणलाई प्रवर्धन गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको छ। बिम्स्टेकको दीर्घकालीन शक्ति यसको जनतामा निहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पर्यटन प्रवर्धन, युवा तथा उद्यमीहरूका लागि अवसर सिर्जना तथा जलवायु परिवर्तन र प्राकृतिक विपदबाट उत्पन्न जोखिमप्रति प्रतिरोध क्षमता अभिवृद्धिका लागि थप प्रयास गर्न आह्वान गर्नुभएको छ। उहाँले एक आपसमा जोडिएको उत्थानशील तथा समृद्ध बिम्स्टेक क्षेत्र निर्माणका लागि सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्न नेपाल सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। उहाँहरूबीच हिजो साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको दुवै मन्त्रीहरूले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। भेटवार्ताका क्रममा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायतका विषयमा छलफल भएको छ। द्विपक्षीय भेटवार्ताका क्रममा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट भारत सरकार र भारतका जनतालाई अभिवादन गर्नुभएको थियो। उहाँले गत अप्रिल महिनामा मौरिसमा भएको 9 इन्डियन ओसियन सम्मेलनको साइडलाइनमा विदेश मन्त्री एस जयशंकरसँग फलदायी छलफल भएको र पुनः भेट्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै भारतको उच्चस्तरीय महत्त्वपूर्ण भ्रमण गर्नुभएको उल्लेख गर्दै नेपाल र भारत केवल दुई देश मात्र नभई एक गौरवशाली प्राचीन सभ्यताका साझेदार भएको पनि बताउनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ सिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। भारतीय च्यानल एनडीटिभीसँग हिजो विशेष संवाद गर्दै नेपाल र भारतबीच खुल्ला सिमाना भए पनि एक अर्को देशले एक अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाल लगायतका क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको धारणा राख्नुभयो। उहाँले नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारमा चाँडै ठोस सहकार्यका लागि सहमति हुने र बङ्गलादेशमा नेपालको विद्युत निर्यातका लागि भारतको साथ रहने विश्वास समेत व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हालै भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी र सरकारबाट भएको भव्य स्वागतले दुई देश बीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन उत्प्रेरणा मिलेको पनि उहाँले बताउनुभयो। भारतको सहयोगमा 2072 सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत सम्पन्न 72 स्वास्थ्य संस्था तथा 12 सांस्कृतिक सम्पदा परियोजना भर्चुअल रूपमा हस्तान्तरण गरिएका छन्। भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाललाई हिजो भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले उक्त परियोजनाहरू हस्तान्तरण गर्नुभएको हो। त्यसै गरी उहाँहरूले हिजो भारत र नेपालको राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस बीच सीमापार व्यक्तिगत रेमिटान्सलाई सहज बनाउनका लागि संयुक्त रूपमा शुभारम्भ समेत गर्नुभएको छ। त्यस्तै दुवै मन्त्रीको समुपस्थितिमा हिजै नयाँ दिल्लीमा डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालय भ्वाइस फर्स्ट भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न सम्झौता आदान प्रदान पनि गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताउनु भएको छ। हिजोदेखि सुरु भएको पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा रासोपाको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने भएकाले पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने उल्लेख गर्नुभएको छ। सभापति लामिछानेले मबाट हामीमा रूपान्तरण हुने बेला आएको उल्लेख गर्नुहुँदै संगठन विस्तार हुँदा म रहन्न कि भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्ने पनि बताउनुभयो। मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यको समर्पणले आजको सफलता सम्भव भएको उल्लेख गर्दै सभापति लामिछानेले पुरानाले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रालाई यहाँसम्म ल्याएको पनि बताउनुभयो। सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चद्वारा हिजो टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा सभामुख अर्यालले संघीयता कार्यान्वयनमा तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयो। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्र थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सभामुख अर्यालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको पनि उल्लेख गर्नुभयो। यसै गरी सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघले आवश्यक कानून नबनाउ प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै संवैधानिक अधिकार सहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। अध्यक्ष दाहालले जनताका भावनालाई आत्मसात गर्दै लोकतन्त्रलाई मजबुत बनाउने तर्फ तीनवटै तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अगाडि बढिरहेकाले पुराना गलत राजनीतिक शैली दोहोर्याउन छुट नभएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा उहाँले पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने बिचौलिया तन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने बताउनु भएको हो। संचार मन्त्री तिमिल सिन्हाले प्रधानमन्त्री बालेन्द्र शाह र रासोपा सभापति रवि लामिछानेले अघि सारेको सुशासन पारदर्शिता र उत्तरदायित्वको दृष्टिकोण अनुसार सबैले देशका लागि योगदान दिनुपर्ने बताउनुभयो। उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। फरक प्रसङ्गमा संचार मन्त्री तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकता रहेको र आगामी एक वर्षभित्र नेटवर्क सेवामा उल्लेखनीय सुधार गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो। हिजै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय तथा सरकारी निकायमा हुने सेटिङ विकृति र बिचौलिया तन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनु भएको छ। उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 र 12 पहिलो मनोनयन सूची म्याचिङ लिस्टबाट 3735 विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ। कक्षा 11 र 12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नाका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नवराज ढकालले जानकारी दिनुभयो। यसअघि प्रकाशित अन्तिम योग्यताक्रम विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकताका क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको संख्याका आधारमा नाम सिफारिस गरेको उहाँले बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 3 बस्ने लक्ष्मी थापा कार्की र बुढा नीलकण्ठ 8 बस्ने प्रिया बानिया रहेका छन्। पक्राउ परेका मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग 11,50,000 र प्रियाले जापान पठाइदिन्छु भन्दै एकजनाबाट 2,00,000 लिई सम्पर्क भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागले हिजो अनुगमनका क्रममा मन्त्री मेहताले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेका तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन र क्यान्सर लगायतका औषधिको अभाव हुन नदिन निर्देशन दिनु भएको हो। साथै विभागलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोत साधन र जनशक्तिको विवरण अविलम्ब पेश गर्न आग्रह गर्दै मन्त्री मेहताले विभागको नियमन क्षमता वृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बैतडीमा उद्योग व्यवसायको संख्या विगत केही वर्षदेखि घट्दो क्रममा देखिएको छ। खास गरी पहाडी क्षेत्रबाट सुगमताका लागि तराईमा गरिने बसाई सराई र नजिकको भारतीय बजारमा किनमेल गर्ने क्रम बढ्दै जाँदा जिल्लामा उद्योग व्यापार व्यवसायमा कमी आएको बैतडी उद्योग वाणिज्य महासंघले पनि जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
4: घरेलु तथा साना उद्योग कार्यालय बैतडीबाट प्राप्त विवरण अनुसार चालु आर्थिक वर्ष 2082-83 जेठ 18 गतिसम्म जिल्लामा 127 उद्योग र 54 वाणिज्य व्यवसाय दर्ता भएको बताउनुहुन्छ घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण कुमार साउद।
5: गत वर्षको तुलनामा गत अथवा तिन वर्षको तुलना गर्दाखेरि
4: कार्यालयका अनुसार हालसम्म बैतडीमा कुल 3,000 6,626 उद्योग र 3,503 वाणिज्य व्यवसाय दर्ता भएका छन्। तथ्याङ्कले विगत तीन आर्थिक वर्षदेखि उद्योग तथा व्यवसाय दर्ताको संख्या निरन्तर घट्दै गएको देखाएको छ। उद्योग व्यवसाय प्रति आकर्षण घट्नुको कारण के त? उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्ट:
6: मान्छेहरूको अर्थतन्त्रमा पनि कमी भएका कारणले र अब हामीहरूको करियर शक्ति पनि घटेको हुनाले एकदम खालि दिन गुजारा मात्रै छ व्यापारीहरूको। बैतडीको जो पलायनको दर छ, जनसङ्ख्या जम्मै मधेसतिर झर्ने, नजिक इन्डिया भएकोले पनि अब उपभोग्य सामान इन्डिया सस्तो पर्छ भन्ने भान भएको हुनाले धेरै जसो उपभोग्य माल इन्डियाबाट आउने।
4: आर्थिक वर्ष 2079-80 477 उद्योग र 163 वाणिज्य व्यवसाय दर्ता भएका थिए। त्यस्तै 2080-81 191 उद्योग र 173 वाणिज्य तथा 2081-82 135 उद्योग र 63 वाणिज्य व्यवसाय दर्ता भएका थिए। चालु आर्थिक वर्षमा भने यो संख्या अझै घटेको देखिएको छ। समग्र बजार र उपभोक्ता हितमा प्रशासनले के गरिरहेको छ त? सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौला:
7: गाउँतिर अलिकति उनीहरूले ब्याट गएको लामै अखाद्य पक्षीहरू राख्ने र अब उनीहरूलाई बेच्नेलाई पनि थाहा नहुने, किन्नेलाई त थाहा पनि हुँदैन। उनीहरूले गाउँघरका सोझा सिधा मान्छे, त्यसले गर्दा हामीले गर त्यो चाहिँ अब ब्याट गुज्रेका खाद्य नष्ट गरौँ लगाउँ।
4: बैतडीको अर्थतन्त्र मुख्यतः कृषि, पशुपालन र सामान्य व्यापारमा आधारित रहे पनि अपेक्षा अनुसार औद्योगिक विस्तार पनि हुन सकेको छैन। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
8: नारायणी अस्पतालको सूचना:
9: नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083 जेठ 12 गतेदेखि एक महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
8: समयमै जाँच गरौँ, गम्भीर रोगबाट बचौँ। नारायणी अस्पताल, बिरगन्ज, पर्सा।
0: अब बाँकी समाचार: बाढीका कारण अवरुद्ध दिक्तेल चखेवा भन्ज्याङ सडक सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 8 बुवालुङ स्थित पङ्खु खोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो। हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मान सरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन्। पछिल्ला केही दिन यता कैलाश मान सरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ। हुम्लाको हिलसा नाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख 30 गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेको प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। वैशाखमा सुनसान देखिएको सिमकोट विमानस्थलमा जेठ पहिलो सातादेखि विदेशी पर्यटकको आगमन बढेको उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार: संयुक्त राज्य अमेरिका र इजरायलले इरान विरुद्ध सुरु गरेको युद्धको हिजो 100 दिन पूरा भएको छ। यसबीचमा युद्ध विराम गरी शान्ति स्थापना गर्न पटक पटक प्रयास भए पनि अहिलेसम्म ठोस उपलब्धि हुन भने सकेको छैन। शान्तिवार्ता हुन नसक्दा जारी द्वन्द अमेरिकी जनतामाझ लोकप्रिय बन्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। सार्वजनिक मत सर्वेक्षणहरूका अनुसार अधिकांश अमेरिकी नागरिकले इरानमाथिको सैन्य कारवाहीको विरोध पनि गरेका छन्। पछिल्ला दिनमा मध्य पूर्वमा तनाव थप चर्किएको छ। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा 3 उच्च सैनिक अधिकारी मारिएका छन्। यता गाजा सहर स्थित एक अस्थायी शिविरमा भएको आक्रमणमा कम्तीमा 8 प्यालेस्टिनीको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार, सुरेन्द्र मणि त्रिपाठीबाट।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: खेतीपातीको समय आइसक्दा पनि रासायनिक मल प्राप्त गर्न कठिनाई भइरहेको गुनासो देशैभरबाट आइरहेका बेला वितरण कार्यलाई व्यवस्थित बनाउन सरकारले सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा सम्पर्क व्यक्ति फोकल पर्सन तोक्ने गरी काम अगाडि बढाएको छ। कृषि वन तथा वातावरण मन्त्रालयले साथै प्रदेशका कृषि तथा सहकारी क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था गर्न आग्रह गरेको छ। यो व्यवस्थाले किसानहरूले मल प्राप्तिमा भोग्नु परेका समस्याहरू सिधै सरकारी निकायसम्म पुर्याउन र तिनको समयमै समाधान खोज्न सहज हुने मन्त्रालयले विश्वास लिएको छ। हाल देशभरि मल वितरक कम्पनी मार्फत स्रोत उपलब्धताका आधारमा मल आपूर्ति र बिक्री वितरण हुँदै आएको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ 21 गतेसम्म कुल विनियोजित बजेटको 19.4% मात्र खर्च गरेको छ। प्रदेश सरकारको वित्तीय विवरण अनुसार 46.98 अर्ब बजेट मध्ये जेठ 21 गतेसम्म 9.12 अर्ब मात्र खर्च भएको हो। यसमा चालुतर्फ 5.32 अर्ब तथा पुँजीगत तर्फ 3.79 अर्ब खर्च भएको देखिएको छ। विगतदेखिको आर्थिक वर्षको अन्तमा आएर काम गर्ने परिपाटी तथा बीचमा हुने गरेको माल वस्तुको हुने मूल्य वृद्धिका कारण पनि बजेट खर्च तीनै तहको सरकारमा प्रभावित भइरहेको सरकारवालाहरूले बताएका छन्। नेपाल यस कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य सूची अनुसार प्रमुख साइजका अण्डाहरूमा प्रति क्रेट 15 रुपियाँले वृद्धि भएको छ। यसै गरी सानो अण्डाको मूल्य प्रति क्रेट नभई प्रति पेटी 3,000 रुपियाँ तोकिएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ। साताको सेयर बजार मापक नेप्से परिसूचक 26.69 अङ्क घटेर 2755.41 बिन्दुमा बन्द भएको छ। साताभरिको कारोबारमा नेप्से परिसूचक 2782.10 बिन्दुबाट झरेर 2755.41 बिन्दुमा पुगेको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सेयर बजार बढ्ने लगानीकर्ताको अपेक्षा रहेको थियो। साताभरिमा सेयर बजार मापक नेप्से परिसूचक घटे पनि कालिन्चोक हाइड्रो पावरको सेयर मूल्य सर्वाधिक 101.06% बढेको छ। यस्तै सेन्ट्रल फाइनेन्सको सेयर मूल्य करिब 25% बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य करिब 17.5% बढेको छ।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
12: साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण 21 रजत र 13 काँस्य जित्दै बागमती उपाधि रक्षा गर्न सफल भएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषदको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो। सुदूरपश्चिमले 19 स्वर्ण 9 रजत र 14 काँस्य हात पारेको छ। 12 स्वर्ण 15 रजत र 18 काँस्य जितेको लुम्बिनी तेस्रो स्थानमा छ। 3 दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। पदक विजेतालाई करिब 12 लाख नगद पुरस्कार वितरण गरिएको राखेपले जनाएको छ। प्रतियोगिताको 17 संस्करण कोशी प्रदेशमा फागुन 19 22 गतेसम्म सञ्चालन हुनेछ। हिमाली क्षेत्रको पर्यटन प्रवर्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा लाङटाङ ट्रेल रन प्रतियोगिता सुरु गरिएको छ। रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको शनिबार लाङटाङको क्याङजेनमा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले लाङटाङ क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीबीच हिउँ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। समुद्र सतहबाट करिब 3,870 मिटर उचाइमा रहेको क्याङजेनमा आयोजित प्रतियोगितामा सहभागी खेलाडीले क्याङजेनदेखि स्याफ्रुबेसीसम्मको 32 किलोमिटर दूरी पार गर्नुपर्नेछ। प्रतियोगितामा 2 विदेशी महिला सहित 103 खेलाडी सहभागी भएको आयोजकले जनाएको छ। नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग फराकिलो हार बेहोरेको छ। कोलेज टुङ्कु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको हो। जितका लागि 110 रनको लक्ष्य पछ्याएको नेपाल 13.3 ओभरमा सबै विकेट गुमाउँदै 40 रनमा समेटिएको थियो। नेपालका लागि सोनी फाख्रिनले सर्वाधिक 12 र रुबिना छेत्रीले 10 रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। टस हारेर पहिले ब्याटिङ गरेको हङकङले 20 ओभरमा 3 विकेटको क्षतिमा 109 रन बनाएको थियो। हङकङसँगको हारपछि पनि नेपाल यसअघि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। क्वार्टर फाइनल खेलको विजेता एसिसी एसिया कपमा छनौट हुनेछ।
0: अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थान र मधेस प्रदेश लगायत बाँकी हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:05 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकलाई क्षेत्रीय सहयोगका लागि गतिशील मञ्च बनाउनु पर्नेमा प्रधानमन्त्री बालेन्द्र शाहको जोड। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता, व्यापार

0: नेपाल टेलिकम को फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज

0: नमस्कार, बीमा सचेतना कार्यक्रमबाट नेपाल बीमा प्राधिकरणको सहयोगमा रेडियो नेपालबाट उत्पादित यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रमका साथमा हामी छौँ केशव ढुङ्गाना, अर्जुन श्रेष्ठ र म सुरेन्द्र मणि त्रिपाठी। रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सीसँगै रेडियो नेपालका देशका विभिन्न स्थानमा रहेका एफएम रिले केन्द्रहरूबाट ठाउँ अनुसार एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ।
1: यस्तै अनलाइनमा रेडियो नेपाल online.com यो कार्यक्रम संसारभर लाइभ सुन्न सकिन्छ। साथै आफूलाई फुर्सदको समयमा रेडियो नेपाल online.com मल्टिमिडिया अडियो खण्डमा गएर यो कार्यक्रम जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। बिमा सचेतना कार्यक्रम हरेक हप्ताको आइतबार बिहान 7 बजेको समाचारपछि 15 मिनटसम्म प्रसारण हुन्छ।
0: बिमा सचेतना कार्यक्रमको आजको अङ्कमा मुख्य रूपमा नेपाल बिमा प्राधिकरणका उपनिर्देशक पुनम गेवाली श्रेष्ठसँग बिमा सचेतनाका बारेमा भइरहेका काम लगायतका विषयमा कुराकानी गरेका छौँ। साथमा बिमा सम्बन्धी केही सन्देश र जानकारीहरू पनि प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुमा भने बिमा सम्बन्धी यो छोटो सन्देश।

0: सन्देशपछि अब कुराकानीको पालो।
1: नेपाल बीमा प्राधिकरण स्थापना कालमा बीमा समितिको रूपमा बीमा क्षेत्रको नियमनकारी निकायको रूपमा स्थापित भई काम गर्दै आएकोमा 2079 पछि नेपाल बीमा प्राधिकरणको रूपमा रूपान्तरित भई बीमा क्षेत्रलाई नयाँ परिवेश अनुसार नियमनकारी भूमिका निर्वाह गर्दै आएको छ। बीमा समिति र त्यसपछि बीमा प्राधिकरण हुँदा बीमा क्षेत्रको नियमन तथा विस्तारको काममा यसले थप सहजता र मार्ग प्रशस्त गरेको बीमा क्षेत्रका जानकारहरूले बताउने गरेका छन्। बीमाको पहुँच विस्तारका लागि प्राधिकरणको केन्द्रीय कार्यालयसँगै प्रादेशिक कार्यालयहरू र बीमा कम्पनीहरू समेत हातेमालो गरी लागिरहेका छन्। यसले बीमा कम्पनीहरूको पहुँच अहिले देशै भर पुगेको छ भने बीमा व्यवसायको विस्तार समेत हुँदै गएको देखिन्छ। यसै सन्दर्भमा यिनै सेरोफेरोमा केन्द्रित रही आज हामीले नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पुनम गेवाली श्रेष्ठसँग कुराकानी गरेका छौँ। उपनिर्देशक पुनम गेवाली श्रेष्ठ प्राधिकरणको सह प्रवक्ता पनि हुनुहुन्छ। सुन्नुहोस् नेपाल बीमा प्राधिकरणका उपनिर्देशक एवं सहप्रवक्ता पुनम गेवाली श्रेष्ठसँग यस कार्यक्रमका संयोजक सुरेन्द्र मणि त्रिपाठीले गर्नुभएको कुराकानी।
0: बीमा सचेतनाका लागि नेपाल बीमा प्राधिकरण र प्रादेशिक कार्यालयहरू र बीमा कम्पनीहरू कसरी लागि परेका छन्, कसरी लागिरहेका छन्?
2: अहिले चाहिँ हामीले बीमा शिक्षालाई चाहिँ अलिक बढी नै प्राथमिकतामा राखेका छौँ। त्यो विगतका वर्षहरूदेखि नै बीमा प्राधिकरणले चाहिँ आफ्नो वार्षिक कार्यक्रम, आफ्नो पाँच वर्षीय रणनीतिक योजनामा बीमा सचेतना कार्यक्रमलाई चाहिँ अनिवार्य रूपमा राखेर अगाडि बढेको छ। जसमा अब हामीले के गर्छौँ भने हाम्रो एउटा कार्यक्रमै छ, विद्यार्थीसँग बीमा कार्यक्रम भनेर, जुन चाहिँ हामी बीमा सचेतनाको एउटा प्रमुख कार्यक्रम पनि मान्छौँ। जसरी हामी हाम्रो प्रादेशिक कार्यालय भयो, प्राधिकरणको केन्द्रीय कार्यालयबाट पनि हामी विभिन्न प्रदेश

0: गाउँपालिका स्थानीय तहमा भएका विद्यार्थीहरूलाई 9-10 कक्षाका विद्यार्थी र 11 र 12 कक्षाका विद्यार्थीहरूलाई चाहिँ यो बिमा शिक्षा सम्बन्धी कार्यक्रमको लागि हामी निरन्तर लागि परेका छौँ है। त्यति मात्र नभए प्राधिकरणले चाहिँ प्रत्येक स्थानीय तहमा नगरपालिकादेखि लिएर गाउँपालिकाहरूसँग पनि यो बिमा साक्षरता बिमा सचेतना कार्यक्रमलाई लिएर चाहिँ छलफल तथा अन्तर्क्रिया कार्यक्रम निरन्तर नै रूपमा गरिरहेको चाहिँ छ। त्यति मात्र नभए अब अहिले हालसालै मात्र बिमा प्राधिकरणले चाहिँ एउटा प्रभा नामक चाहिँ चित्रकथा पनि प्रकाशन गरेको छ, त्यो हाम्रो वेबसाइटमा पनि हेर्न सकिन्छ। त्यसमा चाहिँ बिमा सम्बन्धी जानकारीहरू हुन्छ, जस्तो हाम्रो कमिक्स भनेर हामी पढ्थ्यौँ त्यस्तै खालको फर्ममा हामीले चाहिँ डेभलप गरेर प्रकाशन गरेका छौँ। अहिलेलाई चाहिँ अब थुप्रै कार्यक्रमहरू छन् होइन सर, जस्तो निबन्ध प्रतियोगिता पनि बिमा प्राधिकरणबाट चाहिँ अब प्रत्येक वर्ष हामीले वेबसाइटमा निबन्ध प्रतियोगिताको सूचना निकाल्छौँ, त्यो चाहिँ हाम्रो सबै प्रदेशबाटै हुन्छ र हामीले निबन्ध प्रतियोगितामा उच्च निबन्ध राम्रो प्रकाश जसको लेखन छ त्यसलाई चाहिँ हामीले पुरस्कृत पनि गर्ने गरेका छौँ। अर्को चाहिँ हाम्रो बिमा सचेतना कार्यक्रममा बिमा प्राधिकरणहरूले गर्ने भनेको चाहिँ हाम्रो यो इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल भनेर पनि छ संस्था, उसले चाहिँ नि यो बिमामा चाहिँ जनशक्ति उत्पादन गर्नलाई तालिमहरू सचेतना बढाउन विभिन्न तालिम कार्यशालाहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ।
1: हजुर, जस्तै कि यहाँहरू जति बेला बिमा सचेतनाका कार्यक्रमहरू लिएर विद्यार्थीमा जानुहुन्छ, विद्यालयमा जानुहुन्छ, स्थानीय तहहरूमा जानुहुन्छ होइन, त्यहाँ चाहिँ कस्तो पाउनु भएको छ बिमाको बारेमा बुझाइ कस्तो छ, सुरुमा जाँदाखेरि कस्तो अनुभूति गर्नु पाउनु भएको छ यहाँहरूले?
0: अब मेरो अनुभव सुनाउनु पर्दा चाहिँ सर, जस्तो सदरमुकामतिरको विद्यालयमा चाहिँ धेरै विद्यार्थीहरूलाई बिमा सम्बन्धी ज्ञान पनि भएको पाउँछौँ हामी, तर अलि दूरगामी ठाउँहरू भएको ठाउँ विद्यालयमा चाहिँ विद्यार्थीहरूलाई बिमा शिक्षाको बारेमा जानकारी भएको चाहिँ हामीले पाउँदैनौँ। जस्तो हाम्रो कृषि बिमा छ, हाम्रो कृषि बिमामा सरकारले 80% अनुदान दिन्छ, तर हामी विद्यार्थीहरूलाई सोध्छौँ तपाईँहरूलाई बिमा भनेको थाहा छ भन्दा थाहा छ भन्नुहुन्छ, के हो भन्दा स्वास्थ्य बिमा भन्नुहुन्छ होइन, यो कृषि बिमा सम्पत्ति बिमा घर बिमा हुन्छ भन्ने कुरा चाहिँ त्यति हामीले चाहिँ जानकारी भएको चाहिँ पाउँदैनौँ। तर अब सदरमुकामतिरको त्यस्तो ठाउँमा त्यस्तो विद्यालयमा विद्यार्थीहरू बिमा सम्बन्धी अलि जानकार नै भएको पाउँछौँ।
1: अनि स्थानीय तहहरूमा यहाँहरू जाँदाखेरि कस्तो पाउनु भएको छ?
0: स्थानीय तहमा चाहिँ पहिलाको धेरै अब 2-3 वर्ष अगाडिको तुलनात्मक अवस्था हेर्ने हो भने चाहिँ अहिले बिमाप्रति एकदम ध्यान आकर्षण भएको हामीले देखेका छौँ। जस्तो वर्षे नै हाम्रोमा त यो प्राकृतिक प्रकोपहरूले धेरै क्षति पुर्याएको हुन्छ, त्यसले गर्दा चाहिँ अहिले बिमाप्रति अलिक सचेतना बढेको हो भन्ने चाहिँ हामीलाई लाग्छ। जस्तो कर्णाली सरकार प्रदेशमा प्रदेश सरकारले नै घर बिमा कार्यक्रम सञ्चालन गरिरहनु भएको छ, अहिले ठाउँ ठाउँमा दुर्घटना बिमाको पनि कुराहरू आइरहेको छ। जस्तो नेपालको हाम्रो काठमाडौँमा पनि अधिकतम विद्यालयहरूले चाहिँ विद्यार्थीहरूको दुर्घटना बिमा अनिवार्य रूपमा गर्ने व्यवस्थाहरू पनि आएको छ। त्यसले गर्दा पहिलाको हेरिकन चाहिँ बिमा सचेतनामा हामीले अलिक वृद्धि भएको नै आकर्षण भएको वृद्धि भएको नै भएको छ।
1: हजुर, यसरी चाहिँ जनचेतना कार्यक्रम वृद्धिका बेलामा कतिपय स्थानीय तहहरूले बजेटमै पनि बिमा सम्बन्धी केही कुराहरू छुट्याउने गरेको, बजेटहरू छुट्याइदिने गरेको पनि सुनिन्छ होइन?
0: त्यो स्थानीय तहमा हामी प्रत्येक वर्ष जाँदा हामी चाहिँ आगामी वार्षिक कार्यक्रम तथा बजेटमै तपाईँहरू बिमाको कार्यक्रम राखेर अगाडि बढिदिनुहोस्, जस्तो प्राकृतिक विपदले क्षति भयो भने त्यसमा चाहिँ स्थानीय तहले आफ्नो बजेटबाट खर्च गर्नु पर्दैन, बिमा कम्पनीबाटै नै त्यसको क्षतिपूर्ति हुने आर्थिक क्षतिको राहत पुग्ने भनेर हामी त्यस्तो किसिमले पनि सचेतना कार्यक्रम गर्छौँ। जस्तो चाहिँ हामीले धेरै ठाउँमा देखेका छौँ दुर्घटना बिमा लगायतका कुराहरू भने मैले अब अहिले अब धेरै ठाउँमा हाम्रो अस्ति भर्खर पनि हामी एउटा नगरपालिका विदुर नगरपालिकामा गएको थियौँ, त्यहाँ पनि बिमाको सचेतना चाहिँ हामीले राम्रै नै पायौँ र त्यहाँको नगरपालिकाले नै बिमा सम्बन्धी चाहिँ अलि पहल नै गरेको पनि देख्यौँ। त्यही भएर हामीले चाहिँ अहिले पहिलाको तुलनामा चाहिँ अहिले अब दुर्घटना बिमा लगायत अब स्वास्थ्य बिमा त सरकारको कार्यक्रम हो, त्यो नभए घर बिमाको लागि पनि सरकारले धेरै पहल गरेको र कृषि पशुपन्छी बिमामा पनि हाम्रो स्थानीय तहबाट चाहिँ एकदम पहल भएको चाहिँ हामीले देखेका छौँ। कतिपय ठाउँमा जस्तो केन्द्रीय सरकारले सङ्घीय सरकारले 80% अनुदान दिइरहेछ भने थप 10% अनुदान गरेर पनि स्थानीय तहहरूले चाहिँ बिमाको कार्यक्रम सञ्चालन गरिरहनु भएको चाहिँ हामीले पाएका छौँ।
1: हजुर, जस्तो कि अब सङ्घ सरकारले जेठ 15 गते बजेट ल्याइसकेको छ, अब प्रदेश र स्थानीय तहहरूले पनि नयाँ बजेट आगामी आर्थिक वर्षको लागि बजेटको तयारी चरणमा रहेका छन् होइन, बिमा सम्बन्धी के कुराहरू स्थानीय तह र प्रदेशहरूले गरिदिए भने बिमा क्षेत्रको पहुँच विस्तारका लागि र आर्थिक जुन एउटा आर्थिक रूपले बिमाले जुन सुरक्षा बढ गर्छ त्यसको लागि फाइदा हुन सक्छ त?
0: जस्तो अहिले बिमा कार्यक्रम छ, जस्तो तपाईँहरूले अब सम्पत्ति बिमाको कुरा सुन्नुभयो होला, सम्पत्ति बिमामा चाहिँ कस्तो हुन्छ भने तपाईँको सानसानो घरहरू पसलहरू साइकल पसल ग्यास पसलहरूको पनि बिमा हुन्छ होइन, जस्तो स्थानीय तहले आफ्नो क्षेत्रमा भएका त्यस्ता सानसानो पसलहरू व्यापारी गर्ने जो हुन्छ उहाँहरूलाई चाहिँ बिमाको दायराभित्र ल्याउन सक्नुभयो अथवा कतिसम्मको उनीहरूले दिन सक्छन् त्यो हिसाबले, नभए बाँकी आफूले अनुदान दिएर हुन्छ कि, नभए जस्तो अहिले सङ्घीय सरकारले गरेको जस्तो घरको नक्सा पास गर्दाखेरि बिमा अनिवार्य भने जस्तै त्यस्तै स्थानीय तहले पनि त्यो पहल गर्न सक्छन्, कर छुटको व्यवस्थाहरू पनि ल्याउन सक्छन्, विद्यालयमा बिमा शिक्षाको कार्यक्रम राखेर पनि उहाँहरूले आफैले राखेर पनि त्यसलाई चाहिँ अगाडि बढाउन सक्नुहुन्छ। स्थानीय तहको कार्यक्रममै बिमा सचेतना कार्यक्रम भयो भने पनि सहज हुने देख्छ। जस्तो अब हाम्रो प्राकृतिक विपत्तिले पनि हामी हरेक वर्ष बाढी पहिरो बेमौसमी वर्षा एकदम क्षति भइरहन्छ, त्यस्तो अवस्थामा पनि स्थानीय तहले चाहिँ अलिक पहल गरिदियो भने, बिमाको लागि पहल गरिदिने, बिमा कम्पनीसँग समन्वय गरेर त्यहाँको नागरिकको बिमा गर्ने व्यवस्था गराइदिने, र क्षति भएको समयमा पनि जस्तो अब बिमा दाबीमा समस्या भयो भने पनि कसरी गर्ने त भन्दाखेरि एउटा स्थानीय तहमा फोकल पर्सन राखेर हुन्छ कि बिमा कम्पनीसँग टाइअप गरेर गर्न चाहिँ सक्छ।
1: हजुर, जस्तो कि अब हामी कहिलेकाहीँ सुन्ने गर्छौँ नि, अब गहुँ बाली काट्ने बेलामा आग लागी भइहाल्छ, बिगौँ बिगा चाहिँ गहुँ चाहिँ नष्ट हुन्छ होइन, त्यस्तो बेलामा बिमा गरेको भए होइन, त्यो बिमाले त आर्थिक सुरक्षा प्रदान गर्थ्यो, राहतका लागि उहाँहरूले माग गर्नुहुन्छ, स्थानीय तह प्रदेश सरकारहरूले त्यसको लागि चाहिँ क्षतिपूर्ति दिनुपर्ने हुन्छ केही न केही मात्रामा।
0: हामी प्रत्येक स्थानीय तहमा जाँदा हामीले स्थानीय तहलाई बुझाउने भनेको नि यही कुरा हो कि, जस्तो सरकारलाई हामी केन्द्रीय सरकारलाई पनि हामी बुझाउँछौँ, जस्तो बिमामा आबद्ध भएका व्यक्तिहरूको जीवन धन सम्पत्तिको क्षति भयो भने बिमा कम्पनी मार्फत राहत हुन्छ, सरकारलाई भार पर्दैन भनेर हामी यही कुरा सिकाउँछौँ। जस्तो तपाईँले भन्नुभयो गाउँ बालीमा आगो लागि भएर नष्ट भयो भने, यदि त्यो गाउँ बालीको बिमा गरेको छ भने त्यसको राहत चाहिँ बिमा कम्पनीबाटै प्राप्त हुन्छ, सरकारले त्यसको लागि बजेट छुट्याउनु पर्दैन, र त्यो छुट्याएको बजेट चाहिँ अर्को विकास निर्माणका कामहरूमा चाहिँ प्रयोग गर्न सकिन्छ। बिमालाई चाहिँ बिमा एउटा वित्तीय क्षेत्रको प्रमुख अङ्गको रूपमा पनि हो, त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ प्राथमिकतामा रह्यो भने, सरकारको प्राथमिकतामा रह्यो भने चाहिँ यसले चाहिँ त्यसको आर्थिक विकासमा नि मद्दत पुर्याउने, र अब जनस्तरमा नागरिकहरूलाई पनि यसले चाहिँ आर्थिक क्षतिबाट चाहिँ सुरक्षा राहत प्रदान गर्न सक्छ भनेको चाहिँ हामी पहल यस कदमीमै छौँ। जस्तो घर बिमामा कर्णाली प्रदेशले अनुदान दिएर बाँकी आफूले जसको घर धुनियो उसैले हाल्ने भनेर गरेका छ, त्यो पनि आफ्नो क्षेत्रको चाहिँ गर्न सक्छ,
1: त्यसको सिको अरू प्रदेशहरूले पनि गर्नुपर्ने आवश्यकता ठान्नु भएको छ।
0: हजुर छ, हामीले त्यो पनि गर्नुपर्छ, हामी उहाँलाई त्यो कुरा पनि बुझाउँछौँ र हामीले त्यो कुराहरू बताएर यो क्षेत्रमा यस्तो भएको छ, त्यहाँको सरकारले यस्तो गर्नुभएको छ भनेर हामीले त्यो पनि बताएर चाहिँ उदाहरण सहित दिने चाहिँ गरेका छौँ।
1: हजुर, अनि यो बिमा शिक्षालाई होइन विद्यालय स्तरमा लागू गर्नको लागि प्राधिकरणको केही योजना छ अथवा पहल कदमीहरूले केही गरिराख्नु भएको छ?
0: हजुर, हामीले चाहिँ बिमा विषयलाई पाठ्यक्रममा समावेश गर्न भनेर हामी पाठ्यक्रम विकास केन्द्रसँग निरन्तर समन्वयमै छौँ, र हामी चाहिँ अन्तिम चरणमा पुगेका छौँ। जस्तो अहिले हामीले हेर्ने भने 10 क्लासको सामाजिक शिक्षामा बिमा सम्बन्धी विषय छ, तर एकदम कम मात्रामा सीमित मात्रामा छ, र यो विश्वविद्यालयतर्फ चाहिँ कुनै कुनै सब्जेक्टमा चाहिँ बिमा विषय छ। हाम्रो चाहिँ सोचाइ के छ भन्दा, हामी अलिक तल्लो तहको विद्यार्थी 5-6 क्लासदेखि नै यो चाहिँ बिमा विषय चाहिँ पाठ्यक्रममा आउनुपर्छ भनेर हामी चाहिँ पाठ्यक्रम विकास केन्द्रसँग हामी निरन्तर छलफलमा छौँ, र यो चाहिँ अन्तिम चरणमै पुगेको अवस्था छ।
1: हजुर, अब हामी कुराकानीको अन्त्यमा आइपुगेका छौँ, तपाईँले भन्नै पर्ने होइन, तपाईँले भन्न चाहेको केही छुटेको जस्तो लागेको छ कि यहाँलाई?
0: मलाई चाहिँ एउटा कुरा भन्न मन लागेको छ, जस्तो अहिले हाम्रो भर्खरका बालबालिका भनौँ न, जो चाहिँ एसएलसी सकाएर प्लस 2 सकाएर बस्नु भएको छ, र उहाँहरूलाई चाहिँ एकदमै विदेश जाने रहर, नेपालमा केही पनि गर्न सकिँदैन र विदेश जाने भन्ने रहर छ नि, त्यसमा चाहिँ बिमामा पनि क्यारियर डेभलप गर्न सकिन्छ है, आफ्नो बिमामा पनि आफ्नो चाहिँ रोजगारी पाउन सकिन्छ भन्ने चाहिँ म बताउन सक्छु। जस्तो बिमा अभिकर्ता भएर पनि काम गर्न सकिन्छ, अर्को बिमा कम्पनीहरूमा पनि थुप्रै रोजगारीको अवसर हुन्छ, त्यहाँ पनि आफूले आफ्नो काम गर्न सकिन्छ। त्यस्तै एचुरी पढाइ भन्ने छ अहिले बिमामा, त्यो एचुरी पढ्यो भने पनि धेरै नै राम्रो अवसरहरू प्राप्त हुन्छ, त्यही भएर विदेश जानुभन्दा पनि बिमातर्फ नै बिमामा लाग्नुपर्छ भन्ने चाहिँ अनि मलाई चाहिँ त्यो भन्न मन लागेको।
2: उहाँ हुनुहुन्थ्यो नेपाल बिमा प्राधिकरणका उपनिर्देशक पुनम गेवाली श्रेष्ठ। यस कार्यक्रमका संयोजक सुरेन्द्र मणि त्रिपाठीसँग कुराकानी गर्नुहुँदै

0: आजका लागि बीमा सचेतना कार्यक्रमको समय सकिने लाग्यो। अब आगामी आइतबार बिहान 7 बजेको समाचारपछि कार्यक्रम बीमा सचेतनामा बीमा क्षेत्रका नयाँ नयाँ जानकारीका साथ तपाईँ हाम्रो भेटघाट हुने नै छ। यतिन्जेल हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद।
1: साथै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बीमा प्राधिकरणलाई पनि धन्यवाद। आजका लागि कार्यक्रमबाट संयोजक सुरेन्द्र मणि त्रिपाठीसँगै अर्जुन श्रेष्ठ र केशव ढुङ्गाना बिदा हुन्छौँ। नमस्कार।

नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ तारा थापा, पूर्ण नेपाली र साथीहरूको स्वरमा रहेको यो स्वदेश गान राजुबाबु श्रेष्ठको रचना अनि सङ्गीत हो पूर्ण नेपालीको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ प्रकाश श्रेष्ठ र मधु छेत्रीको सुर, नारायण कुमार आचार्यको रचना अनि संगीत हो किशोर खतिवडाको।

स्वदेश गान सुनाउने क्रममा अहिलेका लागि अन्तिम गीत सुनाउँछौँ। देविका वन्दनाको स्वर माधव घिमिरेको रचना अनि सङ्गीत हो आलोक श्रीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: This is Radio Nepal. I am Srijana Bastula with the news, the headlines first. Prime Minister Balendra Shah calls BIMSTEC key to regional connectivity and prosperity, urges enhanced trade, transport and digital connectivity in BIMSTEC. Foreign Affairs Minister Shishir Khanal holds meeting with his Indian counterpart S. Jaishankar in New Delhi. Nepal-India agree to deepen bilateral cooperation and connectivity. Rashtriya Swatantra Party District Convention begins. Party Chairperson Rabi Lami Chhane urges everyone to show patience and sacrifice to fulfill responsibilities entrusted by time. And 8 people injured in shooting near Ohio Festival in United States. Investigation underway. Now the news in detail. Prime Minister Balendra Shah has described the Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation, BIMSTEC, as a dynamic platform that reflects the region's diversity, vitality and shared potential. In a message on the occasion of the BIMSTEC's 29th anniversary yesterday, the Prime Minister stressed the need to strengthen connectivity in transport, trade and digital networks to promote deeper regional integration. He also called for greater cooperation in tourism, youth and entrepreneurship development and climate resilience. Prime Minister Shah reaffirmed Nepal's commitment to working closely with member states to build a connected, resilient and prosperous BIMSTEC region. Meanwhile, Foreign Minister Shishir Khanal highlighted BIMSTEC's steady progress since its establishment in 1997 and underscored the importance of the BIMSTEC Charter in strengthening regional cooperation. Minister Khanal said Nepal, as the lead country for the people-to-people contact sector, remains committed to promoting tourism, cultural exchanges and stronger ties among the people of the region. Minister for Foreign Affairs Shishir Khanal and Indian External Affairs Minister S. Jaishankar have agreed to further strengthen Nepal-India relations through enhanced connectivity, development partnerships and cooperation in areas of mutual interest. During the bilateral talks held in New Delhi yesterday, the two ministers reviewed progress on ongoing projects and discussed ways to accelerate their implementation. They also exchanged views on regional and international issues and reaffirmed their commitment to expanding cooperation in trade, investment, energy, water resources and people-to-people relations. Minister Khanal said Nepal's new government is committed to good governance, economic transformation and result-oriented diplomacy while placing the highest priority on relations with India. Meanwhile, the two sides jointly announced the operationalization of person-to-person cross-border payment transactions under the agreement between Nepal Clearing House Limited and the National Payments Corporation of India. They also marked the handover of 72 health sector and 12 cultural sector post-earthquake reconstruction projects built with Indian assistance. An agreement was also exchanged between Kathmandu University and India's Bhasini Division to collaborate on a voice-first language translation platform. Minister Khanal is scheduled to return to home country today after completing his 3-day official visit to India. The district convention of the Rashtriya Swatantra Party, RSP, has begun yesterday. Chairperson of the Rashtriya Swatantra Party, Rabi Lami Chhane, has said everyone must demonstrate patience, sacrifice and dedication to fulfill the responsibilities entrusted by the times. Taking to his social media on the occasion of the party's district conventions, Chairperson Lami Chhane said the RSP's goal is not only to serve as an alternative political force, but also to become a capable party that can lead the country. He stressed the need to make the party broader, more inclusive and stronger. The RSP held district conventions in 37 districts yesterday and for 29 districts is scheduled for today following the completion of ward and municipal level conventions. Speaker Tol Prasad Arial has said that coordination and cooperation among the three tiers of government are essential in the lawmaking process. Addressing the inter-legislature conference organized by the Inter-Parliamentary Forum in Tikapur yesterday, Speaker Arial stressed that laws should be formulated in a manner that supports the implementation of federalism and avoids overlap or conflict among the federal, provincial and local governments. Speaker Arial said that although federalism was intended to bring the powers of Singh Darbar to the grassroots level, those powers haven't yet to move fully beyond the central government. Speaking at the same conference, Chairperson of the National Assembly Narayan Prasad Dahal acknowledged that the lack of necessary federal laws has created difficulties for provincial and local governments. He said an enabling environment should be created for provincial and local levels to exercise their constitutional powers effectively. Chairperson Dahal also said that all three tiers of government have an important role in strengthening democracy by reflecting the aspirations and sentiments of the people. The conference, which concludes today, is being attended by the speakers of both houses of the Federal Parliament and the speakers of all seven provincial assemblies. Minister for Information and Communication Dr. Bikram Timal Sinha has said Nepal is moving towards a new political culture with the development of a citizen-centered governance system. Addressing the Rashtriya Swatantra Party's Nuwakot District Convention yesterday, Minister Dr. Timal Sinha said distortions such as setting and the influence of middlemen in government bodies are ending. He said the government is working to ensure corruption-free, transparent and accountable public service delivery, adding that budget allocation based on power and influence has stopped. Meanwhile, addressing the inaugural ceremony of the first district convention of the RSP in Thading yesterday, Minister Dr. Timal Sinha said the party should not become an institution that serves the interest of any individual or group, protects middlemen or operates for the benefit of a limited few. Minister for Health and Food Safety Nisha Mehta has directed authorities to address shortages and improve the management of medicines in the market. During an inspection of the Department of Drug Administration yesterday, she instructed officials to take necessary measures to ensure the availability of essential medicines, including those used for cancer treatment. The minister also called for faster processing of applications for medicine supply and distribution after proper on-site monitoring. You are listening to Radio Nepal's ATM English News Bulletin, now on to an international news update. At least 8 people were injured in a shooting near the Old West End Festival in Toledo of Ohio on Saturday evening, according to local authorities. The BBC has quoted the Toledo Police Department as saying officers responded to reports of gunfire at around 5:37 p.m. local time and found multiple victims suffering from gunshot wounds. Several injured people were taken to hospitals for treatment. Mayor of Toledo said 8 people were shot and all are expected to survive. Police are searching for one or more suspects and have not announced any arrests. The investigation is focused on the area around Delaware Avenue and Robin Hood Avenue near the festival grounds. Ohio Governor Mike DeWine expressed concern over the incident, saying community festivals should be safe places for families and voicing confidence that law enforcement will identify those responsible. The motive for the shooting remains unclear and the investigation is ongoing. Now the general weather forecast for the country today. The Meteorological Forecasting Division has forecast the weather to remain generally cloudy in Kosi province and the Himalayan regions of the country today, whereas the weather in Mathais province and the remaining hilly regions will see partly cloudy conditions. Likewise, the rest of the Tarai region is expected to remain mainly fair today. There is a possibility of moderate rain accompanied by thunder and lightning at some places in Kosi province and at a few places in the Himalayan and hilly areas of Bagmati and Gandaki provinces. Light to moderate rain or snowfall may also occur at one or two places in Madhya province and other Himalayan regions. Meanwhile, hot day conditions are likely to persist in some Tarai districts of Madhya, Bagmati, Gandaki, Lumbini and Sudarpashchim provinces today. With this, we have almost come to the end of this news bulletin from Radio Nepal for this hour. Before wrapping it up, let's have a reminder of the headlines once more. Prime Minister Balendra Shah calls BIMSTEC key to regional connectivity and prosperity, urges enhanced trade, transport and digital connectivity in BIMSTEC. Foreign Affairs Minister Shishir Khanal holds meeting with his Indian counterpart S. Jaishankar in New Delhi. Nepal-India agree to deepen bilateral cooperation and connectivity. Rashtriya Swatantra Party District Convention begins. Party Chairperson Rabila Bin Chani urges everyone to show patience and sacrifice to fulfill responsibilities entrusted by time. And 8 people injured in shooting near Ohio Festival in United States. Investigation underway. This is all we have for this bulletin. Our next bulletin in English will be at 2 in the afternoon. You can listen to us online on our website RadioNepalOnline.com and our mobile app. For more news and information, keep listening to Radio Nepal. Have a good day.
1: Srotavrind, Namaskar. Nepal Sarkar Shiksha Tatha Khelkud Mantralaya शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
2: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको ज्यामिति क्षेत्र अन्तर्गत त्रिभुज र चतुर्भुज सम्बन्धी समस्या समाधानमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
3: नमस्कार सर।
4: नमस्कार मेरा प्यारा विद्यार्थीहरू, यहाँ के को छलफल चलिरहेको छ?
5: आज हामी ज्योमेट्री अन्तर्गत त्रिभुज र चतुर्भुजहरू अर्थात् ट्रायंगल एन्ड क्वाड्रिलेटरल्स पाठ पढ्ने भन्नुभएकोले यसै बारेमा हामी छलफल गरिरहेका छौँ सर।
4: स्याबास, यसरी नै सधैँ छलफल गर्ने गर्नुपर्छ है त?
3: हुन्छ सर।
4: मेरा विद्यार्थीहरू, आजको पाठ त्रिभुज र चतुर्भुजहरू अर्थात् ट्रायंगल एन्ड क्वाड्रिलेटरल बुझ्नको लागि हामीले अघिल्ला कक्षाका केही धारणाहरू र परिभाषाहरूलाई पनि सम्झिनुपर्ने हुन्छ। तयार हुनुहुन्छ?
3: तयार छौ सर।
4: विद्यार्थी भाइ बहिनीहरू, एकछिन छलफल गर्नुहोस्। त्रिभुज भनेको के हो?
6: तिनवटा भुजाहरूले एउटा समतल सतहमा बनेको बन्द आकृतिलाई त्रिभुज भनिन्छ सर।
4: स्याबास निता। विद्यार्थी भाइ बहिनीहरू, फेरि एकछिन छलफल गर्नुहोस् त। चतुर्भुज भनेको के हो?
5: चारवटा भुजाहरूले एउटा समतल सतहमा बनेको बन्द आकृतिलाई चतुर्भुज भनिन्छ सर।
4: स्याबास अभिनव। विद्यार्थी भाइ बहिनीहरू, त्यसो भए समानान्तर चतुर्भुज कस्तो चतुर्भुजलाई भनिन्छ?
6: विपरीत भुजाहरू समानान्तर भएको चतुर्भुजलाई समानान्तर चतुर्भुज भनिन्छ सर।
4: स्याबास निता। विद्यार्थी भाइ बहिनीहरू, क्षेत्रफल भन्नाले के बुझ्नुहुन्छ?
5: कुनै वस्तुले ओगटेको ठाउँलाई त्यस वस्तुको क्षेत्रफल भनिन्छ सर।
4: स्याबास अभिनव। त्रिभुजको कुनै एक भुजालाई आधार भन्न सकिन्छ, त्यस्तै चतुर्भुजको कुनै एक भुजालाई आधार भन्न सकिन्छ।
3: बुझ्यौँ सर।
4: त्यसो भए त्रिभुजको क्षेत्रफल निकाल्ने सूत्र के हुन्छ होला?
6: सर, त्रिभुजको क्षेत्रफल इज इक्वल टु 1/2 आधार इन्टु उचाइ। आधारलाई अङ्ग्रेजीमा बेस, जसलाई छोटकरीमा बीले जनाइन्छ। त्यस्तै उचाइलाई अङ्ग्रेजीमा हाइट, जसलाई छोटकरीमा एचले जनाइन्छ। त्यसैले त्रिभुजको क्षेत्रफल इज इक्वल टु 1/2 बी इन्टु एच हुन्छ सर।
4: स्याबास निता। कुनै एउटा त्रिभुजको आधारको लम्बाइ 8 सेन्टिमिटर र उचाइ 6 सेन्टिमिटर भए सो त्रिभुजको क्षेत्रफल कति हुन्छ होला, भन्न सक्नुहुन्छ?
5: यहाँ आधारको लम्बाइ बी इक्वल्स टु 8 सेन्टिमिटर र उचाइ एच इक्वल्स टु 6 सेन्टिमिटर भएकाले त्रिभुजको क्षेत्रफल इक्वल्स टु 1/2 बी मल्टिप्लाई एच इक्वल्स टु 1/2 मल्टिप्लाई 8 × 6 इक्वल्स टु 24 सेन्टिमिटर स्क्वायर हुन्छ।
4: स्याबास अभिनव, तपाईँले धेरै राम्रो भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, अब हामी समानान्तर चतुर्भुजको क्षेत्रफलको बारेमा छलफल गर्न गइरहेका छौँ।
3: हुन्छ सर।
4: विद्यार्थी भाइ बहिनीहरू, त्यसो भए समानान्तर चतुर्भुजको क्षेत्रफल निकाल्ने सूत्र के हुन्छ होला, छलफल गर्नुहोस् त।
5: सर, समानान्तर चतुर्भुजको क्षेत्रफल इक्वल्स टु आधार मल्टिप्लाई उचाइ। आधारलाई अङ्ग्रेजीमा बेस, जसलाई छोटकरीमा बीले जनाइन्छ। त्यस्तै उचाइलाई अङ्ग्रेजीमा हाइट, जसलाई छोटकरीमा एचले जनाइन्छ। त्यसैले समानान्तर चतुर्भुजको क्षेत्रफल इक्वल्स टु बी मल्टिप्लाई एच हुन्छ।
4: स्याबास अभिनव, कुनै एउटा समानान्तर चतुर्भुजको आधारको लम्बाइ 8 सेन्टिमिटर र उचाइ 6 सेन्टिमिटर भए सो समानान्तर चतुर्भुजको क्षेत्रफल कति हुन्छ होला।
6: यहाँ आधारको लम्बाइ बी इज इक्वल्स टु 8 सेन्टिमिटर र उचाइ एच इज इक्वल टु 6 सेन्टिमिटर भएकाले समानान्तर चतुर्भुजको क्षेत्रफल इज इक्वल टु बी इन्टु एच इज इक्वल टु 8 × 6 इज इक्वल टु 48 सेन्टिमिटर स्क्वेयर हुन्छ सर।
4: स्याबास निता, अब हामी हाम्रो पाठ्यपुस्तकमा दिइएको साध्यहरू मध्ये एउटै आधार र उही समानान्तर रेखाहरू बिचमा रहेका समानान्तर चतुर्भुजहरूको सम्बन्धको बारेमा छलफल गर्न गइरहेको छौँ। एउटै आधार र उही समानान्तर रेखाहरू बिचमा रहेका समानान्तर चतुर्भुजहरूको सम्बन्ध के हुन्छ होला, छलफल गर्नुहोस् त।
3: थाहा भएन सर।
4: एउटै आधार र उही समानान्तर रेखाहरू बिचमा रहेका समानान्तर चतुर्भुजहरू भन्नाले समानान्तर चतुर्भुजहरू बिचमा एउटा भुजा साझा हुन्छ र साझा भुजालाई आधार मान्दा उनीहरूको एउटै आधार हुन्छ। त्यस्तै एउटा समानान्तर चतुर्भुज जुन जुन समानान्तर रेखाहरू बिच हुन्छ, अर्को समानान्तर चतुर्भुज पनि त्यही त्यही समान्तर रेखाहरू बिच हुन्छ।
3: बुझ्यौँ सर।
6: सर, एउटै आधार र उही समानान्तर रेखा बिचमा रहेका समानान्तर चतुर्भुजहरूको सम्बन्ध के हुन्छ।
4: स्याबास निता, एउटै आधार र उही समानान्तर रेखाहरू बिचमा रहेका समानान्तर चतुर्भुजहरूको क्षेत्रफल बराबर हुन्छ।
5: बुझ्यौँ सर।
4: समानान्तर चतुर्भुजहरू एबिसिडी र एबिइएफ, एउटै आधार एबी र उही समानान्तर रेखाहरू एबी र एफसी बिचमा रहेका छन्, यिनीहरू बिचको सम्बन्ध के होला।
5: एउटै आधार र उही समानान्तर रेखाहरूमा बनेका समानान्तर चतुर्भुजहरूको क्षेत्रफल बराबर हुँदो रहेछ। यहाँ समानान्तर चतुर्भुजहरू एबिसिडी र एबिइएफ एउटै आधार एबी र उही समानान्तर रेखाहरू एबी र एफसी बिचमा रहेका छन्। समानान्तर चतुर्भुज एबिसिडीको क्षेत्रफल बराबर समानान्तर चतुर्भुज एबिइएफको क्षेत्रफल।
4: स्याबास अभिनव, तपाईँले एकदम ठिक कुरो गर्नुभयो।
6: एउटै आधार र उही समानान्तर रेखाहरूमा बनेका समानान्तर चतुर्भुज र आयतको क्षेत्रफल बिचको सम्बन्ध के हुन्छ होला सर।
4: स्याबास निता, आयत पनि एक प्रकारको समानान्तर चतुर्भुज हो। त्यसैले एउटै आधार र उही समानान्तर रेखाहरूमा बनेका समानान्तर चतुर्भुज र आयतको क्षेत्रफल बराबर हुन्छ।
5: यसको अर्थ एउटै आधार र उही समानान्तर रेखाहरूमा बनेको समानान्तर चतुर्भुज र वर्गको क्षेत्रफल पनि बराबर हुन्छ।
4: स्याबास अभिनव, एकदम ठिक कुरो गर्नुभयो। वर्ग पनि एक प्रकारको समानान्तर चतुर्भुज हो। त्यसैले एउटै आधार र उही समानान्तर रेखाहरूमा बनेका समानान्तर चतुर्भुज र वर्गको क्षेत्रफल पनि बराबर हुन्छ।
6: सर, त्यसो भए एउटै आधार र उही समानान्तर रेखाहरूमा बनेका वर्ग र आयतको क्षेत्रफल बिचको सम्बन्ध के हुन्छ होला।
4: हामीले अघि छलफल गर्यौँ, आयत एक प्रकारको समानान्तर चतुर्भुज हो र वर्ग पनि एक प्रकारको समानान्तर चतुर्भुज हो। त्यसैले एउटै आधार र उही समानान्तर रेखाहरूमा बनेका वर्ग र आयतको क्षेत्रफल पनि बराबर हुन्छ।
3: बुझ्यौँ सर।
4: अब हामी हाम्रो पाठ्यपुस्तकमा दिएको अर्को साध्य एउटै आधार र उही समानान्तर रेखाहरू बिचमा रहेका समानान्तर चतुर्भुज र त्रिभुजको सम्बन्धको बारेमा छलफल गर्न गइरहेका छौँ। एउटै आधार र उही समानान्तर रेखाहरू बिचमा रहेका समानान्तर चतुर्भुज र त्रिभुजको सम्बन्ध के हुन्छ होला? छलफल गर्नुहोस् त।
3: थाहा भएन सर।
4: एउटै आधार र उही समानान्तर रेखाहरू बिचमा रहेका समानान्तर चतुर्भुज र त्रिभुज भन्नाले समान्तर चतुर्भुज र त्रिभुज बीचमा एउटा भुजा साझा हुन्छ र साझा भुजालाई आधार मान्दा उनीहरूको एउटै आधार हुन्छ। त्यस्तै समान्तर चतुर्भुज जुन समानान्तर रेखाहरू बीच हुन्छ त्रिभुज पनि त्यही समानान्तर रेखाहरू बीच हुन्छ।
3: बुझ्यौ सर।
6: सर, एउटै आधार र उही समानान्तर रेखा बीचमा रहेका समानान्तर चतुर्भुज र त्रिभुजको सम्बन्ध के हुन्छ?
4: स्याबास निता, ल सुन्नुहोस्। एउटै आधार र उही समानान्तर रेखाहरू बीच बनेको समानान्तर चतुर्भुज र त्रिभुज मध्ये त्रिभुजको क्षेत्रफल समानान्तर चतुर्भुजको क्षेत्रफलको आधा हुन्छ।
3: बुझ्यौ सर।
4: समानान्तर चतुर्भुज एबिसिडी र त्रिभुज एबिई एउटै आधार एबी र उही समानान्तर रेखाहरू एबी र सिई बीचमा रहेका छन्, यिनीहरू बीचको सम्बन्ध के होला भन्नुहोस् त।
5: एउटै आधार र उही समानान्तर रेखाहरू बीच बनेको समानान्तर चतुर्भुज र त्रिभुज मध्ये त्रिभुजको क्षेत्रफल समानान्तर चतुर्भुजको क्षेत्रफलको आधा हुन्छ। यहाँ समानान्तर चतुर्भुज एबिसिडी र त्रिभुज एबिई एउटै आधार एबी र उही समानान्तर रेखाहरू एबी र सिई बीचमा रहेका छन्, तसर्थ त्रिभुज एबिईको क्षेत्रफल बराबर एकका मुनि दुई समानान्तर चतुर्भुज एबिसिडीको क्षेत्रफल।
4: स्याबास अभिनव, तपाईँले एकदम ठिक कुरो गर्नुभयो।
6: एउटै आधार र उही समानान्तर रेखाहरूमा बनेका आयत र त्रिभुजको क्षेत्रफल बीचको सम्बन्ध के हुन्छ होला?
4: स्याबास निता, तपाईँको प्रश्नको लागि, आयत पनि एक प्रकारको समानान्तर चतुर्भुज हो। त्यसैले एउटै आधार र उही समानान्तर रेखाहरूमा बनेका आयत र त्रिभुज मध्ये त्रिभुजको क्षेत्रफल आयतको क्षेत्रफलको आधा हुन्छ।
5: यसको अर्थ एउटै आधार र उही समानान्तर रेखाहरूमा बनेका वर्ग र त्रिभुज मध्ये त्रिभुजको क्षेत्रफल वर्गको क्षेत्रफलको आधा हुन्छ।
4: स्याबास अभिनव, हो, तपाईँले ठिक कुरो गर्नुभयो। वर्ग पनि एक प्रकारको समानान्तर चतुर्भुज हो। त्यसैले एउटै आधार र उही समानान्तर रेखाहरूमा बनेका वर्ग र त्रिभुज मध्ये त्रिभुजको क्षेत्रफल वर्गको क्षेत्रफलको आधा हुन्छ। अब हामी हाम्रो पाठ्यपुस्तकमा दिएको साध्यहरूमध्ये तेस्रो साध्य एउटै आधार र उही समानान्तर रेखाहरू बीचमा रहेका त्रिभुजहरूको सम्बन्धको बारेमा छलफल गर्न गइरहेका छौँ। एउटै आधार र उही समानान्तर रेखाहरू बीचमा रहेका त्रिभुजहरूको सम्बन्ध के हुन्छ होला? छलफल गर्नुहोस् त।
3: थाहा भएन सर।
4: एउटै आधार र उही समानान्तर रेखाहरू बीचमा रहेका त्रिभुजहरू भन्नाले त्रिभुजहरू बीचमा एउटा भुजा साझा हुन्छ र साझा भुजालाई आधार मान्दा उनीहरूको एउटै आधार हुन्छ। त्यस्तै एउटा त्रिभुज जुन जुन समानान्तर रेखाहरू बीच हुन्छ अर्को त्रिभुज पनि त्यही त्यही समानान्तर रेखाहरू बीच हुन्छ।
3: बुझ्यौ सर।
6: सर, एउटै आधार र उही समानान्तर रेखा बीचमा रहेका त्रिभुजहरूको सम्बन्ध के हुन्छ?
4: स्याबास निता, एउटै आधार र उही समानान्तर रेखाहरू बीचमा रहेका त्रिभुजहरूको क्षेत्रफल बराबर हुन्छ।
5: बुझ्यौ सर।
4: त्रिभुजहरू एबिसी र एबिडी एउटै आधार एबी र उही समानान्तर रेखाहरू एबी र सिडी बीचमा रहेका छन्, यिनीहरू बीचको सम्बन्ध के हुन्छ होला? छलफल गर्नुहोस् त।
5: एउटै आधार र उही समानान्तर रेखाहरूमा बनेका त्रिभुजहरूको क्षेत्रफल बराबर हुँदो रहेछ। यहाँ त्रिभुजहरू एबिसी र एबिडी एउटै आधार एबी र उही समानान्तर रेखाहरू एबी र सिडी बीचमा रहेका छन्, तसर्थ त्रिभुज एबिसीको क्षेत्रफल बराबर त्रिभुज एबिडीको क्षेत्रफल।
4: स्याबास अभिनव, कति राम्रो कुरो गर्नुभयो। अब हामी केही थप सूत्रहरूको बारेमा छलफल गरौँ है त।
3: हुन्छ सर।
4: आयतको क्षेत्रफल निकाल्ने सूत्र भन्न सक्नुहुन्छ?
5: आयतको क्षेत्रफल बराबर लम्बाइ गुणा चौडाइ।
4: एकदम राम्रो स्याबास अभिनव। लम्बाइलाई अङ्ग्रेजीमा लेन्थ, जसलाई छोटकरीमा यल्ले जनाइन्छ, त्यस्तै चौडाइलाई अङ्ग्रेजीमा ब्रेथ, जसलाई छोटकरीमा बीले जनाइन्छ। त्यसैले आयतको क्षेत्रफल बराबर यल मल्टिप्लाई बी हुन्छ।
5: हुन्छ सर।
4: वर्गको क्षेत्रफल निकाल्ने सूत्र भन्न सक्नुहुन्छ?
6: वर्गको क्षेत्रफल बराबर भुजाको लम्बाइको स्क्वेयर सर।
4: स्याबास निता, के वर्गको क्षेत्रफल निकाल्ने अर्को सूत्र भन्न सक्नुहुन्छ?
5: वर्गको क्षेत्रफल बराबर एकका मुनि दुई विकर्णको लम्बाइको स्क्वायर।
4: स्याबास अभिनव, धेरै राम्रो उत्तर दिनुभयो। समय पनि सकिसकेको छ। आशा छ विद्यार्थी भाइ बहिनीहरूले ध्यान दिएर सुन्नुभएको होला। फेरि अर्को कक्षामा भेट हुनेछौँ। नमस्कार।
3: नमस्कार सर।
1: हस्त श्रोतावृन्द,

भर्खरै सुनायौँ रामेश श्रेष्ठ र साथीहरूको स्वरमा रहेको जागरण गीत, रचना अनि सङ्गीत गायक स्वयंकै। हामी तपाईँलाई यति बेला जागरण गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ रामकृष्ण ढकाल र राजेश पायल राईको स्वर, रत्न शमशेर थापाको रचना अनि सङ्गीत हो नारायण गोपालको।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
1: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np मा भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा फोन नम्बर 01-42-11-921 तथा मोबाइल नम्बर 97-685-40-744 र 97-685-40-745।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
4: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98-513-45-701 र 98-513-45-702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
0: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकलाई क्षेत्रीय सहयोगका लागि गतिशील मञ्च बनाउनु पर्नेमा प्रधानमन्त्री बालेन्द्र शाहको जोड। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री डाक्टर एस जयशङ्कर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता। व्यापार, लगानी, सम्पर्क सञ्जाल लगायतका विषयमा छलफल। युगले दिएको अभिभारा पूरा गर्न सबैलाई धैर्य र त्याग देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान। र अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेको 100 दिन पूरा, शान्ति सम्झौता अझै अनिश्चित। समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकलाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मञ्चका रूपमा उल्लेख गर्दै यसले क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ। बिमस्टेकको 29 वार्षिक उत्सवका अवसरमा हिजो जारी सन्देशमा उहाँले यातायात, व्यापार तथा डिजिटल सञ्जालमा सम्पर्क सुदृढ गरी अर्थतन्त्र को अझ गहिरो एकीकरणलाई प्रवर्धन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। बिमस्टेकको दीर्घकालीन शक्ति यसको जनतामा निहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पर्यटन प्रवर्धन, युवा तथा उद्यमीहरूका लागि अवसर सृजना तथा जलवायु परिवर्तन र प्राकृतिक विपदबाट उत्पन्न जोखिमप्रति प्रतिरोध क्षमता अभिवृद्धिका लागि थप प्रयास गर्न आह्वान गर्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री डाक्टर एस जयशङ्कर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। उहाँहरूबीच हिजो साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको दुवै मन्त्रीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। भेटवार्ताका क्रममा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत बीचको सम्बन्धलाई नयाँ सिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। भारतीय च्यानल एनडिटिभीसँग हिजो विशेष संवाद गर्नुहुँदै नेपाल र भारत बीच खुला सिमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात गरेको मन्त्री खनालले बताउनुभयो। उहाँले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। भारतको सहयोगमा 2072 सालको भूकम्पपछिको पुननिर्माण कार्यक्रम अन्तर्गत सम्पन्न 72 स्वास्थ्य संस्था तथा 12 सांस्कृतिक सम्पदा परियोजना भर्चुअल रूपमा हस्तान्तरण गरिएका छन्। भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाललाई हिजो भारतीय विदेश मन्त्री डाक्टर एस जयशङ्करले सो परियोजना हस्तान्तरण गर्नुभयो। त्यसै गरी उहाँहरूले हिजो नेपाल र भारतको राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस बीच सीमा पार व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउन जोड संयुक्त रूपमा गर्नुभएको विदेश मन्त्री जयशङ्करले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनु पर्ने बताउनु भएको छ। हिजोदेखि सुरु भएको पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा रासपाको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने भएकाले पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने उल्लेख गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: बाँकी समाचार। सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा 3 तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चद्वारा हिजो टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा सभामुख अर्यालले संहिता कार्यान्वयनमा 3 तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिनुभयो। यसै गरी सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सङ्घले आवश्यक कानून नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै संवैधानिक अधिकारसहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेकोले पुराना गलत राजनीतिक शैली दोहोऱ्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई नरहेको बताउनु भएको छ। रासोपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा उहाँले पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिजौलिया तन्त्रलाई संरक्षण गर्ने र सीमित व्यक्तिको हितका लागि सञ्चालित हुने संस्था बन्न नहुनेमा जोड दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको हिजो अनुगमनका क्रममा मन्त्री मेहताले यस्तो निर्देशन दिनुभएको हो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 3 बस्ने लक्ष्मी थापा कार्की र बुलाडी कण्ठ 8 बस्ने प्रिया बानिया रहेका छन्। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 र 12 पहिलो मनोनयन सूची म्याचिङ लिस्टबाट 3,735 विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ। कक्षा 11 र 12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नाका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभयो। बाढीका कारण अवरुद्ध दिक्तेल चखेवा भन्ज्याङ सडक सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 8 बुवालुङ स्थित पङ्खु खोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध भनेको थियो। मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल चखेवा भन्ज्याङ सडक यही जेठ 22 वर्षापछि आएको भीषण बाढीले अवरुद्ध भनेको थियो। हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन्। पछिल्ला केही दिन यता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आवागमन बढ्दै गएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिका र इजरायलले इरान विरुद्ध सुरु गरेको युद्धको हिजो 100 पूरा भएको छ। यसबीचमा युद्ध विराम गरी शान्ति स्थापना गर्न पटक पटक प्रयास भए पनि अहिलेसम्म ठोस उपलब्धि भने हुन सकेको छैन। अब मौसम। आज कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी हिमाली भूभागका 1-2 स्थानमा पानी पर्ने सम्भावना छ। मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ। गत 24 काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.8 र न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:05 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकलाई क्षेत्रीय सहयोगका लागि गतिशील मञ्च बनाउनु पर्नेमा प्रधानमन्त्री बालेन्द्र शाहको जोड। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता, व्यापार लगानी, सम्पर्क सञ्जाल लगायतका विषयमा छलफल। र अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेको 100 पूरा, शान्ति सम्झौता अझै अनिश्चित। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी कुराकानी लिएर आएका छौं, कार्यक्रम सुन्दै गर्नुहोला।
1: आउनुस कार्यक्रम सुरु गरौं।
0: 2078 सालको जनगणना अनुसार नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या 29,77,318 रहेको छ। यो कुल जनसंख्याको 10.21% हो। 70 वर्ष उमेर पुग्नुभएका ज्येष्ठ नागरिकहरूले मासिक रूपमा ₹4,000 दरले सामाजिक सुरक्षा भत्ता पाउँदै आउनु भएको छ। त्यसै गरी सरकारले 60 वर्ष उमेर पुग्नुभएका कर्णाली अञ्चलका ज्येष्ठ नागरिक र मुलुकभरि रहनुभएका 60 वर्ष पुग्नुभएका दलित ज्येष्ठ नागरिकलाई ₹2,660 र विवाह नगरी बस्नुभएका 60 वर्ष उमेर पुग्नुभएका महिला ज्येष्ठ नागरिक र सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बस्नुभएका 60 वर्ष उमेर पुग्नुभएका ज्येष्ठ नागरिक र पतिको मृत्यु भएका 60 वर्ष उमेर पुग्नुभएका महिला ज्येष्ठ नागरिकलाई ₹2,660 दरले भत्ता उपलब्ध गराउँदै आएको छ। आर्थिक रूपले सामाजिक सुरक्षा भत्ता दिँदै आएको सरकारले उहाँहरूको सम्मानको लागि मन्त्रालयको नाम नै महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राख्यो र संविधानमा पनि ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक हुनेछ भनेर ज्येष्ठ नागरिकको हकलाई सुरक्षित गर्यो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यही जेठ 15 गते आर्थिक वर्ष 2083/84 बजेट सार्वजनिक गर्नुभयो। यस वर्ष ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्तामा कुनै वृद्धि भएन। बरु आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने भनिएको छ। त्यस्तो योगदानलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणको रूपमा सम्मान गरिने भनिएको छ। मन्त्रालयको नाम परिवर्तन गरेर महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय राखियो। प्रदेश र स्थानीय सरकारको सहकार्यमा सडक बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापनाका लागि सामाजिक सुरक्षातर्फ 1,20,000,000,000 विनियोजन गरिएको छ। ज्येष्ठ नागरिकहरूको छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले यी कुराहरूलाई कसरी लिएको छ, आज हामी यही विषयमा छलफल गर्छौं। आजको कुराकानीमा हुनुहुन्छ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका वरिष्ठ उपाध्यक्ष शारदा चन्द। सुनाउँदैछौ उहाँसँग गरिएको कुराकानी।
0: यहाँ त विभिन्न ठाउँमा यो ज्येष्ठ नागरिकहरूसँग निकै सम्बन्धित भएर, नजिकमा भएर काम गरिरहनु भएको छ र महेन्द्रनगर जुन भीमदत्त नगरपालिका वडा नम्बर 5 पनि छ, महिला तथा वृद्ध सेवा आश्रम, ती आश्रमहरूले अहिलेसम्म के गरिरहेका छन् थोरै जानकारी गरौँ न।
2: मलाता वृद्ध सेवा केन्द्र कञ्चनपुर, यो वृद्ध आश्रम सेवा केन्द्र हो। यहाँ जाने 70 कोही केही नभएका बेवारी चाहिँ बाटोमा अल्पत्र परिएका र बाटोमा फालिएका, हाम्रो आँखाले देखेको, हाम्रो आँखाले उद्धार गरेर ल्याउँछौँ भने धेरै जस्तो यहाँको स्थानीय सरकार र यहाँको प्रहरीहरूले सिफारिससहित उद्धार गरेर ल्याउनुहुन्छ। यस्तो अवस्थाका ज्येष्ठ नागरिकहरूलाई हामीले संरक्षण प्रदान गरिरहेका छौँ।

0: सहयोग पाएको छैन र सायद स्थानीय सरकारको आफ्नो बाध्यता होला वा यो वृद्ध आश्रम स्थानीय सरकार आशा नपरेको होला. नपरेको भन्ने हो भने चार पाँचचोटि उपमेयर मेयर साहब पनि आइसक्नु भएको छ, प्रमुख प्रशासकीय अधिकृत पनि आइसक्नु भएको छ, सपोर्ट भएको छैन. र अब यो वृद्ध आश्रमले 5336 सम्पन्न परिवारकालाई पुनस्थापना मेलमिलाप परिवार र मेलमिलाप गरिसकेको छ जो परठी प्रशासन र स्थानीय सरकारको सहयोगमा. उहाँहरू आउँदाखेरि चाहिँ नि निलडामै भएर आउनुहुन्छ, घरेलु हिंसा कोषमा आउनुहुन्छ र त्यसपछि उहाँलाई हामीले उपचार गर्छौँ र काउन्सिलिङ गर्दा गर्दा एक महिनापछि दुई महिना तिन महिनापछि रुनु थाल्नुहुन्छ. बामा किन रुनु भएको भन्दा मेरो घरमा चार पाँच नाति नातिना छन्, छोरा बुहारी छन्, बा तैँले रात दिन मलाई खिर भात यहाँ खुवाए पनि मेरो चित्त बुझ्दैन, मेरो आत्मामा शान्ति हुँदै हुँदैन, मनमा शान्ति हुँदै हुँदैन. मेरो छोरा बुहारीले मलाई नकुट्ने माहौल बनाइदिए, मेरो नाति नातिनालाई टाढै भएर पनि हेरेर बजेले भन्नुहुन्छ तेरो बाजेले रोपेका आमको बुटा छ, चुकको बुटा छ, अम्बाको बुटा छ, तेरो बाजे संसारमा हुनुहुन्न, ती बुटाहरूसँग म खेल्छु, तेरो बाजेले खेलाएको माटो छ, जोतेको माटो छ, त्यो माटोसँग म रमाउँछु बा, मलाई घरै पुनस्थापना गर्दे भन्नुहुन्छ आमाले. त बाले पनि त्यही पीडा दोहोऱ्याउनुहुन्छ, उहाँहरूको पीडालाई हामीले सहन नसकेर 5336 पुनस्थापना गरिसकेका छौँ. 126 जो चाहिने सुदूरपश्चिममा महिला लास सुनाउन महिला लास हेर्नुहुन्न भन्ने एउटा अन्धविश्वास रूढिवादी छ त्यसलाई पनि चिर्ने काम यो संस्थाले गरेको छ, जसमा हामीले 126 व्यवहारी चाहिँ बाटोमा फालेको दाह संस्कार मैलै महिलाले गरेर आइसकेका छौँ. 2063 पार्वती जोशी आमाको दाह संस्कार गर्न जाँदा हामीले लास बोकेर हिँडिरहेका थियौँ र चोक चोकमा हामीलाई थुक्यो र त्यसपछि हामी दाह संस्कार गरेर फर्केर आइसकेपछि घरबाट हामीलाई बहिष्कार गर्यो, माइतबाट सोही मलाई नै बहिष्कार गर्यो, घर माइतीले मलाई अछुत जस्तो व्यवहार गर्यो, समाजमा बिहा बर्तनमा नबोलाउने, चौराईमा चोक चोकमा देखि थुक्ने हामीहरूलाई, हामी सबै महिलाहरूलाई साह्रै गाह्रो भयो त्यो पार्वती जोशी आमाको लास दाह संस्कार गरेर आइसकेपछि. र त्यसपछि हाम्रो फेरि दयालु परियार विक दलित आमाको मृत्यु भयो, त्यसरी हामी दाह संस्कार गर्यौँ. फेरि झन् हामीलाई ठुलो समाज परिवार र माइतीबाट नै हामी सबै 9 कार्य समिति मैलै मैले सञ्चालन गरेको आश्रम हो र हामीलाई धेरै गाह्रो पप हेलाना यति छ, अपमान यति छ, मानसिक यातना हामीले सहनु पर्यो र बिस्तारै गरेर मिडियाहरूलाई धन्यवाद दिन चाहन्छु, सम्पूर्ण मिडिया जीवहरूलाई केन्द्रदेखि जिल्लासम्मको श्री नेपाललाई धन्यवाद दिन चाहन्छु. त्यसै बिस्तारै चेन्ज हुँदै हुँदै गयो, गइसकेपछि अहिले चाहिँ नि त्यही दाह संस्कार गरेको कारणले एक के अरे समाजले दिने मान सम्मान अहिले आएर हामीलाई अति नै समाजको सपोर्ट र भइरहेको छ र विगतमा त्यस्तो भए तापनि. र यसरी यो वृद्ध आश्रमले एउटा नौलो काम पनि के गरेको छ भने बाटोमा फालिएका बाल बालिकाहरूलाई पनि यो वृद्ध आश्रममा हामीले राख्ने गरेका छौँ र जसले गर्दा अन्तर पुस्ता बिचको जो दूर खाल्डो जो दूरी बढेको थियो त्यो दूरीलाई जोड्ने काम पनि यो वृद्ध आश्रमले गरेको छ र यहाँ जस्तै ती पीडित बाल बालिकाहरूले चाहिने बाजे बजे माया पाउनु भएको छ भने हजुरबा हजुरआमाले नाति नातिनाको माया पाउनु भएको छ, रेपमा परेको नानीहरू पनि छ हामीसँग र घरेलु हिंसा पीडित महिलाहरू पनि हुनुहुन्छ. यसरी यो वृद्धाश्रम सुनो समाज पनि छ, चार पाँच नेपाल सरकारले यसलाई नमुनाको रूपमा उत्कृष्ट भनेर गए पुस 11 गते नै सम्मान गरेको थियो सरकारले. यो 70 ज्येष्ठ नागरिक जीवहरूमा अपाङ्गता 12 हुनुहुन्छ, त्यसमा दृष्टिविहीन पनि 5 हुनुहुन्छ र त्यसपछि त हजुरको चाहिँ नि सुस्त मनस्थिका 10-11 छन्, जो 5 त सुस्त मनस्थी त्यही रत्न पार्कदेखि हाम्रो धनबहादुर गुरुङ सचिवजी हुँदाखेरि पठाउनु भएको, शङ्कर सरले पठाउनु भएको, अहिले उहाँहरू हुनुहुन्छ. फेरि विभिन्न रोग लागेको सुस्त मनस्थी त्यहाँ छ, राउटेहरू हुनुहुन्छ जो 5 र यसरी एउटा समाजको निर्माण भइरहेको छ. त्यस्तै गरेर सिङ्गो समाज यो वृद्ध आश्रममा बाल बालिकाहरू छन्, ज्येष्ठ नागरिक जीवहरू छन्, विभिन्न किसिमका बाल बालिका विभिन्न किसिमका ज्येष्ठ नागरिक जीवहरू बसेर एउटा सिङ्गो समाज यो वृद्ध आश्रममा त भेटिन्छ, बनाउनु पर्छ बा भन्नुभयो. हामीले भिन्नपा 15 खैरबट्टीमा 2 जमिन लियौँ, सँगैसँगै बा आमाहरू जानुहुन्छ, कसैले तरकार लगाउनुहुन्छ, तरकार लगाउन नसकेर मजाले खेती हेर्नुहुन्छ, खेती छुनुहुन्छ, त्यस्तै रमाउनुहुन्छ. हामीलाई गाई चाहियो भन्नुभयो गाई पालन गर्थ्यौँ, बाख्रा चाहियो भने बाख्रा पालन गर्थ्यौँ, अन्तिममा गएर कुखुरा चाहियो भन्नु कुखुरा पनि हामीले पालिदियौँ, हामीलाई बिरालो चाहियो भन्नुभयो 8 बिरालो ल्याएर राखिदिए कुकुर चाहियो भन्नुभयो, चार पाँचवटा कुकुर ल्याएर राखिदियो, त्यो गरेर यो वृद्ध आश्रम हामीले सञ्चालन गरिरहेका छौँ र वृद्ध आश्रम यस्तोको निर्माण गरिरहेको।
1: यो महिला तथा वृद्ध सेवा केन्द्रको तपाईँ संस्थापक अध्यक्ष हुनुहुन्छ होइन त?
0: हजुर।
1: तपाईँ संस्थापक अध्यक्ष भएर काम गरिरहँदाखेरि यसका विभिन्न शाखाहरू पनि खोल्नु भएको होला, जे भए पनि तपाईँले ज्येष्ठ नागरिकहरूलाई धेरै खुसी बनाएर राख्नु भएको छ र उहाँलाई सेवा सुविधा दिनुभएको छ, यसका शाखाहरू कहाँ छन् अन्त?
0: यसको शाखा ललितपुर जिल्ला गोदावरी नपाक गोदाम

0: मा यसको शाखा पनि छ जो त्यहाँ दुई वर्षदेखि हामीले सञ्चालन गरिरहेका छौँ र अहिले त्यहाँ पनि 17 जना ज्येष्ठ नागरिक रोडमा बसेका बाल बालिकाहरू त्यहाँ पनि हुनुहुन्छ 17 जना हुनुहुन्छ। त्यहाँको प्रहरीले उद्धार गरेर ल्याएको छ भने 4-5 जना स्वयं हामीहरूले चाहिने यो 7-2 बाटो बाटोमा हामीले देखिसकेपछि ठैबोको बाटोमा देखिसकेपछि त्यसै उद्धार गरेर ल्याएर आएका छौँ र जसरी यहाँ कञ्चनपुरमा सञ्चालन भएको छ त्यहाँ पनि मुठीदानबाट नै त्यहाँ गोदाम चौरमा पनि सञ्चालन भइरहेको छ। जुन जुन सुविधा हामीले यहाँ दिएका छौँ त्यही सुविधा त्यहाँ पनि दिएका छौँ र त्यहाँ पनि भिन्नै कार्य समिति छ।
1: हुन त काम गर्दै जाँदाखेरि अब यहाँलाई महासङ्घको जिम्मेवारी पनि छ, महासङ्घको वरिष्ठ उपाध्यक्ष भएर पनि काम गरिनु भएको छ। अहिले यो राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले के काम गरिरहेको छ यसको पनि जानकारी दिनु न थोरै।
0: हजुर, यो राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ भनेको एउटा छाता संगठन हो र एउटा अम्ब्रेला हो र देशभरिको ज्येष्ठ नागरिक यसमा आबद्ध हुनुहुन्छ जो 29,77,000 चाहन्छन्, लगभग 30 लाख ज्येष्ठ नागरिक जीहरू यसमा आबद्ध हुनुहुन्छ र यो महासङ्घले ज्येष्ठ नागरिकको हक हित र अधिकार सम्मानजनक बाँच्नको लागि नेपाल सरकारसँग हातोमालो गरेर वा नेपाल सरकारलाई पनि ध्यान आकर्षण गरेर नीति निर्माण तिर पनि यसको अहम भूमिका रहेको छ र गर्दै आएको छ। राष्ट्रिय ज्येष्ठ महासङ्घको 77 जिल्लामा आफ्नो सङ्घ छ, प्रदेश छ, अहिले स्थानीय तहमा पनि यसले आफ्नो सञ्जाल चाहिँ निर्माण गरिसकेको छ, जसमा 85,000 अहिले पनि यो एक्टिभ भएर चलायमान भएर क्रियाकाम गरिरहेका छन् भने 1700ले प्रत्येक दिन यसमा चाहिँ एक्टिभ भएर सेवामूलक काम गरिरहनु भएको छ र जस्तै नेपाल सरकारले 100 दिनको उहाँले आफ्नो योजनाहरू तय गर्नुभएको छ, त्यस मध्ये पनि राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले उठाएका 12 बुदा जो 1 वर्षदेखि उठाइरहनु भएको थियो हामीले उठाइरहेका थियौँ, यो 12 बुदाको चाहिँ नि ज्येष्ठ नागरिक जीवलाई ससम्मानजनक बाँच्नको लागि यो कार्यक्रम सञ्चालन गर्नुपर्छ, यो नीति कानुन बनाउनु पर्छ भनेर हामीले चाहिँ ज्ञापन पत्र बुझाउँदै आएका थियौँ, जसमध्ये अहिले 100 को यो अहिले नयाँ सरकारको 100मा हाम्रो चाहिँ 4-5 वटा के अरे मागहरू पनि पुरा भएको छ र जस्तै हामीले उदाहरणको लागि लावारिस ब्याङ्कमा रहेका ज्येष्ठ नागरिक जीवहरूका खातामा रहेको पैसा खोज तलास गरी एउटा त्यस्तो कोष खडा गर्यो जसमा निमुखा ज्येष्ठ नागरिक जीवहरूलाई त्यो सहयोग दिन सजिलो होस् भन्ने हाम्रो एउटा पहिलो नम्बर माग थियो। त्यसै गरेर हामीले चाहिने यो सामाजिक सुरक्षा भत्तालाई पनि हामीले के भनेका थियौँ भने क्याटेगोरी छुट्टाएर उमेरको आधारमा यो चाहिने बाँडियोस् भन्ने पनि हाम्रो त्यसमा माग थियो, 70 वर्ष माथिकोलाई सरकारले दिन सक्ने यति र त्यसपछि 80 वर्षलाई यति भन्थ्यो, हामीले तोकिरहेका थियौँ र 100 वर्षकोलाई यति र आवश्यक अनुसार सहजता भत्ताको व्यवस्था गरियोस् भन्ने पनि बोलेका थियौँ, स्वास्थ्य सम्बन्धी पनि बोलेका थियौँ र यस्ता हामीले धेरै कुराहरू 12 बुदाहरूमा 4-5 बुदाहरू अहिले नेपाल सरकारले समेटेको हुँदा नेपाल सरकारलाई पनि महासङ्घको तर्फबाट हृदयदेखि धन्यवाद हामी व्यक्त गर्न चाहन्छौँ।
1: यहाँहरूले धेरै काम गरिरहनु भएको छ र कतिपय ठाउँमा ज्येष्ठ नागरिकका अनुभवहरू, तिनका ज्ञानहरू, सिपहरू पुस्तामा हस्तान्तरण भएका छैनन् भन्ने खालका गुनासाहरू पनि आइरहेका छन् र यो अन्तर पुस्ता खाडललाई चाहिँ कम गर्न र ज्येष्ठ नागरिकको ज्ञान, सिप, अनुभवलाई चाहिँ पछिल्लो पुस्तामा हस्तान्तरण गर्दै जानका लागि महासङ्घले त्यस्ता कुनै योजना बनाएको छ अथवा काहीँ सहकार्य गरेर काम गर्दैछ?
0: राम्रो क्वेसन गर्नुभयो। युवाहरू रोजगार र शिक्षाको क्रममा देश र विदेशको प्लान भइरहेका छन् र एक्लो ज्येष्ठ नागरिक जीवहरू बसिरहनु भएको छ र जो सम्पन्न परिवारहरू पनि छन् र अहिले जो खाडल किन नाति रत्ना बाजे बजीसँग नबोल्ने, छोरा बुहारलाई बोल्ने टाइम नहुने, मोबाइलमा व्यस्त र त्यो एक्लोपन ज्येष्ठ नागरिक जीवहरू जीवन बिताइरहँदा जो बिचमा परेको खाडल छ, अन्तरपुसा बिचको परेको खाडल, त्यो खाडललाई कसरी जोड्ने त भन्ने विषयमा अहिले महासङ्घले गत वर्ष पनि 7 प्रदेशमा यो अन्तरपुसा बिचको खाडल जोड्नको लागि +2 विद्यार्थी अभिभावक र ज्येष्ठ नागरिक बुढोली शिक्षा भन्ने कार्यक्रम सञ्चालन गरेको थियो गत वर्ष 7 प्रदेशमा सञ्चालन गरेर आयो र यो वर्ष पनि अहिले 4 प्रदेशमा सञ्चालन गरिसकेको छ र 1 प्रदेशमा बाँकी छ। अब यो 4 प्रदेशमा सञ्चालन गर्दा र हाम्रो जिल्ला सङ्घले 77 जिल्लामा यो कार्यक्रम सञ्चालन गरिरहनु भएको छ, खाडललाई कसरी पुर्ने त, बाजे बजै र छोरा बुहारी नातताको सम्बन्ध कसरी कायम गर्ने त भन्ने विषयमा हाम्रो प्रदेशले पनि यो कार्यक्रम सञ्चालन गरेको छ, जिल्ला सङ्घले पनि स्थानीय सहयोगमा प्रदेश सरकारको सहयोगमा यही कार्यक्रम सञ्चालन गरिरहेको छ। बागलुङमा हामीले अस्ति कार्यक्रम गर्दा उहाँले उस्तो महत्वपूर्ण कुराहरू उठान गर्नुभयो प्लस टूका विद्यार्थीहरूले। र अब हामी घरमा जान्छौँ, घरमा गइसकेपछि आमाले मोबाइलै खेलाइरहनु हुन्छ, मम्मी खाना पस्किनुहोस् भन्दा पनि हामी पस्केर खा भन्नुहुन्छ, बा अफिस हुनुहुन्छ, अफिसबाट आइसके बालाई केही कुरा गरौँ भन्दा बा मोबाइलमा व्यस्त हुनुहुन्छ र हामीहरू मोबाइलमा व्यस्त छौँ र बाजेर बजै एक्लो कोठामा दुइटै चाहिने टल्ल परेर निराश भएर बसिरहनुहुन्छ। र एक अर्खालाई हामी बोल्ने न आमा बुवालाई फुर्सद छ न हामीलाई फुर्सद छ, बाजे हजुर बुवा हजुरहरूसँग कसले बोलिदिने। सरकारका यस्ता कार्यक्रम हुन्छ जो ज्येष्ठ नागरिकलाई मात्र चाहिने तीर्थयात्रा पठाउँछ, त्यहाँ हामी ज्येष्ठ हाम्रो युवाहरूलाई पठाओस् न। हामी युवाहरूलाई पठाइसकेपछि बाजे बजेको ज्येष्ठ नागरिक जीवहरूको भावना के छ, मनमा के छ, उहाँले भन्न खोज्नुभयो के, त्यो हामी बुझ्छौँ र हाम्रो मनभित्रका पीडाहरू पनि हामीले भन्न खोजेको भने उहाँले बुझ्नुहुन्छ र हामी दुइटैको सम्बन्ध पनि कायम हुन्छ। त घरमा पनि कमसेकम हामी हप्तामा एक दिन त बाजे बजै आमा बुवा हामी बच्चाहरू त शनिबारको सँगै खाऊ नि, त्यो पनि छैन। बाजे बजेले कसरी खाए थाहै हुँदैन, यो भएर हाम्रो बिचको खाल्डल भइरहेको छ। यसलाई पनि यो सरकार मात्र नभनौ, फ्यामिलीले पनि यो जिम्मेवारी दायित्व फ्यामिलीको हो भने त्यहाँ प्लस टूका विद्यार्थीले भन्दा महत्वपूर्ण विषय उहाँले उठाइरहनु भएको छ र यस्तो कार्यक्रम सञ्चालन गर्नु पर्यो। यो बुढौली शिक्षा क्लास टूदेखि नै पहिलेको नैतिक शिक्षा जस्तो पाठ्यक्रममा ल्याउनु पर्यो, जो हामी पढ्न पाऊ, हामी बाजे बजेलाई कसरी हुन्छ माया गर्न त्यो माहौल बनाइदिनु पर्यो, हामीलाई बाजे बजेको माया गर्ने मन लाग्छ तसमै माया गर्दैनन् भन्ने विद्यार्थीहरू आएर अहिले महासङ्घले पनि त्यो विषय पनि देशभरिबाट यो खाडललाई पूर्ण कसरी भन्ने सुझाव सङ्कलन गरिसकेको छ र राष्ट्रिय नीति पनि बन्दैछ। त्यो मिटिङमा पनि महासङ्घको अध्यक्षज्यू गइरहनु भएको छ, राष्ट्रिय नीति ड्राफ्ट बनिरहेको छ र त्यो ड्राफ्टमा हामीले पनि देशभरिबाट युवाहरूको भनाइ र ज्येष्ठ नागरिकजीहरूको भनाइ चाहनाहरू हामीले चाहिँ सुझाव सङ्कलन गरेर ल्याएका छौँ र अहिले हामीले मन्त्रालयलाई अस्ति हामीले बुझाइ पनि सक्यौँ।
1: अब यो अन्तरपुस्ता खाडललाई कम गर्नका लागि महासङ्घले यत्रो पहल गरिरहेको छ भने अर्कातिर उहाँहरूसँग भएको ज्ञान सिप र अनुभवलाई सरकारले सदुपयोग गर्ने सन्दर्भमा चाहिँ महासङ्घको कुराहरू कतिको सरकारले सुनेको छ?
0: अब नसुनेको भन्न मिलेन, सरकारको पनि अब आफ्नो बाध्यता छ, सुन्नु भएको छ। अब ज्येष्ठ नागरिकमा भएको सिप ज्ञान अहिलेको पिँढीलाई हस्तान्तरण गर्ने कार्यक्रममा महासङ्घको भनाइ के छ भने एउटा लामो डोरी बुन्छ भने अहिलेको पिँढीलाई लामो नै बुन सिकाउनु पर्छ र त्यो चाहिँ रसी बनाउन सिकाउनु पर्छ, डोकै बनाउन सिकाउनु पर्छ भनाइमा छैन, तर कतै कतै सरकार त्यही नै भनिरहेको छ। तर अब हामीले के भनेका छन्, परिवर्तन गरिनुपर्छ, सोचा परिवर्तन विचार परिवर्तन गर्नुपर्छ। अब भनौँ नि फलाम पिट्ने बाजे थियो भने नातिलाई पनि फलाम पिट्ने सिकाउनु भएन र अहिले जुन सरकारले दुई ठाउँमा कार्यक्रम सञ्चालन गरेको देखिएको छ, लामो बुन्न सिकाइएको छ, डोको बुन्न सिकाइएको छ, त्यो चाहिँ नाग्लो छाप्राहरू बुन्न सिकाइएको हामीले देख्यौँ, अलिकति महासङ्घको सुझाव मात्र हो। अब त्यो अहिलेको विद्यार्थीहरू अहिलेको पिँढीहरू त्यसमा सीमित रहन चाहँदैनन्, अहिलेको अवस्था अहिलेको समय अनुसार यदि ज्येष्ठ नागरिकलाई ढाल्न र विद्यार्थीहरूलाई पनि ज्येष्ठ नागरिकतिर समर्पण गराउन सक्यौँ भने अवश्य नै यो दूरी पनि जोडिने काडल पनि सम्बन्ध कायम हुने काम र ज्येष्ठ नागरिक जीवहरूमाथि भएको सिप कला ज्ञान लाई पनि सदुपयोग गर्न सकिने र बारम्बार महासङ्घले के आवाज उठाइरहेको छ भने तपाईँ अलिक उदाहरणलाई हेर्न सक्छौँ, हामी रामपुरमा हेर्न सक्छौँ, रामपुरमा जिल्ला ज्येष्ठ नागरिक सङ्घले यति राम्रो उदाहरण नै काम गरेको छ, ज्येष्ठ नागरिक स्कुल सञ्चालन गरेको छ, त्यो नेपालमा एउटा मात्र हो। नेपाल सरकारसँग हामीले त्यही भनेका छौँ, देशभरिका 30 लाख ज्येष्ठ नागरिकजीहरू नेपाल सरकारलाई फ्रीमा आफ्नो ज्ञान सिप कला दिन चाहन्छ, हस्तान्तरण गर्न चाहन्छ निःशुल्क, र कमसेकम त्यसलाई त सदुपयोग गरिदिनु पर्यो नि सरकारले। सुन्दरमय शान्तमय ज्येष्ठ नागरिक मैत्री र त्यो युवा मैत्री त्यहाँ समाजको निर्माण भइरहेको छ, हो त्यस्तो चाहिँ नेपाल सरकारले सातै प्रदेशमा सातै प्रदेश एक एकवटा पनि ज्येष्ठ नागरिक जीवरा भएको ज्ञान सिप कला उहाँ स्वयं आफू विश्वविद्यालय हो त्यस्ताका अनुभवहरू ज्ञानहरू नेपाल सरकारले निशुल्क पनि लिन चाहँदैन, त्यो लिनुपर्छ र उहाँले यदि लिनुभयो भने ज्येष्ठ नागरिकजीहरू ससम्मान समाज र परिवारमा बाँच्न सक्ने माहौल आवश्यक क्रिएट हुन्छ।
1: नेपाल सरकारले भर्खरै यो 83-84 को बजेट सार्वजनिक गरेको छ, यसमा ज्येष्ठ नागरिकहरूले पाउँदै आउनु भएको सामाजिक सुरक्षा भत्तामा खासै वृद्धि नै भएन, त्यो कुरो सम्बोधन भएन। बरु सक्नेले छोडौँ नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गरिनेछ भन्ने खालको कुरो उल्लेख भएको छ। महासङ्घले यो कुरालाई कसरी लिएको छ, यो राम्रै हो कि अथवा नराम्रो हो कि के हो, कसरी लिएको छ महासङ्घले?
0: बजेट भाषणमा जुन सक्नेले छोडौँ नसक्नेलाई दिउँ भने नेपाल सरकारले अभियान नै चलाउने भन्ने बजेट भाषण हामीले सुन्यौँ, यसपट्टि महासङ्घ घोर आपत्ति छ। जन ज्येष्ठ नागरिकहरूलाई कन्फ्युज भयो, अब पाउँदै आएको उहाँ ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता भनेको नेपाल सरकार उहाँलाई सम्मान गरेको, उहाँलाई सम्मान गरेर त्यो भत्ता दिएको, र सम्मान खोज्नु भनेको त ज्येष्ठ नागरिक माथि नै दुर्व्यवहार हो, हिंसा हुनु हो। भनौँ नि अब उमेर वृद्धि हुँदै जाँदा आर्थिक अवस्थाले पनि साथ छोड्दै जाने र आफन्तहरूले पनि साथ छोड्दै जाने, उमेर अनुसार बच्चा जस्तो हुँदै जाने, उहाँलाई छिनछिनमा नौलो नौलो कुरा खाने मन लाग्ने, र त्यो बेलामा उहाँले पाएको सुविधा छोड्न सक्ने अवस्था सम्भव महासङ्घले देख्दैन, र नहुनेलाई दिने नेपाल सरकारले यो शब्द गैर जिम्मेवारी तरिकाले बोल्नु भएको यसमा महासङ्घको आपत्ति छ, र महासङ्घले यो विषयमा आवाज पनि उठाउनु भएको छ। तत्कालै त्यसपछि हामी मन्त्रालयमा गयौँ र मन्त्रीज्यूसँग हाम्रो भेट भएन, यो विषयमा हामी त्यहाँ उहाँ ध्यान आकर्षण गर्न गएका थियौँ।
1: सक्नेले छोडौँ नसक्नेलाई जोडौँ भन्ने जुन राष्ट्रिय अभियान सरकारले सञ्चालन गर्ने सन्दर्भमा यहाँले भन्नुभयो ज्येष्ठ नागरिकहरूमा भेदभाव भयो भन्ने कुरा, यसलाई यो तरिकाले हेर्दा कस्तो हुन्छ? जस्तो उहाँहरूको आय स्रोत छ, उहाँहरूका छोरा नातिहरू एकदम सक्षम हुनुहुन्छ, ज्येष्ठ नागरिकलाई उहाँहरूले पालन पोषण गर्न सक्नुहुन्छ, उहाँहरूले चाहिँ छोडिदिने, त्यसपछि जो असक्षम हुनुहुन्छ जो सक्नुहुन्न उहाँहरूलाई थप जोड्दै जाने सन्दर्भलाई लिएर हेर्दाखेरि कस्तो हुन्छ? यो राम्रो हुँदैन र
0: त्यो राम्रो हुन्छ महासङ्घको एउटा एजेन्डा यो पनि थियो, त्यसको लागि त पोलिसी बनाउनु पर्यो नि। ल आउला दुई चारजना, ल तपाईँको दुई चारजना आउला म छोडिदिन्छु भनेर सबै त आउनुहुन्न नि,
1: स्वैच्छिक हो, यो छोड्न पनि सक्नुहुन्छ नछोड्न पनि सक्नुहुन्छ,
0: सो इच्छाले दुई चारजना आउनु होला देश त्यो आफ्नो ठाउँमा छ, हो सबै त आउनुहुन्न। र वास्तवमा समाज सुरक्षा भत्ता दिनै पर्ने, नेपाल सरकारले हेर्नै पर्ने भनेको नेपालमा 4,000-5,000 जनताहरू छैनन्, त्यो डाटा पनि महासङ्घसँग छ, कोही केही नभएका व्यवहारिसे अहिले तपाईँको 4,000-5,000 पनि छैन नेपालमा, मात्र हो कि नेपाल सरकारले हेर्नु पर्ने। र जुन नेपाल सरकारले अस्ति सक्नेले छोड्ने भन्ने बजेट भाषणमा अस्ति हामीले सुन्न आयो, त्यसको एउटा पोलिसी बनाउनु पर्यो नि, त्यसै कसले छोड्छ त, झन् दण्ड हुँदैन। उहाँले पोलिसी बनाउनु भयो भने महासङ्घलाई जिम्मेवारी दिनुभयो भने महासङ्घले पनि यसमा हातमा लगाउन तयार छ,
1: तर
0: त्यसको एउटा पोलिसी बनाउनु पर्यो नि, मुखले भनेर भएन नि, मुखले भनेर कसले मान्छ? त्यसमा सशस्त्र कानुन त यहाँ कसैले मान्दैन, कानुन गोजामा हालेर हिँडिरहेको हाम्रो समाज हामीले देखिरहेका छौँ भने भनाइमा हुँदैन।
1: फेरि अब स्वैच्छिक भनेको छ नछोड्न पनि सक्नुहुन्छ, केही भएन त्यसमा, होइन?
0: हो, त्यसमा त त्यही त। अर्को नेपाल सरकार माथि अझ हामीलाई एउटा गुनासो, महासङ्घलाई के गुनासो छ भने 6-7 वर्ष पहिले महासङ्घको अगुवाईमा बानेश्वरमा ज्येष्ठ नागरिक ज्यूहरूले थुप्रै आन्दोलन गरेर जसमध्ये 4 ज्येष्ठ नागरिक ज्यूहरू त्यही ज्यान गुमाउनुभयो, शहीद हुनुभयो। त्यसपछि ल्याएको ज्येष्ठ नागरिक मन्त्रालय हो, मन्त्रालयमा ज्येष्ठ नागरिक शब्द थपिएको, अहिले त्यो भयो 8-9 वर्ष भयो भने अहिले आएर ज्येष्ठ नागरिक मन्त्रालयमा ज्येष्ठ नागरिक शब्द नै सरकारले हटाइदियो, सरकारलाई युनिक नामहरू चाहियो, युनिक कामहरू चाहियो, जो देशभरिका 30,00,000 ज्येष्ठ नागरिक जीवहरूलाई उहाँको घर नै उहाँको पहिचान नै खोसिदिनु भयो सरकारले। त्यसैले यसमा पनि महासङ्घले घोर आपत्ति जनाउँदै मन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाउन तुरन्त महासङ्घ त्यहाँ पुग्यो, हामीलाई आपत्ति छैन, त्यो पनि धन्यवाद छ सरकारलाई। संख्याको आधारमा जुन 1900 व्यक्तित्वको तपाईँको ज्येष्ठ नागरिकको नाम मन्त्रालयको नाम समटियो, जो नेपालमा 30,00,000 ज्येष्ठ नागरिक अधिकार नेपाल सरकारले खोज्यो, उहाँको पहिचान नै खोज्यो भने 1900 समावेश गर्न मिल्यो, मन्त्रालयले त नाम राख्यो भने ज्येष्ठ नागरिक शब्द कति गाह्रो भयो त नेपाल सरकारलाई, कति आपत्ति भयो त नेपाल सरकारलाई भने हामीले उहाँलाई अस्ति 77 जिल्लामा र महासङ्घले प्रशासनदेखि प्रधानमन्त्री सचिवालय, प्रधानमन्त्री सचिवालयदेखि महिला मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ। साँच्चै नै नेपाल सरकारले फेरि पनि त्यो मन्त्रालयको बारेमा सोचेन, संशोधन गरेन भने महासङ्घले 77 जिल्ला र पालिकामा पनि आफ्नो सञ्जाल भएको हुँदा एउटा जिल्लादेखि 5-5 जना बोलाएर काठमाडौँको माइतीघर मण्डलामा राखिदिए भने वा बानेश्वर वा कुनै ठाउँमा राखिदिएर शान्तिपूर्ण हामी चाहिँ तपाईँको चाहिँ टायर जलाउन सक्दैनौँ, हामी चाहिँ ढुङ्गा मुढा गर्न सक्दैनौँ, अन्तिममा मर्ता क्या नै कर्ता भन्छ, अन्तिममा जब पहिचान नै खोसिसकेपछि महासङ्घलाई अब सरकारले त्यो गराउन बाध्य नगरोस्, यो पनि नेपाल सरकारलाई हामी आग्रह अनुरोध गर्न चाहन्छौँ। ज्येष्ठ नागरिक शब्द मन्त्रालयमा फेरि कसरी हुन्छ यथावतै राखियोस् भन्ने नै नेपाल सरकारलाई यही रेडियो नेपाल मार्फत हामी आग्रह अनुरोध गर्न चाहन्छौँ।
1: ज्येष्ठ नागरिकहरूकै क्षेत्रमा काम गरेको यहाँले धेरै भयो र ज्येष्ठ नागरिक छात्र संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको वरिष्ठ उपाध्यक्ष भएर पनि काम गरिरहनु भएको छ। कतिपय ठाउँमा ज्येष्ठ नागरिकहरूमाथि भएका भेदभावहरू दुर्व्यवहारहरू पनि सुन्नमा आएको छ र मुलुकभरि ज्येष्ठ नागरिकहरूको संख्या चाहिँ एकदमै बढ्दै गए पनि एक्लिँदै गएको अवस्था छ। यो दुईटा कुरालाई कसरी हेर्नुहुन्छ यहाँले?
0: नेपाल सरकारले त्यस्ता विशेष योजनाहरू कार्यक्रमहरू सञ्चालन गरेर रोजगारका कार्यक्रम सञ्चालन गरेर विदेश पलायन भएका युवाहरूलाई रोकथाम गर्न सकेन भने अबको 15 वर्षमा बुढोली समाजको निर्माण हुन्छ। जस्तै अहिले हामी 30 लाखको कुरा गरिरहेका छौँ भने अब 10-15 वर्षपछि यसको डबल हुने चान्स हामीले देखिरहेका छौँ। केही डाटा र केही पुरुफले बोलिरहेको अवस्था छ। यसलाई तत्काल नेपाल सरकारले युवाहरूलाई त्यस्तो किसिमको रोजगार र उहाँलाई बाहिर जो विदेश पलायन भइरहेका छन् त्यसलाई रोकथाम गर्नुपर्छ पहिलो कुरा। दोस्रो कुरा, हामी देखिरहेका छौँ अहिले यति ज्येष्ठ नागरिक जीवनमाथि दुर्व्यवहार हिंसा भइरहेको छ, खेपिरहनु भएको छ। प्रत्येक दिन महासङ्घमा पनि 5-6 वटा सिन्धुलीदेखि पूर्वदेखि कर्णालीदेखि पुगिरहनु भएको छ र छोरा बुहारीले मलाई घर निकाला गर्यो, मलाई हिंसा गर्यो, मलाई कुट्यो भनेर आइरहनु भएको छ र मिडिया पनि हामीले धेरै देखिरहेका छौँ। अहिले दुर्व्यवहार यति बढिरहेको छ, यति बढिरहेको छ ज्येष्ठ नागरिक जीवहरूमा, त्यसको लागि अब यो कस्तो डरलाग्दो चाहिँ घटनाहरू पनि हामी सुनिरहेका छौँ, देखिरहेका छौँ। अब म त सुदूरपश्चिममा भएर प्रत्येक दिन 4-5 वटा ज्येष्ठ नागरिक जीवहरूको यो चाहिँ उजुरी आउँछ संस्थामा, त्यसलाई हेरिरहेका छौँ, मिलाइरहेका छौँ, सकिएन प्रशासन प्रहरीलाई सहयोग मागिरहेका छौँ, होइन। अब यसरी मिलाउँदा वास्तवमा एकदम दर्दनाक अवस्था छ ज्येष्ठ नागरिक जीवहरूको, भयावहक अवस्था छ ज्येष्ठ नागरिक। र अब यसमा अब कस्तो छ, कानुन छ, हेर्नुहोस्, कानुन नभएको छैन, छ कानुन, सस्तो त कानुन छ। अब यसलाई चाहिँ तपाईँको अहिले स्थानीय तहमा उपमेयर न्यायपालिका तपाईँको उपमेयर नै यसको प्रमुख भएर यी घटनाहरू देशभरि हेरिरहेको अवस्थामा
1: न्यायिक समितिको संयोजकै उपमेयर
0: उपमेयर नै न्यायिक समितिमा भएको हुँदा त्यस यो घटनाहरूलाई अलिक सिरियसली भएर न जनप्रतिनिधिले न्याय समितिले हेरेको छ, नलाई परले हेरेको छ, कता कता कता यो कस्तो रूप लिइरहेको छ भन्न मिल्छ या मिल्दैन? जस्तै बिचरा अब न्यायिक समितिमा एउटै बा जानुहुन्छ वा एउटै आमा जानुहुन्छ, है, उहाँले उजुर दिनुहुन्छ, अब भोलि चाहिँ नि छोरा बुहारीलाई झिकाइन्छ, छोरा बुहारीको पछाडि सिङ्गो समाज 15-20 जना आउँछ, ज्येष्ठ नागरिक जीवहरूको पछाडि एउटा पनि आउन सिङ्गल सिङ्गल आउनुहुन्छ, डरले छोरी जाए पनि पछि आउनुहुन्छ, है। अब त्यहाँ कस्तो हुन्छ भने तपाईँको चाहिँ नि अब जनमासमा नै अब त्यहाँ अब भनौँ अब न्याय अन्याय जनमासमा छुट्याइन्छ। अब अलिकति त्यहाँ कता कता कता गएर चाहिँ नि अलिकति अलिकति चाहिँ नि अब त्यो अब भोटको पनि अलिकति त्यहाँ चाहिँ नि गन्दा हुन्छ, अब अलिअलि भोटको पनि गन्दा आएर अब बुढाबुढीको सिङ्गल हो उहाँको त 12-15 जना हुन्छ, त त्यसरी पनि ज्येष्ठ नागरिकहरूलाई कस्तो भने तपाईँ छोरा बुढा दिएर खानुहोस् न, नबोली बस्नुहोस् न, नकराई बस्यो त भइहाल्यो नि, कति दिन हो त भनेर त्यसरी दुर्व्यवहार त्यहाँ पनि पुरुपै छ, हामीले देखिरहेका छौँ। प्रहरीमा जान्छन्, प्रहरीको पनि सेम त्यही नै हुन्छ। त्यही हुँदाखेरि अब त्यहाँ नै बुढा धेर नबोल्ने, कति बोलेको, चप्पल आएर बसेर खान सकिन्न, त्यहाँ पनि दुर्व्यवहार खेपेको छ। सकेसम्म ज्येष्ठ नागरिक जीवहरू त आफ्नो छोरा बुहारीलाई प्रहरीको र स्थानीय सरकारमा गएर कार्यवाही गर्न चाहँदै चाहँदैनन्।
1: समाधान नहुने समस्या पर्यो,
0: सोच परिवर्तन हुनु पर्यो, परिवारको पनि सोच परिवर्तन मेन जिम्मेवारी परिवार नै हो। परिवारले त्यो कुरा बुझ्नु पर्यो, पृथ्वी गोलो छ, भोलि यो सबै सबैको पालो आउँछ, समाज पनि उत्तिकै जिम्मेवारी हुनुपर्छ, परिवार पनि उत्तिकै जिम्मेवारी हुनुपर्छ, त्यस सँगसँगै राज्य पनि उत्तिकै जिम्मेवारी हुनुपर्छ। त तिनटै जिम्मेवारी भयो भने तिनटैले ज्येष्ठ नागरिकलाई हेर्ने सोच यदि परिवर्तन गर्ने हो भने ज्येष्ठ नागरिक जीवहरू हिंसा पर्नु हुँदैन. त्यसैले त्यसैको लागि नेपाल सरकारले बुढौली शिक्षा, बुढौली शिक्षा यदि लागू गर्ने हो भने त्यसले पनि धेरै ज्येष्ठ नागरिक माथि हुने हिंसाहरू न्यूनीकरण गर्न सकिन्छ.
1: अन्त्यमा महासङ्घको तर्फबाट कुनै सुझाव अथवा यहाँका व्यक्तिगत धारणा त्यस्तो केही छन् अन्त्यमा?
0: अब चाहिँ नि महासङ्घले अब अहिले एउटा दुईटा काम गर्न खोजिरहेको छ. अहिले अलिकति त्यो विषय नै विवादमा भइरहेको हुँदा यो ज्येष्ठ नागरिक ब्याङ्क खोल्न खोजिरहेका छौँ र ज्येष्ठ नागरिक ब्याङ्क हामीले यदि खोल्न सक्यौँ भने नेपाल सरकारसँग हामीले चार पाँचचोटि यो विषयमा छलफल गरेर कसरी जाने, के गर्ने र हाम्रो आफ्नै 30 लाख ज्येष्ठ नागरिक जीवहरू हाम्रो आबद्ध हुनुहुन्छ र कमसेकम हामीले महिनाको 100 उहाँको जम्मा गर्न सक्यौँ भने उहाँको सुखमय बुढेस काल जीवन बित्न सक्छ भन्ने किसिम सोच ल्याएर महासङ्घले गर्न खोजेको छ. र अहिले यो सहकारी सहकारी यो अहिले नेपाल सरकारले यसलाई चाहिँ दर्ता पनि गर्न नदिएको र अहिले विवादपूर्ण भएको हुँदा अहिले केही समयलाई हामी यसलाई मौन बसिरहेका छौँ. र यसो दुई चारवटा काम ज्येष्ठ नागरिकहरूको सेक्टरमा हामी फेरि पनि केही त्यस्ता कामहरू गर्न खोजिरहेका छौँ. देशभरिको ज्येष्ठ नागरिक जीवहरूलाई ससम्मान बाँच्न लाई नेपाल सरकारले विशेष कार्यक्रम चलाइदियोस्. धन्यवाद. महिला बालबालिकालाई चाहिने बजेट विनियोजन गरेको बजेट भाषा सुन्यौँ र ज्येष्ठ नागरिकलाई कहीँ पनि त्यो सुन्निएन. सक्नेले छोडौँ, नसक्नेलाई दिउँ. एउटा त्यहाँनिर सम्बोधन भएको ज्येष्ठ नागरिकलाई महासङ्घको तर्फबाट नेपाल सरकारलाई हामीले के आग्रह गर्न चाहन्छौँ भने प्लिज देशभरिको ज्येष्ठ नागरिक जीवलाई सम्मान चाहिने बाँच्नको लागि त्यस्तो कार्यक्रम सञ्चालन गरिदिनुहोस् जसबाट ज्येष्ठ नागरिक जीवहरू तपाईँको चाहिने खुसी भएर आफ्नो समाज र परिवार बाँच्न सक्ने माहौल क्रिएट गरिदिनु पर्यो भन्न पनि चाहन्छु.
2: अहिले सुन्नुभयो, भर्खरै सरकारले सार्वजनिक गरेको बजेटमा ज्येष्ठ नागरिकहरूलाई गरेको सम्बोधन समेतका बारेमा सम्पूर्ण ज्येष्ठ नागरिकहरूको छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले कसरी लिएको छ भन्ने बारेमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शारदा चन्दसँग गरिएको कुराकानी.
1: ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एक अर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ. आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ उहाँहरू. यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ. यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ. धुवा धुलो लगायत रुगा खोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ. सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ. कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ. यसका लागि कार्यक्रमको इमेल हो jeshtanagarik@gmail.com jeshtanagarik@gmail.com. तपाईँले पठाउनु भएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्वपूर्ण हुनेछन्.
2: लो त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो. ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै कार्यक्रमबाट बिदा चाहन्छौ. अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र सुलोचना बज्राचार्यलाई धन्यवाद दिँदै कार्यक्रम संयोजक राजन कार्कीसँगै म विमला राई पनि बिदा हुन्छु. नमस्कार.

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
4: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: होइन, के पोको पारे त्यस्तो? सुन भेट्यौ कि क्या?
8: हो, सुनै हो, हेर त।
7: ए, माटो पो रहेछ त।
8: यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
7: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पारे नि?
8: माटोलाई सुधार गर्न परेन। माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
7: अनि यो माटो जचाउन चाहिँ कहाँ जाने?
8: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
9: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
10: कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
11: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकलाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मञ्चका रूपमा उल्लेख गर्दै यसले यस क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ। बिमस्टेकको 29 वार्षिक उत्सवका अवसरमा हिजो जारी सन्देशमा उहाँले यातायात, व्यापार तथा डिजिटल सञ्जालमा सम्पर्क सुदृढ गरी अर्थतन्त्रको अझ गहिरो एकीकरणलाई प्रवर्धन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। उहाँहरू बीच हिजो साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको दुवै मन्त्रीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ। भेटवार्ताका क्रममा उहाँहरू बीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायतका विषयमा छलफल भएको हो। द्विपक्षीय भेटवार्ताका क्रममा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट भारत सरकार र भारतका जनतालाई अभिवादन गर्नुभएको थियो। उहाँले गत अप्रिल महिनामा मौरिससमा भएको 9 इन्डियन ओसियन सम्मेलनको साइड लाइनमा विदेश मन्त्री जयशंकरसँग फलदायी छलफल भएको र पुनः भेट्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारत बीचको सम्बन्धलाई नयाँ सिराबाट थप सुदृढ गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। भारतीय च्यानल एनडिटिभीसँग हिजो विशेष संवाद गर्दै नेपाल र भारत बीच खुल्ला सिमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाल लगायतका क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र सहकारीको अपेक्षा गरेको धारणा राख्नुभयो। भारतको सहयोगमा 2072 सालको भूकम्प पछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत सम्पन्न 72 स्वास्थ्य संस्था तथा 12 सांस्कृतिक सम्पदा परियोजना भर्चुअल रूपमा हस्तान्तरण गरिएका छन्। भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाललाई हिजो भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले सो परियोजनाहरू हस्तान्तरण गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 र 12 पहिलो मनोनयन सूची म्याचिङ लिस्टबाट 3735 विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ। कक्षा 11 र 12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नाका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले युगले दिएको अभिभार पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताउनु भएको छ। हिजोदेखि सुरु भएको पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा रासोपाको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने भएकाले पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने उल्लेख गर्नुभएको छ। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 3 बस्ने लक्ष्मी थापा कार्की र बुढानीलकण्ठ नगरपालिका 8 बस्ने प्रिया बानिया रहेका छन्। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चद्वारा हिजो टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा सभामुख अर्यालले संघीयता कार्यान्वयनमा तीन तहका सरकारबीचको समन्वय र सहकार्य नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउनु भएको छ। धादिङको प्रथम जिल्ला अधिवेशनलाई हिजो उद्घाटन गर्दै उहाँले बिचौलिया तन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने पनि बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा क्यान्सर लगायतका रोगहरूको औषधि अभाव भएको भन्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन हिजो निर्देशन दिनुभएको छ। बाढीका कारण अवरुद्ध दिक्तेल चखेवा भन्ज्याङ सडक हिजोदेखि सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 8 स्थित बुवालुङ पंखु खोलामा भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो। हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्रीको संख्या बढेको छ। पछिल्ला केही दिन यता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिका र इजरायलले इरान विरुद्ध गरेको युद्धको हिजो 100 दिन पूरा भएको छ। यसबीचमा युद्ध विराम गरी शान्ति स्थापना गर्न पटक पटक प्रयास भए पनि अहिलेसम्म ठोस उपलब्धि भने हुन सकेको छैन। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: जिता यो मेजु छ लिफसक सोया हुँ सान बाबु मर्जन यसले दुगु अतिक लोक हागु मे खु अले मे नाप्ना पा चितलस कुसियाना चोरा निनामी भाजु मेजु पी थोख ह्युपा हगु नुग सज्याझो अले ज्याझो न्याका चना गुजु ल जिरो विश्रेष्ठ अन्दास ज्याझो न्याके त जिता प्राविधिक थौ गली बिया चोना दि गुदु प्राविधिक पासा उत्तम पाण्डे ज्यू न अनि निनामी भाजु मेजु पी छिसना थो ज्याझो न्याना चोना दि गुजु छासम 42 11 742 42 11 736 ले थो ज्याझो यता छिसा आइत बापति कसु त सिया जिता इजु झिगु मिने टिसे झिन्छ त इतक निना दि फु यदि छि अलिया छुन थास जिमिता माया मति नयाँ निना दि गु खसा www.radionepal.gov www.radionepalonline रेडियो नेपाल फेसबुक पेज पाके न छिस नेना दिफु अहिले फेसबुक पाके नेना दिजको फु सोया दिफै मगु छ्यादछ किपा चाहिँ मधु भिडियो मधु कि चाहिँ भिडियो रहेको जिउको एठो फेसबुक या रिल पाखेन जयासँग दु मेगु मधु दासेन थियो जानकारी विषय फोन साप्ती दिमा पासा तलसको स्याना चना हजुर हेलो
1: हेलो जुजुलपा
0: हजुर जोजलपा ज्याजलसको स दु
1: हजुर
0: सदा सदा उसा कामना याना जना रतनलाल ज्यू अहिले नुगो खा छुन्दु छुगु
1: माघ फाउने किसानी क्याम्प

0: दुले चुवे धाध्या पोनुका मेन मंगला
1: जो
0: चारासा जी असार असारत न मामा आठो माघ फागुन न त त्रिशुल पाके मंगला आदम पाके धारिङ पाके तो पर्सा दुःख थासा दुने नो वा पिपिन धा वा सामोर या मन्डेस गुनि खाना जिटै न आमा सामालाउल कनीमा ठाडो माटा को कोसिया त हुने लाउजा लाउजा अब जुन साम मबिरले आ नुम सरकाजुल आ नुमा सरकाजुले तँ सासु न एक्लो व्यवस्था या छ मालाई छे चौँ त यो जु इनामका
1: सिकेको छु भ्या कृपया दिसन सब्दी त इनाप्या रतनलालज्यू ठाउँ दस थुले द्या भ्या ज्यू हो जयमा भ्या अहिले वैक ख सूर्य विनायक खोप पाखे रतनलाल श्रेष्ठ नेवाज्यू अहिले वैकल सदा सदा साया विशेषण कला नदी सदा सदा किसान त्यता मागु पुसा निसेङ्कया हलन्चोलया विशेषण खला नदी अहिले ल निसेङ्कया अहिले छगु छमा जोसा थगु छे गुलिन झिता मागु जोन पाखे प्याउ उइगु गुलिन चिज वस्तु दु उकिया सा देखा उके छमा न्याउसा तरकारीमा पिटान वैकल इनाफ्या नदी वैक किसान जो गुलियाना आ किसान टेटा चाहिँ कनी याटा लाजा याटा तक्कन सामधु सामधुको कारण या ना लाजामा कनीमा नपा थारा जुया चङ्गु दुधका वेग्लान धैदिल उकि असार या त यक्न स ठेङ्का हया बी त आयागु सरकार या त वेग्ला इना बेना दिगु त अवश्य न सपुतै गु निका त्यसन थोका या त नेना दिए यक्न सिबे यक्न याना जिदैको आशा भरोसा नाफा इना फ्यास फोन सब दिदीमा बसा तलस्कुस याना चना हजुर हेलो
2: हेलो जोजो लप्पा जीबीजी
1: हजुर जोजो लप्पा जाजो लस्कुस दु
2: बुद्ध जयन्ती समापन जाजो छ या बागदिने अब आउयो आठो जेठ पनि आउयो पनि जेठ पनि जुल मलाई अनाल डोली हुने पनि अनाल जुल असार जेठ पनि माने जुल जेठ पनि समारोह समापन छ माने भने जेठ पनि कार्यक्रम छोड्दैन कार्यक्रम छिर्दिन युवा थासा छिर्दिने कार्यक्रम हरेक चिज धेर दया छु नि बुझा छु नि
1: मलाई
2: अब ठुलो दिपा हान दिने यसलाई म त्यहाँ जिजु म त्यहाँ पाएको आउनु भाउहरू हजुर
1: ठाउँ चाहिँ विशेष रूपमा छु
2: आठ विशेष रूपमा छोएका छिजिन्छु जि त्यहाँ ठोगु चाहिँ आ झन्डै झन्डै डिटिआई सरकार बोल
1: मलाई
2: त्यो डिटिआई सरकार झ्या मफ्या छ न मलाई जस्तै नगर रतनलालजी त्यसलाई आठ हुने असार श्रावण भएन सा माउदु
1: मलाई
2: आगो रायनजी यहाँ त हेर्दै अस्पताल कुदो वासबी चाहिँ डक्टर चाहिँ वासबी चाहिँ सुकेर लागि वासबी सुकेर वासबी छिसो सोसियो पनि म
1: मलाई
2: त्यो हरेक झ्या त छिटा चाहिँ विधेयकमा रह कानुनमा रह मलाई कानुन मरेको छिसो सुन झ्या पनि म हो
1: मलाई
2: चिसे गुण निर्वाचित जना सिपी मन त ख
1: तिमी
2: संसदले भन कानुन देख्दै म पनि खनि बाटो म बिलम्ब हो म कुर्सी कुर्सी धना बक्सिन गएर म बिलम्ब हो मलाई कानुन देख्दा माथि जनता माओ कानुन देख माओ खने कानुन देख म फुट खालि चाहिँ अनि कुर्सी धना बनाउँछु न लाना छिसे भट्ट बिराबिन्छ छु यो खला बनाउँछु भट्ट काटा खला मलाई खौ चिज त खौ राम्रो मखो चिज त मुखो राम्रो खौ चिज त खुवाएर इम्स स्वीकार नहुँ भने मलाई मुखो चिज त इम्स चाहिँ विरोध या मलाई अयो किसान माकठे चाहिँ टेबुल टेबुल गया मे चाहिँ मे चाहिँ गया त निर्माण हाँ ऊ भट्ट क्या ऊ छु भट्टु पत्र यो खुवा छन् त यो पत्ता मेन चाहिँ कानुन देख मलाई विजय घेक दिई मलाई विजयकै हे फु भयो फुम हो विजय हे मुफु जात फुक्क छि चाहिँ भुटो चाहिँ हाल्दैन जापुक रोकिदिएछु न मलाई आ झन्डै झन्डै दुई चाहिँ दु सरकार पेलाएन विजय देखा उनलाई आएछ घिम्टो पेलाएन उनीहरूका सोधेको भइ मलाई ए जी हात पहिला चाहिँ सोध्नु सोध्नु चाहिँ सञ्जाल या मलाई उहाँ बरु चिचिहरू खेल्दैन सोधन चाहिँ ताते नाच्ने मिल्यो बुझ्नु म खुट्नु राष्ट्रिय सभा पनि एज ल मलाई राष्ट्रिय सभा यो सरकार त सल्लाह बिमा पनि सभा खुवाउने भयो नआए राष्ट्रिय सभा अनुलाई चाहिँ बुद्धिजीवी त उनी थाहा खुवा नि मलाई अनुभव त उनी थाहा खुवा नि अनुलाई अनुभव त छु थाहा खुवा नि
1: अर्ज्या बच्चा बच्चाको दोरे मजीका खत या दिसा बालाई थिएन त अहिले अवश्य नक चन्द्रबहादुर साखे जुन धैदी गुदुकी आयागु सरकार बहुमत जुसान तबि विपक्षी पिसम पनि मजीलाई ज्याएकी बिमाल अहिले चाहिँ पोखरा जुगु सुकुम्बासी त्यता न चिकेको विशेष माटो पार्टी वना पाउन ठेथया मजुरका वेग्लन धैदिगु ख दासा अहिले सरकारे दुपी राष्ट्रिय सभा निसेकया अहिले प्रतिनिधि सभा पाखेन गुपति लपजुया चुङ्गु दु अथेन या मजिला दका वेग्लन धैदिगु ख अवश्य न ख वेग्लन धैदिगु ख न ख तर थन गुलिन पछ्यौ वा विपक्ष दती जनता त्यसमा बिगु गुपट्टि मत दु गुपट्टि भोट दु वो हिसाबमा देया त बालाकेको नीति छुयासा बाललाई फिनी दिएको विशेष सलन जुइमा तर वो सल दसाल बापिया हिसाबमा मुखु कि मतिना हिसाबमा दे भिङके गु जनता भाग्य भविष्य या त न्याय बिगु हिसाबमा लपु जुइमा ल वा सल्लाह सुझाउ बिमा ल शत्रुता हिसाबमा मुखु धासे अहिले थन देश गुली न कथयाको हाथ्या डु हाथ्या विशेषण बालाको सल ज्याङकुसा बाललाई दिएको सकसियाको तातुना ख आधा फोन सब दिदी मा पासा मकु मे छपुनी ने मे नाप्रापन लसुकु से नया चुने छ सदा से आधा सा मे

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक क्षेत्रीय सहयोगका लागि एक गतिशील मञ्चका रूपमा उल्लेख गर्दै यसले यस क्षेत्रको विविधता, जीवन्तता र सम्भावनालाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ। बिमस्टेकको 29औं वार्षिक उत्सवका अवसरमा हिजो जारी सन्देशमा उहाँले यातायात, व्यापार तथा डिजिटल सञ्जालमा सम्पर्क सुदृढ गरी अर्थतन्त्रको अझ गहिरो एकीकरणलाई प्रवर्धन गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। उहाँहरूबीच हिजो साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको दुवै मन्त्रीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ। भेटका क्रममा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायतका विषयमा छलफल भएको हो। द्विपक्षीय भेटवार्ताका क्रममा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट भारत सरकार र भारतका जनतालाई अभिवादन गर्नुभएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारत बीचको सम्बन्धलाई नयाँ सिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। भारतीय च्यानल एनडीटिभीसँग हिजो विशेष संवाद गर्दै नेपाल र भारत बीच खुल्ला सिमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देश बीचको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाल लगायतका क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको धारणा व्यक्त गर्नुभयो। उहाँले नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारमा चाँडै ठोस सहकार्यका लागि सहमति हुनेर बङ्गलादेशमा नेपालको विद्युत निर्यातका लागि भारतको साथ रहने विश्वास समेत व्यक्त गर्नुभयो। भारतको सहयोगमा 2072 सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत सम्पन्न 72 स्वास्थ्य संस्था तथा 12 सांस्कृतिक सम्पदाका परियोजना भर्चुअल रूपमा हस्तान्तरण गरिएका छन्। भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाललाई हिजो भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले उक्त परियोजनाहरू हस्तान्तरण गर्नुभएको हो। त्यसै गरी उहाँहरूले हिजो भारत र नेपालको राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस बीच सीमा पार व्यक्तिगत रेमिटान्सलाई सहज बनाउन जोड लिङ्केज संयुक्त रूपमा शुभारम्भ गर्नुभएको विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 र 12 पहिलो मनोनयन सूची म्याचिङ लिस्टबाट 3735 जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ। कक्षा 11 र 12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्य क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्ना गर्नका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले युगले दिएको अभिभार पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताउनु भएको छ। हिजोदेखि सुरु भएको पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा रासोपाको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने भएकाले पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने उल्लेख गर्नुभएको छ। सभापति लामिछानेले मबाट हामीमा रूपान्तरण हुने बेला आएको उल्लेख गर्नुहुँदै संगठन विस्तार हुँदा म रहन्न कि भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्ने बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा परि ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई काठमाडौँबाट हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 3 बस्ने लक्ष्मी थापा कार्की र बुढा नीलकण्ठ 8 बस्ने प्रिया बानिया रहेका छन्। सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्दा 3 तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चद्वारा हिजो टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा सभामुख अर्यालले संघीयता कार्यान्वयनमा 3 तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेकाले पुराना गलत राजनीतिक शैली दोहोऱ्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई नभएको बताउनु भएको छ। रासोपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई समारोहमा उहाँले पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने बिचौलिया तन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन हिजो निर्देशन दिनुभएको छ। बाढीका कारण अवरुद्ध दिक्तेल चखेवा भन्ज्याङ सडक सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 8 बुवालुङ स्थित पङ्खु खोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो। हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन्। पछिल्ला केही दिन यता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिका र इजरायलले इरान विरुद्ध सुरु गरेको युद्धको हिजो 100 दिन पुरा भएको छ। यसबीचमा युद्ध विराम गरी शान्ति स्थापना गर्न पटक पटक प्रयास भए पनि अहिलेसम्म ठोस उपलब्धि भने हुन सकेको छैन। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा मोहन राई माझी, अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

0: केही बेरमै कार्यक्रम सिलसिला सुन्नुहुनेछ, त्यसपछि आधुनिक गीतहरू सुनाउनेछौँ। 12 बजे समाचार सुनिसकेपछि परदेशको सन्देश कार्यक्रम सुन्नुहुनेछ, 1 बजे समाचार सुन्नुहुनेछ, 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ भने 1:20 म्युजिकल आवर कार्यक्रम सुन्नुहुनेछ, 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, 2:15 परदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै परदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 देखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ कार्यक्रम सिलसिला।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
1: सिलसिला।
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
1: सिलसिला।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। सिसा कसरी बनाइन्छ त, अब यो बारेमा जानकारी दिँदैछौँ। सिसा निर्माण सिप निकै पुरानो सिप हो, तर मानिसले सिसा कहिले बनाउन सिक्यो भनेर ठ्याक्कै तिथि मिति भन्न भने गाह्रै हुन्छ। सिसा निर्माणका लागि प्रमुख रूपमा सिलिका, सोडियम कार्बोनेट र क्याल्सियम कार्बोनेटको मिश्रणलाई प्रयोग गरिन्छ। सबैभन्दा पहिले यी पदार्थहरूलाई राम्रोसँग पिसेर एकअर्कासँग मिसाइन्छ, त्यसपछि यसलाई ठुला भट्टीहरूमा पगालिन्छ। यसरी पग्लिएको मिश्रणलाई राम्ररी घोलिसकेपछि उपयुक्त आकारमा ढालिन्छ। यसरी बनेको ठोस पदार्थ नै आखिर सिसा हो। सिसा विभिन्न किसिमका रहेका हुन्छन्। विभिन्न किसिमका सिसाहरू निर्माण गर्न माथिको मिश्रणमा म्याग्नेसियम अक्साइड, बोरिक अक्साइड, अल्मुनियम अक्साइड, जिंक अक्साइलिड अक्साइड जस्ता विभिन्न रसायनहरू मिसाएर पगालिन्छ। सिसालाई रङ्गीन बनाउन सेलेनियम, क्रोमियम, कोबाल्ट आदि धातुहरूको अक्साइडको प्रयोग पनि गरिएको हुन्छ।
1: कार्यक्रम सिलसिलामा संसारको सबभन्दा तितो पदार्थको विशेष सामग्री अबको लागि। हामी कसैलाई संसारको तितो पदार्थ कुन हो भनेर कसैले सोध्यो भने हामी सहजै उत्तर दिन्छौँ, तितो वस्तु भनेको करेला वा निमको पात। तर कसै कसैले त यो पनि भन्ने गर्दछौँ कि त्यो वस्तु भनेको कुष्ठरोगको उपचारमा प्रयोग हुने औषधि क्विनाइन हो भनेर। तर यी सब कुरा नभई अर्कै वस्तु हो संसारको तितो पदार्थ। अमेरिकाको प्लेन भ्यू न्युयोर्कका रसायनविदहरूले यस्तो तितो पदार्थ आविष्कार गरेका छन् कि जुन क्विनाइन भन्दा पनि 3000 गुणा तितो हुन्छ। वैज्ञानिकहरूले यो पदार्थको नाम डेनाटोनियम स्याकोराइड राखेका छन्। यो पदार्थ यति तितो हुन्छ कि यसको एक अंशमा 100 मिलियन अंश पानी मिसाउँदा पनि यसको तितोपना कायमै रहन्छ।
2: यसै प्रसङ्गमा राख्दैछौ ग्लुमी सन्डे कस्तो गीत हो र यो विश्व समुदायमा किन बढी चर्चित रहन पुग्यो त, अब यो बारेमा जानकारी दिँदैछौ। ग्लुमी सन्डे संसारकै सबैभन्दा रहस्यमय, दुःखद र विवादित गीतहरू मध्ये एक हो। यसलाई हंगेरियन सुसाइड सङ्घ अर्थात् हङ्गेरीको आत्महत्या गराउने गीत भनेर पनि चिन्ने गरिन्छ। यस गीतमा धेरै सहरी दन्त्यकथाहरू र वास्तविक रहस्यहरू पनि जोडिएका छन्। यस गीतलाई 1933 हङ्गेरीका सङ्गीतकार रेजो सेरेसले कम्पोज गरेका थिए। सुरुमा यसको मूल लिरिक्स अर्थात् शब्द रेजो सेरेस आफैले लेखेका थिए, जसको शीर्षक भेक अ बिलाङनक हो, जसको अर्थ हुन्छ विश्वको अन्त्य। त्यो समयमा विश्वव्यापी आर्थिक मन्दी र युरोपमा बढ्दो फाँसीवादका कारण सिर्जित युद्धको डरलाई यस गीतले प्रस्तुत गरेको थियो। तर पछि हङ्गेरियन कवि लाज्लो जाभोरले यसका नयाँ शब्दहरू थपेका थिए, जसमा आफ्नो प्रेमी प्रेमिकाको मृत्युपछि विक्षिप्त बनेको एक प्रेमीले आत्महत्या गरेर परलोकमा भेट्ने चाहना राखेको कथा थियो। यो दोस्रो संस्करण नै संसारभर चर्चित भएको थियो। सन् 1930 दशकमा यो ग्लुमी सन्डे गीत सार्वजनिक भएपछि हङ्गेरी र अमेरिकाका पत्रिकाहरूमा अनौठा र डरलाग्दा समाचारहरू आउन थालेका थिए। समाचारहरूका अनुसार धेरै मानिसहरूले यो गीत सुन्दै वा यसको म्युजिक सिट हातमा लिएर आत्महत्या पनि गरेका थिए। एउटा घटनामा बुडापेस्टका एक जुत्ता व्यापारीले आत्महत्या गर्दा उनको सुसाइड नोटमा यस गीतको हरफहरू लेखिएको भेटिएको थियो। कतिपयले त रेडियोमा यो गीत बजिरहेका बेला नदीमा हाम फालेर ज्यान फालेको हल्ला पनि चलेको थियो। आखिर ग्लुमी सन्डे गीतको वास्तविकता के हो त? वैज्ञानिक वा समाजशास्त्रीय अनुसन्धानकर्ताहरूले यो गीतकै कारण मानिसहरूले आत्महत्या गरेका हुन् भन्ने कुराको ठोस प्रमाण फेला पार्न सकेका छैनन्। वास्तवमा त्यस समयमा हङ्गेरीमा गरिबी, भोकमरी र आसन्न युद्धका कारण आत्महत्याको दर पहिले नै संसारमै सबैभन्दा उच्च रहेको थियो। मिडियाले ती घटनाहरूलाई यो गीतसँग जोडेर अतिरञ्जित गरिदिएका थिए। ग्लुमी सन्डे गीत यति धेरै डिप्रेसिभ र निराशाजनक मानियो कि दोस्रो विश्वयुद्धको समयमा बेलायतको बीबीसी रेडियोले यसको भोकल भर्सन अर्थात् गीत गाइएको संस्करण बजाउन प्रतिबन्ध पनि लगाएको थियो। उनीहरूलाई लाग्थ्यो कि यसले युद्धमा होमिएका सैनिक र नागरिकहरूको मनोबल गिराउन सक्दछ। यद्यपि यसको इन्स्ट्रुमेन्टल अर्थात् धुन मात्र भएको संस्करण बजाउन भने खुल्ला गरिएको थियो। यो प्रतिबन्धित गुल्मी सन्डे गीत सन् 2002 मात्र पूर्ण रूपमा हटाइएको थियो। सन् 1936 यस गीतलाई पहिलो पटक अङ्ग्रेजीमा अनुवाद पनि गरिएको थियो, तर यसलाई संसारभर लोकप्रिय बनाउने काम सन् 1941 प्रसिद्ध ज्याज गायिका बिली होलिडेले गरेकी थिइन्। उनको आवाजमा रहेको यो गीतलाई मानिसहरूले निकै रुचाएका पनि थिए। अमेरिकी रेकर्ड लेबलहरूले यसलाई द फेमस हङ्गेरियन सुसाइड सङ भनेर मार्केटिङ पनि गरेका थिए। अङ्ग्रेजी संस्करणमा मानिसहरू धेरै निराश नहुन् भनेर गीतको अन्त्यमा तेस्रो हरफ थपिएको छ, जहाँ गायकले म त केवल सपना देखिरहेको थिएँ भन्दै ब्युजिएको नाटक गीतमा गर्दछ। यस गीतको इतिहासलाई अझ बढी रहस्यमय बनाउने काम यसका संगीतकारको आफ्नै नियतिले गरेको थियो। संगीतकार रेजो सेरेस जीवनभर डिप्रेसनसँग लडिरहेका थिए। उनले दोस्रो विश्वयुद्धमा नाजीहरूको यातना शिविरमा पनि समय बिताउनु परेको थियो। अन्तत सन् 1968 69 उमेरमा उनले बुडापेस्टमा एउटा भवनको झ्यालबाट हाम फालेर आत्महत्या गरेका थिए। ग्लुमी सन्डे वास्तवमा मानव मनको गहिरो उदासी, एक्लोपन र निराशालाई अभिव्यक्त गर्ने एउटा उत्कृष्ट कलाकृति हो। यसको धुन र कम्पोजिसन यति शक्तिशाली छ कि यसले सुन्ने मानिसलाई भावुक बनाउँछ। यही अत्यधिक उदासीपन र तत्कालीन समयको सामाजिक परिस्थितिका कारण ग्लुमी सन्डे गीत इतिहासकै सबैभन्दा श्रापित मानिने गीत बन्न पुगेको थियो।
1: कार्यक्रम सिलसिला सुन्दै हुनुहुन्छ तपाईँ। 160,000 वर्ष पुरानो मानव खप्पर, यो प्रसङ्ग छ। अब वैज्ञानिकहरूले इथियोपियामा उत्खननका बेला 3 खप्परमा मानव अवशेष फेला पारेका थिए, जसलाई मानव विकासको खोज सम्बन्धमा ठूलो सफलता मानिएको छ। इथियोपियाको हिटो गाउँ नजिक उत्खननका बेला फेला परेका 2 वयस्क र एउटा बालकको खप्पर करिब 160,000 वर्ष पहिले भएको विश्लेषण गरिएको छ। आधुनिक मानव हाम्रो सेपिन्सको ज्ञात भएको सर्वाधिक पुरानो अवशेष ती खप्पर भएको वैज्ञानिक टोलीको भनाइ छ। अफ्रिकाबाट आधुनिक मानव विकास भएका विचारधारालाई यस नयाँ खोजले बल पुर्याएको छ। अनुवांशिक विश्लेषणको आधुनिक मानव विकासको उद्गम बिन्दु अफ्रिका भएको पुष्टि गरे पनि खप्पर भेट्टाउने शोधकर्ता टोलीका प्राध्यापक टिम भन्छन्, अब हामीसँग त्यसलाई पुष्टि गर्ने अवशेष छ। अमेरिकी र इथियोपियाली शोधकर्ताहरूको टोलीले फेला पारेको खप्पर वर्तमान मानवको खप्परसँग ठ्याक्कै मिल्दैन। ती खप्परहरू केही ठुला र केही लामा छन्।
2: पानी उमाल्दा फोका किन आउँछन् त? अब यो बारेमा जानकारी दिँदैछौ। पानी उमाल्दा फोका 2 समयमा 2 कारणले आउने गर्दछन्। पहिलो, पानी उम्लिनुभन्दा केही समय अगाडि ससाना फोकाहरू भाँडोको पिँधमा तथा भित्ताहरूमा उत्पन्न हुन्छन्। कुनै कुनै फोकाहरू बिस्तारै सतहमा गएर भाँडोको भित्तातिर गएर फुट्दछन्। यी 2 किसिमका फोकाहरू बढ्ने तरिका र त्यसका स्रोतहरू पनि फरक फरक रहेका हुन्छन्। पानीमा केही मात्रामा हावा घोलिएको हुन्छ। हावाको मतलब वायुमण्डलमा रहेको नाइट्रोजन, अक्सिजन, कार्बन डाइअक्साइड आदि ग्यासहरू जुन अनुपात अनुपातमा छन् त्यति नै अनुपातमा ती ग्यासहरूको मिश्रण पनि हो। पानीमा बस्ने गिल्स मार्फत सास फेर्ने प्राणीहरूले सास फेर्नका लागि पानीमा घोलिएको हावा नै प्रयोग गर्दछन्। पानीमा घोलिएको अवस्थामा हुने हावालाई पानीबाट छुट्याउने काम भने ती प्राणीहरूमा पाइने विशेष अङ्गहरूले गर्दछन्। जस्तो कि माछाको सवालमा यो काम गिल्सले गर्दछ। पानीलाई तताउने क्रममा त्यसलाई घोलिएको अवस्थामा रहेको हावाको घुलनशीलतामा कमी आउँदछ। यसको मतलब पहिले घोलिएको अवस्थामा रहेको हावा पानी तातेपछि पानीबाट छुट्टिन्छ। यसरी छुट्टिएको अवस्थाको हावालाई सबैतिरबाट पानीले घेर्दा फोका बन्दछन्। यसरी निर्माण भएको फोका सतहमा आउन खोज्दछ किनभने हावाको घनत्व पानीको भन्दा कम हुन्छ। घनत्व फरक फरक भएका दुई तरल तथा ग्यासका यी पदार्थका चरणहरूलाई संयुक्त रूपमा फ्लुइड भनिन्छ। यसलाई एकै ठाउँमा राख्दा घनत्व कम भएकोले माथितिर बसेर अर्को तलतिर जान्छ। पानीलाई तरल अवस्थामा रहिरहनका लागि पानीका अणुहरू बीच उत्पन्न हुने कोहेसिभ शक्तिहरूले काम गर्दछन्। पानीलाई तताउँदै जाँदा क्रमशः त्यसको तापक्रम बढ्दै जान्छ। जब तापक्रम 100 डिग्री पुग्दछ तब पानी उम्लिन्छ। पानी उम्लनु भनेको पानीका अणुहरू बीच रहेका कोहेसिभ शक्तिलाई उछिन्ने गरी तिनीहरूमा उत्पन्न हुने कम्पनका कारण एक आपसबाट छुट्टिँदा तरल अवस्थामा रहेको पानी ग्यासमा परिणत हुनु हो। पानीको ग्यास अवस्थालाई बाष्प बनिन्छ। यसरी कोहेसिभ शक्तिबाट छुटकारा पाइसकेका ग्यासमा परिणत भइसकेका पानीका अणुहरू एकत्रित भई बस्दा पानीका फोकाहरू बन्दछन्। तिनीहरू फोका बन्नका लागि एकत्रित त हुन्छन् तर त्यो कोहेसिभ शक्तिका कारणले हुने होइन। धेरै अणुहरू एकै ठाउँमा एकत्रित हुँदा ठूला फोकाहरू बन्दछन् र माथि उल्लेख गरिए जस्तै पानीको सतहमा आएर फुट्दछन्। फोका फुट्दा फोकाभित्र भएका पानीका अणुहरू बाफका रूपमा बाहिर निस्कन्छन्।
1: तपाईँ रेडियो नेपालबाट कार्यक्रम सिलसिला सुन्दै हुनुहुन्छ। अबको लागि हामी जलबिन्दु भनेको के हो त यो प्रसङ्ग राख्दैछौ। जलबिन्दु आँखामा लाग्ने रोगहरू मध्ये एउटा खतरनाक र अप्ठ्यारो खालको रोग हो। हाम्रो शरीरमा भएको रक्तचाप जस्तै आँखामा पनि एक प्रकारको चाप हुन्छ, त्यसलाई आँखाभित्रको चाप भनिन्छ। हाम्रो आँखामा एक प्रकारको तरल पदार्थ बनिरहन्छ। यो तरल पदार्थ साना साना रक्त नलीबाट बाहिर निस्किरहन्छ। यदि यो तरल पदार्थ बाहिर निस्कने क्रममा बाधा अवरोध वा निस्कन सकेन भने आँखाको चाप बढ्न जान्छ र यही बढेको चापलाई हामी जलबिन्दु भन्दछौँ। यो रोग विशेष गरी 40 वर्ष भन्दा माथिका व्यक्तिलाई लाग्दछ। यो रोगलाई पूर्ण रूपले निको पार्न सकिँदैन तर नियमित औषधिको सेवनले रोकथाम गर्न भने सकिन्छ।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरू माझ राख्दैछौँ एउटा गीतलाई उर्गेन दोङ र दीपा लामाको स्वरमा। गीतकारमा हुनुहुन्छ साङ्गे ब्लोन तामाङ अनि सङ्गीतकारमा उर्गेन दोङ। यो गीत स्वीकारौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट
1: सिलसिला
0: सिलसिला। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौ। अब यसै क्रममा राख्दैछौ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: चर्चित चित्रकार मोनालिसाको पूरा नाम मोनालिसा डेला मियो कोन्दो हो।
0: सुनलाई ल्याटिन भाषामा औरम भनिन्छ।
1: गिनिज बुक अफ वर्ल्ड रेकर्ड को पहिलो प्रकाशन 27 अगस्त 1955 मा भएको थियो।
0: चस्माको पावर नाप्ने यन्त्रलाई डायोप्टर भनिन्छ।
1: विश्वको सबभन्दा पुरानो राष्ट्रिय गान जापानको किमी गायो हो।
0: दहीमा पाइने अम्लको नाम ल्याक्टिक एसिड हो।
1: ग्रीष्मकालीन मनसुन र शीतकालीन मनसुन गरी दुई प्रकारको मनसुनी वायु हुन्छ।
0: सौर्य शक्तिको स्रोत न्यूक्लियर इनर्जी हो।
1: महासागरीय क्षेत्रबाट स्थलीय क्षेत्रतर्फ बहने वायुलाई ग्रीष्मकालीन मनसुन भनिन्छ भने स्थलीय क्षेत्रबाट महासागरीय क्षेत्रतर्फ बहने वायुलाई शीतकालीन मनसुन भनिन्छ।
0: पृथ्वीमा पाइने सबैभन्दा गरौँ तत्व युरेनियम हो।
1: पूर्वी जर्मनी र पश्चिम जर्मनी बीच एकीकरण 1990 अक्टोबर 3 भएको हो।
0: साधारण रुगा राइनो भाइरसको कारणले गर्दा लाग्ने गर्दछ।
1: फ्लोरेन्स नाइटिङ्गेलको जन्म इटलीको फ्लोरेन्स सहरमा भएको थियो।
0: अक्सिजन पत्ता लगाउने वैज्ञानिकको नाम जोसेफ प्रिस्ली हो।
1: टाई लगाउने चलन फ्रान्स देशबाट सुरु भएको हो।
0: आँसुमा पाइने प्रमुख यौगिक सोडियम क्लोराइड हो।
1: सम्राट जुलियस सीजर इटलीका राजा थिए भने अलेक्जेन्डर द ग्रेट सिकन्दर मेसोडोनियाका राजा थिए।
0: एसिटाइलिन ग्यासको प्रयोगले फलफुललाई पकाउने कार्य गरिन्छ।
1: भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसाद हुन्।
0: जेलीफिस नामको प्राणीमा 99% पानी रहेको हुन्छ।
1: महात्मा गान्धीको हत्या 30 जनवरी 1948 नाथुराम गोडसेले गरेका थिए।
0: लेक्टोजले गर्दा दूध सेतो हुन्छ।
1: राजा राष्ट्रपति र प्रधानमन्त्री बन्ने एउटै व्यक्ति नरोत्तम सिंहानुक हुन्। उनी कम्बोडिया देशका थिए।
0: मुटुको फैलने प्रक्रियालाई डाइस्टोल भनिन्छ।
1: सर्वप्रथम राष्ट्रिय झण्डा प्रयोग गर्ने देश डेनमार्क हो।
0: मानिसको शरीरको मेरुदण्डमा 33 हड्डीहरू रहेका हुन्छन्।
1: सिन्धु घाटीको सभ्यताबाट पत्ता लगाइएका धातुहरू सुन चाँदी र तामा हुन्।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमाझ राख्दैछौँ एउटा गीतलाई प्रमोद खरेलको स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ सुभाष कार्कीको। यो गीत सुन्दै गरौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। माटोको भाँडो र पानीको थोपाको बारेमा एउटा प्रसङ्ग छ। एकजना मानिस हरेक दिन नदीबाट दुईवटा माटोका घैँटाहरूमा पानी भरेर आफ्नो मालिकको घरमा ल्याउने गर्दथ्यो। ती दुई घैँटा मध्ये एउटा एकदमै राम्रो र सग्लो थियो भने अर्को चाहिँ अलिकति फुटेको अनि चर्किएको थियो। हरेक पटक घर पुग्दा सग्लो घैँटाको पानी जस्ताको तस्तै हुन्थ्यो भने फुटेको घैँटाबाट पानी चुहिएर आधा मात्र बाँकी रहन्थ्यो। दुई वर्षसम्म यो क्रम चलिरह्यो। सग्लो घैटोलाई आफ्नो क्षमतामा घमण्ड थियो, तर फुटेको घैटो भने आफू पूर्ण नभएकोमा र मालिकलाई पूरा पानी दिन नसकेकोमा निकै दुखी हुन्थ्यो। एक दिन फुटेको घैटाले आफ्नो आत्मग्लानी थाम्न नसकेर पानी भर्ने मानिससँग भन्यो, म आफू माथि लज्जित छु मित्र, र तपाईँसँग माफी पनि माग्न चाहन्छु। मेरो गल्तीका कारण तपाईँको आधा मेहनत खेर गइरहेको छ। त्यो अर्को मानिसले मुस्कुराउँदै भन्दछ, भोलि फर्कदा तिमी बाटोको किनारमा फुलेको सुन्दर फुलहरूलाई हेर्नु न। त्यसै क्रममा भोलिपल्ट फर्कने क्रममा फुटेको घैँटोले बाटोको एकातर्फ निकै सुन्दर फुलहरू फुलेको देख्यो, तर पनि घर पुग्दा आधा पानी चुहिसकेकोले पानी भर्ने मानिस फेरि दुखी भयो। अनि त्यसपछि ती पानी भर्ने मानिसले भन्दछन् कि तिमीले ध्यान दियौ, ती फुलहरू तिमी हिँड्ने बाटोको तर्फ मात्र फुलेका छन्, अर्कोतर्फ छैनन् नि। मलाई तिम्रो कमजोरीको थाहा थियो र मैले त्यसको सही उपयोग गरेँ। मैले बाटोमा तिम्रो तर्फ फुलका बिउहरू छरिदिएको थिएँ। तिमीबाट हरेक दिन चुहिने पानीले ती बिउहरूलाई सिँचाइ गर्यो। आज तिम्रै कारणले गर्दा यो बाटो पनि यति धेरै सुन्दर देखिएको छ, र मैले यी फुलहरू भगवानलाई चढाउन र मालिकको घर सजाउन पाएको छु। यदि तिमी यस्तो नभएको भए यो सुन्दरता सम्भव पनि हुने थिएन। यसले एउटा सन्देश के दिन्छ भने, हामी कोही पनि पूर्ण छैनौ। हामी सबैमा केही न केही कमजोरी वा फरकपनमा हुर्किएका छौँ। तर यदि हामीले सही दृष्टिकोण राख्ने हो भने हाम्रा कमजोरीहरूलाई पनि सुन्दरता र सफलतामा बदल्न सक्नेछौ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौँ।
1: अब हामी कार्यक्रमबाट जाँदा जाँदै प्रविशा अधिकारी र रोशन सिंहको युगल स्वरमा एउटा गीत राखिदिछौँ। गीतमा रचना तथा संगीत रहेको छ रोशन सिंहको। यो गीत सँगै आजलाई कार्यक्रम

0: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
0: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
1: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
0: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
1: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
0: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
1: फोन नम्बर 542-13-59।

0: सरकारी सेवा र स्रोतमा प्रत्यक्ष पहुँच नपुगेका पीडितहरू, कम आय भएका, गरिब, सीमान्तकृत, जोखिम समूहमा रहेका, लाभ लिनबाट वञ्चित भएका तथा महिलाहरूलाई सरकारी सेवा प्रवाहको अवसरमा प्राथमिकता दिउँ।
1: उनीहरूलाई कानूनले प्राथमिकता दिएका विषयहरू बारे सचेत गराएर सहयोग गरौं।
0: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: सुन्दै हुन्थ्यो केही सूचना सन्देश। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई अहिलेको बसाइमा विभिन्न कलाकारका स्वरमा रहेका आधुनिक गीत सुनाइरहेका छौँ। केही बेर अगाडि सुन्नुभयो उदित नारायण झा र मल्लिका कार्कीको स्वरमा रहेको गीत, एसपी कोइरालाको रचना, आलोक श्रीको सङ्गीतमा। अब सुनाउँछौँ राजेश पाल राईको स्वरमा रहेको गीत, परशुराम थपलियाको रचना र सङ्गीतमा रहेको छ। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ। त्यसपछि ठिक 12 बजे मध्याह बाह्र बजेको समाचार सुनिसकेपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशको सन्देश सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोस छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलो पटक भारतको औपचारिक भ्रमण गर्नुभएको छ। भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा गत शुक्रबार नयाँ दिल्ली पुग्नुभएका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुभयो। वार्तामा विकास, सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउने लगायत विषयमा छलफल भएको थियो। वार्तामा नेपाल भारत सम्बन्धमा समग्र पक्षको समीक्षाका साथै आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विचारमा आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री द्वयले विभिन्न क्षेत्रमा भएको द्विपक्षीय सहकारीको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन तथा स्टार्टअप, डिजिटल तथा वित्तीय क्षेत्रमा गरिएका सहकार्यका प्रयासको स्वागत गर्नुभएको थियो। आज नेपालसहित विश्वभर सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाउन लागि हो। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। संयुक्त राष्ट्र संघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जुन 7 विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरूप सन् 2019

0: छु। समस्त आदरणीय श्रोताहरू जो नेपालका विभिन्न फ्रिक्वेन्सीमा सुन्नुहुन्छ, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ, नमस्कार पनि, र देश विदेशमा भएका श्रोतालाई पनि स्वागत भन्न चाहन्छु।
1: हजुर, साथमा छु म निशा गुरुङ, यहाँहरू सबै सबैलाई कार्यक्रममा स्वागत छ र नमस्कार पनि गर्छु।
0: अनि बहिनी भन्नुहोस् के भइरहेको छ त?
1: हजुर, वर्षायाम सुरु भइसकेको अनुभव भइरहेको छ दाजु, हरेक दिन पानी पर्छ होइन,
0: पर्नु पनि पर्यो नि होइन, मौसम अनुसारको चाहिँ हुनु पर्यो, नभए त गाह्रो परिहाल्छ। तर यति हो कि पोहोर परार भन्दा चाहिँ यसपालिको गर्मी चाहिँ अलि उखर माउलो छ भनेर सुनिन्छ होइन त?
1: हजुर हजुर, एकदमै काठमाडौँतिर त झन् धेरै गर्मी बढेको छ दाजु होइन, ललितपुर एरियामा चाहिँ अलिकति घरहरू थोरै भएको कारणले गर्दाखेरि र जङ्गल पनि अलिक नजिक भएको कारणले गर्दा त्यति साह्रो गर्मी छैन, तर हामी काठमाडौँतिर जाँदाखेरि निकै गर्मी हामीले अनुभव गरिरहेका छौँ।
0: गाडी, मान्छे, घर होइन, आदिले चाहिँ यो डेन्सिटीले भनिन्छ होइन, अलिकति जनघनत्वदेखि लिएर हरेक चिजको घनत्वले गर्मी बढाउँछ। एनिवे, तर वर्षाको कुरा गर्दाखेरि हामी मनसुन प्रवेश गर्न आँटेका छौँ होइन, नर्मली चाहिँ हरेक वर्ष जुन महिनाको 10 तारिकमा चाहिँ मनसुन भित्रिने दिन भनेर भनिन्थ्यो पहिला पहिला, भने अहिले चाहिँ के भएर हो? एक्सपर्टसँग मैले कुरा गरेको थिएँ होइन, उहाँले भन्नुहुन्छ अब मनसुन चाहिँ पोहोर सालको कुरा हो, यो चाहिँ 13 तारिक चाहिँ आधिकारिक रूपमा चाहिँ मनसुन भित्रिने भनेको सुनेको थिएँ बहिनी। अब त्यसैमा बसे त ठिकै थियो, फेरि क्रिप अप भनौँ न, बिस्तारै बिस्तारै सर्दै गयो भने त गाह्रो पर्यो नि होइन, गर्दाखेरि जे होस् मनसुनमा चाहिँ राम्रो वर्षा होस् हाम्रो चाहिँ कामना यही हो होइन। अब धान बालीलाई चाहियो वर्षा, यदि धान भएन भने फेरि आकाशतिर मात्रै किसानहरूले हेरेर बस्नु पर्यो भने त बिजोग भयो नि त,
1: गाह्रो हुन्छ दाजु। हजुर, र यो ललितपुर एरियामा चाहिँ दाजु कति छिटो हुन्छ नि धान रोपिसकेको छ कि? हजुर, असार महिनामा रोप्नु पर्ने हो होइन, र जेठको यो आधा उदीमा धान रोपिसकेको छ है, कृषक वर्गलाई एकदमै राम्रो भयो, फाइदा भयो भनौँ यो पानीले गर्दाखेरि। र हाम्रो चितवनका हाम्रा श्रोता हुनुहुन्छ राम बहादुर खड्काजी, उहाँले हामीलाई फोन गर्नु भएको थियो अनि मैले सोधेको थिएँ रामजी केमा व्यस्त हुनुहुन्छ आजकल भनेर सोधेको थिएँ, उहाँले भन्नुभएको थियो अहिले त हामी एकदमै धान काट्न व्यस्त छौँ भन्नुभएको थियो।
0: काट्नु भो?
1: हजुर दाजु।
0: ओके, यो चाहिँ पहिला नै रोपिन धान होला अहिले त?
1: हजुर दाजु हजुर।
0: अब चाहिँ धान भने चाहिँ के जस्तो हुन्छ अहिले त?
1: हजुर।
0: एनीवे, ल त अब धान चाहिँ राम्रो उब्जनी चारैतिर होस्, देशभरि होस्, देशमा पनि पर्याप्त मात्रामा उब्जनी भएर धान फलेर विदेशसम्म पनि एक्सपोर्ट गर्न हामी सकौँ देशको लागि होइन, हाम्रो इकोनोमीको लागि जरुरी छ भने धान रोप्ने दिन कुन हो त बहिनी?
1: हामीले असार 15 दही चिउरा खान्छौँ दाजु,
0: हो
1: मेन त धान दिवस असार 15 नै हो,
0: 15 हो राष्ट्रिय धान दिवस, त्यही दिनै पर्छ होइन, त्यो दिनै च्यापु पुनि पनि पर्छ होइन, त्यसले गर्दाखेरि दही चिउरा खाँदै धान रोप्दै गर्नु पर्ला जस्तो भयो होइन। तपाईँ साँच्चै नै धान रोप्न मजाले परिवार साथीभाइ गाउँलेसँग मिलेर रोप्नु भएको छ नि धान होइन?
1: अहिलेसम्म छैन दाजु, मैले रोप्न पाएको छैन।
0: तपाईँको एरियामा त हुन्छ नि मजाले रोप्ने ठाउँ छ नि?
1: ललितपुर एरियामा त एकदमै छ दाजु होइन, त्यो चापा गाउँमा पनि धान रोपिन्छ, र एकजना दाई हुनुहुन्छ मेरो निवार दाई है, उहाँले मलाई धान रोप्न आउनु बहिनी भन्नुभएको थियो, तर मलाई अलिक डर लाग्यो दाजु, मसिना कमिलाहरू हुन्छन् जसले चाहिँ एकदमै टोक्छ कि,
0: त्यही सहनु पनि पर्यो नि होइन, धान खान मजा आउँछ तर अलिक मिलाएको टोकाइ पनि सहनु पर्यो नि होइन, तर त्यो पनि जरुरी छ नि, त्यो फेरि जीव जन्तु किट पतङ्गहरू भएन भने त्यो धान अथवा कुनै पनि फलफुल र चाहिँ बालीहरूलाई चाहिँ सप्रिन मद्दत गर्छ र चाहिँ क्रस पोलिनेसन गरिदिन्छ होइन त, त्यही गर्दाखेरि जरुरी पनि छ नि। हामीले धानको कुरा गर्यौँ, दही चिउरा खाने कुरा गर्ने गर्यौँ होइन, अब अरू के छ त इभेन्टहरू आउँदैछ अरू अरू यो महिनामा र अर्को महिनामा?
1: अब जेठ महिना त लगभग सकिन सकिन लाग्यो दाजु, अब यो कार्यक्रम हाम्रो प्रसारण हुन्जेल 24 भइसक्छ जेठ महिनाको है, भनेपछि असार नै सुरु हुन्छ, मेन त असारमा धान दिवस भइहाल्यो है, त्यसै गरी अरू पनि चाडपर्वहरू छन् होला दाजु, हामीले क्यालेन्डरमा हेर्नु नै पर्ने हुन्छ।
0: ओके, आँखा दौडौँ है, एकदम महत्त्वपूर्ण कुरा केही छ भने हामी भनौँला, तर एउटा चाहिँ के छ भने नि सिथी नख भने चाहिँ काठमाडौँमा धेरै मनाइन्छ होइन, असारको महिनै हो सिथी नख होइन, यो चाहिँ के छ भने आफ्नो टोल छिमेकमा भएको धारा होइन ढुङ्गे धारा इनारहरूलाई चाहिँ सफा गरिदिनु हो क्या बहिनी, त्यसले के गर्दो रहेछ भने यो यो चाहिँ भनौँ न अब पर्यावरण पनि मद्दत होइन, अब हामीले पानीको प्रयोग गर्ने मूलहरूलाई चाहिँ सफा गर्ने दिन हो क्या बहिनी,

0: त्यो चाहिँ यही अब आउँदो असारमै पर्छ, त्यसले गर्दाखेरि सिद्धिनाथको एउटा राम्रो हो, एउटा चाहिँ दिन हो, दिन दिनले चाहिँ हामीले प्रयोग गर्ने सोर्स अफ वाटर होइन मूलहरूलाई चाहिँ सफा गर्नुपर्छ भन्ने चाहिँ यसले खुब राम्रो सन्देश संसारभरि दिन्छ होइन। जहाँ पनि पानी नभए हामी बाँध्दैनौँ नि त होइन, पानीको स्रोतको लागि अत्यन्त महत्त्वपूर्ण कुरा चाहिँ सरसफाई, त्यो व्यवस्था, त्यसलाई सुव्यवस्था राख्ने दिन हो बहिनी, हुन त हरेक दिन गर्नुपर्छ, तर पनि काठमाडौँका बासिन्दाहरूले चाहिँ यो सिथी नखको महत्त्व बुझेर नै उहिले परापूर्व कालदेखि नै गर्दै आएको यो चलन अहिले अरूले पनि सिकेका छन् भन्दा राम्रो कुरा हो नि। आजलाई यति नै गरौँ क्या हो होइन, विश्व वातावरण दिवस पनि हामीले मनायौँ, त्यो बारेमा हामीले चर्चा गऱ्यौँ होइन, किनभने हाम्रो वातावरण नै भएन भने हामी हाम्रो महत्त्व के, हाम्रो अस्तित्व के, त्यसले गर्दाखेरि हामीले हाम्रो यो संसारलाई, पृथ्वीलाई, धरती मातालाई चाहिँ के गर्नुपर्छ भने हामीले लुक आफ्टर गर्नुपर्छ, सम्हार गर्नुपर्छ, र अर्को जेनेरेसनलाई होइन अर्को पिँढीलाई त एकदमै ह्यान्ड ओभर गर्नु पऱ्यो नि, हस्तान्तरण गर्नु पऱ्यो नि, आफू मात्रै इन्जोय गर्ने अनि अर्को पिँढीलाई त विचार नगरे त भएन नि
1: होइन।
0: त्यो गर्नको लागि हामीले यस्ता यस्ता कामहरू चाहिँ गर्नै पर्छ। ओके, यति भन्दै अब आजको यो बसाइमा हामीले छिनोफानो पनि गर्नुपर्छ नि होइन त
1: हजुर, आज त हामीले छिनोफानो पनि गर्नुपर्छ। गत हप्ता हामीले साङ्गीतिक प्रश्न राखेका थियौँ दाजु है, र कलाकारको नाम सोधेका थियौँ होइन, गायिकाको नाम सोधेका थियौँ, र लगभग हामीलाई 9 जना श्रोताले फोन गर्नुभएको छ, र 9 जना मध्येमा 8 जना श्रोताले उत्तर मिलाउनु भएको छ,
0: मिलाउनु भयो,
1: एकदम मिलाउनु भएको छ।
0: अहिले चाहिँ त्यसलाई रिभिल नगर्नु होला होइन, पछि नै गरौँ है त।
1: हुन्छ दाजु,
0: ओके, अरू अब ठेगाना
1: दिनुपर्छ हजुर। कार्यक्रम ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशी सन्देश, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, बिएफयु ठेगाना छ बिएफभिएस नेपाल एचक्यूबिजिएन बिएफयु 4, इमेल आइडी छ बिएफभिएस गोर्खा @bfvs.com, फेसबुक छ बिएफभिएस गोर्खा लेखिएको निरो लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930।
0: ठेगाना पाउनुभयो, ठेगानामा लेख्नुहोला, कहिले कहिले राखेका प्रश्नको उत्तर दिने कोसिस गर्नुहोस्। राम्रो राम्रो पुरस्कार छन् यसपालि, त रहल पहल हो नि त होइन बहिनी,
1: होइन
0: एउटा के दिने भनेको छ हामीले।
1: ओहो, यहाँ त अब हाम्रो पुरस्कारहरू त अलिकति भनिहाल्नु अलिकति उचित हुँदैन
0: अहिले नभन्ने। ओके, ल ठिकै छ, उसो भए पहिलो पत्रतर्फ लागिहालौँ। हामीलाई पत्र पठाउनु हुने महानुभाव हुनुहुन्छ बेलायतबाट होइन त बहिनी, तर एबी गुरुङ बेलायतबाट, तर उहाँ चाहिँ कता अहिले पोखरातिर हुनुहुन्छ क्या हो
1: सभागृह?
0: आई बहादुर गुरुङ लेख्नुहुन्छ उहाँ, बहिनीहरू निशा, मिना, विनोजी लगायत सबै बेबेस परिवारलाई मेरो नमस्कार छ, म पनि यहाँ सन्चै छु, हजुरहरू पनि सकुशल नै हुनुहुन्छ होला भन्ने आशा गरेको छु भनेर पर्यटकीय नगरी पोखराबाट लेख्नु भएको छ उहाँले।
1: हजुर हजुर, पोखरा सभागृह नजिक मैले घर बनाइरहेकी छु, रहेको छु भन्नुभएको छ, भनेपछि घर चाहिँ एकदमै ठुलो बनाउनु भएको रहेछ दाजु।
0: हो र,
1: हजुर, यो डिपार्टमेन्टल स्टोरहरूको लागि नै जस्तो लाग्यो
0: है। बहादुर दाई, सबभन्दा पहिला बधाई छ, डिपार्टमेन्ट स्टोर भन्दा ठुलो बन्द गर्छ
1: हजुर, 6 तलाको घर भन्दै हुनुहुन्थ्यो
0: दाईले, चाहिँ राम्रो गर्नुभएको छ, उन्नति गर्नुभएको रहेछ, खुसी लाग्यो। 6 तल्ला तपाईँ र हामीलाई हिँड्न त गाह्रो पर्छ नि बहिनी होइन, शुभ समाचार हो। ल दाईले के लेख्नु भएको छ, अब पोखरा जाँदाखेरि दाईको त्यो घर हेर्न जानु पर्यो नि होइन। लेख्नुहुन्छ, आज धेरै समयको अन्तराल पछि कार्यक्रममा सन्देश पठाइरहेको छु, आशा गर्दछु स्थान त अवश्य नै पाउँछु होला। र भन्नुहुन्छ, कृपया झिझो नमानिकन वाचन गरिदिनु होला भन्नुभएको छ, यसमा चाहिँ कुनै शङ्का नलिनु होला होइन बहिनी। सन्देशतर्फ उहाँ जानुभएको छ, सन्देश भन्नुपर्दा अस्ट्रेलियाको मेलबर्नमा भएको छोरा दिपेन बुहारी समीरा र नाति लियोन अनि नातिनी अमिरा होइन, अनि छोरा विनोद गुरुङमा शुभ आशिष छ, र युकेमा भएकी छोरी विमला गुरुङ, ज्वाइँ राजु घले अनि नातिनी फ्लोरेन्स घलेलाई मेरो धेरै धेरै आशीर्वाद छ भनेर कस्तो मजा गीताले लेख्नु भएको छ
1: हजुर, नातिनी फ्लोरेन्स घलेको जन्म जब भर्खर भएको थियो दाजु, अनि त्यो बेलादेखि नै उहाँले सन्देश पठाइरहनु भएको थियो होइन, अब अहिले त झन् नातिनी ठुलो भइसक्यो है,
0: धेरै
1: वर्ष 4-5 वर्ष नै भइसक्यो,
0: बुझ्नै भइसक्यो नि त होइन, नेपाली बुझ्छ होला भन्ने आशा पनि गरौँ। फेरि मलाई खुब मनपर्छ कि नाम होइन फ्लोरेन्स होइन, कति राम्रो छ, फ्लोरेन्स अफ नाइटिङगेल भने जस्तो होइन, अनि फ्लोरेन्स सहर पनि छ, त्यसले गर्दाखेरि कता कता एकदमै ब्युटिफुल नेम के ठाउँ अनुसारको नाम जस्तो लाग्छ, अनि हाम्रो नातिनी पनि त्यतिकै ब्युटिफुल आला भन्ने आशा गरौँ न त होइन, ब्युटिफुल मात्रै होइन एकदम क्वालिटीको हुनुपर्छ,
1: त
0: पढ्नु पर्यो, आफ्नो परिवारको नाम उज्जवल गर्नु पर्यो होइन, राख्नु पर्यो र देशको नाम फैलाउनु पर्यो, त्यही हाम्रो शुभ आशिष छ भन्नु पर्यो। अनि लेख्नुहुन्छ, साथै काठमाडौँ भएको साली भएकी साली देवकुमारी गुरुङ, सारुङ भाइ साडु भाइ, कमानसिंह गुरुङ, छोरी लक्ष्मी गुरुङ, पोखरामा भएकी छोरी पुष्प गुरुङ अनि परिवार, घले बेसीमा भएको मामा रामबहादुर गुरुङ, नानी लक्ष्मी गुरुङ, साथै लुवाङ गाउँका सबै गाउँले लगायत आमा समूहलाई पनि मेरो नमस्कार छ भन्नुभएको छ।
1: हजुर, लुवाङ घले होइन उहाँको गाउँ हो होइन दाजु, र त्यहाँका आमा समूहलाई उहाँले जहिले पनि सम्झनुहुन्छ, अब फेरि सम्झिनु भएन भने आमा समूह फेरि सुनाउनु होला होइन,
0: अरू के होइन फाइन गरिहाल्नुहुन्छ आमा समूहले, चिया मजाले प्रस्तुति पनि दिने होइन, इन्टरटेन पनि गर्ने, फन्ड बडो मजबुत हुन्छ क्या बहिनी,
1: गेटमा नै आउनुहुन्छ
0: बाजाको साथमा होइन त, ओके तपाईँ जानुभएको छ लुवाङ खलेल?
1: लुवाङ खलेल त गएको छैन दाजु, म त आफ्नै गाउँको जाँदाखेरि पनि आमा समूहहरू एकदमै एक्टिभ हुनुहुन्छ कि दाजु, एक्टिभ भन्दा नि प्रो एक्टिभै भनौँ होइन, आएको थाहा हुने बित्तिकै उहाँहरूले चाहिँ बाजा गाजाको साथमा गेटैमा होइन त्यहाँ स्वागत गर्न आइपुग्नुहुन्छ,
0: अनि त्यही अनुसारले मान मनी त छँदैछ होइन, अनि एक प्रकारले राम्रो चलन पनि हो त्यहाँबाट उठेको रकमहरू जसले पाहुनाहरूले उहाँलाई कन्ट्रिब्युट गर्नुहुन्छ त्यो चाहिँ गाउँकै विकासको लागि
1: हो नि, अवश्य पनि हो दाजु,
0: पर्सनल खल्तीमा जाने होइन, त्यसले गर्दाखेरि यो राम्रो चलन छ, तर यति हो कि त्यस्तो गाउँमा स्वागत हुन्छ भनेपछि तयारीको साथमा जानुपर्छ क्या बहिनी होइन, बाँकी भन्ने कुरा चाहिँ हुँदैन,
1: एकदम पकेटमा अलिकति
0: भारी गर्नुपर्छ, अनि तर मैले तपाईँलाई सोध्दै थिएँ लुवाङ घलेल तपाईँ पुग्नु भएको छ यसरी भन्दाखेरि, म चाहिँ पुगेको छैन तर परबाट त देखाएको छु क्या बहिनी होइन, त्यो चाहिँ भनौँ न अब पोखराबाट यो गण्डकी फिस फार्म छ, ट्राउट फार्म छ नि बहिनी,
1: त्यहाँ
0: जाँदाखेरि चाहिँ देखिन्छ थियो, मैले कस्तो ब्युटिफुल गाउँ भन्दाखेरि लुवाङ गाउँ हो भनेको सुनेको थिएँ बहिनी होइन, राम्रो छ, ओके उहाँले आमा समूहलाई पनि नमस्कार भनिहाल्नुभयो, अब गरम अब छ तल्ला भनेपछि त आमा समूह तातेर आउनुहुन्छ नि होइन, पोखरैमा पञ्चेबाजा लिएर आउने हो कि क्या
1: होइन,
0: हाम्रो एबी दाईलाई चाहिँ आईबहादुर दाईलाई चाहिँ उहाँ गाउँमा स्वागत गर्दाखेरि चाहिँ एकदम रमाइलो होला जस्तो लाग्यो मलाई, एनिवे अगाडि जाउँ, अन्ततिर आउनु भएको छ, उहाँ भन्नुहुन्छ तपाईँहरूकै रोजाइमा कुनै एउटा नयाँ गीत सुनाइदिन अनुरोध गर्दछु, यो गीत बिएबिएस गोर्खा रेडियो र रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्णमा समर्पित गर्न चाहन्छु, जाँदा जाँदै मेरो सन्देश नेपालको कुना कन्दरासम्म पुर्याइदिन मदत गर्नुहुने रेडियो नेपालप्रति हार्दिक आभार छ बहिनी भनेर लेख्नु भएको छ, हवस् त आजलाई यति भन्दै फेरि भेट्ने बाचा गर्दै आजलाई बिदा चाहन्छु, अर्को पत्रमा फेरि भेटौँला, सबैजना स्वस्थ रहनुहोला, नमस्कार, थ्याङ्क यू भनेर धन्यवाद सहित उहाँ बिदा लिन चाहनुहुन्छ।
1: हजुर, आइबहादुर दाई, लुवाङ गाउँ हो दाजु उहाँको गाउँ है, मैले चाहिँ लुवाङ घलेल भनेछु, मेरो लुवाङ घलेल छुट्टै हो, मेरो लुवाङ गाउँ छुट्टै हो है, आइबहादुर दाई
0: केही त रिलेसन हो के लुवाङ घलेल होइन,
1: त्यही त
0: मैले लुवाङ घलेल भनेको सुनेको छु, लुवाङ फेरि अर्कै रहेछ, मैले भनेको फेरि कास्कीमै हो होइन,
1: हजुर हजुर,
0: गर्दाखेरि अर्को पत्र उहाँले प्रष्टसँग हामीलाई चाहिँ हाम्रो गलत फहमी हो भने दूर गरिदिनुहुन्छ भन्ने आशा गरौँ है,
1: पक्कै पनि हजुर,
0: हाल सभागृह पोखरा भनेर उहाँले बिदा लिनु भएको छ बहिनी,
1: हजुर दाजु धन्यवाद छ दाजु कार्यक्रममा आउँदै गर्नुहोला, र आज उहाँले नयाँ गीत सुन्न चाहनु भएको छ, त्यसैले हामीले स्वरूपराज आचार्य दाजुले गाउनु भएको सरुमै रानी है, एक नारायण भण्डारीको शब्द तथा सङ्गीतमा रहेको छ, एकदमै मिठो लोक लयमा भएको गीत छ दाजु, नयाँ पनि हो र अहिले धेरै जसो हाम्रा श्रोताले मन पराउनु हुने गीत भनेको यस्तै खालको लय भएको गीत
0: हो, गीत हामी पनि इन्जोय गरौँ है त,
1: हजुर।

0: हजुर, सुरुमै रानी स्वरूप आचार्य गाउँदैछ शब्द संगीत एक नारायण भण्डारीको, होइन त?
1: हजुर दाजु, सरुमाई रानी,
0: सरुमाई रानी, सरुमाई रानी, होइन त
1: दाजु?
0: सुरुमाई होइन,
1: होइन
0: सरुमाई। ओके,
1: यो सरुमाई भनेको चाहिँ के भन्दाखेरि मायालुलाई बोलाउने एउटा अर्को
0: उपनाम। ओके
1: हजुर,
0: त्यसले गर्दाखेरि यी कुराहरू हामीले बुझ्नु पनि पर्छ।
1: हो हो,
0: भन्दै गर्दा बडो राम्रो गीत रहेछ, मलाई पनि मन पर्यो बहिनी।
1: हजुर,
0: माया पिरती जस्तो पनि छ, नाच गान गर्ने खालको पनि छ। आशा गरौँ हाम्रो एबी दाई होइन, आइबहादुर दाईलाई मन पर्छ होला अथवा पर्यो होला भनेर भनौँ, होइन? यो तपाईँ आजको पहिलो हाम्रा श्रोता, उहाँ अहिले व्यस्त हुनुहुन्छ, तर बहिनी एउटा कुरा के भन्न मन लाग्यो भने नि, यो समय समयको खेलमा मिडल इस्ट भनौँ होइन, मिडल इस्टमा चाहिँ अहिले जुन चाहिँ द्वन्द्व भइरहेको छ नि होइन, त्यसले गर्दाखेरि तेलको अभाव छ, तेल अभाव भनेपछि महँगाई बढ्यो होइन, ढुवानी बढ्यो, गर्दाखेरि हाम्रो दाईलाई चाहिँ ढाड माच्यो होला जस्तो लाग्यो होइन, पढ्नु होला अब के रोकेर पनि के बनाउनु, त्यसले पनि ढिलाइले अझ महँगो हुन्छ, गर्दाखेरि के कस्तो प्रकारले घर बन्दैछ दाई, यसो लेख्नुहोस् न त। सबै चिज बढाएछ बहिनी, झन् यो फिनिसिङमा चाहिँ बढी पैसा खर्च
1: होइन,
0: गर्दाखेरि यसो हाम्रो पनि कन्सर्न देखाइदिएको नि दाईलाई,
1: होइन?
0: अब कसको पालो छ भन्नुहोस् त?
1: हजुर, एबी दाईलाई धन्यवाद भन्दै अब हामी दोस्रो पत्रतर्फ लाग्छौँ दाजु। नयाँ पत्र मेरो हातमा परेको छ है, उहाँ हुनुहुन्छ राजाराम राय माझीजी, थाहा नगरपालिका शिखरपुर पालुङबाट हामीले लेख्नु भएको छ।
0: तिस्टुङ पालुङ होइन?
1: हजुर दाजु,
0: मिठो चिसो पानीमा खाना पकाएको हामीले पहिला कुरा गर्थ्यौँ नि होइन, पकाएको होइन बरले पकाएको खाएको होइन, कति मिठो हुन्थ्यो क्या बहिनी, त्यहाँको ट्राभल गर्दाखेरि बस रोकेर ठ्याक कहीँ रेस्टुरेन्टको अगाडिपट्टि होटलको अगाडिपट्टि खाना पाउँदा क्या बहिनी,
1: है
0: अलिक के छ थाहा छैन।
1: हजुर, उहाँ थाहा नगरपालिका वडा नम्बर 3 निवासी हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, निशाजी नमस्कार, हजुर लगायत बिएफबिएसका विनोद सर, सुसन बाला दिदी, मिना बहिनी लगायत द नर्जङजीमा 10 औँला जोडी प्रणाम भनेर भन्नुभएको छ दाजु।
0: ल त पुऱ्याइदिनुहोस् है सबैमा, मैले त पाइसकेँ, मेरो पनि उहाँलाई नमस्कार छ।
1: नमस्कार छ, म हजुरहरूको नियमित श्रोता राजाराम राय माझी हुँ, पालु शिखरकोटबाट आज तपाईँहरू माझ आइसकेको छु भन्नुभएको छ।
0: स्वागत छ, स्वागत छ यहाँलाई।
1: हजुर, यता अहिले सबैको आलु खन्ने बेला भएको छ
0: है, मजा आउँछ नि, नयाँ आलु कति मिठो हुन्छ,
1: मिठो हुन्छ दाजु, अझ विशेष गरी पालुङको आलु त एकदमै मिठो हुन्छ नि है,
0: त्यस्तो लाग्यो अघि मैले भने भन्छ चिसो पानीको होइन, हाइटको गर्दाखेरि अब यसो खाना पाइन्छ भन्ने आशा चाहिँ राख्न पाइयो नि त होइन,
1: अवश्य पनि। हजुर, अब उहाँले के भन्नु भएको छ भन्दाखेरि, हामीले 60 रुपियाँ अथवा 70 रुपियाँ तिरेर खाने आलु यहाँका किसानले अहिले 10-12 रुपियाँमा बेच्न बाध्य हुनु परेको छ।
0: के भएछ?
1: ओहो, त्यही पनि नबिक्ने अवस्था छ, र अरू अहिले तरकारी लगाउने बेला पनि छ भनेर भन्नु भएको छ।
0: अब किसानहरू मर्का पर्दाखेरि चाहिँ हरेक चिज तलमाथि हुन्छ कि, गोलमाल हुन्छ होइन, त्यसले गर्दाखेरि सबैको ध्यान जाओस्, स्थानीय निकायको ध्यान जाओस् होइन। अब मेन कुरा चाहिँ के हुन्छ भने ट्रान्सपोर्टेसनको कुरा छ, फेरि अघि महँगाईको कुरा आइहाल्यो होइन, र अब किन्नेहरूले पनि किनिदिनु पर्यो, र बिचमा चाहिँ एउटा के छ भने नि, किसान र उपभोक्ता हामी तपाईँ जो छौँ नि, त्यसको बिचको यति त्यो चाहिँ खाडल छ कनेक्टिभिटीमा होइन, यो किसानले उब्जाएको तरकारीहरू फसलहरू भनौँ न, हामीसँग हाम्रो भान्सा समय पुग्दाखेरि 7-8 जनाको हात परिवर्तन हुन्छ अरे क्या।

0: के भन्नु भएको छ भन्दाखेरि मलाई अरुण थापाले गाउनु भएको चोट के हो व्यथा के हो बोलको गीत सुनाइदिनु भयो, आभारी हुने थिएँ भन्नु भएको छ. र मेरो जीवनसाथी किशोर रायमाझी, त्यसै गरी लवली छोरा राम राजा रायमाझी, अनि दक्षिण कालीको सुखराम लामा र उहाँको मिसेस, उहाँलाई पनि सुनाउन चाहन्छु. त्यसै गरी स्याङ्जाका नरेन्द्र रिमाल, काठमाडौँको अरुण नदी खत्री, सुमी लिम्बू, मुना मुखिया, सृजना मुखिया, राम बहादुर खड्का, ओम मणि सापकोटा, त्यस्तै गरी राजेन्द्र बान्दवा राई, पोखरी कान्छा, चन्द्र बहादुर बोमजन लगायत मलाई राजा राम रायमाझी भनेर चिन्ने सबै सबैलाई यो गीत सुनाउन चाहन्छु. र उहाँले आफ्नो फोन नम्बर पनि दिनुभएको छ दाजु, र यो फोन नम्बरमा मलाई सम्पर्क गर्नुहुन आग्रह गर्दछु भन्नुभएको छ. अब उहाँको स्वीकृति छ, त्यसैले उहाँको नम्बर रहेको छ 9807152962.
1: ओके, के मिठो गीत सुनाइदिएकोमा धन्यवाद दिनु पर्यो.
0: हजुर हजुर,
1: ओके.
0: उहाँको नम्बर पनि हामीले भनिसक्यौँ र उहाँले एउटा गुनासो पनि पोख्नु भएको छ.
1: कस्तो प्रकारको गुनासो?
0: साथै यहाँ रेडियो नेपालको 100 मेगाहर्ज सिम भन्ज्याङको यो जुन फ्रिक्वेन्सीमा रेडियो नेपाल नबजेको कैयौँ महिना भइसक्यो. यहाँका बुढापाका सिधा साधा जनताले रेडियो नेपाल सुन्न नपाएर चिन्तित बनेका छन्. के भएको रहेछ, बुझेर जानकारी पाऊ है निशाजी भन्नु भएको छ.
1: ओके, अब के छ भने नि, होइन, कहिले कहिले के हुन्छ भने ट्रान्समिसनमा चाहिँ प्रब्लम आइरहन्छ, होइन, चट्याङ पर्छ, टेक्निकल फल्ट हुन्छ, त्यस्तो पनि हुनसक्छ, होइन. यहाँले सबभन्दा पहिला के गर्नु पर्यो, नेपाल र नेपालको नम्बर त इन्क्वायरी त गऱ्यो भने पाइहाल्छ नि, होइन. त्यही गरेर यस्तो भएको छ भन्दाखेरि उहाँको टेक्निसियन्सहरू अथवा त्यहाँको मान्छेहरूलाई थाहा हुन्छ, होइन, ए बिग्रेको रहेछ, धन्यवाद तपाईँलाई भनेर भनेर आएर तुरन्त बनाइदिनुहुन्छ, होइन. किनभने हाम्रो पनि त्यही हो बेलायतमा, होइन, हाम्रो रेडियो चाहिँ कहाँ कहाँ बिग्रियो हामीलाई थाहा हुँदैन, होइन, र चाहिँ हाम्रो श्रोताहरूले चाहिँ बिग्रिया छ भन्ने बित्तिकै हाम्रो टेक्निसियन्सहरू गएर बनाउनुहुन्छ. यो नम्बर एक, होइन, हामीले पनि भनिदिउँला, होइन, यस्तो भएको छ भनेर. त्यसले गर्दाखेरि त्योसँग ठुलो कुरा भएन, तर तपाईँले पनि अनलाइनमा आजकल रेड नेपाल गर्ने बित्तिकै त कन्ट्याक्ट नम्बर, इन्क्वायरी नम्बर, होइन, फल्ट रिपोर्टिङ त आइहाल्छ, होइन, त्यति चाहिँ गर्न सक्नुहुन्छ तपाईँ स्वयंले. र चाहिँ अब यो सेवा प्रदायकहरूलाई पनि थाहा दिँदाखेरि छिटोभन्दा छिटो यो काम बन्छ कि बहिनी,
0: होइन.
1: बिचरा बुढापाकाहरूले चाहिँ रेड नेपाल सुन्न नपाएर कस्तो इन्फर्मेसनबाट वञ्चित हुनुभएको छ, इन्टरटेनबाट वञ्चित हुनुभएको छ भने त्यति चाहिँ धर्म तपाईँले पनि गर्नु पर्यो, हामीले पनि गर्नु
0: पर्यो,
1: डेफिनेटली टेल देम, है. अब अरूको बन्दोबस्त भयो, अरू प्रकारको बन्दोबस्त भयो त हामीलाई थाहा भएन, होइन तपाईँले. ल, यो इन्फर्मेसनलाई तपाईँलाई धेरै धन्यवाद छ. अरू के छ त, अब गीत सुनाउने
0: गीत सुनाऊ. उहाँले चाहिँ अरुण थापाले गाउनु भएको चोट के हो बिथा के हो म जस्तो घाइतेलाई सोध भन्दै हुनुहुन्छ है.
1: ओके, गीत राखौँ है त.
0: हजुर.

0: हजुर, यहाँले सुन्दै हुनुहुन्छ परदेशको सन्देश कार्यक्रम, विभिन्न माध्यमबाट सुन्नुहुन्छ रेडियो नेपालबाट, देशभरि र विदेशमा, र विदेशमा हाम्रै पनि धेरै तरिकाबाट सुन्नुहुन्छ। फेरि पनि सञ्चालक विनोद खड्काको यहाँलाई नमस्कार छ, कार्यक्रममा हार्दिक स्वागत छ बहिनी।
1: साथमा छु मनिषा गुरुङ, यहाँहरू सबैलाई पुनः स्वागत तथा अभिवादन गर्छु। र योभन्दा अगाडि हामीले थाहा नगरपालिका तीनका हाम्रा श्रोता राजाराम रायमाझीजीको पत्र पढेका थियौँ, होइन दाजु? र उहाँ अब यस्तो राम्रो ठाउँ शिखरपुरमा बसेर, पालुङमा बसेर पनि चोट के हो, व्यथा के हो भनेर सोध्दै हुनुहुन्छ।
0: उहाँ जस्तो घाइते नहुनु पर्ने हो नि त। एनिवे, ल त यो मानव चोला लिएपछि कसलाई सधैँ एकै नाश हुँदैन के बहिनी? है, अब उहाँको छोरा अमेरिकामा, होइन होइन त,
1: त्यसले
0: गर्दाखेरि अब यो बिछोडको पीडा पनि हो नि त, होइन र? छोरासँगै भइदिएको भए यो नयाँ आलु खुवाउनुहुन्थ्यो होला उहाँले, होइन? यो सिजनको मिठो मिठो आलु, त्यो सम्झना हुन्छ नि बहिनी। गर्दाखेरि सबैजनालाई सबै कुराले चाहिँ परिपक्व चाहिँ अथवा चाहिँ सबै चिज चाहिँ हुन्न, पुरा हुँदैन, होइन?
1: गर्दाखेरि
0: तर त्यसलाई जित्ने चाहिँ हामीले कोसिस गर्नुपर्छ, र आएका बाधा अडचनहरूलाई चाहिँ पन्छाएर अगाडि बढ्ने नै हाम्रो चाहिँ मुख्य उद्देश्य हुनुपर्छ, होइन त?
1: अवश्य दाजु।
0: यति भन्दै अब कहाँ लाग्ने
1: छोटकरीमा हामी ठेगाना भन्छौँ दाजु, त्यसपछि हामी गत हप्ताको छिनोफानो गर्नुपर्छ है। अब ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। हाम्रा सम्पर्क नम्बर छन् 54280055, 54337364, र 54339330। र यी नम्बरहरूमा फोन गरेर हाम्रा श्रोताले हामीलाई प्रश्नको उत्तर टिपाउनु भएको छ।
0: को हुनुहुन्छ भनिदिनुहोस् त।
1: हजुर, मिलाउनु हुने हाम्रा श्रोता हुनुहुन्छ उमेश रेग्मीजी, त्यस्तै गरी जानुका ढकाल, अन्जु रेग्मी, भगवती रेग्मी, तारा रेग्मी र लक्ष्मी रेग्मी। उहाँ चाहिँ कहाँबाट भन्दाखेरि विराटनगरबाट है दाजु,
0: विराटनगर एउटै टोल एउटै घरबाट।
1: त्यस्तै गरी हुनुहुन्छ एडमन्ड पराजुलीजी सुनसरीबाट।
0: अब पर्सेन्टेजको हिसाब गर्दाखेरि, होइन, हामीले सबैको नाम त चिट्ठा बक्समा राखेका छौँ।
1: अवश्य पनि
0: हाम्रो पराजुली, होइन,
1: हजुर, एडमन्ड पराजुलीजी,
0: अर्को हाम्रो एउटै घरको चाहिँ सदस्यहरूको
1: रेग्मी परिवार,
0: रेग्मी परिवारहरूको चाहिँ चान्सेस बढी हुने भयो नि त, होइन? अरूले के भन्नुहुन्छ मलाई थाहा भएन, होइन, तर उहाँले चाहिँ सबैको नाम लेखेर पठाउनुहुन्छ, कति सही कति गलत उहाँले नै भन्नु पर्यो, होइन? हामी त के सबैको नाम राखिदिन्छौँ, होइन? उसो भए के गर्ने त, अब चिट्ठा बक्समा तपाईँले राखिसक्नु भएको छ बहिनी?
1: हजुर, मैले नामका पुर्जीहरू राखिसकेकी छु दाजु, तर त्योभन्दा अगाडि हाम्रो प्रश्न के थियो एकचोटि सुन्नु,
0: त्यो पनि सुन्ने। ओके, प्रश्न चाहिँ गीतै प्रश्न होइन त?
1: हजुर हजुर,
0: क्वेसन सङ भनेर तपाईँले लेख्नु भएको छ। हाम्रो श्रोतालाई यो गीत राखौँ, त्यसपछि कुराकानी गरौँ है। ल, यो गीत इन्जोय गर्नु होला एकैछिनको लागि, जुन चाहिँ गीतै प्रश्नको रूपमा हामीले राखेका थियौँ।

0: हजुर, गीती प्रश्न यहाँले सुन्नुभयो र गीती प्रश्न मिलाउनु हुनेको नाम पनि हामीले भनिसकेका छौँ, होइन बहिनी?
1: हजुर दाजु।
0: अब के गर्ने त, अब एकजनालाई त जिताउनै पर्यो।
1: हजुर, एकदम एकजनालाई जिताउनु पर्यो र हामीले सरप्राइज पनि ल्याएका छौँ दाजु उहाँहरूको लागि।
0: सरप्राइज पनि हुन्छ नि, के गर्नुहुन्छ तपाईँ, तान्ने कि मैले तान्दिनु? ल भन्नुहोस् यो विनिङ नम्बर अथवा नामलाई।
1: हुन्छ, म चाहिँ यो फरफर गर्छु है, अनि तपाईँले चाहिँ एउटा नाम चाहिँ यहाँबाट यसो तान्नु होला।
0: ल, तपाईँले एकदम मजाले हल्लाइसक्नु भएको छ, होइन? चिट्ठा बक्सालाई ओके मैले खोले र विराटनगरमा हुनुहुने रेग्मी फ्यामिलीको एकजना सदस्य पर्नुभयो बहिनी, होइन? ल, तपाईँ पढिदिनुहोस्।
1: हजुर, उहाँ हुनुहुन्छ भगवती रेग्मी विराटनगर।
0: ओके, उहाँलाई बधाई छ, राउन्ड अफ अप्लॉज फर हर। ओके, यो त भयो उहाँ आजको पुरस्कृत हाम्रो श्रोता भने। अब अघि तपाईँले के भन्नुभएको थियो बहिनी?
1: सरप्राइज,
0: सरप्राइज। अनि तपाईँले भन्नुहोस् न त, ठ्याक्कै नाम चाहिँ के, मान्छे गायिकाको नाम के त?
1: हजुर, र यस गीतका गायिका हुनुहुन्छ श्रद्धया दिजियो दावा ग्याल्मो,
0: ऑल द वे फ्रम दार्जिलिङ। अब सरप्राइजको रूपमा दिजीलाई म नमस्कार भनेर स्वागत गरिहालो। दिजी नमस्ते, स्वागत छ हजुरलाई।
2: नमस्कार भाइ, धन्यवाद।
0: ओहो, सबभन्दा पहिला हजुरको गीतलाई सबैले चिनिदिनु भयो, 99% चिनिदिनु भयो हजुरलाई, त्यो सुन्दाखेरि खुसी पनि लाग्यो होला कि?
2: हजुर, एकदमै खुसी लाग्यो। यो त अब धेरै पछि गरेको, हिजोअस्ति 2018 सालमा गरेको, मेरो त पहिलाको स्वर जस्तो छैन यो अहिले, तरै पनि उहाँहरूले कति मजाले चिनिहाल्नु भएको मलाई, उहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु।
0: ओके, हजुरको धन्यवाद। सबै हाम्रो श्रोताले नेपालभरि विदेशभरि सुन्नु भएको छ भने, अब अघि मैले हजुरलाई फोन गर्दाखेरि मेरो प्रिय दाई राम्रा फुटबल प्लेयर मलाई सधैँ माया गर्ने हुने रोहित दाईसँग पनि कुरा हुने मौका भयो, होइन? उहाँलाई पनि एकदमै बेस्ट अफ लक र चाहिँ गुड हेल्थ भन्न चाहन्छु। र हजुरले भनिदिनु पर्यो यो गीतको बारेमा, कसले लेखेको, कहाँ रेकर्ड भयो र कसले सङ्गीत दिएको, हजुरलाई के याद छ?
2: हजुर हजुर भाइ, यो गीत चाहिँ हाम्रो नेपाली सङ्गीत क्षेत्रको वरिष्ठ सङ्गीतकार, नेपाली चलचित्रको पहिलो सङ्गीतज्ञ श्रीमती सुश्री शान्ति खेतान, अनि यसको हजुर यसको शब्द चाहिँ काठमाडौँकै राजेन्द्र सारा भाइ हुनुहुन्छ, अनि यो रेकर्ड चाहिँ भएको हो वसन्त छेत्री दाजु, होइन होइन, यो हाम्रो अजनीश राई, अजनीश राई एकदमै राम्रो गायक, भजन गायक, गजल गायक हुनुहुन्छ, उहाँको स्टुडियोमा गरेको रेकर्ड चाहिँ यो गीत चाहिँ हजुर अहिले प्रचार हुन थालेछ। यो गीत चाहिँ मैले खासमा त्यस्तो मैले भनेको जस्तो गाउन सकिनँ यो गीत,
0: किनभने
2: मेरो चाहिँ थाइरोइडले गर्दा एकदमै ऊ भएको, म फेरि यसलाई रिरेकर्ड गर्छु भने अझै पनि म त्यो ताकमा छु कि, तर अब अहिले समय मिलेको छैन रहेछ, तर पनि उहाँ यहाँहरूले यो गीत बजाएर मलाई अब सबै श्रोताहरूसँग यो गीत सहित परिचित गराउनु हुँदो रहेछ, देवेशलाई विशेष म धन्यवाद दिन चाहन्छु। अब यो नयाँ गीत अघि मेरो पुरानो गायिकाले नयाँ गीत गाएकोमा तपाईँहरूले यसरी प्रचार प्रसार गरिदिँदा चाहिँ साँच्चै नि अझै मलाई त फेरि अझै नयाँ गीत गाउने हौसला लाग्छ, र तपाईँहरू र श्रोताहरू सबैलाई धेरै धेरै धन्यवाद। अनि आज जो उहाँले यो प्रतियोगिता भनौँ न जित्नुभयो, उहाँलाई पनि मेरो हार्दिक बधाई छ।
0: ओके, भगवती रेग्मी होइन त, विराटनगरको हुनुहुन्छ, हजुरलाई एउटा कुरा सोध्न मन लाग्यो, हजुर त फेरि बिएबिएसकै पुरानो स्टाफ हङकङमा हुँदाखेरिको, होइन, त्यो समय हजुरले गरेको अहिले पनि झल्झल्ती याद आउँछ होला कि काम गरेको?
2: त्यो त अब एकदमै जिन्दगीभर रहिरहने यो सम्झना हो नि, किनकि सबैभन्दा मनपर्ने हामी गायक गायिका तपाईँहरूलाई मलाई सालझै एकदमै मनपर्ने यो चाहिँ एउटा ऊ हो हाम्रो काम हो भनौँ न, एकदमै मनपर्ने विशेष हामी गायिकाहरूलाई चाहिँ आफ्नो फेरि बिहे बिचमा कस्तो थियो भने त्यतिखेर अरू रेडियोतिर भने एउटा सेट हुन्छ कि यो गीत मात्रै बजाउने भन्ने होइन, तर बिहेमा हामीले आफ्नो चोइसको गीतहरू बजाउन सक्छौँ, मलाई साह्रो राम्रो लाग्छ। अझै पनि त्यो सम्झनाले म कहिले एकदम
0: हजुरले त्यतिखेर हङकङमा हुँदाखेरि गर्दाखेरि को सहकर्मीहरू थिए? अब किशोर बडा अहिले स्याडली उहाँ बिदर गइसक्नु भएको छ होइन, हामी सधैँ उहाँलाई सम्झना गर्छौँ। हजुरले कसलाई अरूलाई सम्झना गर्नुहुन्छ दिदी?
2: किशोर दाई
0: हुनुभयो,
2: अनि पुष्प
0: राई दाजु, उहाँ पनि बित्नुभयो,
2: पुष्प दाजु बित्नुभयो, सृजन बहिनी भयो है, हाम्रो सुधा बहिनी भयो, हिमाल भयो,
0: अनि सुभाष प्रधान, सन्तोष छेत्री,
2: शान्ता प्रधान,
0: शान्ता प्रधान दाई
2: दाजुको उहाँ मेरो श्रीमानको नम्बर
0: हुनुहुन्थ्यो, उमा लामा दिदीसँग भेट भयो हजुरको? कति दुःख कुरा। एनिवे आज हामीले हङकङको जमानाको पनि अलिअलि कुराकानी गऱ्यौँ अघि। कतिले हङकङ घुम्न गएकाहरूले चाहिँ हाम्रो पुरानो सेकङको क्याम्प अनि बिएबिएस स्क्वास कोर्ट अलिअलि देखेर चाहिँ एकदमै झारै झार छ रे, जङ्गलै बनेको छ, केही गरेको छैन त्यहाँ, त्यो क्याम्प चाहिँ अझै पनि पुरानै शैलीमै छ रे, बनाएको छैन रे भनेर भन्नुहुन्छ। म पनि जान पाएको छैन, तर पनि हजुरसँग कुरा गर्दा त्यो स्विमिङ पुल, त्यो जोली ड्रागन क्लब होइन, हाम्रो त्यो फुटबल ग्राउन्डको सम्झना आयो कि होइन,
2: एकदम रमाइलो छन्, अब त्यो त फर्केर आउँदैन पनि, तर रमाइलो छन् बेलाको सम्झिँदा आफल आनन्दित
0: त्यतिखेरको हाम्रो लाइफमा कहिले कहिले तम्बोला बिङ्गो खेल्थ्यौँ होइन, दसैँमा हजुरहरूको चाहिँ लाइभ पर्फर्मेन्स हेर्थ्यौँ, साथीभाइहरूले त्यो दसैँको चाहिँ कार्यक्रमहरू दुई तिन महिनादेखि तयार गरेको होइन, त्यो सम्झना आउँछ क्या मलाई चाहिँ। ओके, आउँदैन खालि मनमस्तिष्कमा यादको रूपमा रहने भयो। खैर हजुरलाई धेरै धन्यवाद छ, समय दिनुभयो आजको यो परदेशीको सन्देश कार्यक्रम जुन रेडियो नेपालबाट बच्छ, हाम्रो बिएबिएसबाट पनि बच्छ। हजुरले सम्झना गर्नुपर्दा हजुरका चिनेका आफन्तहरू को हुनुहुन्छ, कहाँ कहाँ हुनुहुन्छ, पल्टनमा अझै पनि कसैको सम्झना आउँछ हजुरलाई?
2: उहाँको श्रीमती उहाँहरूका पनि उहाँको फोटोहरू देख्छु, किनभने हामी ब्रुनै, म फर्स्ट विवाह भएर म चाहिँ ब्रुनै गएको
0: हो,
2: उहाँहरू हामीसँगै छु, उहाँहरू भयो
0: उदयचन्द्र गुरुङ होइन,
2: उदयचन्द्र गुरुङ हजुर, अनि धेरै छ, सायद अहिले मैले नाम भुल्छु होला, छुट्टुमा थुप्रै थियो, अहिले म
0: हजुरको कुरा चाहिँ संसारभरि सुनिन्छ, अहिले चाहिँ बेलायतमा पनि सुनिन्छ, गर्दाखेरि बेलायततिर थुप्रै हाम्रा पल्टनका सदस्यहरू हुनुहुन्छ, हजुरको यो आवाज सुनेर उहाँ एकदम खुसी हुनुभएको होला। अब नयाँ कुरा गर्नु पर्दाखेरि अरू कुनै नयाँ गीत बन्दैछ हजुरको?
2: हजुरलाई अब रेकर्ड गर्नु जानुपर्छ, मैले एकदम बजारदेखि त्यो माउन्ट एभरेस्ट सुटिङ पुरानो त्यहाँ अलिक उता जानुपर्छ कि, यति साह्रो दार्जिलिङ गाडीको जामले हिँड्नु सक्दैन, अब उमेर पनि गयो, मलाई दिक्क पनि लाग्छ,
0: अनि
2: अहिले बिहान पनि हामी आज वेलफेयरमा हाम्रो डक्टर देखाउँथ्यो र दाजु र म गएको, तर यी 5 मिनटको बाटोमा हामी फाटकदेखि त्यहाँसम्म 1 घन्टा लाग्यो,
0: बजारको
2: पुरै छैन कि, त्यस्तो गर्दा त्यो रेकर्ड गर्नु जानु, अब अलिकति यो सिजन डाउन भएपछि चाहिँ म एउटा गीत रेकर्ड गर्छु, त्यसको बादमा नोभेम्बरतिर एउटा गीत गर्नेछ, म तपाईँ हजुरहरूलाई अवश्य नै
0: सम्झेछु,
2: म पठाउने नै छु तपाईँहरूलाई।
0: समाचार पनि मैले देख्दाखेरि दार्जिलिङको चाहिँ जामको बारेमा समाचार पनि आइरहेको थियो, म कहिले कहिले हिन्दी टिभी च्यानलहरू हेर्छु, त्यसमा चाहिँ दार्जिलिङकै कुरा थियो, अब अस्ति वेस्ट बङ्गालको चुनावको पनि कुरा हामीले गऱ्यौँ होइन, त्यसले गर्दाखेरि अब जे हुन्छ राम्रै राम्रै हुन्छ भन्ने आशा गरौँ, होइन त? ल त दिदी, रोहितदालाई पनि नमस्कार सुनाइदिनु होला र पछि कुराकानी गर्दै गरौँ। अहिलेलाई थ्याङ्क यू सो मच भन्दै मैले हजुरसँग बिदा लिएँ है त। ल नमस्कार, नमस्कार, मैले बिदा लिएँ, नमस्कार। बहिनी, व्हाट अ सरप्राइज, होइन दिदी? मजाले बोलिदिनु भयो, विदाउट वार्निङ, विदाउट कुनै तयारी, होइन?
1: हजुर दाजु, र यो गीत 2018 सालमा उहाँले रिकर्ड गर्नु भएको रहेछ नि,
0: 2018 होइन? ल अब जो जो यसमा इन्भल्भ हुनुभयो त्यो पनि थाहा भयो, नभए त खालि नाम दिदीको मात्रै नाम थियो। खैर, यसरी सरप्राइज हाम्रो श्रोताले दिनुपर्छ। अब श्रोताले के भन्नुहुन्छ, अरू अरू बेला पनि यस्तो यस्तो केही केही गर्नुपर्छ, होइन बहिनी?
1: र
0: अब हामी कता जाने त, पुरस्कृत हुनुहुने हाम्रो महानुभावलाई त बधाई दिइसकेका छौँ, अब पालो कसको त बहिनी?
1: हजुर, अब हामी अन्ततिर आइसकेका छौँ दाजु, र अन्तिम पत्र मेरो हातमा परेको छ। हाम्रो एकदमै नियमित श्रोता धनवीर पुन दाजु, योभन्दा अगाडि धेरै वर्ष निर ल्यान्सबाट हामीलाई साथ दिनुहुन्थ्यो दाजु, उहाँले अब हुन्छ नि दोस्रो जागिरको रूपमा चाहिँ निर ल्यान्समा काम गर्नुभएको थियो,
0: र
1: अहिले चाहिँ परिवारसँग युकेमा बसोबास गर्नुहुन्छ।
0: एकदमै त्यहाँ चाहिँ त्यहाँको ट्राइब्युनलमा चाहिँ बहिनी, संसारका चर्चित व्यक्तिहरूलाई चाहिँ त्यहाँ ट्राई गर्दाखेरि अथवा चाहिँ कानुन लगाउँदाखेरि उहाँ चाहिँ त्यहाँ चाहिँ सिक्युरिटी प्रदान गर्नुहुने, होइन त?
1: गर्दाखेरि
0: हाम्रो धनवीर पुनजी के लेख्नुहुन्छ त?
1: हजुर, धनवीर दाजु लेख्नुहुन्छ, कार्यक्रम परदेशीको सन्देश, सञ्चालक विनोद दाजु साथै सञ्चालिका बहिनीहरू निशा, मीना अनि दिदी सुसन बालामा, लामो समयको अन्तरालपछि लन्डनको दक्षिण पश्चिम अवस्थित एउटा सानो बस्तीदेखि दुई हात जोडी नमस्कार अनि मिठो सम्झना छ भन्नुभएको छ।
0: कति राम्रोसँग लेख्नु भएको छ, होइन? हाम्रो पनि मिठो मिठो सम्झना, अलिक गर्मी गर्मी सम्झना छ यहाँबाट नेपालबाट, होइन त?
1: हजुर दाजु,
0: मन त न्यानो छ नि हाम्रो,
1: होइन? पनि हजुर, र उहाँ भन्नुहुन्थ्यो, मैले सोध्थेँ दाजु के गर्दै हुनुहुन्छ भनेर बेला मौकामा सोद्धाखेरि चाहिँ, अहिले त मैले एकदमै आराम गरिरहेको छु बहिनी, किन भन्दाखेरि अब कति काम गर्नु, कति काम गर्नु मान्छेले लोभी भए भन्छन् भन्नुहुन्छ, त्यही भएर अहिले त आराम गरेर बसेको छु भन्दै हुनुहुन्थ्यो।
0: हजुर, तर पनि आराम पनि कहाँ हुन्छ र, होइन?
1: हुँदैन,
0: परिवार भएपछि जहिले पनि केही न केही हुन्छ, गार्डन गर्नु पर्यो, सपिङ गर्नु पर्यो, होइन, बिल तिर्न जानु पर्यो, होइन, अनेक अनेक कामहरू हुन्छ बहिनी। त्यो चाहिँ अब उहाँले घरमै बसेर गर्दै हुनुहुन्छ भन्ने आशा गरौँ।
1: हजुर दाजु, तपाईँले भने जस्तै उहाँले त्यही गर्नुहुँदो रहेछ, र उहाँले हेल्प पनि गर्नुहुँदो रहेछ, जस्तै बुढापाकाहरूको होइन, जस्तै बिलहरू तिरिदिनु परेको छ अथवा उहाँहरूलाई हस्पिटल लानु छ भन्दाखेरि उहाँले चाहिँ लग्नु हुँदो रहेछ
0: स्वयंसेवीको रूपमा।
1: हजुर दाजु, सोसल वर्करको रूपमा पनि काम गर्नुहुँदो रहेछ, अनि भाउजू काममा जानुहुँदो रहेछ, भाउजू आउँदाखेरि तातो तातो खाना बनाएर राख्नुहुँदो रहेछ, आज फेरि घुम्दै फिर्दै सन्देश बोकेर हजुरहरूकै घर आँगनीमा टुप्लुक्क आइपुगेको छु, आशा छ यस्तो तारीमा स्थान त पक्कै दिनुहुनेछ भन्नुभएको छ।
0: अवश्य अवश्य, तपाईँले स्थान पाइसक्नु भएको छ। यो खाना बनाउने कुरामा नि बहिनी, जो हाउस हस्बेन्ड छन् होइन, घरमा बसेर सहयोग गर्ने, यो आजकलको यो नर्मल भइसक्यो कि बहिनी, होइन? पहिले पहिले चाहिँ श्रीमानले पकाउने भनेपछि अलिक के हो यो भने जस्तो हुन्थ्यो नि, नो, आजकल सबै पार्टनर्स हुन्, होइन, बराबर जिम्मेवारी छ, परिवार भएपछि सपिङ गरिदिनु पर्यो, सरसफाई गरिदिनु पर्यो, लुगा धोइदिनु पर्यो, सुकाउनु पर्यो, आइरन लगाइदिनु पर्यो, होइन बहिनी?
1: अन्तखेरि
0: यो चाहिँ नट ओन्ली लेडिजको मात्रै काम भनेर भनिन्थ्यो नि पहिला, त्यो महिलाको मात्रै होइन, सबैको बराबरी जिम्मेवारी छ। त्यसले गर्दाखेरि तपाईँले यो लेख्दाखेरि यसमा अलिक थपथाप गर्नु मन लाग्यो, यो चाहिँ अब नेपालमा पनि त्यत्तिकै भइरहेको छ, किनभने सबैजना कामकाजी भयो नि त हामी, होइन?
1: अन्तखेरि
0: नोकर चाकर कसैले राख्न सक्दा पनि सक्दैनन्, हुन्न पनि, र आफ्नो काम आफै गर्दा राम्रो हुन्छ। विशेष गरी विदेशमा त आफ्नो काम
1: अवश्य पनि। कार्यक्रम मार्फत सम्झनु पर्दा युकेमा रहनुहुने बहिनी निर्मला परिवेश राई अनि उहाँको परिवारलाई सम्झन चाहन्छु। त्यसै गरी मेरो दाजु हुनुहुन्छ छवि थापा र उहाँको परिवार, कृष्ण चामलिङ अनि उहाँको परिवार, त्यसै गरी केन्टमा बस्नुहुने निर्मला सुब्बा, धनराज राई अनि परिवारमा पनि मिठो सम्झना छ। दाई भाउजू साथै मेरा सम्पूर्ण आफन्तजनहरूमा पनि मिठो सम्झना अनि नमस्कार छ। अन्तमा मैले चाहेर पनि धेरै इष्टमित्रहरूको नाम लिन सकिनँ, त्यसको लागि म क्षमा प्रार्थी छु। यति भन्दै आजको मेरो सन्देश यही अन्त गर्न चाहन्छु र समयले साथ दिएमा फेरि पनि पत्र लेख्ने कोसिस गर्नेछु भन्दै अन्तमा मेरा सन्देश प्रसारण गरिदिनु हुने तिनवटै बिएफपिएसका स्टाफहरू साथै रेडियो नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछु। हवस् त, नमस्कार भन्नुभएको छ धनवीर पुन दाजुले। उहाँले हामीलाई अहिले भने लन्डनको दक्षिण दक्षिण पश्चिम अवस्थित एउटा सानो बस्ती भन्नुभएको छ, तर बस्तीको नाम चाहिँ उल्लेख गर्नुभएको छैन।
0: दक्षिण पश्चिम होइन?
1: हजुर दाजु,
0: म पहिला लन्डन बस्दाखेरि मलाई यो एरियाहरू पुरै थाहा थियो कि बहिनी। लन्डनको दक्षिण भनेपछि एक्टन टाउनतिर हो कि जस्तो पनि लाग्छ, तर दक्षिण पश्चिम त्यो अलिक मध्य भागमा पनि हो, दक्षिण पश्चिममा। ओके, उहाँले अझै पनि हामीलाई प्रश्न हुन्छ होला। पहिला म लन्डन बस्दाखेरि यी कुराहरू सबै थाहा हुन्थ्यो कि बहिनी, अहिले बिर्सिएछु। खैर, उहाँले अर्को पत्रमा यो कुरा चाहिँ अवश्य पनि हामीलाई हाइलाइट गर्नुहुन्छ होला।
1: सायद सेक्युरिटीको हिसाबले पनि नभन्नु भएको होला,
0: होला होला।
1: गीत चाहिँ अब हामीले उहाँकै शब्दमा सिर्जित गीत राखिदिएका छौँ दाजु। मेरो घोडे पानी भन्दै हुनुहुन्छ अन्जु पन्तजीले, उहाँको शब्द छ, अनि पावल चामलिङको संगीत रहेको छ दाजु।
0: ओके, स्पेलिङ लेख्दा चाहिँ घोडे पानी लेखिन्छ, जिएचओआरई भन्दाखेरि घोडे पानी भनिँदो रहेछ, होइन त? ओके, यो
1: समय पनि अब धेरै गइसकेको छ, होइन? अब कार्यक्रमबाट बिदा लिनु पर्छ। सबैभन्दा अगाडि म बिदा लिन्छु,
0: किन
1: कफी पिउन मन लाग्यो।
0: हो नि, बनाउँदै गर्नुहोस्।
1: हुन्छ दाजु, कार्यक्रम सुनेर साथ दिनुभयो, र आजका हाम्रा विजय श्रोता भगवती रेग्मीजी हुनुहुन्छ, होइन, हाम्रा विराटनगरका श्रोता, उहाँलाई धेरै धेरै बधाई छ। र अन्य श्रोता जसले भाग लिनुभयो, यहाँहरू सबै सबैलाई पनि धन्यवाद भन्दै निशा गुरुङ आगे चाहन्छु। नमस्ते, शुभ दिन, बाबाई।
0: हस् त, मेरो पाल पनि आइहाल्यो, बहिनी गइसक्नु भएको छ, आगो फुक्दै हुनुहुन्छ होला, चिया बन्दैछ होला, भन्दै म पनि बिदाको आज्ञा चाहन्छु। आदर श्रोताहरू, फेरि अर्को हप्ता भेटौँ, अनि यस्तै रमाइला कुरा पनि गरौँ र प्रश्न पनि खोजौँ, र हाम्रो श्रोतालाई चाहिँ भनौँ न कलाकारहरू चिनाउँ। आज दिदीले भाग लिनुभयो दार्जिलिङबाट, होइन, यानि कि दावा ग्यालमो नेपालको चर्चित कलाकार, हाम्रो ब्रिगेड अफ गोर्खाजको एउटा शान, होइन, उहाँले ब्रिगेडमा बसेर धेरै गीत पनि हङकङमा रेकर्ड गर्नुभयो, र मेरै पल्टनको हुनुहुन्थ्यो, र उहाँले दसैँ तिहारतिर कार्यक्रममा सधैँ गाइदिनुहुन्थ्यो, होइन, यस्तो राष्ट्रिय स्तरको गायिकालाई यहाँ बिएबिएस गोर्खा रेडियोमा ल्याउन पाउँदा एकदम खुसी लागेको छ। फेरि पनि उहाँलाई धन्यवाद, र उहाँको नयाँ गीतहरू छिटै हामी पनि रिलिज गर्ने यो अभिलाषा राख्दै आजको यो बसाइबाट सञ्चालक विनोद बिदाको आज्ञा चाहन्छ। नमस्ते, शुभ दिन, बाबा।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सरकारी सेवा र स्रोतमा प्रत्यक्ष पहुँच नपुगेका पीडितहरू, कम आय भएका, गरिब, सीमान्तकृत, जोखिम समूहमा रहेका, लाभ लिनबाट वञ्चित भएका तथा महिलाहरूलाई सरकारी सेवा प्रवाहको अवसरमा प्राथमिकता दिउँ।
2: उनीहरूलाई कानूनले प्राथमिकता दिएका विषयहरू बारे सचेत गराएर सहयोग गरौँ।
1: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
3: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
6: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
5: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
6: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
5: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
6: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
8: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
7: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
8: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
7: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
8: फोन नम्बर 542-13-59।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा महिताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा रहेकाले त्यसको सामनाको लागि जनस्वास्थ्यमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले खानेपान खाउ सुनिश्चितता मार्फत जनस्वास्थ्य सुधार ल्याउन सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको सबै प्रक्रियामा स्वच्छता कायम राख्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री मिहिताले यसका लागि असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरू अवलम्बन गर्न जरुरी रहेको बताउनुभयो। उहाँले असल अभ्यासले बजारमा गुणस्तरीय खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई कम गर्ने उल्लेख गर्नु भएको छ। यसैबीच दूषित खाद्य वस्तुको कारण विश्वभर हरेक वर्ष करिब 60 करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन WHO अनुसार खाद्यजन्य रोगको कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। यही सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमको साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। बाढीको कारण अवरुद्ध दिक्तिल चखेवा भन्ज्याङ सडक सञ्चालनमा आएको छ। दिक्तिल रूपाकोट मजुवागढी नगरपालिका 8 स्थित पङ्खु खोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो। उक्त सडक दिक्तिल रूपाकोट मजुवागढी नगरपालिका नेपाली सेनाको रणभीम गढमुडी ब्यारेक जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीले सञ्चालनमा ल्याएका हुन्। मध्य प्रदेशमा पहिलो पटक काँडे भ्याकुर चरा फेला परेको छ। 12 जिल्ला को जितपुर सिमारा उपमहानगरपालिका 22 स्थित दुदौरा खोला नजिकको चुरेवन क्षेत्रमा उक्त चरा भेटिएको हो। मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले नेपालमा मात्र पाइने दुर्लभ रैथाने काँडे भ्याकुर चरा मधेस प्रदेश क्षेत्रमा पहिलो पटक भेटिएको दावी गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानले बहराइन र कुवेतमा क्षेपास्त्र प्रहार गरेको पछिल्लो घटनाले युद्धविराम जोखिममा परेको छ। इरानले हुर्मुज जलसन्धि नजिक रहेका अमेरिकी लक्षित क्षेत्रतर्फ 7 ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको अमेरिकी सेन्ट्रल कमान्डले दावी गरेको छ। बहराइनमा रहेका अमेरिकी 5 फ्लिटको मुख्यालयमा लक्षित गरी भएको आक्रमणपछि बहराइन सरकारले त्यसलाई खुल्ला आक्रमण भनेको छ भने कुवेतले पनि त्यसलाई खतरनाक तनाव वृद्धि गरिएको भन्दै घटनाको कडा शब्दमा निन्दा गरेको छ। घटनाको क्रममा बहराइनको राजधानी मनामामा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्। चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान गर्न सक्ने उन्नत पूर्वानुमान प्रणालीको नयाँ कृत्रिम बुद्धिमत्ता मोडेल सार्वजनिक गरेका छन्। चीनको पूर्वी क्षेत्र सान्दुङ प्रान्त स्थित छिङदाउमा जारी 4 चीन डिजिटल पृथ्वी सम्मेलनमा नयाँ कृत्रिम बुद्धिमत्ता मोडेलको औपचारिक उद्घाटन गरिएको चिनिया संचार माध्यमले जनाएको छ। संस्थानका अध्यक्ष वाङ फानले नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढेर जटिल समुद्री घटनाहरूको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको बताउनु भएको छ। अब खेलकुद। नेपाल सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको सेमी फाइनल खेलमा नेपालले ओमानलाई 8 विकेटले हराएको हो। नेपालले यसअघि नै एसियन गेम्समा स्थान बनाइसकेको छ। जितको लागि ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9.2 ओभरको 2 विकेटको सेतीमा पूरा गर्यो। नेपालका लागि लोकेश बमले सर्वाधिक अभिजित 44 रन बनाए। यसअघि टसितिर पहिले ब्याटिङ गरेको मानले 19.4 ओभरमा सबै विकेटको क्षतिमा 94 रन बनाएको थियो। पराजित ओमानले पनि यसअघि नै एसियन गेम्समा स्थान बनाइसकेको छ। उपाधिको लागि नेपालले मलेसिया र हङकङ बीचको सेमी फाइनल विजेतासँग सोमबार प्रतिस्पर्धा गर्नेछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: अनि म चित्रकला चौहान।
0: कृषि पत्रिकाको सुरुमा नागरिक दैनिकमा प्रकाशित प्राविधिक अभावमा थन्किँदै हाते ट्र्याक्टर शीर्षकको समाचार। जुम्लाको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ सुपर जोनले हरेक वर्ष किसानलाई अनुदानमा मिनी टिलर वितरण गर्दै आएको छ। पछिल्लो 7 वर्षमा 319 किसानले मिनी टिलर पाएका छन्। तथ्याङ्कले जुम्लाको कृषि क्षेत्र यान्त्रिकीकरण तर्फ उन्मुख देखाए पनि आवश्यक प्राविधिक ज्ञान र मर्मत सेवा अभावले धेरै मिनी टिलर प्रयोगविहीन बन्दै थन्किने गरेका छन्। हिमा गाउँपालिका 3 का किसान गोपाल रोकाएका अनुसार अनुदानमा मिनी टिलर पाउँदा खेतीपाती गर्न सहज भए पनि बिग्रिएपछि मर्मत गर्न नसक्दा किसान समस्यामा पर्ने गरेका हुन्। मिनी टिलर दिनु मात्रै पर्याप्त हुँदैन, त्यसको मर्मत र सञ्चालन सम्बन्धी प्राविधिक ज्ञान पनि सँगै दिनुपर्छ। उहाँले भन्नुभयो, अधिकांश किसानले सामान्य मर्मत समेत गर्न नसक्दा उपकरण थन्क्याउन बाध्य छन्। हाल जिल्लाभर तातोपानी गाउँपालिका 5 का टक्क नेपालीले मात्रै मिनी टिलर मर्मत सेवा दिइरहेका छन्। तर पर्याप्त जनशक्ति नहुँदा दुर्गम बस्तीका किसानले बिग्रिएका मिनी टिलर लामो समयसम्म प्रयोगविहीन अवस्थामा राख्नुपर्ने बाध्यता छ। परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने, उत्पादन वृद्धि गर्ने, श्रम अभाव व्यवस्थापन गर्ने तथा बाँझो जमिन उपयोगमा ल्याउने उद्देश्यले मिनी टिलर वितरण कार्यक्रम सञ्चालन गरिएको हो। तर उपकरणसँगै आवश्यक सिप र प्राविधिक सहयोग नपुग्दा कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। स्याउ सुपरजोन कार्यालयका प्रमुख खेमराज शाहीका अनुसार कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रम अन्तर्गत किसानलाई 50% अनुदानमा मिनी टिलर वितरण गरिँदै आइएको छ। कृषक समूह सहकारी कृषि फार्म तथा उद्यमीले यो सुविधा पाउने व्यवस्था छ। चालू आर्थिक वर्षमा 46 मिनी टिलर वितरण गर्ने लक्ष्य रहेकोमा 43 उद्यमीसँग सम्झौता भइसकेको छ भने 18 प्रयोग समेत सुरु गरिसकेका छन्। जुम्लाका 8 स्थानीय तहका साथै कालीकोटका राजकोट र तिलागुफा नगरपालिकाका किसानले पनि यो सेवा पाउँदै आएका छन्। चालू आर्थिक वर्षमा मात्रै कार्यक्रमका लागि 12,44,000 रुपियाँ बजेट विनियोजन गरिएको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाको कुल 2,53,100 हेक्टर क्षेत्रफल मध्ये 38,486 हेक्टर जमिन मात्रै खेतीयोग्य छ। यो कुल भूभागको 15.21% हो। त्यसमध्ये 12,051 हेक्टर अर्थात् 31.31% खेतीयोग्य जमिन अझै बाँझै छ। सिंचित क्षेत्र 3,650 हेक्टर अर्थात् 13.81% मात्रै छ भने 86.19% खेती अझै आकाशे पानीमा निर्भर छ। चरण क्षेत्रको अभावसँगै गोरु पालन घट्दै गएपछि कृषिमा यान्त्रिकीकरण बढेको छ। तर दुर्गम क्षेत्रमा मर्मत सेवा र प्राविधिक जनशक्ति अभावले किसानले मिनी टिलरको पूर्ण लाभ लिन सकिरहेका छैनन्। कृषि आधुनिकीकरणको लक्ष्य हासिल गर्न उपकरण वितरणसँगै प्राविधिक सिप, मर्मत सेवा र स्थानीय स्तरमा दक्ष जनशक्ति विकास अपरिहार्य देखिएको छ।
1: घोडाको जटिल शल्यक्रिया सफल, गोरखापत्र दैनिकमा अर्को प्रकाशित समाचार रहेको छ। मुस्ताङको स्याङ गाउँमा बस्ने सुखबहादुर थकालीका लागि त्यो भाले घोडा केवल एउटा पशु थिएन, त्यो परिवारको आय आर्जनको आधार, दैनिक जीवनको सहयात्री र घरको सदस्य सरह थियो। तर पछिल्लो 6 महिनादेखि घोडाको दाहिने आँखामाथि पलाएको ट्युमरले उहाँको मनमा चिन्ताको बादल मडारिरहेको थियो। सुरुमा सामान्य गाँठो जस्तो देखिएको ट्युमर बिस्तारै ठुलो हुँदै गयो। आँखाको सेतो भागसम्म असर देखिन थालेपछि थकालीलाई घोडाको भविष्यको चिन्ताले सताउन थाल्यो। हिमालको कठोर भूगोलमा घोडा गुमाउनु भनेको धेरैका लागि जीविकोपार्जनको महत्वपूर्ण साधन गुमाउनु हो। मुस्ताङमा घोडा र खच्चर केवल यातायातका साधन होइनन्, यहाँको जीवनशैलीका अभिन्न पात्र हुन्। सडक पुगेका ठाउँमा समेत दुर्गम बस्ती, उकालो ओह्रालो बाटो र पर्यटकीय पदमार्गमा आज पनि यिनै पशु भरपर्दा सहयात्री बनेका छन्। मुक्तिनाथ जाने तीर्थयात्रीदेखि गाउँसम्म खाद्यान्न ढुवानी गर्ने काममा घोडा र खच्चरको भूमिका अझै उत्तिकै महत्वपूर्ण छ। कृषि तथा पशु सेवा कार्यालय परिसरमा भएको एउटा शल्यक्रियाले मुस्ताङ मात्र होइन समग्र हिमाली पशु स्वास्थ्य सेवामा नयाँ अध्याय थपेको छ। करिब 1.5 घण्टा चलेको शल्यक्रियामा 8 वर्षे भाले घोडाको आँखामाथिको ठूलो ट्युमर सफलतापूर्वक निकालियो। सीमित स्रोत साधन, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थिति बीच सम्पन्न यो शल्यक्रियालाई हिमाली क्षेत्रमा अश्व प्रजातिमा गरिएको सम्भवत पहिलो जटिल ट्युमर शल्यक्रियाका रूपमा हेरिएको छ। विशेष कुरा के थियो भने शल्यक्रियाका क्रममा मानिसमा प्रयोग गरिने आधुनिक एनेस्थेसिया प्रविधि सरहको बेहोस पार्ने विधि अपनाइएको थियो। पशुलाई सुरक्षित रूपमा बेहोस पारेर गरिएको उपचारले मुस्ताङमा पनि विशेषज्ञ स्तरको पशु चिकित्सा सेवा सम्भव रहेको प्रमाणित गरिदियो। एनिमल नेपालका डाक्टर अतिश कुमार यादवको नेतृत्वमा भएको शल्यक्रियामा कृषि तथा पशु सेवा कार्यालयका प्रमुख डाक्टर लालमणि अरियाल र पशु चिकित्सक डाक्टर आशिष सापकोटाको टोली सहभागी भएको थियो।
0: कारोबार दैनिकले नेपाली चियालाई भारतीय बजारमा फेरि झमेला शीर्षकमा समाचार छापेको छ। नेपाली चियाले भारतीय बजारमा फेरि अवरोध झेल्नु परेको छ। यसअघि वैशाख तेस्रो सातादेखि जेठ पहिलो सातासम्म ठप्प रहेको चिया निकासी जेठ पाँच गतेबाट सुचारू भए पनि हाल ठप्प छ। व्यवसायीको 200 टन भन्दा बढी चिया परीक्षणका नाममा भारतका विभिन्न सहरमा थन्किएको छ। भारतले समयमै परीक्षण नगरिदिएको र नेपाली चियामाथि गैर भन्सार अवरोध सिर्जना गरेको नेपाली पक्षले बताएको छ। यसअघि भारतीय टी बोर्डले मापदण्ड संशोधन गरेर भारतको आन्तरिक बजारमा खपत हुने र त्यहाँबाट तेस्रो मुलुकमा पुनः निर्यात हुने चियाका लागि छुट्टा छुट्टै परीक्षण नियमहरू लागू गरेसँगै निर्यात सहज भएको थियो। तर हाल भारतीय पक्षले पुनः सबै चियाको 100% परीक्षण गर्नुपर्ने पुरानै व्यवस्था पिउताएपछि दोस्रो सिजनको चिया बजार पठाउने तयारीमा रहेका किसान र व्यवसायी मारमा परेका छन्। पहाडबाट गएको र भारतीय गोदाममा थन्किएको चियाको नमुना भारतीय पक्षबाट ल्याब परीक्षणका लागि लगिए पनि त्यसको रिपोर्ट एक साता बितिसक्दा पनि नआएको चिया उद्योगीले बताएका छन्। हेरिटेज टी इन्डस्ट्रिज तथा झापा टी स्टेटका अध्यक्ष हेमराज ढकालका अनुसार 6-6 महिनामा कोलकाताको ल्याब पठाउनु पर्ने भनिएकोमा अहिले हरेक ट्रक ल्याब परीक्षणमा लैजानु पर्ने भनिएको छ। उहाँका अनुसार यसले नेपाली ट्रकहरू 10-15 दिन बाटोमै रोकिनु पर्ने अवस्था छ, जसले गर्दा डिटेन्सन चार्ज अत्याधिक धेरै हुने गरेको छ। हामीले यो विषयमा दिल्ली स्थित नेपाली दूतावासलाई लिखित जानकारी गराएका छौँ। हाल भारत भ्रमणमा रहेका रासोपा सभापति रवि लामिछानेले पनि उच्च स्तरीय भेटमा यो विषय उठाउने कुरा छ। उहाँले भन्नुभयो, दुई देश बीचको कूटनैतिक पहलले मात्रै यो समस्या समाधान हुने भएकोले सरकारले ध्यान दिनुपर्छ। नेपाली चियाको मुख्य बजार भारत मात्रै रहेको र भारतीय पक्षले गैर भन्सार अवरोध सिर्जना गर्दा लामो समय गोदाममा थन्किने र त्यसबाट गुणस्तरमा ह्राससँगै मूल्यमा कमी आउने समस्या छ। नेपालमा वार्षिक करिब 27,000 टन प्रशोधित चिया उत्पादन हुन्छ। भारत नेपालको सबैभन्दा ठूलो बजार हो। विभिन्न वर्षका तथ्याङ्कले नेपालको कुल चिया निर्यातको 90-95% भारतमा जाने गरेको देखाएको छ। चालू आर्थिक वर्ष 2082-83 वैशाखसम्ममा नेपालले निर्यात गरेको कुल चिया मध्ये झन्डै 96% भारतमा गएको थियो। नेपालमा उत्पादन हुने कुल चियाको आधा भन्दा बढी भारतीय बजारमा निर्भर रहनु पर्दा भारतले परीक्षण प्रमाणपत्र वा अन्य प्रशासनिक अवरोध खडा गरिरहेको व्यवसायी बताउँछन्। व्यवसायीहरूका अनुसार भारतीय असर केवल उद्योगीमाथि मात्र नभई इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुमका हजारौं किसान र मजदुरसम्म पुग्ने गरेको छ। नेपाल भारत व्यापार सम्बन्धको इतिहास हेर्दा नेपाली चिया बारम्बार भारतीय प्रशासनिक प्राविधिक वा गैरभन्सार अवरोधको शिकार बन्दै आएको छ। अहिलेको घटना कुनै नयाँ समस्या होइन, बरु दशकौंदेखि दोहोरिँदै आएको प्रवृत्तिको अर्को अध्याय हो। चिया उद्यमी समेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष हेमराज ढकाल बताउनुहुन्छ, पूर्वी नेपालका इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चिया विश्व बजारमा आफ्नो छुट्टै पहिचान बनाउने क्रममा छन्। तर नेपाली चियाको सबैभन्दा ठूलो निर्यात मार्ग भारत नै भएकाले नेपालको चिया उद्योग भारतीय नीतिगत निर्णयको बन्धक जस्तै बनेको उहाँको भनाइ छ। उत्पादन नेपालमा हुन्छ, तर अन्तर्राष्ट्रिय बजारमा पुग्न भारतको भूमि र भारतीय व्यापारिक संरचनामाथि निर्भर रहनुपर्छ। यही निर्भरताले बेला बेलामा नेपाली उत्पादकलाई कमजोर स्थितिमा पुर्याउँदै आएको छ, ढकाल भन्नुहुन्छ। एक अर्का उद्योगीका अनुसार 2000 दशकदेखि भारतीय चिया उद्योगका केही समूहहरूले नेपाली अर्थोडक्स चियालाई प्रतिस्पर्धी उत्पादनका रूपमा हेर्दै आएका छन्। नेपाली चिया तुलनात्मक रूपमा सस्तो र गुणस्तरीय भएकाले भारतीय बजारमा मिसावटका लागि प्रयोग हुने र त्यसले भारतीय उत्पादकलाई असर गर्ने तर्क बेला बेलामा उठाइँदै आइएको थियो। सन् 2020 भारतीय चिया बोर्डले नेपाली चिया आयात र पुननिर्यातका विषयमा कडा निगरानीको नीति ल्याएको थियो। त्यस बेला पनि भारतीय चिया उत्पादकहरूले नेपाली चियाले घरेलु बजारमा मूल्य दबाव सिर्जना गरेको गुनासो गरेका थिए। त्यसपछि विभिन्न समयमा नयाँ कागजी प्रक्रिया, उत्पत्तिको प्रमाणपत्र, गुणस्तर परीक्षण र प्याकिङ प्रणालीका नाममा नेपाली चियामाथि अतिरिक्त शर्तहरू थपिँदै आउने गरेका छन्। औपचारिक रूपमा भारतले नेपाली चिया प्रतिबन्ध लगाएको छैन। भन्सारबाट ट्रक पास भइरहेका छन्, तर गोदाममा पुर्याएर परीक्षणको नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था लागू गरिँदा व्यापारिक रूपमा त्यसको असर प्रत्यक्ष प्रतिबन्ध भन्दा कम छैन। कानुनी रूपमा खुला र व्यवहारमा बन्द जस्तो अवस्था सिर्जना भएको छ। यसलाई अन्तर्राष्ट्रिय व्यापारको भाषामा गैर भन्सार अवरोध भनिन्छ, जुन अहिले विश्वव्यापी रूपमा संरक्षणवादको नयाँ स्वरूप मानिन्छ।
1: उखु कृषकलाई 20 करोड भन्दा बढी अनुदान सिफारिस सम्बन्धी समाचार रहेको छ गोरखापत्र दैनिकमा। महोत्तरी जिल्लाका उखु कृषकलाई क्रसिङ सिजन 2082-83 को अनुदान भुक्तानी गर्न जिल्ला उखु अनुदान भुक्तानी समितिले कृषि विभागसँग 20,07,59,000 रुपियाँ सिफारिस गरेको छ। समितिले प्रति क्विन्टल 70 रुपियाँका दरले अनुदान उपलब्ध गराउन उक्त रकम मागेको हो। सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला उखु अनुदान भुक्तानी समितिका अध्यक्ष सञ्जय कुमार पोखरेलको अध्यक्षतामा बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अनुदान रकम माग गर्ने निर्णय गरेको हो। समितिका अनुसार महोत्तरीको रामनगर स्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज र गौशाला 12 स्थित सिद्धि विनायक सुगर मिलले खरिद गरेको उखुका आधारमा अनुदान रकम निर्धारण गरिएको हो। दुवै चिनी उद्योगले समिति समक्ष बुझाएको विवरण अनुसार एभरेस्ट सुगरले 11,818 कृषकबाट 28,53,179 क्विन्टल उखु खरिद गरेको छ। त्यस्तै सिद्धि विनायक सुगर मिलले 214 कृषकबाट 14,808 क्विन्टल उखु खरिद गरेको जनाएको छ। यसै गरी दुवै उद्योगले कुल 28,67,987 क्विन्टल उखु क्रसिङ गरेका छन्। यस वर्ष एभरेस्टले 2,61,738 क्विन्टल र सिद्धि विनायकले 1,185 क्विन्टल चिनी उत्पादन गरेको जनाएका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल सुमन राउतका अनुसार कृषि विभागबाट अनुदान रकम प्राप्त भएपछि 12,032 जना कृषकको बैंक खाता मार्फत भुक्तानी गरिनेछ। सरकारले उखुमा दिँदै आएको प्रति क्विन्टल 70 रुपियाँ अनुदानलाई घटाएर गत वर्ष 35 रुपियाँ कायम गरेपछि उखु किसान असन्तुष्ट बनेका थिए। अनुदान कटौतीको विरोधमा जिल्लादेखि काठमाडौँसम्म आन्दोलन चर्काएपछि अघिल्लो सरकारले पुनः अनुदान दर 70 रुपियाँ कायम गरेको उखु उत्पादक महासंघका केन्द्रीय सदस्य महाशंकर थिङले बताउनुभयो। थिङका अनुसार जिल्ला अनुदान भुक्तानी समितिले निर्णय गरी माथिल्लो निकायमा सिफारिस पठाइसकेकोले कृषक पुरानै दरमा अनुदान पाउनेमा विश्वस्त छन्। उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशहवाले सरकारले बजार मूल्य र उत्पादन लागत बीचको असन्तुलनलाई वैज्ञानिक रूपमा मूल्याङ्कन गरी दीर्घकालीन समाधान निकाल्नुपर्ने आवश्यकता औल्याउनु भयो। कृषि पत्रिकाको अन्त्यमा अन्नपूर्ण पोस्टमा प्रकाशित जहिलै रोपाईका बेला मलकै दुःख सम्बन्धी एक विशेष रिपोर्ट।
0: रोपाईको सिजन सुरु भइसकेको छ, तर बजारमा मल छैन। किसानको सधैँको पिरलो मलको जोहो कसरी गर्ने? अर्कोतिर सरकारी भाषणमा जहिलै स्वदेशमा मल कारखाना खोल्ने घोषणा गरिन्छ, तर कागजमा मात्रै। सरकारी आश्वासनले न किसानले मल पाउँछन्, न त मलको झेलका खेल सकिन्छन्। सरकारले माघको आधा मात्रै मल बजारमा पठाउँछ, केही मल किन्न पनि किसान रातभर लाइनमा बस्छन्। वर्षौंदेखि दोहोरिँदै आएको यो समस्या समाधानका लागि सरकारले विभिन्न योजना र प्रतिबद्धता जनाउने गरे पनि मलको समस्या कहिल्यै समाधान हुन सकेन। त्यसै कारण किसानको प्रश्न उही छ, हरेक वर्ष यही समस्या दोहोरिन्छ, समाधान कहिले हुन्छ? तर यसको दीर्घकालीन समाधानमा न सरकार नै इच्छुक छ, न अन्य सरकारवाला नै। तर मल अभावको विषय सदनदेखि किसानका खेतसम्म उठिरहन्छ। यस पटक त सरकारलाई अर्को पनि बहाना थपिएको छ। विश्वकै सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्ग स्ट्रेट अफ हुर्मुजमा भइरहेको अवरोध, मध्य पूर्वको तनावको कारण हुर्मुज बन्द छ। हुर्मुजबाट तेल मात्रै होइन, प्राकृतिक ग्यासको पनि आयात निर्यात हुन्छन्। विश्वमा सबैभन्दा बढी प्रयोग हुने नाइट्रोजनयुक्त रासायनिक मल उत्पादन गर्न प्राकृतिक ग्यास मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ। प्राकृतिक ग्यासबाट हाइड्रोजन निकालिन्छ, हाइड्रोजनलाई हावाबाट प्राप्त नाइट्रोजनसँग मिसाएर अमोनिया उत्पादन गरिन्छ। अमोनियाबाट युरिया, अमोनियम नाइट्रेट लगायतका नाइट्रोजनयुक्त रासायनिक मल बनाइन्छ। मुलुकमा प्रयोग हुने रासायनिक मल अधिकांश आयातित हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य, मल उत्पादन गर्ने देशहरूको निर्यात नीति र आपूर्ति व्यवस्थाले यहाँको उपलब्धता तथा मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। हरेक वर्ष देखिने रासायनिक मल अभावको समस्या यसपटक पनि अन्तर्राष्ट्रिय परिस्थितिसँग जोडिएको सरकारको भनाइ छ। नेपालमा मल वितरणको मुख्य जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलले मध्य पूर्वमा बढ्दो तनावका कारण नेपालमा मल आपूर्तिमा प्रत्यक्ष प्रभाव परेको बताउनुहुन्छ। उहाँका अनुसार रासायनिक मलका लागि पूर्ण रूपमा अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्छ। पछिल्ला केही वर्षदेखि विश्वका प्रमुख मल उत्पादक तथा आपूर्तिकर्ता राष्ट्रहरू युद्ध र द्वन्द्वमा फस्दै जाँदा मुलुकमा त्यसको असर देखिँदै आएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक पोखरेलका अनुसार रुस युक्रेन युद्ध, इजरायल प्यालेस्टाइन द्वन्द्व तथा पछिल्लो समय इरान अमेरिका र इजरायल बीच बढेको तनावले अन्तर्राष्ट्रिय मल आपूर्ति श्रृङ्खलामा थप दबाव सिर्जना गरेको छ। प्राकृतिक ग्यास रासायनिक मल उत्पादनको मुख्य कच्चा पदार्थ भएकाले मध्य पूर्व क्षेत्रको अस्थिरताले मल उत्पादन र ढुवानी दुवैमा असर परेको छ। हुर्मुज जल डमरु मध्य क्षेत्रमा देखिएको अवरोधका कारण मुलुकमा ल्याउन लागिएको करिब 95,000 मेट्रिक टन रासायनिक मल ढुवानी प्रक्रियामै रोकिएको पोखरेलले जानकारी दिनुभएको छ। हुर्मुज विश्व ऊर्जा तथा कच्चा पदार्थ ढुवानीको महत्वपूर्ण समुद्री मार्ग भएकाले त्यहाँको कुनै पनि अवरोधले विश्व बजारसँगै नेपाल जस्ता आयातमा निर्भर मुलुकलाई समेत प्रभाव पार्ने गरेको छ। रोपाईको मुख्य सिजन चलिरहेका बेला अन्तर्राष्ट्रिय द्वन्द्वको असर मल आपूर्तिमा देखिन थालेपछि किसान भने चिन्तित छन्। सरकारले आपूर्ति सहज बनाउने प्रयास गरिरहेको बताए पनि विश्व बजारमा उत्पन्न हुने संकटले नेपालको कृषि क्षेत्रमा बारम्बार चुनौती थपिरहेको छ। तथापि सरकार भने यो आर्थिक वर्षलाई पुग्ने मल रहेको दावी गर्छ। मुलुकमा सबैभन्दा बढी रासायनिक मल खाडी मुलुकबाट आउने गरेको छ। त्यसपछि रसियाबाट आउँछ, चीनबाट पनि आउँछ। तर चीनले आफू अनुकूल कहिले मल निर्यातमा प्रतिबन्ध लगाउँछ त कहिले खुल्ला गर्छ। चीनबाट आउने मलको ठेगान नहुने पोखरेल बताउनुहुन्छ। केही मल अन्य देशबाट पनि आउँछ। इन्डोनेसिया, ब्रुनाई, मोरक्को लगायत देशबाट पनि अलिअलि मल आयात हुने गरेको छ। पोटास चाहिँ इजरायल र क्यानाडाबाट ल्याउने गरिएको छ। हवस् त, मलसँग सम्बन्धित विशेष रिपोर्टसँगै आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित चित्रकला चौहान र म नरेश न्यौपाने आज्ञा चाहन्छौ। नमस्कार।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल, हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार। मिडियम वेब 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.1 र 103 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजीसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ स्वदेश गान, त्यसपछि लोकगीतहरू सुन्नुहुनेछ, 3 बजे समाचार सुन्नुहुनेछ, 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ भने 3:25 आधुनिक गीतहरू सुन्नुहुनेछ, 4 बजे समाचार सुन्नुहुनेछ, 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ, 4:15 वैदेशिक रोजगारी कार्यक्रम तामाङ भाषामा सुन्नुहुनेछ, 4:30 चलचित्रका गीतहरू सुन्नुहुनेछ, 5 बजे समाचार सुन्नुहुनेछ, 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ, 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 पुनः प्रसारण सुन्नुहुनेछ, 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ, 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब राख्दैछौँ स्वदेश गान, तारादेवीको स्वरमा, कल्पना पाण्डेको रचना, नातिकाजीको सङ्गीतमा।

भर्खरै यहाँलाई सुनायौं केशव परियारको स्वरमा रहेको लोकगीत देउराली परियारको संकलनमा अब सुनाउँछौ कोइली देवी र कुमारी सानीको स्वरमा रहेको गीत जित बहादुरको संकलनमा।

भर्खरै सुन्नुभयो लक्ष्मीनारायण श्रेष्ठको सुरमा रहेको गीत सुरेन्द्र बहादुरको संकलनमा अब सुनाउँछौ शम्भुजित बास्कोटा र राधा देवीको सुरमा रहेको यो लोकगीत

0: भर्खरै यहाँहरूलाई सुनायौँ नरबहादुर खड्काको स्वरमा रहेको गीत गाएको आफ्नै सङ्कलनमा अब सुनाउँछौँ पूर्णबहादुर नेपाली र राधा देवीको स्वरमा रहेको यो गीत शम्भु कुमार मिलनको सङ्कलनमा
1: हेर्दा पनि नहेरिकन गाएकी हो कि क्या हो
2: कसले हेरेर के हुन्छ र

भर्खरै सुन्नुभयो राजकुमार दिन गुरुङको स्वर र संकलनमा रहेको गीत। अब सुनाउँछौ पुण्यप्रसाद अर्यालको स्वर र संकलनमा रहेको यो लोकगीत।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। ठिक 3 बजे यहाँले 3 बजेको समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। अहिलेको बसाइमा विभिन्न कलाकारका स्वरमा रहेका लोकगीतहरू सुनिरहेका छौँ। भर्खरै सुन्नुभयो रघुनाथ राज भण्डारीको स्वरमा रहेको गीत गाएको आफ्नै सङ्कलनमा लोकगीत सुनाउने क्रमको अन्तिम गीत अब राख्दैछौँ। मनोहरी थापाको स्वरमा रहेको छ नन्दप्रसाद निरोलाको सङ्कलनमा। यो गीतपछि केही सूचना र सन्देश सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल। Thank you.

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
2: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। नौ बुँदे सन्देश पत्र जारी गर्दै अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन टिकापुरमा सम्पन्न। कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रीको भनाई। विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै। र इरानले बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि इरान अमेरिका बीच युद्ध विराम जोखिममा। अब समाचार विस्तारमा। सुदूरपश्चिम प्रदेशको टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन नौ बुँदे सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले सबै प्रदेश सभामा डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने, अन्तर्व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालय अन्तर्गतको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखा मार्फत सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्न विशेष पहल गर्ने तथा संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अगाडि बढाउने लगायतका महत्त्वपूर्ण सन्देश जारी गरेको छ। सम्मेलनको समापन कार्यक्रममा सभामुख डोल प्रसाद अर्यालले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षा अनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभयो। सभामुख अर्यालले संघीयता सुदृढीकरणका लागि प्रदेश सभाहरूबीच समन्वय, अनुभव आदान प्रदान तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले संसदीय कार्यलाई प्रभावकारी बनाउन समय व्यवस्थापन, डिजिटल प्रणालीको प्रयोग र विषयवस्तुमा केन्द्रित छलफलको संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो। संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मलाई आत्मसात गर्दै संघ, प्रदेश, स्थानीय तहका कानुन निर्माण र व्यवस्थापकीय कार्य प्रक्रियालाई सहकारिता, समन्वय र सह अस्तित्वको संवैधानिक सिद्धान्त अनुरूप प्रभावकारी गर्ने गराउने उद्देश्यका साथ कैलालीको टिकापुरमा जेठ 23 र 24 गते अन्तर्व्यवस्थापिका सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा संघीय संसद तथा प्रदेश सभाबाट भएका कार्य प्रगति, प्रदेश सभा सञ्चालनका अभ्यास, पूर्व सम्मेलनका निर्णयहरूको कार्यान्वयन अवस्था, आगामी कार्यदिशा तथा सम्भावित निर्णयका विषयमा छलफल भएको थियो। सम्मेलनमा राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाको उपसभामुख रुबी कुमारी ठाकुर, राष्ट्रसभाका उपाध्यक्ष लीला कुमारी भण्डारी, 7 प्रदेशका सभामुख, उपसभामुख तथा संघीय संसद र प्रदेश संसदका पदाधिकारीको सहभागिता थियो। परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले आज नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भारत बीचका सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनु भएको हो। परराष्ट्र मन्त्रीले लिपु लेक, लिम्पिया धुरा र कालापानी नेपाली भूमि भएको दोहोऱ्याउँदै यस सम्बन्धमा नेपालले भारत र चीन समक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिनुभयो। दुई देशका प्रधानमन्त्रीको सहमतिमा गठित समूहले तयार गरेको नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजी प्रतिवेदन उहाँहरूलाई नै बुझाउनु पर्ने बताउनुभयो। उहाँले मुलुकका परराष्ट्र नीतिका प्राथमिकता, नेपाल भारत सम्बन्ध तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संलग्नता बारे पनि स्पष्ट गर्नुभयो। यसैबीच राजदूतावासले संचारकर्मीको सहभागिताप्रति आभार व्यक्त गर्दै नेपाल र भारत बीचको आपसी समझदारी तथा सहकार्यलाई अझ सुदृढ बनाउन आगामी दिनमा पनि निरन्तर संवाद र सहकार्यको अपेक्षा गरेको बताउनुभयो। स्व स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्य जन्य रोग गम्भीर स्वास्थ्य जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले खानपानको सुनिश्चितता मार्फत जनस्वास्थ्य सुधार ल्याउन सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको सबै प्रक्रियामा स्वच्छता कायम राख्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री मेहताले यसका लागि असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरू अवलम्बन गर्न जरुरी रहेको बताउनुभयो। उहाँले असल अभ्यासले बजारमा गुणस्तरीय खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई कम गर्ने उल्लेख गर्नुभयो। आज नेपाल सहित विश्वभर सबैतिर स्वच्छ खानपान खाद्यजन्य समस्याको पहिचान भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ। दिवसका अवसरमा दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ भने खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन WHOले जनाएको छ। संयुक्त राष्ट्र सङ्घीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जुन 7 विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरूप सन् 2019 विश्वभर यो दिवस आजकै दिन मनाउन थालिएको हो। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन FAOले संयुक्त रूपमा गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका कतिपय स्थानमा अझै पनि पानीको जोहो गर्न घन्टौँ टाढा जानुपर्ने बाध्यता रहेको छ। बाजुराबाट संवाददाता राजेन्द्र बिकाको यो रिपोर्ट।
1: बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर 1 सल्लेनाका खडक कार्कीलाई पानीकै जोग गर्न हरेक दिन बिहान सबेरै उठ्न पर्छ। ढिला गरी पोदेरा पुगे पानी भर्न पालै नपाइने हो कि भन्ने आशंका सहित आधा घण्टाको पैदल हिँडेर झिसमिसेमै खोला पुग्नु पर्ने बाध्यात्मक पीडा खपिन सक्नु छ। सल्लेनामा बसोबास गर्ने करिब 30 परिवारले दैनिक बेहोरी रहनु परेको खाने पानी समस्या एउटा उदाहरण मात्र हो। हाल बाजुराका अधिकांश गाउँहरूमा खाने पानी समस्या विकराल बनिरहेको छ। स्वामी कार्तिक खापर गाउँपालिका 1 मुक्तिकोटका स्थानीय धनपति विक र खप्तड छेडेदह गाउँपालिका 5 की अर्की स्थानीय देवसरा साई नेपालको संविधानले नै प्रत्येक नागरिकलाई खाने पानी तथा सरसफाईमा पहुँचको हक हुने व्यवस्था गरेको भए पनि बाजुराका नागरिकहरूले भने त्यसको अनुभूति गर्न पाएका छैनन्। जिल्लाका दर्जन बढी गाउँमा देखिएको चरम खाने पानी संकट समाधानका लागि के पहल भइरहेको छ त? बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनक राज गिरी
2: कतिपय ठाउँमा खोलाको पानी खानुपर्ने, हिलो पानी खानुपर्ने त्यस्ता परिस्थितिहरू पनि छन्। यी कुराहरू मैले अब यहाँ खाने पानी विभाग योजना आयो अर्थ मन्त्रालय प्रदेशको उहाँ कहाँ पनि मैले पठाएँ थिएँ। कतिपय योजनाहरू सबैतिर अब त्यसलाई फरवर्ड गरिएको छ। अब कति बजेटमा सम्बोधन हुन्छ अब त्यो निकट भविष्यमा थाहा होला।
1: खाने पानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय बाजुराको तथ्याङ्क अनुसार जिल्लाका 72% नागरिक शुद्ध खाने पानीको पहुँचमा छन् भने 28% नागरिक अझै स्वच्छ खाने पानीको पहुँचबाट वञ्चित रहेका छन्। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
0: पानीको समस्या सम्बन्धी यो रिपोर्ट पछि अब बाँकी समाचार। पूर्व गृह मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता सुदन गुरुङले राजनीतिमा प्रतिपक्षी दलहरूले विरोध मात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गोर्खाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै उहाँले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताउनुभयो। पूर्व गृह मन्त्री गुरुङले देश बनाउन सबै मिलेर अघि बढ्नुपर्ने भन्दै राष्ट्र स्वतन्त्र पार्टी देश बनाउन आएको पार्टी भएको उल्लेख गर्नुभयो। हुम्ला हुँदै पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी पर्यटक यात्री बढेका छन्। पछिल्ला केही दिन यता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ। हुम्लाको हिलसानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख 30 गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। वैशाखमा सुनसान देखिएको सिमकोट विमानस्थलमा जेठ पहिलो सातादेखि विदेशी पर्यटकको आगमन बढेको उहाँले बताउनुभयो। गत वैशाख 30 गतेदेखि जेठ महिनाको 23 गतेसम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तथा अन्य देशका 2747 पर्यटक हुम्ला भित्रिएका छन्। बाथरोगको रोकथाम तथा रोग लागेमा प्रारम्भिक चरणमै उपचार गरेर स्वास्थ्य लाभ गर्न सकिने भएकाले यस सम्बन्धी चेतना अझ व्यापक बनाउनु पर्नेमा जोड दिएको छ। नेसनल बाथरोग सेन्टरको 13 वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमका वक्ताहरूले बाथरोग सुरुकै चरणमा पहिचान गरी उपचार गरेमा सहज रूपमा निको हुने तर ढिलो गरी उपचार गर्दा मृगौला र फोक्सो लगायत महत्त्वपूर्ण अङ्गमा असर पुग्ने लगायत उपचार खर्च समेत महँगो हुने भएकाले जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिएका हुन्। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा पूर्व राजदूत केदार भक्त माथेमाले जीवनको गुणस्तर सुधार गर्न बाथ रोग लगायत विभिन्न रोगबारे पर्याप्त जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो। सेन्टरका अध्यक्ष डाक्टर विनित वैद्यले बाथ रोग मुसा बनेर छिर्ने र हात्ती बनेर निस्किने रोग भएकाले लक्षण देखिन साथ उपचार सुरु गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमका वक्ताहरूले बाथ रोगबाट आम नेपालीलाई जोगाउन जनचेतना नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ बैकेछन विज्ञापन र सन्देश।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको पछिल्लो घटनाले युद्धविराम जोखिममा परेको छ। इरानले होर्मुज जल सन्धि नजिक रहेका अमेरिकी लक्षित क्षेत्रतर्फ 7 ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेन्ट्रल कमान्डले दावी गरेको छ। बहराइनमा रहेका अमेरिकी 5 फ्लिटको मुख्यालयलाई लक्षित गरी भएको आक्रमणपछि बहराइन सरकारले त्यसलाई खुल्ला आक्रमण भनेको छ भने कुवेतले पनि त्यसलाई खतरनाक तनाव वृद्धि गरिएको भन्दै घटनाको कडा शब्दमा निन्दा गरेको छ। घटनाको क्रममा बहराइनको राजधानी मानामामा विस्फोटका आवाज सुनिएको स्थानीयहरूले बताएका छन्। बहराइन र कुवेत दुवैले ड्रोन र क्षेप्यास्त्र प्रहारलाई निस्तेज पारिएको बताएका छन्। यसै गरी कुवेतमा पनि अन्तर्राष्ट्रिय विमानस्थल नजिकै लगातार विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानको पछिल्लो घटनाले पहिले नै कमजोर रहेको युद्धविराम झन्नै जोखिममा परेको विश्लेषकहरूले बताएका छन्। चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान गर्न सक्ने उन्नत पूर्वानुमान प्रणालीको नयाँ कृत्रिम बुद्धिमत्ता मोडेल सार्वजनिक गरेका छन्। चीनको पूर्वी क्षेत्र साङदोङ प्रान्त स्थित छिङदाओमा जारी 4 चीन डिजिटल पृथ्वी सम्मेलनमा हिजो नयाँ कृत्रिम बुद्धिमत्ता मोडेलको औपचारिक उद्घाटन गरिएको चिनिया सञ्चार माध्यमले जनाएको छ। संस्थानका अध्यक्ष वाङ फानले नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढेर डिजिटल समुद्री घटनाहरूको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको बताउनुभयो। कार्यक्रममा वैज्ञानिकहरूले विज्ञानको क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको भन्दै आँधीको दिशा परिवर्तन र तीव्रता बढ्ने अवस्था समेत अनुमान गर्न सक्ने यो प्रणालीले वायुमण्डलीय तथा समुद्री तथ्याङ्क उपग्रहबाट प्राप्त बादलका तस्विर र ऐतिहासिक आँधी मार्गहरूलाई संयोजन गरी पूर्वानुमान गर्न सक्ने जानकारी दिनुभयो। साथै यो मोडेलले विशेष गरी आँधीको अचानक दिशा परिवर्तन र तीव्र रूपमा शक्तिशाली बन्ने प्रक्रिया जस्ता कठिन अवस्थाहरूको भविष्यवाणी पनि गर्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मद्दत पुर्याउन सक्ने वैज्ञानिकहरूले बताएका छन्। अब मौसम। हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। अब खेलकुद। नेपाल सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको सेमी फाइनल खेलमा नेपालले ओमानलाई 8 विकेटले हराएर फाइनलमा प्रवेश गरेको हो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नौ बुँदे सन्देश पत्र जारी गर्दै अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन टिकापुरमा सम्पन्न। कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रीको भनाई। विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै। र इरानले बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि इरान अमेरिका बीच युद्ध विराम जोखिममा। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो 3 बजेको समाचार। सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। धनवारी भाषाक समाचार भेष बहादुर धनवारबाट सुन। प्रधानमन्त्री बालेन्द्र शाह धेरै क्षेत्र प्राविधिक अंश आर्थिक सहयोग लागि बङ्गाल खाडी प्रयास बिम स्टेक लागि क्षेत्रीय सहयोग लागि एक गतिशील मञ्चक रूपमा उल्लेख गर्दै एक क्षेत्र विविधता जीवन्तता तथा सुबरवरिक सम्भावना लागि प्रतिबिम्ब कर्ल बाजल छट बिम स्टेक 29 वार्षिक उत्सवको अवसरमा जयलकानु जारी सन्देशमा अकृत उए यातायात व्यापार अंशु डिजिटल सञ्जालमा सम्पर्क सुदृढ गरेको अर्थतन्त्र अझ गढ्ल एकीकरण प्रवर्धन क्रियापलनमा आवश्यकतामा जोड दिल छट बिम स्टेक टिकाले शक्ति एकरक जनतामा नित रहल उल्लेख गर्दै प्रधानमन्त्री साग पर्यटन प्रबन्धन अंशु बटनिक उद्यमशीलताको लागि अवसर सिर्जना अंशु जलवायु फेर्ला तसु प्राकृतिक विपद उत्पन्न जोखिम उप प्रतिरोध क्षमता बढाइले लागि थप प्रयास गरेलाई आह्वान गर्नर छ। परराष्ट्र मन्त्री शिशिर खनालको अग्नि सरकार गठन अख्ल पाछु पहिलोपल्ट भारतको औपचारिक भ्रमण गर्नर छ। एस जयशंकर सँगै नयाँ दिल्लीमा अख्ल प्रतिनिधि मण्डल स्तरक वार्ता विकास मिलेको व्यापार पारवार ऊर्जा सम्पर्क सञ्जाल विस्तार अंश जनस्तर सम्बन्ध सुदृढ गर्न विषयमा कुरोकानी अख्लर छ। द्विपक्षिक नेपालक भारत सम्बन्धलाई थप मजबुत बनाएर प्रतिबद्धता व्यक्त गर्दै सीमापार अपराधहरूकालाई लागि पारस्परिक कानुनी सहायता सम्झौता कार्यलाई प्रक्रियागत स्वागत गर्न छ। साथै भारतक युपी लागि तसु नेपालक एनपिआई बिच पियर टु पियर भुक्तानी सेवा सुरु गर्न छ। भ्रमणको क्रममा भारतक भुइँचाल पाछु फेरि बनाएलाई सहयोग अन्तर्गत सम्पन्न स्वास्थ्य अंश संस्था अंश सांस्कृतिक सम्पदा परियोजना लगायत दिल गर्न छ। मन्त्री खनालक भारत राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँगै पनि भेटवार्ता गरिरहन छ। नेपाल भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएलाई सकारात्मक योगदान दिल बाजल छ। यस निकै भारतको औपचारिक भ्रमण रहला परराष्ट्र मन्त्री शिशिर खनालक तसु भारतीय जनता पार्टी विदेश विभागका मुख्य डाक्टर विजय चौथाईवाले बीच आज नयाँ दिल्लीमा भेटवार्ता अख्लर छ। उही अवसरमा उही लगभग द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पारेलाई पार्टी पार्टी अंश जनता जनता बीच सम्बन्धलाई गाढा बनाएलाई विषयमा कुरोकानी अख्लर नयाँ दिल्लीमा रहल नेपाली दूतावास चनाल छ। परराष्ट्र मन्त्री खनालक आफ्नै भारतीय वैवाहिक एस जयशंकर सँगै मिल्ल सेबे निमन्त्रणमा शुक्रबार नयाँ दिल्ली पुग्ल हो। विश्व खाद्य स्वच्छता दिवस अवसरमा स्वास्थ्य अंश खाद्य स्वच्छता मन्त्री निशा मेहता खाद्य जस्ने रोग बेसको चुनौती अख्ल एकरक नियन्त्रण लागि सरकार प्रतिबद्ध रहला बाजलर छ। शुभकामना सन्देश जारी गर्दै मन्त्री मेहता खाद्य स्वच्छता अंश गुणस्तर एन 2081 प्रभावकारी कार्यान्वयन खाद्य परीक्षण प्रयोगशाला शुद्धिकरण जोखिममा आधारित बजार डिठाला अंश नीतिगत सुधारका लागि प्राथमिकता दिइल जानकारी दिलर छ। ओक्लिक उत्पादनदेखि उपभोक्तासम्म स्वच्छता कायम गरेर असल कृषि अभ्यास उत्पादन अभ्यास तसु उचित भण्डारण चाहिँ रहल उल्लेख गरिदर छ। सेबेतिर स्वच्छ खाएलाई पाएलाई खाद्य जस्ने समस्या पहिचान बाजला नारासँगै मान्यला दिवस अवसरमा मन्त्री मेहता सेब्य सरकार लखक स्वच्छ खाएलाई पाएलाई बनेलाई आग्रह गर्दर छ। विश्व स्वास्थ्य संगठनका अनुसार सेब्य वर्ष दूषित खायाले कारण 60 करोड मानिसक बिमारी परेला तसु 4,20,000 मानिस मर्लखलक कर्लर छ। मध्य प्रदेश सरकारक मन्त्रालय संख्या घटाए तयारीमा थालर छ। एकरकलाई मध्य प्रदेशका अर्थमन्त्री युवराज भट्टराई संयोजक कर्ल 3 सदस्यीय कार्यदल गठन कर्लर छ। कार्यदलमा मुख्यमन्त्री अंश मन्त्री परिषद कार्यालय सचिव पार्वती शर्मा तसु ऊर्जा सिंचाई अंश प्याला पानी मन्त्रालय सचिव होमनाथ पौडेलक सदस्य रहर छ। कार्यदलक अग्निक मन्त्रालय संरचना अध्ययन गरेको चाहिँ अनुसार फेरि संरचना अंश मन्त्रालय संख्या घटाएलाई सुझाव सहित प्रतिवेदन तयार गर्न जिम्मेवारी दिलर छ। अग्निक 12 मन्त्रालय रहला मध्य प्रदेश मन्त्रालय संख्या घटाएको 9 चारैलाई गृह कार्य भइरहर छ। प्रशासनिक खर्च घटाएलाई मितव्ययता कायम गरेलाई अंश सेवा प्रवाह लागि थप प्रभावकारी बनाएलाई उद्देश्यसँगै यी प्रक्रिया आगु बढाएलाई प्रदेश सरकार जनालर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोबाग आज 28 जिल्लामा पहिलो जिल्ला अधिवेशन गरिरहला छ। अधिवेशन कोशी मधेस बागमती गण्डकी लुम्बिनी कर्णाली तसु सुदूरपश्चिम प्रदेशक भिन्न भिन्न जिल्लामा चलाइलाग्ला। पार्टीको अनुसार चुनावक प्रक्रिया निष्पक्ष बनालाई सेब्य जिल्लामा 3 सदस्यीय चुनावक समिति परिचालन गर्दर छ। रासोबाग जेल कानुन 38 जिल्लामा अधिवेशन सम्पन्न गरेको नयाँ नेतृत्व चयन गरिसिद्धल छ। पार्टी पहिला राष्ट्रिय महाधिवेशन आगु 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्न लक्ष्य धर्ल रहेछ भने बाँकी 10 जिल्लाको अधिवेशन महाधिवेशन पाछु अक्लार। प्रदेश अधिवेशन जेठ 26 गतिदेखि सुरु अक्ल तसु पहिला राष्ट्रिय महाधिवेशन असार 7 देखि 9 गतिसम्म चितवनमा आयोजना अक्ल जनाला रहेछ।
नुवाकोटक किस्पाङ गाउँपालिका मिलेकु राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटक किस्पाङ तीन ठाउँ काहुक स्वास्थ्य चौकीमा बर्खे स्वास्थ्य शिविर चलाएर गर्न छ। शिविरबाट 406 जना भिन्न भिन्न विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा पाइला गर्न छ। शिविरमा शल्य चिकित्सक, हाड जोड्ने, अन्चु नसा, महिला जनरल फिजिसियन तसु आँखी सम्बन्धी सेवा दिएर गर्न छ। 152 जना भिडियो एक्सरे, 66 जना पिआइए जाँच, अन्चु अन्य प्रयोगशाला जाँच, इसिजी तसु माइनर ओटी सेवा पनि उपलब्ध गराएर छ। चाहिँ अनुसार पैसा नै लाग्ला तसु चस्मा बाँड्न गर्ला, साथै थप उपचार चाहे लाग्ला बिमारी लागि अस्पताल रिफर गर्न छ। शिविरमा ₹3,00,000 धेरै पर्लार पैसोको औषधि पैसो नैलीको बाँड्ला गर्न छ। जिल्ला पुलिस कार्यालय कास्की चालाला स्विप अपरेसन अन्तर्गत पोखरा तसु आसपासका भिन्न भिन्न क्षेत्रमा शनिबार 40 जना लागि नियन्त्रणमा लिएको कारवाही गर्न छ। पुलिसका अनुसार मोड प्याकको सवारी चलाला, लागु औषध खाएलाई, अन्चो ट्राफिक नियम उल्लङ्घन गर्ला, मानसुलकै उप्र कारवाही गर्ला हो। पोखरा दोबिल्ला घाटी चिना अग्ला अन्चो माछापुचे गाउँपालिका क्षेत्रबाटै उइलाका लागि नियन्त्रणमा लिक ल पुलिसक जनाला छ। गण्डकी प्रचार पुलिस कार्यालय केनाइक शाखा सङ्घीय टोल सवारी जाँच गरेर छ। सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएला, लागु औषध खाएला, जुवा खेलाला लगायत नैचन्त गतिविधि रोकाएलाई स्विप अपरेसन चलाएला कर्ल पुलिस जनालाएर छ। आपराधिक गतिविधि दोहोऱ्याला तसु पुलिस उप्र दुर्व्यवहार कर्ला, मानुष विरुद्ध कानुनी कारवाही अघि बढाएला पनि पुलिस जनालाएर छ। काठमाडौँ महानगरपालिका शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 तसु कक्षा 12 पहिला मनोनयन सूची म्याचिङ लिस्टबाट 3,735 जना विद्यार्थीको नाम भर्नका लागि सिफारिस गर्न रहेछ। कक्षा 11 तसु 12 पढाइलाई गर्न चाहन अख्लर लागि छात्रवृत्ति परीक्षाबाट क्रमै छु लाइनबाट अन्तिम सूचीमा नाम छाप्लबाट भर्नका लागि सिफारिस गर्न परीक्षा समितिको संयोजक नमराज ढकाल जानकारी दर्लर छ। ए आगु छाप्ला अन्तिम नाम रहला विद्यार्थीलोकै आवेदन दिला रोजला विषय तसु पढ्ला संस्था प्राथमिकता क्रममा आधारमा मानेक अन्सु जोग्याला तसु समूहगत रूपमा तोक्ला संख्याको आधारमा नाम सिफारिस गर्ला उ एक बाजल छ। मनोनयनमा पर्ल परीक्षार्थी लखक मनोनयन पत्र लिएको इजेट 27 गतेभित्र तोक्ला शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसिद्धाला पर्ला परीक्षा समितिको संयोजक ढकाल जानकारी दिएर छ। मध्य प्रदेश सरकारको चल्ला आर्थिक वर्षको लागि विनियोजन गर्न 46,98,00,000,00 रुपियाँ मध्ये जेठ 21 गतेसम्म 9,11,95,00,000 रुपियाँ मात्रै खर्च गर्न छ। यी जम्मा बजेटको 19.4% रहेछ। अर्थ मन्त्रालयको अनुसार चल्ला बजेट तर्फि 5,32,00,000,00 रुपियाँ तसु पुँजीगत तर्फि 3,79,00,00,000 रुपियाँ खर्च अग्लो रहेछ। जेठ 13 गतेको तुलनामा 8 दिनमा जम्मा खर्च 36,42,00,000 रुपियाँ बढ्न रहेछ। आर्थिक वर्ष सकेला लाग्ला 1 महिनाभन्दा मनेक समय बाँकी रहलामा खर्च गरी ढेर रहला डिठाला रहेछ। विशेष गरीको पुँजीगत खर्च तर्फि अपेक्षा गर्ला अनुसार बढेलाई नै सक्ला बाजीको बजेट कार्यान्वयन गरेर प्रश्न उठे थाल रहेछ। सरकारको फेरलाई कर्मचारी सर्वलाई खर्च मनेक अग्लग मुख्य कारण रूपमा डिटालर छ। अर्थमन्त्री युवराज भट्टराई साप्ताहिक रूपमा खर्च विवरण सार्वजनिक गर्न प्रतिबद्धता अनुसार उही तथ्याङ्क सार्वजनिक गर्न जनालर छ। बित्ला 24 घण्टामा 2,256 सवारी चलालक चलाला सवारी नियम उल्लङ्घन गर्नमा कारवाही पर्ला छ। यीबाट राज्य कोषमा ₹4,91,500 राजस्व दाखिल आक्ला छ। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालयका अनुसार मोड प्याकको सवारी चलाला 151, नियम विपरीत राइट सेयरिङ गर्ला 111, सङ्केत बत्ती उल्लङ्घन गर्ला 142 तसु बेसको गतिमा सवारी साधन हुँकाला 230 जनालाई कारवाही गर्ला हो। यस निकै लेन अनुशासन पालन नै गर्ला 33, निषेधित क्षेत्रमा हर्न बजारला 193, बाट पेटीमा सवारी साधन दरला 117, एक तर्फी बाटमा सवारी चलाला 118 तसु अन्य सवारी नियम पालना नै गर्ला 1,161 जनालाई कारवाही गर्ला हो। अछामा कमला बजार नगरपालिका 7 ठाउँ कालेकमा जीप दुर्घटना आएको 1 जनाको मर लाग्रा छ। जीप बाट बाटे करिब 200 मिटर हेड खसेको 34 वर्षीय कर्ण भाटक उपचार क्रममा जिल्ला अस्पताल मङ्गलसेनमा मर लाग्ला जिल्ला पुलिस कार्यालय जनाएर छ। दुर्घटनामा अन्य 2 जना खजाल अक्लर छ भने चालकलाई पुलिसक नियन्त्रणमा लिएर छ। यसनिकै सरलाई बरथुवा नगरपालिका 16 बैलगाडा किच्चाको बेसको खजाल अक्ल 9 वर्षीय सुभाष कुम्हालक उपचार कर्ला क्रममा मर लाग्ला जनाएर छ। शनिबार दुर्घटना अक्ला पाचु अखिक लागि परतुवा नगर अस्पताल अखिकु वीरगंज न्युरो अस्पताल लेग्लर छ। घटनाबारे पुलिस थप अनुसन्धान गरिरहला जनालर छ। पश्चिम मनेक चेप्ला रेखा तसु उयो ठाउँ वायु प्रभाव कारण देशक भिन्न भिन्न क्षेत्रमा फेरन्जाइको अन्चु पानी परेले सम्भावना रहला जल अन्चो मौसम पहिला कर्ल अनुमान महाशाख जनाला छ। अग्निक लुम्बिनी कर्णले तसु सुदूरपश्चिम सङ्घिक धेरै जस्ने अन्चु पहाडी क्षेत्रमा फेरन्जाइल रहेछ भने मनेक ठाउँ लखकमा चम्कला सङ्घिक मनमनेक पानी परिरहला रहेछ। आज कोशी प्रदेशक मनेक ठाउँ अन्चो बागमती तसु गण्डकी हिमाली
पहाडी क्षेत्रमा मनमने पानी परेले सम्भावना रहर छ। महाशाखा मधेस बागमती गण्डकी लुम्बिनी तसु सुदूरपश्चिम प्रदेश तराई क्षेत्रमा डिप्टो बढेलाई सक्ल अक्ल सतर्कता अप्नाएलाई आग्रह कलर छ। रातक समयमा पनि कुन्नु सङ्गीत हिमाली अञ्चो पहाडी क्षेत्रमा मनमानेकदेखि मनेक बादल रहेको तसु मनेक ठाउँमा मनमानेक पानी हिउँ अकेसक्ल अनुमान कलर छ। आजले दनवारी भाषा समाचार सिद्धलेख अस्त शिवा ढोक गरिनु।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँलाई भर्खरै राख्यौँ आधुनिक गीत प्रमोद खरेलको स्वरमा रहेको थियो र यसको शब्द रचना वासुदेव राजुलीको थियो भने सङ्गीत थियो सन्तोष केसीको। अब यहाँलाई करिब 4 बजेसम्म आधुनिक गीतहरू मार्फत नै मनोरञ्जन गराउनेछौँ। यस क्रममा अब राख्दैछौँ मेलिना राई नेहार बुढाथोकीको स्वरमा रहेको यो गीत, र यो गीतको शब्द रचना र सङ्गीत रहेको छ नेहार बुढाथोकीको।

यहाँलाई भर्खरै आधुनिक गीतहरू राख्ने क्रममा राख्यौँ टेक बिसी र समीक्षा अधिकारीको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना र सङ्गीत थियो ऋषि खड्काको। अब यहाँहरूलाई फेरि आधुनिक गीत मार्फत नै मनोरञ्जन गराउनेछौँ। यस क्रममा राख्दैछौँ सुमन केसी र रोजिना बस्नेतको स्वरमा रहेको यो अर्को आधुनिक गीत, र यो गीतमा शब्द रचना रहेको छ दिपेन्द्र खड्काको भने सङ्गीत छ सरोज पोखरेलको।

यहाँहरूलाई आधुनिक गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौँ अन्जु पन्तको स्वरमा रहेको यो गीत, र यो गीतमा अहिले चाहिँ हामीले भर्खरै अब यहाँलाई राख्दैछौँ आधुनिक गीततर्फ अन्जु पन्तको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना र सङ्गीत रहेको छ रोशन सिंहको। यसपछि यहाँहरूले 4 बजेको समाचार सुन्न सक्नुहुन्छ, ठिक 4 बजे समाचार। यसपछि 4-5 सुन्न सक्नुहुनेछ शेर्पा भाषामा समाचार। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदेऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुदूरपश्चिम प्रदेशको टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले सबै प्रदेश सभामा डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने, अन्तर्व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालय अन्तर्गतको प्रदेशसभा सम्पर्क तथा समन्वय शाखा मार्फत सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्न विशेष पहल गर्ने तथा संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अगाडि बढाउने लगायतका महत्वपूर्ण सन्देश जारी गरेको छ। सम्मेलनको समापन कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षा अनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभयो। सभामुख अर्यालले संघीयता सुदृढीकरणका लागि प्रदेश सभाहरूबीच समन्वय, अनुभव आदान प्रदान तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारी ठाकुर, राष्ट्रिय सभाका उपाध्यक्ष लीला कुमारी भण्डारी, 7 वटै प्रदेशका सभामुख, उपसभामुख तथा संघीय संसद र प्रदेश संसदका पदाधिकारीहरूको सहभागिता रहेको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले आज नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भारत बीचका सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनु भएको हो। परराष्ट्र मन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएका दोहोर्याउँदै यस सम्बन्धमा नेपालले भारत र चीन समक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिनुभयो। दुई देशका प्रधानमन्त्रीको सहमतिमा गठित समूहले तयार गरेको नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजी प्रतिवेदन उहाँहरूलाई नै बुझाउनुपर्ने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले खानपानको सुनिश्चित मार्फत जनस्वास्थ्य सुधार ल्याउन सरकार सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 को प्रभावकारी कार्य लाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ भने खाद्य जन्य रोगका कारण 4,20,000 मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले जनाएको छ। संयुक्त राष्ट्र संघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जुन 7 विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरूप सन् 2019 विश्वभर यो दिवस मनाउन थालिएको हो। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता सुदन गुरुङले राजनीतिमा प्रतिपक्षी दलहरूले विरोध मात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गोर्खाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा आज सम्बोधन गर्नुहुँदै उहाँले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताउनुभयो। पूर्व गृहमन्त्री गुरुङले देश बनाउन सबै मिलेर अघि बढ्नुपर्ने भन्दै राष्ट्रपा देश बनाउन आएको पार्टी भएको उल्लेख गर्नुभयो। गोर्खा क्षेत्र नम्बर 1 प्रतिनिधि सभाका सांसद समेत रहनुभएका उहाँले निर्वाचनमा आफूले गरेको वाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, समृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताउनु भएको छ। राष्ट्रपा गोर्खाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने प्रश्न पार्नुभयो। उहाँले गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको र त्यसका लागि अर्थ मन्त्रालयसँग आफूले पटक पटक छलफल गरेको बताउनुभयो। अहिले रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही मजाले चलाउने
1: *14#डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। इरानले बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहारको पछिल्लो घटनाले युद्धविराम जोखिममा परेको छ। इरानले होमुर जलसन्धि नजिक रहेका अमेरिकी लक्षित क्षेत्रहरू 7 ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेन्ट्रल कमाण्डले दावी गरेको छ। बहराइनमा रहेका अमेरिकी 5 फ्लिटको मुख्यालयलाई लक्षित गरी भएको आक्रमणपछि बहराइन सरकारले त्यसलाई खुल्ला आक्रमण भनेको छ भने कुवेतले पनि त्यसलाई खतरनाक तनाव वृद्धि गरिएको भन्दै घटनाको कडा शब्दमा निन्दा गरेको छ। घटनाको क्रममा बहराइनको राजधानी मनामामा विस्फोटका आवाज सुनिएको स्थानीयले बताएका छन्। र चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान गर्न सक्ने उन्नत पूर्वानुमान प्रणालीको नयाँ कृत्रिम बुद्धिमत्ता मोडेल सार्वजनिक गरेका छन्। चीनको पूर्वी क्षेत्र सान्दोङ प्रान्त स्थित छिङदाओमा जारी 4 चीन डिजिटल पृथ्वी सम्मेलनमा हिजो नयाँ कृत्रिम बुद्धिमत्ता मोडेलको औपचारिक उद्घाटन गरिएको चिनिया सञ्चार माध्यमले जनाएको छ। संस्थाका अध्यक्ष वाङ फानले नयाँ प्रणालीले समुद्र अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढेर जटिल समुद्री घटनाहरूको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको बताउनुभयो। कार्यक्रममा वैज्ञानिकहरूले विज्ञानको क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको भन्दै आँधीको दिशा परिवर्तन र तीव्रता बढ्ने अवस्था समेत अनुमान गर्न सक्ने यो प्रणालीले वायुमण्डलीय तथा समुद्री तथ्याङ्क उपग्रहबाट प्राप्त बादलका तस्विर र ऐतिहासिक आदि मार्गहरूलाई संयोजन गरी पूर्वानुमान गर्न सक्ने जानकारी दिनुभयो। साथै यो मोडलले विशेष गरी आँधीको अचानक दिशा परिवर्तन र तीव्र रूपमा शक्तिशाली बन्ने प्रक्रिया जस्ता कठिन अवस्थाहरूको भविष्यवाणी पनि गर्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मद्दत पुर्याउन सक्ने वैज्ञानिकहरूले बताएका छन्। चीनको विज्ञान प्रतिष्ठान अन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थाद्वारा विकसित उक्त प्रणाली 2024 अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप हो। रेडियो नेपालबाट अपराह 4 समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपाल येनो ग्रीष्मा शेर्पाने शेरुके कि साङ्गिर सेन्डोनाङ सिसित लोनपो सिसिर खनाल कि कुटनीतिक सितेमा संसाम कोला थेन्दो क्योनोमेता जब्ला सुङकी ख्यालेन गोतो सुङसुङ ग्याकर कि नयाँ दिल्लीला यम्बी सुङसाफ खाङकी कोटी क्याउ स्वर्गेत पिल्हेन जुम्ला यम्बुतङ ग्याकर पर्की संसाम क्योन ग्याउखाफी पिर्मी चिकडिला मेता जब्ला यम्बी हुर्थक कितो सुङसुङ लोनपो खनाल कि लिपु लेग लिम्प्या धुरातङ कालापानी यम्बी सचिङ यदो सुङ्गेन तिकोला ग्याकर्तन ज्ञानोकला आधिकारिक ट्रोङ्गोसाङ बिन्सिदो सुङ्गुवा ज्ञानक जिकोला ग्याकर जिकोला फेउ छिसित लोनपो शिशिर खनालताङ ग्याकर कि छिसित लोनपो डाक्टर एस जयशङ्कर पर्ला ताङ नयाँ दिल्लीला थुक्टेट छुङ्गुप सेन्गुवा खोङ तिमी पर्ला दाङ गमो नयाँ दिल्लीला छुङ्गुप थुक्टेट कि रिम्बला ग्याउखङ पर्की छोङ डोसुङ कनेक्टिभिटी लोक तेजिन मिमाङ तम्जिकोला टोङ्गो छुङ्गुप सेन्गुवा लोनपो खनालताङ लोनपो जयशङ्कर पर्ला छुङ्गुप थुक्टेटला लोनपो खनाल कि सिलोन बालेन्द्र सातङ एमबी सुङ तेजिन एमबी मिमाङ छोक्ने ग्याकर सुङताङ ग्याकर मिमाङला ट्रासिदेले सुनाङ सुङ ग्याकरके रोग्रामला विक्रमलोङितोङ दिन्छुथोनङिला हौसैकी जोसालेन्सी क्योनुफोकु एम्बी खाङबी ल्याखोङ तिवा याङलुङ जबलारिम नङला डुपा छुङ्गुप ठोतेन छोक्पा दिन्छुथोनङि तेजेन रिक्सुङु ल्याखोङ चिङ्गी छर्सी चिगेम गए ग्याकरकी औपचारिक जिकोला फेउ छिसित लोनपो शिशिर खनाला आरिङ ग्याकरकी छिसित लोनपो डाक्टर एस जयशङ्करकी ती छर्सी चोलुपिएन तुगराङ क्याने लोनपो खनालदाङ लोनपो जयशङ्करकी आरिङराङ ग्याकरताङ यम्बुकी राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस पल्ला तक्तपी रेमिटेन्सला जोलुम्बो जब तनगला पिर्मे चिक्डिला तेम्डेल क्यानङ्गोप छिसित लोनपो जयशङ्करकी सामाजिक सञ्जाला ख्याफेल क्यानङ्गोप लेन्डा सेन्क्वा तुरङ क्याने लोनपो निकर्की पर्ला आरिङरङ नयाँ दिल्लीला डिजिटल इन्डिया फासिनीताङ काठमाडौँ जम्बुलिङ लोप्टा पर्ला भोइस फर्स्ट के ग्युरो प्लेटफर्म कि तनगला ग्यालुङ डिजिटल पूर्वधार सब कोला थुन्लाम छुङ्गोप सेन्क्वा सिलोन बालेन्द्र साकी बहुक्षेत्रीय प्राविधिक तेजिन पल्जो रोग्रामकी तन्दकला बङ्गालकी खाडीकी हुर्थक भीमस्टेकला क्षेत्रीय रोग्रामकी छोक्पा नाछोकला थिने तुछो नाङसेन हुर्थकेन जुक्थम्बी नेताङ छेदनु सुङसुङ भीमस्टेकी थेङ निसुगुकी लोखर लेन्जुम कप्ला दाङ लेन्चु ख्याफेल क्यानाङ्गिन सिलोन साकी डिमडुलु छोङताङ डिजिटल सञ्जाला तम्जी ल्यामुजोनी पल्जो नेताङ ल्यामुजब्ला चिकडिल्की गो खाक्सेन बोतुकोला सुगेप नाङसुङ सुदूरपश्चिम प्रदेशकी टिकाफुला कोडिक्याउ अन्तर्व्यवस्थापिका मञ्चकी थेङ चुचिकी लेन्जुम टुपा छुङ्गुवा लेन्जुमला बुदागुकी यिगी ख्याफेल छुङ्गु सेन्गुवा लेन्जुमला प्रतिनिधि सभाकी छोकचो डोलप्रसाद अर्यालकी मिमाङको छप्तिबी मिमाङ यी छेतङ रेवा नाङसिन ट्याङ्बो क्यान रङ्गी ल्यागेन टुपा कितोब्ला सुगेप नाङसुङ लेन्जुमला राष्ट्रिय सभाकी छोकचो नारायण प्रसाद दाहाल प्रतिनिधि सभाकी छोकचो सेन्पा रुबी कुमारी राष्ट्रिय सभाकी छोकचो सेन्पा लीला कुमारी फण्डारीताङ प्रदेश दिनकर्की छोकचो तिवा छोकचो सुनपा तिवा सङ्घीय छोकमेदाङ प्रदेशकी कुछप तिवा छोकचो क्या नङ्गोप सेनगुवा जम्बुलिङ चेङ्गे साफसमी तुछेनकी कप्ला ठोतेन तेजिन चेङ्गे साफसमी लोनखाङकी लोनपो निसा मेहताकी साफ समाज चेङ्गे तमा साफसमी जोसालिन्सी नजागेरपु फरी नेताङ फरी गलुप तप्की दिला युङमो जप तन्दकला सुङकी ख्यालेन गोतो सुङसुङ आरिङ जम्बुलिङ चेङ्गे साफसमी तुछेन कप्ला लेने ख्याफेल क्यानङ्गिन लोनपो मेताकी खाद्य स्वच्छता तेजिन गुणस्तर ऐनिङितोङ गेचुग्या चिग्ला खेपफेन्सेन्पो क्यान लक्लेने कितो साफसमी ङ्याम्सेप कितो छोकपाती वा ग्याछा जब तेजेन बजार अनुगमनताङ सिजुति वा यर्ग्या जबला खाक्सेन्पो ची साफसमाती वा चेङ्गे जोनी थोकुताङ जोगो खाक्सेन्पो तुपकोला सबुजो नाङसुङ जम्बुलिङ ठोतेन छोकपी सेतुप नाङसेन लोटेङमा समा मेचाङ्गाकी जोसालिन्सी करोड ठोकचु चोइमी नाप्ताङ बुमुजिताङ तोङनिसु चोइमी नास डप थो वतुप तपकी लोनपो मेताकी मिमाङ तिवला ठोतेनला फेन्चेन बुहुङ्गु समातिवा तिरङ साब्लाताङ खाङथेप चेङ यतो समातिवा साप मेङ्गोला तिरिला सुनाङसुङ गोमी नाङसित लोनपो तेजिन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी गोठी सुदन गुरुङकी छपसितला प्रतिपक्षी सोखा तिवी ङोकल तिराङ किरूप नेताङ मेता जोगो सुङ्गा राष्ट्रिय स्वतन्त्र पार्टी गोर्खाकी थेङताङबोकी जोङखिल हेन्जोम तेन्द्रे ल्यारिमला सुङ्लफ नगिन गोमी लोनपो गुरुङकी लाका ल्यामुला
प्रतिपक्षी सोखातिसँग रोक्रमा किगो सुङ्गिन ग्याल्खाव यर्गे जब्ला तेरे डिग्ने लाका किगो सुङसुङ गोर्खा सखुल आङचुकी प्रतिनिधि सभाकी छोकमिसाङ यिन्दुप गुरुङकी वदिम्ला रङ्गी क्याउ ख्यालेन युन्जुक मिजुक डुपा कितुप ख्यालेन क्या नाङसुङ जोङखी कोर्सुङ मखमिल्या खुङ कास्कीकी जिन्क्योङ क्याउ स्विप अपरेसन नङ्ला पोखराताङ चिप्की सखुला दाङ मेरा सिपजुला जिम्ने ठिम तङ्गुप सेन गुवा कोर्सुङ मखमी सेतुप नाङसिन छाङ आरक थुने डिम्बुल तोङ्गुप थामा नाक्पो थोङ्गुप तेजेन ट्राफिक सिजु लक्लेने मिकितुप मितिउला ठिम तङ्गुप सेन गुवा सार्वजनिक सिदे सुङक्योब्ला क्योनु क्योलुप थामा नाक्पो थोकु तेजेन ठिमकी खप्तेला गल्नी लाका कितुप नेताङ क्याकुला स्विप अपरेसन जिन्क्योङ क्याउ कोर्सुङ मखमी सेन गुवा काठमाडौँ महानगरपालिका कि लोङितोङ गेजुग्या सुमताङ गेजुग्या सिके तन्दोग्ला जिन्टा चुचिकताङ चिङिला थेङताङ बोला म्याचिङ लिस्टमा लोपजुङ तोङ लोपटुक तोङ सुम सै दिन्ताङ सुमजुसुवा कि मिङ फर्नाकी तन्दोग्ला सिफारिस क्यानक्वा जिन्टा चुचिकताङ चिङिला लोपजुङ कितोब्ला स्कलरसिप न्यु लोपटुक तिबी थो बर्नाकी तन्दोग्ला सिफारिस क्याउ परिसर छोकपी गोठित नमराज ठकालकी ख्यान्तोप नाङसुङ स्कलरसिप न्यु लोपटुक तिबी मनु नै यिगी लानी दिजेटला कि गते निसु दिन नाङला तेन्तेने क्याउ लोपटाला फर्ना क्यान सिन्गो गोठित ढकालकी सुङसुङ गलुप छुचो गन्टाङ यिसु जी नङ्ला ट्राफिक कोर्सुङ मकमी सिजु कि खप्तेला डिम्डोल तोङ्गुप मिमेरा तोङ यी सै यी ताङ ङपचुङा ठुक्ला ठिम ताङ्गुप सेन गुवा तितेमा ग्यालुङ्गु कोसला टेङ्गा बुमजी तोङ्गुप चुगुवा चिकताङ सैङा ग्याठल दु सेन गुवा ट्राफिक काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङ मकमी ल्याकुङकी सेतुप नाङसिने ठिम तोङ्गुप मितिवी नङ्ला छ्याङ आरक थुने डिम्डोल तोङ्गुप मिमेरा सै चिकताङ ङपचुङा चिक ठिम कि खप्तेला गल्नी राइट सेयरिङ कितुप मिमेरा सै चिकताङ चुचिक ट्राफिक ताङ मिचु मेरा सै चिकताङ सिप जुस्या यिताङ स्पिडला तोङ्गुप मिमेरा सै यिताङ सुमजुला ठिम तोङ्गुप येन दुरङ ग्याने सिजु लग्लेने मिकितुप मिमेरा सुमजुसुवा सुम खाङथेप हर्न तोङ्गुप मेरा सै चिकताङ गुपचुगुवा सुम खाङथेप चेलामला पार्किङ कितुप मेरा सै चिकताङ चुपतिन्ताङ एबा ट्राफिक सिजु नासु कि खप्तेला डिम्रुल तोङ्गुप मेटेउला ट्राफिक कोर्सुङ मकमी ठिम तोङ्गुप सेन गुवा अछामकी कमल बजार टुङख्यार वराङ दिङला जीप दप्योग्ला सोर्नी मेरा चिक नासगल गुवा जीप दप्योग्ला सोर्नी कमल बजार टुङख्यार वराङ दिनकी लोसुमजुसुवा झिकी कर्णफाट नासगलुप जोङखी कोर्सुङमा मिल्याखुङकी चो डिएसपी ओम प्रकाश खनालकी ख्यान्तोक नाङसुङ भाट जोङखी मेनखाङला मेन्जुकी तुब्रिम्बला नासगलुप डिएसपी खनालकी सुङसुङ रेडियो नेपाली सेर्वी साङ्गे डुप्सुङ थुचिसे

यो गीत र यो गीतमा शब्द रचना र सङ्गीत थियो गोपाल योञ्जनको। यहाँलाई करिब 5 बजेसम्म चलचित्र गीतहरू सुनाएर मनोरञ्जन गराउने छौँ। यस क्रममा अब राख्दैछौँ आशा भोसलेको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना किरण खरेल र सङ्गीत रहेको छ जयदेवको भने, चलचित्र माइतीघरबाट छ।

चलचित्रका गीतहरू राख्ने क्रममा भर्खरै राख्यौँ भाग्य रेखाबाट यो गीत, र यो गीतमा स्वर रहेको थियो शम्भु राई र सुनिता सुब्बाको, भने शब्द रचना थियो शम्भु राईको र सङ्गीत थियो नर्बु छिरिङको। अब यहाँहरूलाई अर्को चलचित्रकै गीत राख्नेछौँ। यसमा हामीले लिएका छौँ जीवन ज्योति फिल्म चलचित्रबाट, र यसमा स्वर रहेको छ सुकमित गुरुङको, भने शब्द रचना रहेको छ गोपालजी नेपालीको र सङ्गीत छ चन्द्रराज शर्माको।

चलचित्रका गीतहरू सुनाउने क्रममा यहाँहरूलाई अब अन्तिम चलचित्र गीत राख्दैछौँ। चलचित्र वासुदेवबाट र यसमा सुर रहेको छ रबिन शर्माको भने, शब्द रचना रहेको छ लक्ष्मीप्रसाद देवकोटाको, यसै गरेर सङ्गीत रहेको छ रञ्जित गजमेरको।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, सुधीर मिश्र, रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुदूरपश्चिम प्रदेशको टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन नौ बुधे सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले सबै प्रदेश सभामा डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने, अन्तर्व्यवस्थापिका मञ्चको सचिवालयको कार्य, संघीय संसद सचिवालय अन्तर्गतको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखा मार्फत सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्न विशेष पहल गर्ने तथा संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अगाडि बढाउने लगायतका महत्वपूर्ण सन्देश जारी गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले आज नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भारत बीचका सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनुभयो। परराष्ट्र मन्त्रीले लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको दोहोर्याउनु यस सम्बन्धमा नेपालले भारत र चीन समक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिनुभयो। दुई देशका प्रधानमन्त्रीको सहमतिमा गठित समूहले तयार गरेको नेपाल भारत प्रबुद्ध व्यक्ति समूह इपिजी प्रतिवेदन उहाँहरूलाई नै बुझाउनु पर्ने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड़ दिइरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित पत्रकारसँग भेट तथा छलफल कार्यक्रममा उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो। मन्त्री मेहताले सरकारले 100 दिनको शासकीय सुधारका कार्य अन्तर्गत स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै ती काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँले नियमित समन्वय सूचना र सञ्चारका माध्यमबाट मन्त्रालयका गतिविधिहरूलाई पनि प्रभावकारी बनाइनेमा जोड़ दिनुभयो। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेता सुदन गुरुङले राजनीतिमा प्रतिपक्षी दलहरूले विरोध मात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गोर्खाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा आज सम्बोधन गर्नुहुँदै उहाँले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताउनुभयो। पूर्व गृहमन्त्री गुरुङले देश बनाउन सबै मिलेर अघि बढ्नुपर्ने भन्दै रासपा देश बनाउन आएको पार्टी भएको उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, समृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताउनु भएको छ। रासपा गोर्खाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने प्रश्न पार्नुभयो। उहाँले गोरखाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको र त्यसका लागि अर्थ मन्त्रालयसँग आफूले पटक पटक छलफल गरेको पनि जानकारी दिनुभयो।
1: किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानले बहराइन र कुवेतमा क्षेपास्त्र प्रहारको पछिल्लो घटनाले युद्धविराम जोखिममा परेको छ। इरानले होर्मुज सन्धि नजिक रहेका अमेरिकी लक्षित क्षेत्रतर्फ 7 ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको अमेरिकी सेन्ट्रल कमान्डले दावी गरेको छ। बहराइनमा रहेका अमेरिकी 5 फ्लिटको मुख्यालयलाई लक्षित गरी भएको आक्रमणपछि बहराइन सरकारले त्यसलाई खुल्ला आक्रमण भनेको छ भने कुवेतले पनि त्यसलाई खतरनाक तनाव वृद्धि गरिएको भन्दै घटनाको कडा शब्दमा निन्दा गरेको छ। घटनाको क्रममा बहराइनको राजधानी मनामामा विस्फोटका आवाज सुनिएको स्थानीयले बताएका छन्। यसै गरी कुवेतमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै लगातार विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। र चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान गर्न सक्ने उत्तम पूर्वानुमान प्रणालीको नयाँ कृत्रिम बुद्धिमत्ता मोडेल सार्वजनिक गरेका छन्। चीनको पूर्वी क्षेत्र सान्दोक प्रान्तस्थित छिङदाओमा जारी 4 चीन डिजिटल पृथ्वी सम्मेलनमा हिजो नयाँ कृत्रिम बुद्धिमत्ता मोडेलको औपचारिक उद्घाटन गरिएको चिनिया सञ्चार माध्यमले जनाएको छ। संस्थाका अध्यक्ष वाङ फानले नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढेर जटिल समुद्री घटनाहरूको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको बताउनुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: आजु रेडियो नेपाल हिन्ना तामाङ सानगिरी राङ्निदा ढेनमुला गाइन्दिरा थिङ काइब्लोन बालेन्द्र सहसे बहुक्षेत्रीय प्राविधिक थिएन नोर रोल अलागी बङ्गाललाई खाडीला प्रयास बिमिस्टेक्दा क्षेत्रीय रोल अलागी घोर्की ज्याबा मान्च हिन्ला सुङबान चुसे थुम्ला लोलो लोलो थिएन मोकोनला गिखेन्दा ओनला बिसी सुङबामुला बिमिस्टेकला निचुई कुछा दिन्छेन लाप्सरी तिलमा छिपाका गिरी काइब्लोन साहसे यातायात छोङथेन डिजिटल दा लेनालाची नोर थिम्दा दातेला भीमा ज्याबा सोदोला बिची सुङबा मुबा रोङसा ब्लोन शिशिर खनालसे कुटनीतिक घ्यालाम ग्याम मुर्ला समस्या थुम्ना लाबारी नेपाल प्रतिबद्ध मुला बिची सुङबा मुला भारत कोरबारी निस्युबा ब्लोन खनालसे तिनी छार दिल्लीरी मुबा नेपाली ग्लेबोन खाङ्री सेङबा सानगिर बोन ह्वाल्री नेपाल भारत घुङ्री मराङबा मुर्ला समस्या काठुइ थिएन कुटनीतिक माध्यम ग्याम थुम्ना लाबारी नेपाल प्रतिबद्ध मुला बिची सुङबा मुला रोङसा ब्लोनसे लिपुलेक लिम्पिया धुरा थिएन काला पानी नेपाल लान सा हिन्ला चु ताम्री नेपाल से भारत थेन चिन्दा राङला ताम थान्ची झिन्बा मुला बिसी सुङबा मुबा गोर्नी ह्युल्ला काइब्लोनला छामातिरी शोभा समूह से शोभा नेपाल भारतला खेनपो कादेला समूह इपिजी प्रतिभेदन थेनी कादेदान पिन्दोला बिसी सुङबा मुबा कोर्बा धुइरिन रोङसा ब्लोन शिशिर खनाल थेन नेपाल भारतला रोङसा ब्लोन डाक्टर एस जय शङ्कर छार दिल्लीरी रूप तासी लेङमो लासी बामुला थेनिका दे घुङ्री तिलमा न्यासे छार दिल्ली रे रूपतामा लेङमो निनोन ब्लोन कादेसे राङला सामाजिक सञ्जाली भ्रीबामुला रूपताबा धुइरी थेनिका दे घुङ्री हुल्नी ला छोङ लगानी कनेक्टिभिटी ऊर्जा थेन स्यान्दो ताम्री काठुई ताबामुबा रूपताबा धुइरी रोङसा ब्लोन खनालसे नेपाल काइब्लोन बालेन्द्र शाह थिएन नेपाल सरकार थिएन नेपाली मिनी हुना ग्याम भारत सरकार थिएन भारतला मिनिदा फ्याफुल्ला सुङबामुबा चुराङला सिन भारतला रोरी 2072 साललाई साङ्गुल लिछा शोभा गेखोर ग्याम थुम्बा निश्चुई नि लुई गेन्दुन थिएन चुई नि रिमछिम सम्पदा परियोजना भर्चुअल ज्ञान हस्तान्तरण लाभमुला भारत कोरबारी मुबा रोङसाब्लोन शिशिर खनालदा भारतीय रोङसाब्लोन डाक्टर एस जयशङ्कर से होजा परियोजना हस्तान्तरण लासियुबा हिला सुदूरपश्चिम प्रदेशला टिका पूर्वी सेङ्बा अन्तर व्यवस्था पिका मन्सला चुई घिक्छा ह्वाल थुम्बा मुला ह्वाल थुम्बा गेखोर्री सुङबोन डोलप्रसाद अर्यालसे मिनिसे धाम्बा मुल्मी कादेसे मिनिसे माइबा राङबा घे लाबारी खामदोला बिसी सुङबा मुला सुङबोन अर्यालसे सङ्घीयता दा कोङबा सोबारी प्रदेश ह्वाल कादे घुङ्री राङसे शोभा गोबा सेवा घोबा तामकादे किन्बा पिन्बा लासी गाछा नितोला बिसी सुङबा मुला वाल्डी राष्ट्रिय सभाला चोहो नारायण प्रसाद दाहाल प्रतिनिधि सभाला रोङसोङबोन रुबी कुमारी ठाकुर रोचोहो राष्ट्रिय सभाला रोचोहो लीला कुमारी भण्डारी गोर्निस प्रदेशला सुङबोन रो सुङबोन थिएन सङ्घीय संसद थिएन प्रदेशला सांसद ल धान पोका देशे पो किन्बा मुबा जाम्बुलिङ खाद्य स्वच्छता थिन्छेन लाप्सरी लुइथेन चाबा स्वच्छता ब्लोन निसा मेहतासे चाबा से ग्यामसेन ग्रेन ग्रेन ह्याम ताबारी खाम्बा ताबासे चुदा काबारी सरकार से भङ लाबान मुला बिसी सुङबा मुला मान्साङ सानगिर छिस्युबान तिनी ब्लोन मेहतासे उत्पादन हेन्से मिनी दोना ज्याबा चाबा से दोना लाबारी मोकोनला बङथेन रो तोला बिसी सुङबा मुला जाम्बुलिङ लुइ गेन्दुन से पाङबा अनुसार दिङे दाङसे आच्याबा चाबा सेसे लामा लाख ब्लिसे तोङ नि मिनी सिबा लाबा मुला नाछाला दिम्ब्लोन थिएन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाला गोबन सुधन गुरुङसे ग्लेठिम्री प्रतिपक्षी दल कादेशे विरोध जेखेन लाबा ग्ले खा खादोला बिसी सुङबा मुला राष्ट्रिय स्वतन्त्र पार्टी गोर्खाला गिक्छा जोङ ग्रेन ह्वाला तिनी ठोङसेङ लासिबान गोबन गुरुङसे ज्याबा गेदा प्रतिपक्षे सेनोन रो लातोला बिसी सुङबा मुला गोर्खा थुम नम्बर घिक्ला प्रतिनिधि सभाला सांसद नोन मुबा गोबन गुरुङसे चुनावरी राङसे चाबा घ्रान छोना लासिन खलाबा बिसी सुङबा मुला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा से तिनी गोर निचुई ब्रे जोङरी गिक्छा रेम जोङ ग्रेन ह्वाल लाबानमुला ग्रेन ह्वाल कोशी मधेस बागमती गण्डकी लुम्बिनी कर्णाली थिएन सुदूर पश्चिम प्रदेशला जोङ कादेरी ताबानमुला रासोपा से सोम चुई ब्रे जोङरी तिलमा ग्रेन ह्वाल लासी छार गोबाङ धाम्बामुला गिक्छा ग्रेन ह्वाल युलबाङ ग्रेन ह्वाल असार निस्ला कुनु हेन्चे कुला कुनु धोना चितोन्डी सेङ्बा ताबामुला तामाङ एभरेस्ट समिटर एसोसिएसन नेपाल से तिलमा ज्योमो लुङमाला छ्याम तोङ ब्रे बिमा नोबा ज्योमो गाङ क्रेबा तामाङ कादेदा झेन लाबामुला तिलमा याम्बुला झ्यारुङ खास्यो रिसेङबा गेखोरी चुपालसेला सिजान्डी ज्योमो लुङमा क्रेबा तामाङ कादेदा झेन लाबाखिला गेखोरी प्रतिनिधि सभाला सांसद परशुराम तामाङ से तामाङ झुल्बासे जाम्बु लिङ्ग्री लोलो लोलो थुम ग्याम राङला थेत्मादा घोसेना लाबामुला बिसी एसोसिएसन लाचोहो शर्मिला स्याङतान लाचोहोबाङरी ताबा गेकोरी नेपाल पर्वतारोहण संघला सल्लाहकार तिलक बहादुर लामासे ज्योमो लुङमा जाजा दिङरी क्रेसी दोङराफ्री तामाङसे थान्बा मिन दातेला आले आङासेन लाबन खाबासे थुजेछे सुङबामुबा चुसिजान्डी जामे कोला सरिता तामाङ घिसिङला छ्याम मेन्दो चुइङा तामाङ कादेसे ज्योमो लुङमाला छ्याम तोङ ब्रे बिमा नोबा ज्योमो गाङ कादे क्रेबा मुला बिसी तामाङ एभरेस्ट समिटर एसोसिएसन नेपालसे पाङबा मुला याम्बु महानगरपालिका से स्यार सत्र 2083-84 दा कक्षा चुई गिक हेन्से चुई निरी गिक्छा मनोनयन सूची ग्याम तोङ सोम ग्यार्जा निसे मेन्दो सोमचुइङा लोबोन लामिन भर्ना लाबारी सिफारिस लाबामुला कक्षा चुई गिक थेन चुई निरी ब्रिबा ढोबारी तोबा छात्रवृद्धि धाम्बा जाँच ग्याम योग्यताला गिक्छाला सूचिरी छिपा मिन ग्याम भर्ना लाबारी सिफारिस लाबा हिन्ला बिसी समितिला थुतबोन नम राज ढकाल से सुङबामुला दाम्बा लोबोन कादेसे मनोनयन पत्र किन्सी चु जेठ निचुई निस नाङरी तोक लाबा स्यार घेन्दुन कादेरी भर्ना तासी झिन्दोला बिसी परीक्षा समितिला थुतबोन ढकाल से सुङबामुला स्यान्दो युल्डी पुइसी पिन्ना भिवान ठगी लाबा अभियोगरी प्रहरीसे मेन्दो निदा याम्बु ग्याम चुङबा मुला प्रहरीसे याम्बु महानगरपालिका सोम चिबा लक्ष्मी थापा कार्की थिएन बुढा निलकण्ठ ब्रे चिबा प्रिया बानिया दा चुङबा मुला चुङबा कादेरी लक्ष्मी से ग्रीस पुइसी पिन्ना भिवान मेन्दो गिक मिनी ग्याम लाख चुई गिक से तोङ हाचुई थिएन प्रिया से जापान पुइसी पिन्ना भिवान मेन्दो गिक मिनी ग्याम लाखनी टाङ्गा किन्सी ह्यार्बा पीडितला उजुरीरी याम्बु उपत्यका अपराध अनुसन्धान गेजाङसे चुङबा हिला अछामला कमल बजार नगरपालिका निसला कल्लेख री जीप दुर्घटना तामा मेन्दोगी कमिनी सी बामुला तिलमा मुना तुर्मा खाउद गाउँपालिका सोम धिम ताबा निचुई ढु दिङला पुष्प बुढा से सेङ्बा जीव दुर्घटना तामा कमल बजार नगरपालिका निस्ला सोमचुई भ्ली दिङला कर्णभाट सिबा हिला जीव दुर्ग सडक ग्यालाम ग्याम ग्यार्जा नि मिटर भीमा मार ताइबा मुबा दुर्घटनारी गम्भीर घाइते ताबा भाटला जोङ अस्पताल डी मान लाबान लामा सिबा हिला बिसी जोङ प्रहरी गेजाङला घ्रेन्पो प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल से सुङबा मुला आमा छ्याम पौडी क्लाङबारी सुमिङ चाम्री धोबा कपिल बस्तुला मेन्दोगिक झाझाकोला ब्लुम्सी सिबामुला तिलमा बाणगङ्गा नगरपालिकाला माया देवी रिसोर्टला सुमिङ चाम्री ब्लुम्सी बुद्ध भूमि नगरपालिका निला आवास चुलादी सिबा हिला लाइफ ज्याकेट थिएन उद्धार लाबा मिनीका दे आतामा झाझाकोला सिबा हिन्ला बिसी पीडितका देशे पाङबान खाबामुला स्यान्सिबान मुबा सानगिर जिन्जी फ्याफुल्ला
1: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
2: श्रोता विद्यार्थी आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत सजीवहरूको वर्गीकरण र क्रम विकासको सम्बन्ध पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: ए मिथिलेश, छिटो आऊ न।
4: किन किन हतार गरेको तिमीले?
3: छिटो जाउँ क्या, मिस कक्षामा आइसक्नु भयो।
4: ल ल, हिँड जाउँ।
3: मिस त कक्षामा हुनुहुन्न त, मैले त मिसलाई यतै आएको देखेको थिएँ।
4: तिमीले कसलाई देखेर मिस जस्तै लागेको होला?
3: तर मैले मिसलाई नै देखेको थिएँ क्या।
4: ल ल, देख्यो होला, देखेको भए आइहाल्नुहुन्छ नि।
3: उता हेर त, मिस प्रयोगशालामा जानुभएको रहेछ, त्यतैबाट आउँदै हुनुहुन्छ।
5: मिस नमस्कार।
6: नमस्कार
4: मिस, हजुरले प्रयोगशालाबाट के ल्याउनु भएको?
6: यो सजीवहरूको वर्गीकरण चार्ट हो।
3: आज फेरि वर्गीकरणको बारेमा छलफल गर्ने हो र?
4: वर्गीकरण त हामीले छलफल गरिसक्यौँ, आज त सजीवहरूको वर्गीकरण र क्रम विकासको सम्बन्धको बारेमा छलफल गर्ने हो, है मिस?
6: हो, मिथिलेशले सही भन्नुभयो। तपाईँहरूले सजीवहरूको वर्गीकरणको बारेमा धेरै कुरा सिकिसक्नुभयो। कक्षा नौमा क्रम विकासको बारेमा अध्ययन गरिसक्नु भएको छ। आज हामीहरू यिनीहरूका सम्बन्धका बारेमा छलफल गर्छौँ।
3: क्रम विकास त वर्गीकरणको एउटा आधार होइन र मिस?
6: हो एलेक्स, याद रहेछ त कक्षा नौमा अध्ययन गरेको कुराहरू।
3: पाँच जगत वर्गीकरण प्रणालीको बारेमा अध्ययन गर्दा हजुरले फाइलोजेनिक वृक्ष देखाएर छलफल गरेका थियौँ नि, त्यो याद छ?
4: मिसले फाइलोजेनिक वृक्ष पनि ल्याउनु भएको छ है?
6: हो, वर्गीकरण चार्ट र फाइलोजेनिक वृक्ष अवलोकन गर्नुहोस् है।
3: हुन्छ मिस।
6: एलेक्स, तपाईँले वर्गीकरणलाई कसरी बुझ्नु भएको छ?
3: सजीवहरूका समान र असमान गुणका आधारमा तिनीहरूलाई विभिन्न समूहमा विभाजन गर्नु नै वर्गीकरण हो, होइन र मिस?
6: हो, स्याबास, राम्रोसँग भन्नुभयो। क्रम विकासलाई कसरी बुझ्नु भएको छ त?
3: पृथ्वीमा सजीवहरूको विकास हुने क्रममा सरल जीवहरूबाट जटिल जीवहरूको विकास हुने प्रक्रिया भनेर बुझेको छु मिस मैले त।
4: म पनि भनौँ मिस?
6: हुन्छ, भन्नुहोस् न।
4: क्रम विकासमा एकदमै अविकसित जीवहरूबाट विकसित जीवहरूको विकास हुने प्रक्रियाको अध्ययन गरिन्छ।
6: स्याबास, दुवैजनाले कस्तो राम्रोसँग बुझ्नु भएको रहेछ क्रम विकासको बारेमा।
4: मिस, वर्गीकरण र क्रम विकासको सम्बन्ध कसरी देखाउने?
3: मिथिलेश, तिमीलाई याद छ कक्षा नौमा पाँच जगतीय प्रणाली अनुसार वर्गीकरण गर्दा मोनेरालाई सबैभन्दा सुरुमा राखिएको थियो नि?
4: याद छ, सबैभन्दा कम विकसित सजीवहरू प्रोकार्योटिक कोष भएका ब्याक्टेरियाहरूलाई मोनेरा अन्तर्गत राखिएको छ।
6: मोनेरा र प्रोटिस्टामा कुन पहिला विकास भए जस्तो लाग्छ तपाईँहरूलाई?
4: मोनेरा नै पहिले विकास भएको होला नि, होइन र मिस?
6: हो, तपाईँले सही भन्नुभयो। मोनेरामा पर्ने जीवहरू प्रोक्यारियोटिक हुन्छन् भने प्रोटिस्टामा पर्ने सजीवहरू युक्यारियोटिक एककोषीय हुन्छन्। त्यसैले प्रोटिस्टामा पर्ने जीवहरू मोनेरामा पर्ने भन्दा विकसित हुन्छन्।
4: फरक फरक जगतमा पर्ने जीवहरूको पनि धेरै विशेषताहरू एकअर्कासँग मिल्छन् नि मिस?
6: हो मिथिलेश, कुनै जगतहरू बीच धेरै साझा विशेषताहरू हुन्छन् भने कुनै जगतहरू बीच कम साझा विशेषताहरू हुन्छन्। यसले पनि सबै जीवहरूको विकास साझा पूर्वजबाट भएको हो भन्ने देखाउँछ।
4: सबै सजीवहरूको साझा विशेषता के हो मिस?
6: सबै जीवहरूको साझा विशेषता भनेको सबै सजीवहरूको जीवन एउटा कोषबाट सुरु हुन्छ, चाहे त्यो एक कोषीय प्रोटिस्टा होस् या अति विकसित बहुकोषीय जीव किन नहोस्।
3: हजुरले यहाँ देखाएको फाइलोजेनिक वृक्ष अनुसार विभिन्न जगतमा पर्ने जीवहरूको विकास क्रम कसरी भएको छ मिस?
6: जीवहरूको वर्गीकरणको आधारले के देखाउँछ भने पृथ्वीमा सबैभन्दा पहिले प्रोक्यारियोटिक जीवहरूको उत्पत्ति भयो, जुन मोनेरामा पर्छन्। त्यसकै विकास भएर युक्यारियोटिक एककोषीय जीवहरू उत्पत्ति भए, जुन प्रोटिस्टा जगतमा पर्छन्।
3: के
4: कि अरू बहुकोशीय जीवहरू पनि तिनै एक कोशीय जीवबाट भएका हुन् त?
6: हो नि, ती एक कोशीय जीवहरूमा कोष विभाजन भई कर्मिक विकास हुँदै जाँदा बहुकोशीय जीवहरूको विकास भएको हो। यिनीहरूका साझा विशेषताका आधारमा फन्जाई, वनस्पति र जन्तु जगतमा राखिएको छ।
3: एउटै जगतमा पर्ने सजीवहरूमा पनि त फरक फरक विशेषताहरू हुन्छन् नि मिस, त्यसमा क्रम विकासको के सम्बन्ध छ त?
6: एलेक्सले एकदम राम्रो जिज्ञासा राख्नुभयो। एकपटक जन्तु जगतको वर्गीकरण चार्ट हेर्नुहोस् त।
4: जन्तु जगतलाई त 9 फाइलममा विभाजन गरिएको छ।
6: के को आधारमा यसलाई विभाजन गरिएको छ अवलोकन गर्नुहोस् त।
4: यिनीहरूको शारीरिक बनावटको आधारमा जस्तो लाग्यो मिस।
6: हो, शारीरिक बनावट एउटा आधार हो, साथसाथै यिनीहरूमा भएको प्रणालीहरूको विकासलाई पनि आधार मानिएको छ।
4: यो अलिक स्पष्ट तरिकाले भनिदिनुहोस् न मिस।
6: जन्तु जगतको वर्गीकरण गर्दा सबैभन्दा पहिलो फाइलम कुन हो?
4: पोरिफेरा।
6: यसमा कस्ता जीवहरू पर्छन्?
4: बहुकोशीय तर तन्तुको विकास नभएका जीवहरू पर्छन्।
6: त्यसपछि कुन फाइलम पर्छ?
4: सिलेन्टरेटा।
6: यसमा पर्ने जीवको शारीरिक बनावट कस्तो हुन्छ?
4: यसमा पर्ने जीवहरूमा तन्तुको विकास भएको हुन्छ तर अङ्गहरू विकास भएका हुँदैनन्।
6: सिलेन्टरेटा पछि कुन फाइलम आउँछ?
3: प्लेटिहेल्मिन्थिस।
6: यसको मुख्य विशेषता के हो?
3: चेप्टो शरीर, पाचन प्रणालीका केही अङ्ग विकास भएको हुन्छ तर पूर्ण प्रणालीको विकास भएको हुँदैन।
6: प्लेटिहेल्मिन्थिस पछि कुन फाइलम आउँछ?
4: निमाथेल्मिन्थिस।
6: अब यसको विशेषता भन्नुहोस् त।
4: यसको पाचन प्रणाली पूर्ण रूपमा विकास भएको हुन्छ तर अन्य प्रणालीहरूको विकास भएको हुँदैन।
6: यसबाट तपाईँहरूले के बुझ्नुभयो त? के वर्गीकरण र क्रम विकास बीच सम्बन्ध पाउनुभयो त?
4: सरल जीवहरूबाट विकसित जीवहरूको विकास भएको रहेछ। वर्गीकरण गर्दा पनि तिनीहरूको विकास क्रम अनुसार सरलदेखि विकसिततिरको आधार लिएको पाइयो।
6: मिथिलेश एकदम सही भन्नुभयो। जीवहरूको विकास क्रमलाई आधार मानेर जन्तु जगतका फाइलमहरूलाई कर्मिक रूपमा राखिएको छ।
3: भर्टिब्रेटामा पर्ने जनावरहरूलाई पनि त त्यसरी नै राखिएको छ, होइन त मिस?
6: हो नि, तिनीहरूको शारीरिक बनावट, मुटुको बनावट, सबै विशेषताहरू तपाईँहरूले छलफल गरिसक्नु भएको छ त।
4: हो मिस, तिनीहरूलाई पनि सरलदेखि जटिल विशेषताका आधारमा राखिएको छ।
3: अब यिनीहरूको बारेमा नि छलफल गरौँ न मिस।
6: भर्टिब्रेटका 5 वर्गहरू मध्ये मत्स्य वर्गमा पर्ने जनावरहरू कहाँ बस्छन्?
4: पानीमा मात्रै बस्छन् मिस।
3: अनि उभयचरहरू पानी र जमिन दुवैमा बस्छन्।
6: त्यस्तै अरू वर्गहरू नि?
3: सरीसृपहरू जमिनमा घस्रेर हिँड्छन्।
6: यहाँ पनि हेर्नुहोस् त, जनावरहरूलाई तिनीहरूको विकास क्रममा नै वर्गीकरण गरिएको छ।
3: मुटुको विकास पनि त्यस्तै छ नि है मिस।
6: तपाईँले सही भन्नुभयो। मत्स्य वर्गमा पर्ने जनावरहरूको मुटुमा 2 कोठाहरू हुन्छन्। उभयचर र सरीसृपमा पर्ने जनावरहरूको मुटुमा 3 कोठाहरू हुन्छन्।
3: अनि पन्छी वर्ग र स्तनपायी वर्गमा पर्ने जनावरहरूमा 4 कोठा हुन्छन् है मिस।
6: हो एलेक्स, यसले पनि विकसित जनावरहरूको विकास कम विकसित जनावरहरूबाट भएको जनाउँछ र यिनै फरक फरक गुणहरूको आधारमा वर्गीकरण गर्न पनि सहज भएको हो।
4: हामीले यी 5 वर्गहरूको अध्ययन गर्दा एउटा वर्गमा पर्ने जनावरहरूको साझा विशेषताहरू हुन्छन्। भिन्न भिन्न वर्गका विशेषताहरू पनि फरक फरक हुन्छन्।
6: भिन्न भिन्न वर्गमा पर्ने जनावरहरूको केही साझा विशेषताहरू पनि हुन्छन्।
3: मिसले भनेको कुरा स्पष्ट भएन नि।
6: जस्तो मत्स्य वर्ग र स्तनपायी वर्गको बीच तुलना गर्यो भने तिनीहरूका धेरै थोरै साझा विशेषताहरू हुन्छन्। तर पन्छी वर्ग र स्तनपायी वर्गको बीच तुलना गर्यो भने धेरै साझा विशेषताहरू हुन्छन्।
4: यसले के जनाउँछ मिस?
6: यसले यी सबै जनावरहरूको पूर्वज एउटै भएको जनाउँछ।
3: यसले त पाइसिस वर्ग भन्दा पंक्षी वर्ग स्तनपायी वर्गको धेरै नजिक रहेको पनि जनाउँछ है मिस।
6: हो एलेक्सले सही भन्नुभयो।
4: मलाई त अचम्म लाग्यो मिस, एउटा वर्गको जनावरहरूबाट अर्को वर्गका जनावरहरूको विकास कसरी भयो होला भनेर।
6: पृथ्वीको हावापानी तथा गतिविधिमा परिवर्तन हुँदै जाँदा जीवहरूको विकासको क्रममा जीवहरूको अनुकूलनका लागि नयाँ नयाँ गुणहरूको विकास हुँदै गयो। यसरी विकास हुँदै जाँदा प्रजातिकरण हुँदै गयो र नयाँ नयाँ जीवहरूको उत्पत्ति हुँदै गयो।
3: यसलाई अझ सरल तरिकाले भनिदिनुहोस् न मिस।
6: मत्स्य वर्गबाट क्रमिक परिमार्जन र विकास भएर उभयचर, उभयचरहरूबाट सरीसृप, सरीसृपबाट पन्छी र पन्छीबाट स्तनपायीको विकास भएको देखिन्छ।
4: वनस्पतिहरूको वर्गीकरण पनि क्रम विकासको आधारमा गरिएको छ त मिस?
6: छ नि, एकपटक वनस्पति जगतको वर्गीकरण चार्ट हेर्नुहोस् त।
4: मिस, मैले वनस्पति जगतको चार्ट झुन्ड्याए।
6: वनस्पति जगतमा पर्ने सबै बिरुवाहरूको साझा विशेषता के हो?
3: यिनीहरूको कोषमा क्लोरोफिल र कोष भित्ता हुन्छ।
6: वनस्पति जगतलाई कतिवटा डिभिजनमा विभाजन गरिएको छ?
4: तिनवटा डिभिजनमा विभाजन गरिएको छ मिस।
6: सबैभन्दा पहिलो डिभिजन कुन हो?
3: पहिलो डिभिजन अल्गी हो।
6: यसका विशेषताहरू के के छन्?
3: यस डिभिजनमा पर्ने बिरुवाहरूको थ्यालस हुन्छ, यिनीहरू पानीमा पाइन्छन्।
6: यसपछिको डिभिजन कुन हो?
3: ब्रायोफाइटा।
6: यसका विशेषता भन्न सक्नुहुन्छ?
4: यिनीहरूमा पात र राइजोइडको विकास भएको हुन्छ, यिनीहरू एम्फिबियन बिरुवा हुन्।
6: अर्को डिभिजन कुन हो?
3: ट्राकियोफाइटा।
6: यसका विशेषता के के हुन्?
3: यी बिरुवाहरूको शरीर जरा काण्ड र पातमा विभाजन गरिएको हुन्छ।
4: यिनीहरूमा त भास्कुलर तन्तु, जाइलम र फ्लोइम पनि हुन्छ।
6: यी तीन डिभिजनलाई कसरी विभाजन गरिएको रहेछ त?
3: कम विकसितबाट विकसितको क्रममा।
6: हो, एलेक्सले सही भन्नुभयो। यी तीन डिभिजनमा अल्गी सबैभन्दा कम विकसित छ, जुन पानीमा मात्र पाइन्छ। ब्रायोफाइट पानी र जमिनमा हुर्किए पनि प्रजननका लागि पानी चाहिन्छ। यसले पनि ब्रायोफाइटा अल्गीबाट विकास भएको जनाउँछ।
4: ट्राकियोफाइटाका तीनवटा सब डिभिजनमा पनि त केही समान गुणहरू हुन्छन् भने केही असमान गुण हुन्छन्।
6: हो मिथिलेश, तीनवटा सब डिभिजनका केही विशेषताहरू समान हुन्छन्। जस्तै सबैमा भ्यास्कुलर तन्तु विकास भएको हुन्छ, जसले तिनीहरू एउटै पूर्वजबाट विकास भएको जनाउँछ।
3: तर तिनीहरूको असमान विशेषताहरूले के जनाउँछ मिस?
6: तपाईँहरूलाई थाहा छ नि, टेरिडोफाइटामा पर्ने बिरुवाहरूमा फुल फुल्दैन, बिउ उत्पादन हुँदैन। जिम्नोस्पममा पर्ने बिरुवाहरूमा फुलको सट्टा कोन हुन्छ, नाङ्गो बिउ हुन्छ तर फल हुँदैन। एन्जियोस्पममा फुल फुल्छ, फलभित्र बिउ हुन्छ।
4: यसले के जनाउँछ मिस?
6: यसबाट टेरिडोफाइटाबाट जिम्नोस्पम, जिम्नोस्पमबाट एन्जियोस्पमको विकास भएको जनाउँछ, जसले बिरुवाहरूमा पनि क्रमिक विकास भएको जनाउँछ।
3: यसले पनि त वनस्पति जगतको वर्गीकरण र क्रम विकास बीचको सम्बन्ध स्पष्ट हुन्छ नि है मिस?
6: तपाईँले भनेको सही हो।
4: पाँचवटा जगतहरूको अध्ययन गर्दा पनि अविकसित जगतका जीवहरू क्रमिक रूपमा विकास भएर विकसित जगतका जीवहरूको विकास भएको पाइयो नि है मिस?
6: हो मिथलेस, यसबाट पनि हामीले के बुझ्नु पर्यो भन्दा, विकासको क्रममा जीवहरूको अनुकूलनका लागि नयाँ नयाँ गुणहरूको विकास हुँदै गयो, प्रजातिकरण हुँदै गयो, त्यसबाट नयाँ नयाँ जीवहरूको उत्पत्ति हुँदै गयो।
3: त्यसैले त क्रम विकासलाई वर्गीकरणको आधार मानिएको होला।
6: हो एलेक्स, पाँच जगत वर्गीकरण प्रणालीमा क्रम विकासलाई पनि आधार मानिएको छ, त्यसैले त यो वैज्ञानिक पनि छ।
4: आजको यो छलफलले त क्रम विकास पनि स्पष्ट भयो।
6: अब वर्गीकरण र क्रम विकासको सम्बन्ध पनि बताउन सक्नुहुन्छ नि?
3: राम्रोसँग बताउन सकिन्छ मिस।
6: ल, धेरै राम्रो। तपाईँहरूको जिज्ञासु बानीले गर्दा, तपाईँहरूसँग छलफल गर्दा मैले पनि धेरै कुरा सिक्ने मौका पाउँछु।
4: अब त हामीले वर्गीकरण र क्रम विकासको सम्बन्ध राम्रोसँग बताउन सक्छौँ।
6: स्याबास, अब तपाईँहरूले फेरि एक आपसमा मिलेर कक्षामा पनि छलफल गर्नुहोस् है।
3: हस् मिस।
4: आज त पिरियड सकिएको पनि थाहै भएन, कति छिटो घन्टी बज्यो।
3: आज त हामीले धेरै कुरा सिक्यौँ।
6: घन्टी पनि लागिसक्यो। अब घरमा गएर आज हामीले छलफल गरेका विषयवस्तुको कापीमा राम्रोसँग लेखेर भोलि मलाई देखाउनुहोस् है।
4: हुन्छ मिस। बाइ बाइ मिस।
6: बाइ बाइ।
1: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 4 सामाजिक समस्या र समाधान अन्तर्गत पाठ 1 रहेको मानव बेचबिखन एक गम्भीर सामाजिक समस्या भन्ने पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
4: आन्टी, यहाँ के को हल्ला खल्ला हो?
5: ए, हेर्नु न बाबु।

0: यसरी समाजमा सामाजिक समस्या निम्त्याउनेलाई त कडा कानुनी सजाय दिनै पर्छ। मलाई पनि यहाँ स्थानीयले फोन गरेर म यहाँ आएको हुँ।
1: आन्टी, हजुर त यस वडाको वडा अध्यक्ष होइन त?
0: हो नि नानी, तपाईँ मलाई चिन्नुहुन्थ्यो र?
1: चुनावको समयमा हजुर हाम्रो घरमा भोट माग्न आउँदा मैले देखेको थिएँ नि, तर आज हजुरलाई प्रत्यक्ष भेट्न पाउँदा खुसी लाग्यो।
2: हजुरलाई फुर्सद भए त हजुरसँग छलफल गर्न मन थियो।
0: हुन्छ, अहिले फुर्सद नै छ मलाई। के विषयमा छलफल गर्न छ र बाबु?
2: यस्तै सामाजिक समस्याहरू सम्बन्धमा।
0: भइहाल्छ नि, ल त्यसो भए यहीँ चौतारोमा बसौँ न त। ल नानी बाबु, भन्नुहोस् त, तपाईँहरू सामाजिक समस्या भनेर केलाई भन्नुहुन्छ?
1: समाजमा समस्या उत्पन्न गराउने तथा विकृति फैलाउन मद्दत गर्ने समस्याहरूलाई सामाजिक समस्या भनिन्छ।
0: तपाईँले भन्नुभएको पनि ठिकै छ, अझ यसलाई यसरी भन्न सकिन्छ। समाजको विकासमा बाधा अडचन पैदा गर्ने र विकृति फैलाउन मद्दत गर्ने तथा परम्परादेखि समाजमा चलिआएका अन्धविश्वास, कुरीति, कुसंस्कारमा आधारित प्रथा, परम्परा र प्रचलनहरूलाई सामाजिक समस्या भनिन्छ।
2: आन्टीले कति राम्रो परिभाषा भनिदिनु भयो। आज भर्खर यहाँ भएको समस्या चाहिँ चेलीबेटी बेचबिखन होइन त आन्टी?
0: चेलीबेटी बेचबिखन भने पनि भयो, खासमा मानव बेचबिखन भन्न सकिन्छ।
1: मानव बेचबिखन अन्तर्गत चाहिँ बालबालिका, चेलीबेटी सबै पर्यो होइन त आन्टी?
0: कुनै पनि उद्देश्यले मानिस किनबेच गर्ने, श्रम शोषण गर्ने, वेश्यावृत्तिमा लगाउने र कानुनी प्रावधान विपरीत मानिसको अङ्ग झिक्ने कामलाई मानव बेचबिखन भनिन्छ भनेर मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 परिभाषित गरेको छ।
2: मानव बेचबिखन अन्तर्गत त धेरै सामाजिक समस्याहरू पो पर्ने रहेछन् है आन्टी?
0: हो नि बाबु, चेलीबेटी बेचबिखन, बालबालिका अपहरण तथा बेचबिखन, कानुनी प्रावधान विपरीत मानव अङ्ग झिक्ने काम, वेश्यावृत्तिमा लगाउने उद्देश्यले विदेश लैजाने र शोषण गर्ने उद्देश्यले विदेश लैजाने, यी सबै नै मानव बेचबिखन अन्तर्गत पर्छन्।
1: राकेश, आन्टीले भन्नुभएको सबै कापीमा टिपौँ।
2: हो त डोलमा, तिमीले ठिक भन्यौ।
0: टिपिसक्नुभयो त बाबु नानीले?
1: टिप्यौ आन्टी।
0: नेपालमा मानव बेचबिखनको शिकारमा कस्ता मानिसहरू पर्ने गरेका छन् तपाईँहरूलाई थाहा छ?
1: महिला, बालबालिका त होला नि आन्टी?
0: हो, यौन जन्य क्रियाकलापमा संलग्न गराउनका लागि महिला तथा किशोरीहरू, अनि बालबालिकाहरूलाई घरेलु कामदार बनाउने तथा होटलहरूमा काममा लगाउने र सर्कसमा लगाउने गरिन्छ। त्यस्तै गरी महिला तथा बालबालिकाहरूलाई माग्ने कार्यमा लगाउने गरेको पनि पाइन्छ।
2: मानव अङ्ग बेचबिखनमा चाहिँ महिला, पुरुष, बालबालिका सबै पर्ने रहेछन् होइन त आन्टी?
0: हो नि, सही भन्नुभयो। यसरी हामी जो कोही पनि जहिले सुकै मानव बेचबिखनमा पर्ने सम्भावना रहेकाले हामी सधैँ आफू पनि सचेत हुनुपर्छ र अरूलाई पनि सचेत गराउनुपर्छ।
1: साँच्ची नै आन्टी, यस्तो नराम्रो काम गरेर पनि मानिसहरूलाई के आनन्द मिल्ने होला है? यिनीहरूलाई यो मानव बेचबिखन गरेर के हुने होला?
0: मानव बेचबिखन विभिन्न प्रयोजनका लागि गरेको देखिन्छ।
2: के प्रयोजनको लागि गरिन्छन् र आन्टी?
0: यौन शोषणका लागि, श्रम शोषणका लागि, बन्धुवा मजदुरका लागि, बाल मजदुरका लागि, धर्म सन्तानको नाममा, रोजगार तथा वैदेशिक रोजगारको प्रलोभनमा, वैवाहिक सम्बन्धका नाममा र मानव अङ्ग तस्करीका लागि पनि गरेको देखिन्छ।
1: यति धेरै कामका लागि मानव बेचबिखन हुने गरेको रहेछ र पो? महिला, बालबालिका र पुरुष सबै मानव बेचबिखनको शिकार भएका रहेछन्।
2: धेरै मानिसहरू सचेत भएको जस्तो पनि लाग्छ, तर मानव बेचबिखन भइरहेकै हुन्छ, के कारणले होला आन्टी?
0: बाबुले अहिले भने एकदमै सही भन्नुभयो। यसमा विभिन्न कारणहरू जिम्मेवार छन्। कति त गरिबी तथा आर्थिक अभावले, रोजगारीको लोभले फसेको देखिन्छ। कतिपयमा शिक्षाको कमी तथा चेतनाको पनि अभाव देखिन्छ।
1: कतिलाई त आन्टी जागिर लगाइदिने भनेर लोभ देखाएर पनि बेच्ने रहेछन् नि, होइन त?
0: हो नि। अर्को समस्या भनेको भारतसँगको हाम्रो नेपालको खुला सिमानाका कारणले पनि मानव तस्करी र बेचबिखन बढेको देखिन्छ।
2: आन्टी, अघि हामीले छलफल गरेका थियौँ नि, विदेश लैजाने र शोषण गर्ने उद्देश्यले विदेश लैजाने पनि मानव बेचबिखन हो भनेर। विदेश जाने रहरले पनि मानव बेचबिखन बढेको

0: रहेछ कि क्या हो आन्टी?
1: हो नि, विभिन्न प्रलोभनमा पारेर वैदेशिक रोजगारमा लैजाने अनि विदेशमा शोषण गर्ने उद्देश्यले नै वैदेशिक रोजगारमा लैजाने जस्ता अपराध अहिले पछिल्लो समयमा बढ्दै गएको सुनिन्छ।
2: कति बालबालिकाहरू पनि अपहरणमा परिरहेका हुन्छन् है आन्टी?
1: हो नि, बालबालिकालाई मानव अङ्ग बेचबिखन अनि काममा लगाउन, त्यस्तै गरी सर्कसमा लगाउन र माग्ने काममा लगाउनका लागि बेचबिखन गरेको देखिन्छ।
0: मानव बेचबिखन जस्तो अपराधलाई रोक्नका लागि के गर्न सकिन्छ आन्टी?
1: मुख्यत समाजमा व्यापक रूपमा जनचेतना फैलाउनु पर्यो। त्यसपछि अर्को भनेको विद्यालय तहदेखि नै मानव बेचबिखनका बारेमा बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने र सचेत गराउने गर्नुपर्छ।
2: छ त आन्टी हाम्रो पाठ्य पुस्तकमा पनि, अनि फेरि सर म्यामहरूले पनि सचेत हुने उपायहरूको सम्बन्धमा सिकाउनुहुन्छ।
1: ए, धेरै राम्रो हो। यसरी तपाईँहरू जस्तो बालबालिकाले विद्यालयमा सिक्न पाए भने उनीहरूले सिकेका कुराहरू घर परिवार छरछिमेकसम्म पुर्याइहाल्छन् नि।
0: त्यो त हो नि आन्टी।
1: त्यस्तै अर्को वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई मानव बेचबिखनको सम्बन्धमा सचेत गराउने, हरेक व्यक्तिले व्यक्तिगत रूपमा आफू पनि सचेत रही परिवार र साथीहरूलाई पनि सचेत गराउने अभियान नै चाल्नुपर्छ।
2: मुख्य त व्यक्ति आफै सचेत भयो भने मानव बेचबिखन नियन्त्रण हुन्छ कि जस्तो लाग्छ।
1: हो नि नानी, यदि कोही शङ्कास्पद व्यक्ति छन् र जोखिममा रहेका व्यक्तिहरू छन् भने तिनीहरूका लागि विशेष निगरानी राख्नुपर्छ। त्यस्तै परामर्श दिने र सम्बन्धित निकायहरूसँग समन्वय गर्ने जस्ता कार्यहरू पनि गरिनुपर्छ।
0: कति राम्रा कुराहरू सिकाउनु भयो आन्टी हामीलाई।
1: मानव बेचबिखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गर्ने अनि उक्त क्षेत्रमा मानव बेचबिखन रोकथामका लागि अन्तर्क्रिया, सडक नाटक, र्याली, घर दैलो लगायतका कार्यक्रमको आयोजना गरिनुपर्छ।
2: यस्तो सडक नाटक र्यालीहरूमा त हामी विद्यार्थीहरूलाई पनि सहभागी गराउन मिल्छ नि, होइन त आन्टी?
1: हो, हाम्रो ओडाले ओडाभरिका विद्यार्थीहरूलाई लिएर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने छलफल भइरहेको छ। तपाईँहरूलाई पनि म बोलाउँछु, आउनुहोस् है।
2: आइहाल्छौ नि आन्टी, हामीलाई त त्यस्तोमा धेरै रमाइलो लाग्छ।
1: मानव बेचबिखन विरुद्ध क्रियाशील सरकारी र गैर सरकारी सङ्घ संस्थाहरूसँग समन्वय गर्ने र पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श प्रदान गर्ने जस्ता कामहरू पनि गरिनुपर्छ।
0: आन्टी, मानव बेचबिखन विरुद्ध क्रियाशील सरकारी र गैर सरकारी सङ्घ संस्थाहरू कुन कुन हुन् नि?
1: अहिले पछि हामी छलफल गर्छौँ। पहिले यी मानव बेचबिखनको समाधानका उपायहरूको सम्बन्धमा छलफल गरौँ है।
2: हो हो आन्टी, कस्तो रमाइलो लागिरहेछ सिक्न पाउँदा।
1: वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई मानव बेचबिखनको सम्बन्धमा सचेत गराउने, त्यस्तै गरी भारतीय सीमा नाकाहरूमा सङ्घ संस्था र नागरिक समाजसँग मिलेर निगरानीलाई प्रभावकारी बनाउने कार्य पनि गर्नुपर्छ।
0: हो, यसरी सबैतिरबाट सरकार, सङ्घ संस्थाहरू र नागरिकहरू सबैले आफ्नो ठाउँबाट पहल गर्ने हो भने त मानव बेचबिखनको समस्या धेरै नै समाधान हुन्छ होला है।
1: ल, अब मानव बेचबिखन विरुद्ध काम गरिरहेका सङ्घ संस्थाहरूको सम्बन्धमा छलफल गरौँ है त। तपाईँहरूलाई कुनै संस्थाको नाम थाहा छ त?
2: नेपाल प्रहरीले गर्छ, होइन त आन्टी?
1: सही भन्नुभयो। नेपाल प्रहरीले मानव बेचबिखन नियन्त्रणका लागि सुरक्षा व्यवस्था मिलाउने, खोज तलास गर्ने र उद्धार कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
0: अरू कुन कुन संस्था छन् नि आन्टी?
1: आमा समूह, महिला समूह लगायत विभिन्न क्लबहरू पनि छन् नि। यिनीहरूले पनि त मानव बेचबिखनका विरुद्धमा आवाज उठाइरहेका हुन्छन्।
2: हो हो, कतै कतै आमा समूहले र्यालीको आयोजना गरेको, हिंसामा परेका महिलाहरूलाई सहयोग गरेको पनि सुनिन्छ नि त।
1: ठिक भन्नुभयो डोलमा तपाईँले। कतै बेचबिखनमा परेको खबर पाए भने यस्ता स्थानीय संस्थाहरूले नेपाल प्रहरी र राष्ट्रिय सङ्घ संस्थाहरूलाई उद्धार कार्यमा सहयोग पुर्याउन सक्छन्।
0: क्लबहरूले पनि यस्तै गर्ने हुन् आन्टी?
1: हो नि, यी बाहेक अन्य थुप्रै संस्थाहरूले पनि काम गरिरहेका छन् नि मानव बेचबिखनका विरुद्धमा। जस्तै म नाम भन्छु, सुन्नुहोस् है त, माइती नेपाल, आठबिन, अन्तर्राष्ट्रिय मानव अधिकार सञ्जाल, युनिसेफ, शक्ति समूह, यी सबै हुन्।
2: यी संस्थाहरूले के काम गर्छन् नि आन्टी?
1: यी सबै संस्थाहरूको कामको प्रकृति उस्तै उस्तै छ, मैले समग्रमा भन्छु है त।
0: बेचिएका चेली र बालबालिकाहरूलाई उद्धार गर्ने विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गर्ने काम गर्छन्।
2: ए, उद्धार गरेर फर्काएर ल्याएकाहरूलाई काम गरेर खान सक्ने बनाउनका लागि तालिमहरू सञ्चालन गर्ने हुन् आन्टी?
1: कति राम्रोसँग भन्नुभएको। हो हो, त्यस्तै उद्धार गरिएकाहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिने, खाने र बस्ने ठाउँको व्यवस्था मिलाइदिने जस्ता कामहरू पनि गरेका छन्।
2: सुरुमा त बेचबिखनमा परेकाहरूलाई खोज्न र उद्धार गर्न नै सहयोग गर्छन् होला, होइन त आन्टी?
1: हो नि, यी संस्थाहरूको काम नै त्यही हो। विदेशमा बेचबिखनमा परेका बालबालिका तथा महिलालाई शोषणजन्य अवस्थाबाट उद्धार गरेर नेपाल फर्काउने र पुनर्स्थापना गर्ने काम गर्छन्।
0: सङ्घ संस्थाहरूले राम्रा काम गरेका रहेछन् है आन्टी? यस्ता काममा त हामी नागरिकहरूले पनि सङ्घ संस्थाहरूलाई सहयोग गर्नुपर्छ।
1: हो नि, तपाईँले ठिक भन्नुभयो। बेचबिखनको जोखिममा परेका बालबालिका र महिलालाई परामर्श, सहयोग र जीवन उपयोगी सिप प्रदान गर्ने र बेचबिखनबाट बचेका र घरेलु हिंसाका पीडितहरूलाई कानुनी सेवा र स्वास्थ्य परामर्श दिने कामहरू पनि गर्छन्।
2: कतिपय संस्थाहरूले त उद्धार गरिएकाहरूलाई खाने बस्ने ठाउँको व्यवस्था पनि मिलाउँछन् है आन्टी?
1: हो नि, त्यति मात्र हो र, अझ रोजगारीका अवसरहरू प्रदान गर्ने, मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिने, खाने र बस्ने ठाउँको व्यवस्था मिलाइदिने जस्ता कामहरू पनि गर्दै आएका छन्।
0: आन्टी, आज त धेरै कुराहरू सिक्ने अवसर पाइयो। कहिलेकाहीँ हामी ओडा कार्यालयमा पनि आउँछौँ है हजुरसँग सिक्न।
1: भइहाल्छ नि। ल, अब के छलफल गर्न बाँकी छ त भन्नुहोस् त।
2: ए आन्टी, मानव बेचबिखन सम्बन्धमा के कस्ता कानुनी व्यवस्थाहरू छन्, छलफल गरौँ न।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064ले मानव बेचबिखन नियन्त्रणका लागि कानुनी व्यवस्थाहरू गरेको छ।
0: के व्यवस्था छन् नि आन्टी?
1: के कसुर गरेमा के कति सजाय हुने भन्ने सम्बन्धमा व्यवस्था गरेको छ, अलिअलि म भनिदिउँला, अरू बाँकी तपाईँहरूले ऐनमा आफै पढ्न सक्नुहुन्छ नि।
2: हाम्रो पाठ्य पुस्तकमा पनि दिएको रहेछ आन्टी, छ कि जस्तो लागेर हेरेको नभन्दै रहेछ।
1: हो, झन् सजिलो हुने भयो। ल, सुन्नुहोस् है त, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने सम्बन्धी कसुर गरेमा 10 वर्षदेखि 15 वर्षसम्म कैद र ₹50,000 देखि 1,00,000 जरिवानाको व्यवस्था गरिएको छ।
0: अरू के छन् नि आन्टी? हजुरले भन्दा नै राम्रोसँग बुझिन्छ, किताबमा पढ्दा भन्दा त।
1: बाल बालिकालाई किन्ने, बेच्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले विदेश लैजाने सम्बन्धी कसुर गरेमा 15 वर्षदेखि 20 वर्षसम्म कैद र ₹1,00,000 देखि 2,00,000 जरिवानाको व्यवस्था गरेको छ।
2: त्यत्रो 15 देखि 20 वर्षसम्म जेल सजाय रहेछ है?
1: छ नि, यो त कानुनी व्यवस्था हो। बालबालिकालाई किन्ने, बेच्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाने सम्बन्धी कसुर गरेमा 10 वर्षदेखि 12 वर्षसम्म कैद र ₹1,00,000 जरिवानाको व्यवस्था गरेको छ।
0: मुख्य कुरा कानुनको सही रूपमा कार्यान्वयन हुनु पर्यो, होइन त आन्टी?
1: कार्यान्वयन भइरहेको छ बाबु, अब बाँकी कानुनी व्यवस्थाहरू तपाईँहरू आफै किताबमा पढ्नुहोस् है त।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको आज 28 जिल्लामा अधिवेशन भइरहेको छ। कोशी प्रदेशका 4, मधेसका 4, बागमतीका 2, गण्डकीका 4, लुम्बिनीका 3, कर्णालीका 6 र सुदूरपश्चिमका 5 जिल्लामा अधिवेशन भइरहेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। आयोगका प्रमुख केसीका अनुसार जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा 3 सदस्यीय निर्वाचन समिति परिचालन भएका छन्। रासुपाले हिजो 38 जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। प्रथम राष्ट्रिय महाधिवेशन अगावे 77 जिल्लामध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने रासुपाको तयारी छ भने अन्य बाँकी 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी अषाढ 7 देखि 9 गतेसम्म चितवनमा हुँदैछ। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे टिकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मलाई आत्मसात गर्दै सङ्घ प्रदेश स्थानीय तहका कानुन निर्माण र व्यवस्थापकीय कार्य प्रक्रियालाई सहकारिता समन्वय र सह अस्तित्वको संवैधानिक सिद्धान्त अनुरूप प्रभावकारी गर्ने गराउने उद्देश्यका साथ कैलालीको टिकापुरमा हिजो र आज गरी 2 दिने अन्तर्व्यवस्थापिका सम्मेलन आयोजना गरिएको थियो। अन्तर्व्यवस्थापिका मञ्चको आयोजना र सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा सम्पन्न सम्मेलनमा सङ्घ र 7 वटै प्रदेशका सभामुख उपसभामुख तथा सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो। आज टिकापुरमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका प्रदेश सभामुख भीमबहादुर भण्डारीले अन्तर्व्यवस्थापिका सम्मेलनको सन्देश पत्र लगायतका विषयमा जानकारी गराउनु भएको थियो। भोजपुरको अरुण गाउँपालिका 7 सिक्रेटारको सुक्खाग्रस्त क्षेत्रमा पोखरी निर्माणपछि सिँचाइ सुविधा विस्तार भएको छ। पानीको अभावका कारण वर्षौँदेखि खेतीयोग्य जमिन बाँझै रहने समस्या समाधान गर्ने उद्देश्यसहित स्थानीय तहले पोखरी निर्माण गरेपछि सिँचाइ सुविधा विस्तार भएको हो। वडाध्यक्ष कुमार थापाले वर्षेनी खडेरीका कारण कृषि उत्पादनमा गिरावट आउन थालेपछि हालसम्म 6 वटा पोखरी निर्माण गरिएको र त्यसबाट सिक्रेटार क्षेत्रका करिब 1,500 रोपनी जमिनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सिँचाइ सुविधा विस्तार भएको बताउनुभयो। सिँचाइ पोखरीले पानीको समस्या समाधान मात्र नभई कृषकको आय आर्जन वृद्धि वातावरण संरक्षण तथा सम्भावित पर्यटन विकासका लागि नयाँ आधार तयार पारेको उहाँले बताउनुभयो। बाढीका कारण अवरुद्ध मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल चखेवा भन्ज्याङ सडक सञ्चालनमा आएको छ। खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 8 बुवालुङ स्थित पङ्खु खोलामा यही जेठ 22 गतेको वर्षापछि आएको भीषण बाढीले सो सडक अवरुद्ध बनेको थियो। अवरुद्ध सडक खोलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने बस जीप मोटरसाइकल लगायत सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। बाँकेको राप्ती सुनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म हुलाकी सडक विस्तार गर्न लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ। कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ बाँके र बर्दिया खण्डका 75 किलोमिटर सडक मध्ये करिब 36 किलोमिटर मार्गको ट्र्याक खोल्नुपर्ने र त्यसमा करिब 20 वटा पुल निर्माण हुने बताउनुभयो। जस अन्तर्गत दाङतर्फ 22 किलोमिटर सडक र 17 वटा पुलसहित 29 अरब रुपैयाँ स्रोत सुनिश्चित भएको उहाँले जानकारी दिनुभयो। परियोजना मार्फत अबको 3 वर्षमा दाङ बाँके र बर्दियामा काम सम्पन्न हुने र यस सडकले महेन्द्र राजमार्गको वैकल्पिक मार्गको रूपमा काम गर्ने उहाँले बताउनुभयो। पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययन अनुसार देशभर विद्युतीय सवारी साधन ईभीको थप प्रवर्धनका लागि मुलुकभर कम्तीमा 10,000 चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ। मन्त्रालयले गरेको नेपालमा ईभी प्रवर्धनका लागि अवसर चुनौती र सम्भावना सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर 10,000 चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो। सन् 2030 उक्त सङ्ख्यामा चार्जिङ स्टेसन निर्माण गर्न सकिएमा विद्युतीय सवारी साधनको प्रवर्धन उल्लेख रूपमा हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।
हाल देशभर कुल 1000 चार्जिङ स्टेसन सञ्चालनमा छन्, जसको अधिकांश स्टेसन विद्युतीय सवारी साधनका आधिकारिक विक्रेताले सञ्चालन गर्दै आएका छन्। कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो 3 वर्षमा 900 भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिकाले कक्षा 11 र 12मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रम मार्फत 917 जनालाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीहरूलाई संस्थागत विद्यालयमा अध्ययनको अवसर उपलब्ध गराउने उद्देश्यले पछिल्लो 3 वर्षमा 917 जनालाई छात्रवृत्ति प्रदान गरेको छ। विगतमा संस्थागत विद्यालयहरूमा उपलब्ध छात्रवृत्तिका लागि प्रतिस्पर्धात्मक परीक्षा प्रणाली मार्फत विद्यार्थी छनौट गर्दै आएकोमा यस वर्ष एसईईमा प्राप्त नम्बरका आधारमा छात्रवृत्ति प्रदान गरिएको जनाएको छ। उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरूलाई उच्च माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्नुका साथै शैक्षिक अवसरको समानता कायम गर्न सहयोग पुर्याइरहेको बताउनुभयो। यसका साथै प्रदेश समाचार सक्यो, रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बाल बाटिका 6:40 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 आधुनिक गीत, 8 बजे अंग्रेजीमा समाचार, 8:10 समय रहनेछ नेपाली सैनिक कार्यक्रमको, 8:45 शास्त्रीय सङ्गीत, 9 बजे समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो बोली, 9:45 लोकगीत, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम सिलसिलाको पुनः प्रसारणको, 10:40 सदाबहार गीत, करिब 11 बजेसम्म 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 46 समयमा सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कार्यक्रम बाल बाटिका का।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बालबाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। संयोजक दिदी चन्दा विष्ट र म प्रस्तुता प्रमिला गजरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदीको तर्फबाट। कहिले आइतबार आउला भनेर कुरी बस्नुभएको थियो होइन त? म पनि तपाईँहरूसँग भेट्ने अभिलाषा लिएर बसेकी हुन्छु नि। मेरा प्यारा प्यारा भाइ बहिनी, अहिले मौसम दिनदिनै बदलिरहेको छ, आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ नि होइन? हामीले सकेसम्म घरमै बनाइने खाना खानुपर्छ, उमालेर शुद्ध पानी पिउनुपर्छ, समय समयमा स्वास्थ्य चेक जाँच पनि गराउनुपर्छ होइन त? है नि, हिजो शनिबारको दिन तपाईँहरू जस्तै एकजना साथी रेडियो नेपालको स्टुडियोमा आउनुभएको थियो। त्यही बेलामा मैले उहाँसँग कुराकानी गरेँ। अब म तपाईँहरूलाई तपाईँहरू जस्तै साथीसँग गरिएको कुराकानी सुनाउँछु ल। सानो साथीलाई नमस्कार कार्यक्रममा।
1: नमस्ते, मेरो नाम ब्रिवेश कुमार हो।
0: ब्रिवेश कति वर्षको हुनुभयो?
1: म 7.8 भइसकेको छु।
0: कति कक्षामा पढ्नुहुन्छ ब्रिवेश?
1: म कक्षा 1 पढ्छु।
0: 1 कक्षामा पढ्नुहुन्छ? अनि घरमा को को हुनुहुन्छ? अनि
1: घरमा म,
0: अनि
1: हजुरआमा,
0: अनि
1: हजुरबुवा र बाबा आमा म
0: हो। सबैभन्दा धेरै माया कसको लाग्छ ब्रिवेशलाई?
1: आमा बाबा।
0: आमा बाबाको? अनि ब्रिवेश होमवर्क गर्ने बेलामा कतिको झगडा गर्नुहुन्छ तपाईँ?
1: अलिअलि
0: अलिअलि। कोसँग झगडा गर्ने नि?
1: हजुरआमासँग।
0: के कुरामा झगडा पर्छ?
1: छिटो छिटो गर्ने।
0: अनि ब्रिवेशलाई चाहिँ होमवर्क गर्ने बेलामा कता कता के सोच आउँछ कि क्या
1: हो?
0: के सोच आउँछ नि? के गर्न मन लाग्छ ब्रिवेशलाई?
1: मलाई एक समय पछि खेल्ने अनि
0: होमवर्क गर्ने बेलामा खेल्न मन लागिहाल्छ। होमवर्क चाँडै सकाउँछु अनि खेल्छु भनेर सोच्नु पर्यो नि होइन? बिदाको दिन के गर्ने गर्नुभएको छ ब्रिवेश तपाईँले?
1: म बिदाको दिन खेल्छु र पढि लेख्छु।
0: पढ्ने काम गर्नुहुन्छ, खेल्नुहुन्छ, के खेल्नुहुन्छ?
1: फुटबल र क्रिकेट।
0: कोसँग खेल्ने नि? फुटबल खेल्न त साथी पनि चाहियो, क्रिकेट खेल्न पनि साथी चाहियो होइन?
1: क्रिकेटको लागि मसँग मेरो आमा हुनुहुन्छ खेल्न।
0: आमाले खेल्नुहुन्छ? आमा कति वर्षको हुनुभयो नि?
1: मेरी आमा 36
0: भनेपछि 36 वर्षको हुनुहुन्छ। आमासँग खेल्नुहुन्छ तपाईँ? अनि आमाको सबैभन्दा मनपर्ने बानी चाहिँ के नि?
1: रेडियो नेपाल जाने।
0: रेडियो नेपाल जाने? रेडियोमा त पहिलोपटक आज बालबाटिका कार्यक्रममा बोल्दै हुनुहुन्छ तपाईँ मसँग होइन? कस्तो लागिरहेछ ब्रिवेशलाई यहाँ बोल्दा?
1: मलाई राम्रो लागिरहेछ यहाँ बोल्दा।
0: बोल्दा चाहिँ डराउनु भएको जस्तो लाग्यो, किन डर लाग्यो?
1: होइन
0: होइन, आत्तिनु पर्दैन नि। तपाईँहरू जस्तै साथीहरूले सुनिरहनु भएको छ तपाईँलाई, कति ज्ञानी साथी हुनुहुँदो रहेछ भनेर सोचिरहनु पनि भयो होला। ब्रिवेशको आफैले भन्दा नि, तपाईँलाई तपाईँको कुन बानी एकदमै मनपर्छ?
1: मलाई मेरो आफ्नो बानी खेल्ने कुरा ठाउँमा राख्ने।
0: आहा, कस्तो राम्रो बानी! सबै मिलाएर राख्ने गर्नुभएको छ?
1: हो
0: र?
1: अलिअलि आमाले पनि सहयोग गर्नुहुन्छ।
0: ए, खानामा चाहिँ के मनपर्छ ब्रिवेशलाई?
1: खानामा मलाई मासु दाल भात मनपर्छ।
0: ओहो, अनि खाजा के खानुहुन्छ ब्रिवेशले?
1: स्कुलमा म मोमो पास्ताहरू खान्छु र घरमा दुध अन्डा खान्छु।
0: ओहो, अनि प्याकेटको जङ्क फुडहरू चाहिँ खानुहुन्छ कि खानुहुन्न ब्रिवेशले?
1: म अलिअलि त्यस्तै खान्छु।
0: खाना हुँदैन भन्ने कुरा थाहा छ कि छैन जङ्क फुड?
1: थाहा छ।
0: जङ्क फुड खान हुँदैन भन्ने पनि थाहा छ अनि खान पनि मन लाग्छ है?
1: हो।
0: तपाईँलाई कक्षामा तपाईँको मनपर्ने विषय चाहिँ के हो?
1: नेपाली।
0: नेपाली किन मन परेको नि?
1: नेपाली मन परेको किन भए, म नेपाली हाम्रो राष्ट्रिय बोली हो,
0: त्यही भएर मनपर्छ। अरू मनपर्छ कि मन पर्दैन? जस्तो विज्ञान
1: मन पर्दैन?
0: विज्ञान मन पर्दैन। विद्यालयमा कतिजना साथी हुनुहुन्छ ब्रिवेशको?
1: 32 वटा
0: ए 32 जना हुनुहुन्छ साथीहरू। सबैभन्दा मिल्ने साथीको नाम भनिदिनुहोस् न त।
1: एरोन, आरोहन, अद्रित।
0: ओहो, त्यो ग्रुप हो कि क्या हो?
1: हो,
0: के गर्ने ग्रुप नि? हल्ला गर्ने ग्रुप होला,
1: खेल्ने ग्रुप,
0: खेल्ने ग्रुप त होला, हल्ला गर्ने ग्रुप पनि होला, अलिअलि हल्ला पनि गर्ने गरेछ होला। एउटै बेन्चमा बस्ने ग्रुप पनि हो कि क्या?
1: एउटै बेन्चमा त होइन।
0: होइन, प्रिभियसलाई पढ्नको अलावा चाहिँ खेल्न मन पर्दो रहेछ होइन? अनि ठुलो भएपछि चाहिँ के बन्न मन लाग्छ त?
1: मलाई फुटबलर भन्न मन छ।
0: ओहो, फुटबलर। अनि फुटबल पनि छ घरमा? कतिवटा बल छ त?
1: मसँग फुटबल 2टा छ।
0: 2टा छ। ब्रिभियसलाई छ नि, ड्रइङहरू गर्न मन लाग्छ कि लाग्दैन?
1: मन लाग्छ, तर नाच्न चाहिँ त्यति मन पर्दैन।
0: नाच्न त्यति मन पर्दैन। टिभी हेर्दा के हेर्नुहुन्छ नि ब्रिभियसले?
1: टिभीमा म लाइभ न्युजहरू कहिले हेर्छु, कहिले काहीँ युट्युबहरू हेर्छु।
0: युट्युबमा के हेर्नुहुन्छ, के मनपर्छ? कार्टुन चाहिँ कतिको हेर्ने गर्नु भएको छ नि?
1: धेरै
0: धेरै। बेलुका कति बजे सुत्नुहुन्छ?
1: 8 बजे।
0: 8 बजे। बिहान कति बजे उठ्नुहुन्छ?
1: 7 बजे।
0: अनि छ नि, ब्रिभेशको मम्मी काममा आउनुहुन्छ, त्यो बेलामा चाहिँ ब्रिभेश एक्लै घर बस्नुहुन्छ है?
1: हो, हजुरआमाले।
0: हजुरआमासँग बस्नुहुन्छ?
1: हजुरआमाले दिनुहुन्छ खाना।
0: मैले सुनेको थिएँ ब्रिभेश धेरै ज्ञानी हुनुहुन्छ अरे। अनि ब्रिभेशले नि आफ्नो काम आफै गर्नुहुन्छ, के काम गर्नुहुन्छ भन्नुहोस् त?
1: म खेलेपछि थन्काएर अर्को खेल्ने कुरा खेल्छु।
0: एउटा खेल खेल्ने कुरा थन्काउने, अनि फेरि अर्को खेल्ने, अनि मिलाएर राख्ने होइन? कपडाहरू मिलाएर राख्न आउँछ कि आउँदैन?
1: आउँदैन।
0: आउँदैन। ब्रस गर्ने गरेको छ कि छैन?
1: छ, राति राति। मेरो आमाले बिहान चाहिँ गर्नु पर्दैन, राति गरेपछि भन्नुहुन्छ।
0: भन्नुहुन्छ। ब्रिभेसको कतिवटा दाँत झरेको छ नि? खोइ देखाउनुहोस् त हेरौँ।
1: मेरो 4वटा दाँत निस्केको छ।
0: 4वटा दाँत झरे रहेछ है। बिदाको दिन छ नि, ब्रिभेसलाई घुम्न जान मनपर्छ कि पर्दैन?
1: मलाई मनपर्छ।
0: कता जान मनपर्छ?
1: लबी मल, भाटबटनीहरू।
0: ओहो, अनि त्यहाँ गएर चाहिँ के गर्ने नि?
1: खेल्नेहरू, गेमहरू खेल्ने, केक, आइसक्रिमहरू जस्तै खाने।
0: त म त धेरै आइसक्रिम नै खाँदिनँ,
1: गर्मी हुँदा खान्छु।
0: जाडोमा नि त?
1: जाडोमा त 1 स्कुप मात्रै खान्छु।
0: हो र?
1: चिसो लाग्दैन भनेर।
0: के खानेकुराले चिसो लाग्छ, केले लाग्दैन भन्ने पनि थाहा रहेछ है ब्रिभेशलाई। कहिले काहीँ मामुसँग झगडा गर्दाखेरि अनि मामुले तपाईँलाई कसरी फकाउनुहुन्छ?
1: माया गरेर।
0: माया गरेर फकाउनुहुन्छ। ब्रिभेशको बाबा विदेशमा हुनुहुन्छ है?
1: हो।
0: कहिले कहिले आउनुहुन्छ बाबा?
1: फागुन, त्यस्तै त्यस्तै फागुनहरू जस्तै।
0: फागुनहरू जस्तैमा आउनुहुन्छ। ब्रिभेशको बाबा विदेशमा हुनुहुन्छ। फोनमा कुरा गर्दाखेरि चाहिँ ब्रिभेशले के भन्ने गर्नुभएको छ त बाबालाई?
1: गफ गर्ने।
0: गफ गर्ने। अनि नेपाल आउनु न बाबा भन्ने गर्नुभएको छ कि छैन?
1: कहिले आउने, कहिले आउने, कहिले आउने भन्छ।
0: त्यो चाहिँ भन्नुहुन्छ? न्यास्रो लाग्छ है। ब्रिभेश यति राम्रो हुनुहुन्छ, अनि ज्ञानी पनि हुनुहुँदो रहेछ। होमवर्क गर्न अल्छी लाग्छ कि लाग्दैन? पढ्न मजा कि होमवर्क गर्न मजा?
1: पढ्न।
0: पढ्न मजा।
1: स्कुलमा
0: कतिजना सरहरू हुनुहुन्छ थाहा छ?
1: सरहरू त्यति 3टा सर हुनुहुन्छ, अनि धेरैवटा म्याम हुनुहुन्छ।
0: ब्रिभेश पढ्ने स्कुलको नाम भनिदिनुहोस् त।
1: पाठशाला नेपाल फाउन्डेसन।
0: यो कहाँ छ?
1: यो बागडोल ग्लोबलमा छ।
0: कति कक्षासम्म पढाइ हुन्छ यसमा?
1: यो विद्यालयमा 1-12 पढाइ हुन्छ।
0: ओहो, काठमाडौँमा बस्नुहुन्छ ब्रिभेश, जेब्रा क्रसिङ देख्नु भएको छ है?
1: हो।
0: अनि त्यो जेब्रा क्रसिङमा नि बत्तीहरू हुन्छ क्या, फरक रङको, त्यसको बारेमा थाहा छ कि छैन?
1: थाहा छ।
0: थाहा छ। जेब्रा क्रसिङ,
1: जेब्रा क्रसिङमा त्यो मान्छेहरू हुन्छ त्यहाँ, रातो भएपछि, रातो भएपछि मान्छे रुक्नु पर्छ, मान्छे यस्तो भएर बस्छ,
0: अनि
1: स्ट्रेट भएर, अनि बोलेपछि त हिँड्न मिल्छ, तर गाडीहरूलाई चाहिँ फरक
0: है। ल, थाहा रहेछ त ब्रिभेशलाई। कसले सिकाउनु भयो यो?
1: मिसहरूले।
0: मिसहरूले? हाम्रो सेरोफेरो म्यामले पढाउनु भएको। पढाइ हुने विषय कुन कुन हो ब्रिभेशको?
1: हाम्रो सेरोफेरो म्याथ, नेपाली, कम्प्युटर, चाइनिज अनि
0: ओहो चाइनिज पनि छ हो र
1: आर्ट्स, म्युजिक
0: त्यो सबै पढ्नुहुन्छ प्रिभियसली? उसो भए त हजुर त एकदम एक्स्ट्रा हुनुहुँदो रहेछ नि त, चाइनिज पनि पढ्नु हुँदो रहेछ। चाइनिज कतिको आउँछ त ब्रिभेसलाई, गाह्रो छ कि सजिलो छ?
1: सजिलो सजिलो, पहिला पहिला त सजिलो हुन्थ्यो, अब चाहिँ गाह्रो गाह्रो हुँदै गइरहेछ,
0: गाह्रो गाह्रो हुँदै गइरहेछ। कति वर्ष भयो
1: सजिलो लागिरहेछ मलाई?
0: ब्रिभेसले त चाइनिज भाषा पनि पढ्नु भएको रहेछ, अनि हान्सोहरू लेख्न आउँछ?
1: आउँछ,
0: त्यति लेख्न आउँछ। चाइनिज भाषा चाहिँ कसले पढाउनुहुन्छ नि, नेपाली सरले पढाउनुहुन्छ कि चाइनिज सर नै आउनुहुन्छ पढाउन?
1: चाइनिज म्यामै आउनुहुन्छ।
0: चाइनिज म्यामले पढाउनुहुन्छ?
1: फरक फरक म्यामहरू र सरहरूले गर्नुहुन्छ।
0: अनि ब्रिभेस चाइनिज पनि पढ्नु भएको छ, किन अनि पढेर भोलि पर्सि चाहिँ विदेश जान्छु भन्ने लाग्छ हो?
1: हो,
0: के पढ्न जाने नि विदेशमा चाहिँ?
1: अझै धेरै कुराहरू सिक्न, त्यही विदेशीहरू सिक्न।
0: हो र, अनि विदेश गएपछि नेपाल आउने कि नआउने त?
1: आउने
0: आउने आउनुपर्छ है। कति राम्रो राम्रो विषय पढ्नु भएको रहेछ, बाहिर गए पनि पढ्नको लागि जाने तर यहीँ आउनुपर्छ है।
1: हो,

0: मेरै साथी ब्रिभेश्वरसँग गरिएको यो कुराकानीसँगै आजको हाम्रो समय सकिसकेको छ। तर केही छैन, अर्को हप्ता तपाईँहरूसँग भेट्न म आउने नै छु। त्यतिन्जेलसम्मका लागि संयोजक दिदी चन्दा विष्ट र म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी बिदा माग्छौँ। यहाँहरूको यो साता शुभ बितोस्। हवस् त, नमस्ते।
1: जय हो।

0: सरकारी सेवा र स्रोतमा प्रत्यक्ष पहुँच नपुगेका पीडितहरू, कम आय भएका, गरिब, सीमान्तकृत, जोखिम समूहमा रहेका, लाभ लिनबाट वञ्चित भएका तथा महिलाहरूलाई सरकारी सेवा प्रवाहको अवसरमा प्राथमिकता दिउँ।
1: उनीहरूलाई कानूनले प्राथमिकता दिएका विषयहरू बारे सचेत गराएर सहयोग गरौं।
0: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
2: कृषक माज बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
3: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
2: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
3: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
2: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
3: फोन नम्बर 5423159।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: सुन्ताले खुसीका कुरा,
6: कस्तो खुसीका कुरा?
5: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौ। अब
6: यति कुरामै खुसी भएर हुँदैन के झुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
5: सही भन्यो सुन्ताले, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
7: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
6: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
8: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम सुरु गरौं कृषि समाचारबाट। दुग्ध क्षेत्रको दिगो विकास, पोषण, सुरक्षा र आर्थिक समृद्धिको आधार भन्ने मूल नाराका साथ 26 विश्व दुग्ध दिवस नेपालमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै भव्य रूपमा मनाइएको छ। सन् 2001 संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओको आह्वानमा विश्वभर मनाउन शुरू गरिएको यो दिवस नेपालले सन् 2011 निरन्तर मनाउँदै आएको छ। दिवसको मुख्य अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजना तथा अन्य सरोकारवाला निकायको समन्वय राजधानीमा एक विशेष मूल समारोह आयोजना गरियो। उक्त समारोहमा दुग्ध क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उत्कृष्ट कृषक, सहकारी, उद्योग, पत्रकार तथा विज्ञलाई सम्मान गरिएको छ। समारोहकी प्रमुख अतिथि कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध क्षेत्रमा रहेका पशुपालनका प्राविधिक समस्या, महामारी रोग नियन्त्रण, जलवायु परिवर्तनको असर र बजार व्यवस्थापन जस्ता चुनौतीहरू सामना गर्न मन्त्रालय गम्भीरताका साथ लागि परेको बताउनुभयो।
2: गाई विशेष गरी लुलु अछामीको दुधमा एटु बिटा केसिन नामक पोषणको तत्त्वको रूपमा तुलनात्मक अधिक हुन्छ, जुन स्वास्थ्यको दृष्टिकोणले लाभदायक पनि मानिन्छ। तसर्थ रैथाने जातको संरक्षण, सम्वर्धन, प्रवर्धन र उत्पादित दुधको ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दुध तथा दुग्धजन्य पदार्थको बजार व्यवस्थापन गर्न विस्तार गर्न सक्ने सम्भावना यत्तिकै प्रबल रहेको पनि छ। र सरकारवालाहरूसँग हातेमाला गर्दै जलवायु मैत्री, पशुपालन, उन्नत नस्ल सुधार, आहार व्यवस्थापन, पशु स्वास्थ्य व्यवस्थापन र बजार व्यवस्थापन लगायतका क्षेत्रमा अझ सहकार्य गर्दै एकबद्धता गर्न आवश्यक पनि छ। र भुक्तानीको समस्या समाधानको लागि दुग्ध विकास संस्थान डिडिसीले चाहिँ भुक्तानी प्रक्रियालाई प्राथमिकतामा राख्दै अर्को कुरा चाहिँ भुक्तानी कार्यलाई सहजीकरण गर्नको लागि दुग्ध व्यवसायसँग निजी क्षेत्रका व्यवसायहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पुर्याउनु हुनेछ भन्ने मैले अपेक्षा गर्छु। कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत चाहिँ दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत र कथा कार्यक्रमहरू पहलहरू अगाडि बढाएका छन्। उन्नत मस्त विकास र प्रवर्धन, पशु स्वास्थ्य सेवा विस्तार, कृत्रिम गर्भधारण कार्यक्रम, पशु बिमा सहुलियत कर्जा कार्यक्रम, दुग्ध किसान केन्द्र स्थापना, दुग्ध प्रशोधन उद्योगको सुदृढीकरण, किसानलाई प्राविधिक तालिम र बजारमा पहुँच विस्तार, दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर सुनिश्चित प्रति सरकार गम्भीर रहेको पनि यहाँलाई जानकारी गराउँदछु।
1: त्यस्तै कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले उत्पादन वृद्धि, प्रशोधन र बजारीकरणका लागि नीति नियमलाई थप सहज बनाइएको जानकारी दिनुभयो।
3: डेयरी सेक्टरका लागि हामी आयात गर्ने उपकरणहरूमा सम्पूर्ण हामीले पञ्चार छुट गरेका छौँ सरकार। विद्युतमा कृषि मिटरमा अलिअलि छुट छ, राम्रै छ, घाँसमा पनि सिँचाइ हुन्छ, त्यसैले सरकारले विद्युतमा छुट नदिएकोले घाँस खेती पनि सँगै गर्ने किसानहरू त विद्युतमा छुट पाएको छ नि त, त्यो सरकारले राम्रो लगानी गरे। त्यसपछि ट्याक्सको बारेमा अलिकति भ्याट यसपालि घटाएको छ, सेग्रिगेट दुई तिनवटा लेयर बनाएको छ, त्यसले सरकारले सपोर्ट गर्न खोजेको डेयरी सेक्टरलाई। सफ्ट लोनको व्यवस्था छ अहिले पनि, कतिपयको पहुँचमा होला कतिपयको नहोला, अहिले पनि 3% सफ्ट लोन उपलब्ध गराएको छ। कृत्रिम गर्भाधान सेवा हामीले निःशुल्क गरिरहेका छौँ। संकलन केन्द्रहरूको निर्माण र अधि कतिपय ठाउँमा म्याचिङ ग्रान्ट भने ठुलो मात्रामा सरकारले लगानी गरेको छ। व्यावसायिक फार्महरूको केसमा संकलन केन्द्रहरू, डेयरी प्रशोधन उद्योगमा पनि प्रदेश सरकारहरूले राम्रो लगानी गरिरहेछन्, स्थानीय सरकारहरूले टपअप गरिरहेछन्। त्यसैले डेयरी सेक्टरका लागि राज्यको तर्फबाट निकै सहयोग पुगेको छ। यसलाई एक ठाउँमा ल्याउने हो भने यो सहयोग कुनै अरू विकसित राष्ट्रको सहयोगभन्दा हामी धेरै तल छैनौँ। अझै पनि थप प्रयासहरू गरिराखेको छ, यसपालिको बजेट मार्फत पनि थप केही कुराहरू आएका छन्। कच्चा पदार्थ सप्लाई गर्ने र
1: त्यसैगरी पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले नेपालको कुल कृषि गार्हस्थ उत्पादन एजीडीपीमा पशुपालन क्षेत्रको योगदान करिब 25% रहेको र त्यसमा दुग्ध क्षेत्र प्रमुख उपक्षेत्र भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार देशमा वार्षिक 27 लाख मेट्रिक टन भन्दा बढी दुध उत्पादन हुने गरेको छ।
4: समग्र गार्हस्थ उत्पादनमा कृषिले करिब 25% योगदान गरिरहेको क्षेत्रमा पशु सेवा र मत्स्यले झन् झन् 25% नै सेयर गरेको छ। पशु सेवाको हिसाबले हेर्ने हो भनेदेखि तपाईँको हाम्रो समग्र मुलुकको कृषि राष्ट्र उत्पादनमा तपाईँको 60-65% तपाईँको 65% डेन क्षेत्र भएको छ। यो महान क्षेत्र, यो ठुलो क्षेत्रमा यसरी यहाँ 70-75% यहाँ पाल्नु भएको छ। यो क्षेत्रले आगामी दिनमा धेरै काम गर्दा चाहिँ बाँकी छ, हामी समुदायमा काम गर्दैछ। यो नेपालको समग्र क्षेत्र मान्य मन्त्रीलाई भित्तै छ। हामी मुलुक अलिकति जेरी इन्भाइरोमेन्ट अथवा चाहिँ हाम्रो व्यापार घाटामा भएको सन्दर्भमा पशु पन्छी र मत्स्य सेक्टर विशेष गरी जेड सर्पसमा छ मैले तर दुधको मात्र कुरा गर्ने भने गत वर्षको मात्र तथ्याङ्क हेर्ने भनेको 4,51,00,000 झन् 32 मिलियन युएस डलरको छुर्पी लगायत अरू चिजहरू एक्सपोर्ट भएको छ। तपाईँ 15 करोड बराबरको दुधको अरू पदार्थहरू चिज बजार छुर्पीहरू अरू चिज पनि एक्सपोर्ट भएको छ, त्यसले भएको एक्सपोर्ट भएको छ। अब हामीले मुलुकमै त्यसले गर्दा नयाँ पद्धतिहरू चाहिँ पिपिआरएस भनिन्छ, वर्षा दलीमा आधारित नस्ल सुधार कार्यक्रम। हाम्रो रेगुलर कार्यक्रम मार्फत त्यो पनि परियोजना भन्नाले परियोजनाको सुरुवात गर्यो। हाम्रो रेगुलर कार्यक्रम मार्फत चाहिँ त्यो राँगा सागर मुलुकमा उपलब्धन अहिले हामीसँग चाहिँ विशेष गरी इमरा ट्रान्सफर भोट प्रत्यार्पण पनि यही गरेर 70% शुद्ध मसलाका जर्सी होरिसिङ नेपालमा उत्पादन गर्दैछौँ र हामी तपाईँले 12,00,000 डोज चाहिँ सिमेन्ट उत्पादन गरेका छौँ। तर 8,00,000 गाई भैँसीलाई हामीले यहाँ गरेका छौँ र अरू मुलुकमा आवश्यकता भयो भने हामी उत्पादन गर्न सक्ने अवस्थामा छौँ भनेदेखि हाम्रो यसरी चाहिँ गुणस्तरीय सिमेन्टलाई भाइलाई पनि एक्सपोर्ट गर्न सकिन्छ कि भनेर हामी लगाएका छौँ। किनभने हामी सबै आयात गर्नुपर्छ, निर्यात पनि गर्नुपर्छ भन्ने किसिमको त्यो अध्ययन पनि हामीले सुरुवात गरिसकेका छौँ र चाँडै यदि अरू मुलुकले हाम्रो सिमेन्ट किनभने हाम्रो उत्कृष्ट सिमेन्ट छ, 70% प्योर सिमेन्ट छ, त्यसमा चाहिँ उहाँहरू चाहिँ आयोजन चाहनुहुन्छ दिन सक्ने अवस्थामा हामी पुग्नको लागि हाम्रो प्रयोगशालालाई एउटा चाहिँ एक्रिडिटेसन प्रत्यायोजन गर्ने भने एक्रिडिटेसन पनि गर्ने र यो क्षमता अभिवृद्धि पनि हामीले गर्ने कार्यक्रममा राखेका छौँ।
1: कार्यक्रममा केन्द्रीय पशुपक्षी मत्स्य सहकारी संघ नेपाल लिमिटेडका अध्यक्ष बाबुराम अधिकारी, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी संघ लिमिटेडका अध्यक्ष सियाराम प्रसाद सिंह, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर बहादुर कुंवर, चितवन जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष किशोर बगाली लगायतले दुग्ध उत्पादनका लागि गर्नुपर्ने कार्यक्रम बारेमा आफ्नो भनाइ राख्नुभयो।
5: मैले चितवन जिल्लामा 115 दुग्ध सहकारी संस्थाको नेतृत्व गर्दै गर्दा 40,000 मान्छेहरूले दुध बेचेर भात खाने मान्छेहरू छन् त्यहाँ हामीसित आबद्धमा। 3 लिटर दुध बेचेर 1 किलो चामल किनेर लिएर आएर गुजारा टार्ने किसान छ हामी। 3 महिनासम्म पैसा पाएन भने त्यो भोकै बस्न सक्छ। हामी किसानहरू यति मात्रै भन्छौँ दुध लैजानुहोस् पैसा दिनुहोस्, त्यो पनि 15-15 दिनमा, यिनीहरूमा 10 दिनमा दिन्छ सुधाले, हाम्रो 15 दिनको चलन छ, 15 दिनमा दिनुहोस्। अरू केही मागेको छैन, 25 दिनमा दिने नत्र ब्याज लाग्ने भन्ने कुरा आएको थियो। त्यो ब्याज लाग्ने कुरा गर्यो भने जिन्दगी पैसा पाउँदैन, त्यो 25 दिनमै हुनुपर्छ। 25 दिनपछि ब्याज लाग्यो भने कहिले पैसा आउँदैन। हामी अहिले चितवन जिल्लामा 3,50,000 लिटर दुध दैनिक उत्पादन गर्छौँ। मान्य मन्त्रीज्यूको अगाडि भन्छौँ हामीले समयमा भुक्तानी पाउने 1,00,000 लिटर दुध हामी बढाउँछौँ। त्यहाँबाट 16,000 अहिलेको सरकारले भनेको 16,000 त्यहाँनिर होला, रोजगार त्यहाँनिर होला, हामी त्यो 1 वर्षभित्रमा गरेर ल्याउँछौँ। यो सरकारलाई सहयोग गर्छौँ हामी, यो सरकारले भनेको स्वरोजगार र रोजगारीको व्यवस्थापनमा हामी सघाउँछौँ। राष्ट्रिय दुग्ध विकास बोर्ड र दुग्ध विकास संस्थान कुनै पनि हालतमा जोगाउनु पर्छ। यदि यो जोगाइएन भने किसान सिद्धिन्छ र किसानलाई जोगाउने हो भने चाहिँ यो दुईवटा संस्था राख्नको लागि म अनुरोध गर्न चाहन्छु।
6: विगतमा लामो समयदेखि यो क्षेत्र पहिचान हुन निकै कठिनको रूपमा थियो, तापनि वर्तमान केही समयपछि आएर यसलाई राज्यका विभिन्न निकाय, मन्त्रालय, विभाग, हरेक निकायले केन्द्रीय दुग्ध सहकारी छ र यो दुग्ध क्षेत्रलाई परिचित हुन सक्ने अवसर जुन प्रदान भएको छ त्यसको लागि हामी गौरवान्वित पनि छौँ। यो बोर्ड अपरिहार्य बोर्ड हो, यो किसानले छलफल गर्ने र किसान उद्योगी सबै मिलेर आफ्ना समस्याको पहिचान गर्ने र समाधान गर्ने र सरकारलाई सहयोग गर्ने यो किसिमको एउटा यो संस्था हो, यो बोर्ड हो। त्यस कारणले पनि यो बचेको छ, यो निरन्तर बचोस् र हामीले यसका निमित्तमा कमसे कम नेपाली किसानलाई हामीले यसलाई चाहिँ यो व्यवसायमा चाहिँ दिगो र भगवन्त तरिकाले उनीहरू अगाडि बढाउन सक्न पाउनेछौँ भन्ने कुरामा हामी विश्वस्त पनि हुन पाऊ। 36,00,000 लिटर दुध उत्पादन हुन्छ, आदि दुध बजारमा आउँछ र त्यसको 15% फर्मल सेक्टरमा चाहिँ बिक्री हुन्छ, बाँकी 33% इन्फर्मल रूपमा बिक्री भइरहेको छ। भनेपछि अहिलेको चुनौती भनेको के हो भने त्यो इन्फर्मल जुन 33% छ त्यसलाई फर्मलमा कसरी लाने, एउटा। अर्को चुनौती भनेको के हो भने 50% दुध जुन बजारमा आउन सकेको छैन भन्ने जुन तथ्याङ्क छ। अब हाम्रो तथ्याङ्क चाहिँ के हो भने अहिले यो मध्यबारी लोकमार्ग हुलाकी लोकमार्ग बनिसकेपछि चाहिँ के हो भने अब 50% छैन जस्तो लाग्छ। अब यो तथ्याङ्कमा थोरै हामीले सुधार गर्नुपर्छ, त्यो दुध धेरै नै बजारमा आइसकेको छ। निजी सेक्टरको मात्र 50 अर्बभन्दा बढी लगानी भइसकेको छ, डिबिसीको त्यतिकै छ, सहकारीको त्यतिकै छ। भनेपछि अब 6,00,000 कृषक परिवार यसमा प्रत्यक्ष चाहिँ आबद्ध भएको हामीले तथ्याङ्कमा देख्छौँ भनिसकेपछि गरेपछि यस्तो ठुलो सेक्टरलाई हामीले जुन राष्ट्रिय दुग्ध विकास बोर्ड छ 2048 सालमा स्थापना भयो त्यति बेला आवश्यकता ठानेर गठन भएको राष्ट्रिय दुग्ध विकास बोर्ड हो यो। त्यस कारणले यसलाई अझ सशक्त बनाउनु पर्छ, यसलाई राम्रो बनाउनु पर्छ र समग्र यो क्षेत्रको विकासको लागि यसलाई समेट्नु पर्छ जस्तो लाग्छ।
1: कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बालक चौधरीले दुग्ध क्षेत्रको विकासका लागि नीतिगत सुधारका कार्यक्रम बारेमा प्रश्न पार्नुभयो। दुग्ध क्षेत्रबाट करिब 28 अर्ब रुपियाँ सहरबाट ग्रामीण क्षेत्रमा प्रवाह भइरहेको छ। आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार मुलुकमा कुल दुध उत्पादन 27,18,177 मेट्रिक टन पुगेको छ, जसमा गाईको दुध 13 लाख मेट्रिक टन र भैँसीको दुध 14 लाख मेट्रिक टन रहेको छ। औसत वार्षिक वृद्धि दर 3.4% रहेको छ। उत्पादित कुल दुधको करिब 15% मात्र औपचारिक दुध उद्योगमा संकलन हुने गरेको छ भने 35% अनौपचारिक क्षेत्रबाट खरिद हुने गरेको छ। नेपालमा सरकारी र निजी गरी 9 वटा धुलो दुध कारखाना सञ्चालनमा छन्। 2082 यी उद्योगहरूले करिब 4,97,00,000 लिटर दुध कन्भर्ज गरी 4,150 मेट्रिक टन धुलो दुध उत्पादन गरेका छन्। विगत 4 वर्षको विश्लेषण गर्दा दुध तथा दुग्ध पदार्थको निर्यात तुलनात्मक रूपमा 71% वृद्धि भएको छ, जुन अन्य कृषिजन्य उत्पादनको तुलनामा सन्तोषजनक मानिन्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको आयोजनामा ललितपुरको खुमलटार स्थित राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानमा 32 राष्ट्रिय वर्षेबाली कार्यशाला सम्पन्न भएको छ। जेठ 19 देखि 21 गतेसम्म सञ्चालन भएको समीक्षा तथा कार्यशाला मुख्य रूपमा वर्षेबालीहरूको उत्पादकत्व वृद्धि, जलवायु अनुकूल प्रविधि र नयाँ जातहरूको विकासमा केन्द्रित रहेको थियो। कार्यशालाको पहिलो दिन आयोजित समुद्घाटन सत्रको अध्यक्षता नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले कृषि अनुसन्धानलाई थप प्रभावकारी र सुधारमुखी बनाउन बजेट व्यवस्थापनमा परिमार्जन गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
7: ग्रोथलाई हामी ड्राइभ गर्ने हो भने एग्रिकल्चर ब्याकबोन हो, इकोनोमी त्यसैले हाई प्रायोरिटीलाई दिनुपर्ने हुन्छ। त्यसका लागि रिसर्च एन्ड डेभलपमेन्ट वान अफ द मेजर फ्याक्टर्स हो भन्ने हेर्छु र यसमा पोभर्टी एलिभेसनका हाम्रा प्रोग्राम पनि एग्रिकल्चरको आउटपुटसित, एग्रिकल्चरको प्रोडक्टिभिटीसित, प्रडक्सनसित र यसमा गर्ने रिसर्चसित सम्बन्धित छन्। 1% जुन रिसर्च एन्ड डेभलपमेन्टमा हामीले लगानी गर्ने भनिरहेछौँ नेक्स्ट इयरको बजेटदेखि, त्यहाँबाट पनि तपाईँहरूले के आफ्नो क्लेम गर्न सक्नुहुन्छ कि हामी यो नयाँ प्रोग्राम यसरी गर्न खोजिरहेछौँ र यसलाई हामीले दिँदाखेरि हाम्रो प्रडक्सन प्रोडक्टिभिटी बढाउनमा यति महत्त्वपूर्ण हुन सक्छ भनेर भन्न सक्नुहुन्छ।
1: त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर देवेन्द्र गौचनले मुलुकको खाद्य सुरक्षा, पोषण सुधार र कुल गार्हस्थ्य उत्पादन GDPमा कृषि क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोग मार्फत उत्पादन र उत्पादकत्व बढाउनु पर्नेमा जोड दिनुभयो।
8: जस्तो अहिलेको हाम्रो बेसिक अब नेसनल प्रायोरिटीमा, नेसनल पोलिसीमा के छ भने बेसिक फुड स्टेबलमा सेल्फ रिलायन्ट हुने, आत्मनिर्भर हुने भन्ने छ, होइन? अब हाई भ्यालुमा कमर्सियलाइज गरेर एक्सपोर्ट गर्ने, बेसिक फुड स्टेबलमा सेल्फ रिलायन्स हुने, त्यसको लागि चाहिँ प्रोडक्टिभिटी बढाउनु पर्यो, क्रप प्रोडक्टिभिटी, त्यसको लागि न्यू टेक्नोलोजिस इनोभेसन चाहियो, सल्युसन्स, र अर्को चाहिँ प्रोडक्टिभिटी मात्र होइन अब क्रपिङ इन्टेन्सिटी पनि बढाउनु पर्यो। क्रपिङ इन्टेन्सिटी भनेको वर्षमा अब मोर देन 2 क्रप्स 3 क्रप्स लगाउन सक्यो भने त्यसले पनि प्रोडक्सन टोटलमा भोल्युम बढाउन सकिन्छ, प्रोडक्टिभिटी, त्यसको लागि टेक्नोलोजी चाहियो। प्रोडक्ट क्रपिङ इन्टेन्सिटी बढाउनलाई चाहिने सर्ट ड्युरेसन भेराइटिज, अब डिफ्रेन्ट क्रपिङ प्याटर्नमा म्याचिङ हुने भेराइटिजहरू, अर्ली सिजनदेखि लेट म्याचुरिङ, होइन?
1: उद्घाटन सत्रमा नेपाल बिउ व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सुरज गुरुङ, सिमिटका परियोजना निर्देशक देउतीमान चौधरी, कृषि तथा वन विश्वविद्यालयका प्रोफेसर ऋषिराज कटेल गायतले आफ्ना संस्थाका तर्फबाट कृषिको विकास र अनुसन्धानमा भइरहेका प्रयास बारेमा जानकारी दिनुभयो।
9: धानको यदि साँगेसँगै धानको काम गर्ने दिनु पर्यो, टाइम फ्रेम दिनु पर्यो, त्यसमा नेपाल व्यवसाय सङ्घ पनि सहयोग गर्न तयार छौँ हामी, होइन? एउटा टाइम फ्रेममा प्रडक्ट डेभलपमेन्ट गर्नु पर्यो र राम्रोसँग तपाईँको कन्सल्टेसन हुनु पर्यो। फार्मर्सको डिमान्ड एउटा छ तर प्रडक्ट एउटा आइरहेको छ, जस्ट लिस्टिङमा भेराइटी मात्रै देखाएर कुनै पनि अर्थ मैले देख्दिनँ।
10: युरियाहरू प्रडक्सनमा हामी किन नजाने त? लोकल, रिजनल र फेडरल गभर्मेन्टसँग कोलाबोरेसन गरेर नार्क एआइसी पनि गर्न सक्छ, युनिभर्सिटीले रिसर्च गर्ने कार्बन कोटेड युरियामा हामीले है उत्पादन गरेर रिसर्च गरेर कुन बेस हुन्छ त, कस्ट इफेक्टिभ छ कि छैन, लङ टर्म भाइबिलिटी छ कि होइन, त्यसमा हामीले काम गर्न सक्यो भने त्यसले अलिकति हामीले नेसनल रूपमा टेवा पुऱ्याउन सक्छौँ, त्यसमा पनि यति गरौँ भन्ने लाग्छ।
1: 3 दिनसम्म सञ्चालित कार्यशालाका विभिन्न प्राविधिक सत्रहरूमा देशभरिका कृषि वैज्ञानिक, प्राविधिक र विशेषज्ञहरूले आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्नु भएको थियो। कार्यशालामा मुख्य गरी चैते र वर्षे धानका नयाँ जातहरूको विकास तथा पहाडी र हिमाली क्षेत्रका रैथाने बालीहरूको उत्पादकत्व वृद्धि, नगदे बाली सुधार, उखु तथा जुट बालीको उत्पादकत्व सुधार, वर्षे बालीमा लाग्ने विभिन्न रोग व्याधि तथा किरा नियन्त्रणका नवीन उपायहरू, रासायनिक र प्राङ्गारिक मलको सन्तुलित प्रयोग, पहाडी क्षेत्रको धान खेतीमा यान्त्रीकरणको प्रभाव र विकसित कृषि प्रविधिलाई किसानको खेतबारीसम्म पुर्याउन भोग्नु परेका चुनौती बारेमा सघन रूपमा छलफल गरिएको थियो।
11: मुख्यतया अहिले हामीहरूको खाद्य सुरक्षा फर्स्ट हाम्रो नेपाल सरकारको हामीलाई नागलाई दिएको दायित्व हो। जुन अहिले हामीहरूको धानमा अहिले हामीहरूको लगभग 5 लाख टन जति हामीले इम्पोर्ट गरिरहेका छौँ, अब त्यो धानलाई हामीहरूले कसरी, हामीहरूको गाह्रो छैन तर हामीहरूले विभिन्न सेक्टरहरूसँग विभिन्न निकायहरूसँग हामी सँगैसँगै बसेर काम गर्न सक्यौँ भने इट्स विदिन 10-15% हामीले प्रोडक्टिभिटी बढाउन सक्यौँ भने हामीले त्यो इम्पोर्टलाई हामीले हिट गर्न सक्छौँ। त्यस कारण गाह्रो टार्गेट छैन तर त्यसको लागि चाहिँ सबै टिम मिलेर हामी अगाडि बढ्नु पर्यो। त्यसको लागि निजी क्षेत्र, सङ्घीय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकार, विभिन्न युनिभर्सिटीहरू सबै मिलेर एउटै मिसनमा कसरी हामीले देशलाई आत्मनिर्भर बनाउने, त्यसमा चाहिँ हामीहरू सँगै मिलेर जान सक्यो भने त्यो टार्गेटलाई पुरा गर्नलाई चाहिँ गाह्रो छैन।
1: गोष्ठीको अन्तिम दिन समूहगत प्रस्तुति र गहन छलफलबाट आएका निष्कर्षलाई एकीकृत गर्दै आगामी वर्षको अनुसन्धान रणनीति तय गरिने नार्कले जनाएको छ। कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सिफारिसहरू सार्वजनिक गर्दै कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष
3: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
4: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष।
5: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: सरकारी सेवा र स्रोतमा प्रत्यक्ष पहुँच नपुगेका पीडितहरू, कम आय भएका, गरिब, सीमान्तकृत, जोखिम समूहमा रहेका, लाभ लिनबाट वञ्चित भएका तथा महिलाहरूलाई सरकारी सेवा प्रवाहको अवसरमा प्राथमिकता दिऊ।
8: उनीहरूलाई कानूनले प्राथमिकता दिएका विषयहरू बारे सचेत गराएर सहयोग गरौं।
7: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
9: कृषक माझ बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
10: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
10: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
9: सम्भव भएसम्म सुक्खा सहने जातहरू, जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
10: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
9: बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबिजन समितिको सचिवालय ललितपुर।
10: फोन नम्बर 542-13-59।
11: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 14 दिन बाँकी।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। कूटनीतिक माध्यमबाट नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन नौबुधे सन्देश पत्र जारी गर्दै कैलालीको टिकापुरमा सम्पन्न। हुलाकी सडक अन्तर्गत दाङ बाँके र बर्दिया खण्डको करिब 36 किलोमिटर सडक विस्तार सुरु। हुम्ला हुँदै मानसरोवर र कैलाश जाने विदेशी तीर्थयात्रीको संख्यामा वृद्धि। र अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाद्वारा अस्वीकार।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले नेपाल भारत बीचका सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको दोहोर्याउँदै त्यस सम्बन्धमा नेपालले भारत र चीन समक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशको टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन नौबुधे सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले सबै प्रदेश सभामा डिजिटल संसदीय प्रणाली स्थापना गर्ने, अन्तर्व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालय अन्तर्गतको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखा मार्फत सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्न विशेष पहल गर्ने तथा संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अगाडि बढाउने लगायतका सन्देश जारी गरेको छ। सम्मेलनको समापनमा सभामुख डोल प्रसाद अरियालले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षा अनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभयो। सभामुख अरियालले संघीयता सुदृढीकरणका लागि प्रदेश सभाहरूबीच समन्वय, अनुभव आदान प्रदान तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा संघीय संसद तथा प्रदेश सभाबाट भएका कार्य प्रगति, प्रदेश सभा सञ्चालनका अभ्यास, पूर्व सम्मेलनका निर्णयहरूको कार्यान्वयन अवस्था, आगामी कार्यदिशा तथा सम्भावित निर्णयका विषयमा छलफल भएको थियो। बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ। कार्यालय प्रमुख लीला बहादुर भण्डारीले राजमार्गको दाङ बाँके र बर्दिया खण्डको 75 किलोमिटर सडकमध्ये करिब 36 किलोमिटरको ट्र्याक खोल्नुपर्ने र त्यसमा करिब 20 पुल निर्माण हुने बताउनुभयो। जस अन्तर्गत दाङतर्फ 22 किलोमिटर सडक र 17 पुल सहित 29 अर्ब रुपियाँ स्रोत सुनिश्चित भएको उहाँले जानकारी दिनुभयो। अधिकांश सडकका लागि टेन्डर हुने प्रक्रियामा रहेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो। परियोजना मार्फत अबको 3 वर्षमा दाङ बाँके र बर्दियामा काम सम्पन्न हुनेछ। यस सडकले महेन्द्र राजमार्गको वैकल्पिक मार्गको काम गर्नेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित पत्रकार भेट तथा छलफल कार्यक्रममा उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो। उहाँले नियमित समन्वय, सूचना र सञ्चारका माध्यमबाट मन्त्रालयका गतिविधिलाई पनि प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। सुरक्षित खाद्य वस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। संयुक्त राष्ट्र सङ्घीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जुन 7 विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरूप सन् 2019 विश्वभर यो दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संगठन FAO संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन WHO अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन स्वास्थ्य र समग्र कल्याणका लागि अपरिहार्य मानिन्छ। खाद्यजन्य रोगले विशेष गरी महिला बालबालिका द्वन्द्व प्रभावित समुदाय आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ। यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली स्वच्छ खानेपानीमा पहुँच असल कृषि अभ्यास खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेरिनुपर्नेमा जोड दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको आज 28 जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ। रासोपाले हिजो 38 जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। प्रथम राष्ट्रिय महाधिवेशन अगावै 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने रासोपाको तयारी छ भने अन्य बाँकी 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि हुनेछ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार 7-9 गतेसम्म चितवनमा हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्ला कोटीले विकास समृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताउनु भएको छ। रासोपा गोर्खाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो। उहाँले गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको र त्यसका लागि अर्थ मन्त्रालयसँग आफूले पटक पटक छलफल गरेको बताउनुभयो। हुम्ला हुँदै पवित्र तीर्थस्थल मान सरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्रीको संख्या बढ्दै गएको छ। पछिल्ला केही दिन यता कैलाश मान सरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ। हुम्लाको हिलसानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख 30 गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको हो। चीनले हिल्सा नाकालाई हुम्लावासी सहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको संख्या वृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दिपेन्द्र भण्डारीले बताउनुभयो। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका कतिपय स्थानमा अझै पनि पानीको समस्या यथावत रहेको छ। पानीको जोहो गर्न घन्टौँ टाढा जानुपर्ने बाध्यता छ। बाजुरा संवाददाता राजेन्द्र पिकको रिपोर्ट।
4: बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर 1 सल्लेनाका खडक कार्कीलाई पानीकै जो गर्न हरेक दिन बिहान सबेरै उठ्न पर्छ। ढिला गरी पोदेरा पुगे पानी भर्न पालै नपाइने हो कि भन्ने आशंका सहित आधा घण्टाको पैदल हिँडेर झिसमिसेमै खोला पुग्नु पर्ने बाध्यात्मक पीडा खपिन सक्नु छ। सल्लेनामा बसोबास गर्ने करिब 30 परिवारले दैनिक बेहोरी रहनु परेको खानेपानी समस्या एउटा उदाहरण मात्र हो। हाल बाजुराका अधिकांश गाउँहरूमा खानेपानी समस्या विकराल बनिरहेको छ। स्वामी कार्तिक खापर गाउँपालिका 1 मुक्तिकोटका स्थानीय धनपति विकर खप्तड छेडेदह गाउँपालिका 5 की अर्की स्थानीय देवसरा साई
5: पानी खाइरहेको छ। धेरै समस्या छ, अनि गुन्टा लाग्दो छ, हात मुख धुनलाई पनि समस्या धेरै, यो पहिलाका मुहानहरू धेरै बुझिएका पुरा भत्किएका, पानीको धेरै दुःख छ हामीलाई।
4: नेपालको संविधानले नै प्रत्येक नागरिकलाई खाने पानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था गरेको भए पनि बाजुराका नागरिकहरूले भने त्यसको अनुभूति गर्न पाएका छैनन्। जिल्लाका दर्जन बढी गाउँमा देखिएको चरम खाने पानी संकट समाधानका लागि के पहल भइरहेको छ त? बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनकराज गिरी,
6: कतिपय ठाउँमा खोलाको पानी खानुपर्ने, हिलो पानी खानुपर्ने त्यस्ता बस्तीहरू पनि छन्। यी कुराहरू मैले अब यहाँ खाने पानी विभाग, योजना आयोग, अर्थ मन्त्रालय, प्रदेशको उहाँ कहाँ पनि मैले पठाएँ कतिपय योजनाहरू, सबैतिर अब त्यसलाई फरवर्ड गरिएको छ। अब कति बजेटमा सम्बोधन हुन्छ अब यो निकट भविष्यमा थाहा होला।
4: खाने पानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय बाजुराको तथ्याङ्क अनुसार जिल्लाका 72% नागरिक शुद्ध खाने पानीको पहुँचमा छन् भने 28% नागरिक अझै स्वच्छ खाने पानीको पहुँचबाट वञ्चित रहेका छन्। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
0: चीनसँग सीमा जोडिएको संखुवा सभाको किमा थाङखामा गत शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट 4G सेवा अवरुद्ध भएको छ। भोटखोला एकका वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङका क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा अचानक अवरुद्ध भएको जनाउँदै समस्या देखिए लगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताउनुभयो। नेपाल चीन सीमा क्षेत्रमा अवस्थित किमाथाङका व्यापारिक, रणनीतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र मानिन्छ। संचार सेवा अवरुद्ध हुँदा स्थानीयसँगै सीमा क्षेत्रमा आवत जावत गर्ने सर्वसाधारण व्यवसायी तथा सेवाग्राही प्रभावित भएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाले अस्वीकार गरेको छ। उत्तर कोरियाले अमेरिकालाई खुल्ला चुनौती दिँदै आफ्नो परमाणु हतियार कार्यक्रम नरोक्ने स्पष्ट पारेको हो। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक निशस्त्रीकरणको अमेरिकी मागलाई पुरानो र अव्यवहारिक सपना बताउँदै आफ्नो आणविक हतियार कार्यक्रमलाई झन बलियो बनाउने बताउनुभयो। यो अभिव्यक्तिले फेरि एकपटक कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ। उत्तर कोरियाका वरिष्ठ नेता यो जोङले आफूले उत्तर कोरियालाई आणविक शक्तिका रूपमा मान्यता दिएको र यसलाई परिवर्तन गर्ने अमेरिकी प्रयासको कुनै कानूनी महत्व नभएको बताउनुभयो। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति शी जिनपिङ उत्तर कोरियाको आणविक निशस्त्रीकरणका लागि सहमत भएको भन्ने अमेरिकी दावीलाई पनि उहाँले खण्डन गर्नुभयो। चिनिया राष्ट्रपति शी जिनपिङले भोलि उत्तर कोरियाको भ्रमण गर्ने कार्यक्रमका बेला यो भनाई बाहिर आएको हो। यो भ्रमण मार्फत चीन उत्तर कोरियामा आफ्नो प्रभाव बलियो बनाउन चाहेको अनुमान गरिएको छ। चीनले आणविक निशस्त्रीकरणको मुद्दा प्रत्यक्ष रूपमा नउठाउने तर आर्थिक सहयोग बढाउन जोड दिने विज्ञहरूको विश्वास छ। पाकिस्तानका आन्तरिक मामिला मन्त्री मुहसिन नकवी इरानका विदेश मन्त्री अब्बास अराघाँचीसँग भेट्न तेहरान पुग्नु भएको छ। इरानले वासिङटनसँगको शान्तिवार्ताका क्रममा लेबनान र खाडी युद्धबीच सम्बन्ध रहेको बताउँदै युद्ध अन्त्यका लागि गरिने सम्झौताले यसलाई सम्बोधन गर्नुपर्ने माग गर्दै आएको छ। अप्रिलमा घोषणा गरिएको युद्ध विरामले लेबनानमा लडाईँ रोक्न असफल भएको छ। यस हप्ता घोषणा गरिएको नयाँ सशस्त्र युद्ध विराम सम्झौतालाई हेजबुल्लाहले नै ठाडै अस्वीकार गरेको थियो। इरानको विदेश मन्त्रालयले वासिङटनको शत्रुतापूर्ण र उत्तेजक व्यवहारको निन्दा गर्दै इरानमा भएको पछिल्लो अमेरिकी आक्रमणको निन्दा गरेको छ। मध्यपूर्व द्वन्द्वले विश्व बजारलाई तहस नहस बनाएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकी मध्यावधि चुनाव अघि यसलाई समाधान गर्न दबाब बढाएको छ। इरान समर्थित लडाकु समूह हिजबुल्लाहले मार्च 2 इजरायलमाथि आक्रमण गरेपछि मध्यपूर्व युद्धमा तानिएको लेबनानले इरानलाई आफ्नो मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: विद्युतीय सवारी साधन इभीको थप प्रवर्धनका लागि मुलुकभरि कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने एक अध्ययनले देखाएको छ। पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययन प्रतिवेदनले मुलुकभरि 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता औलाएको हो। सन् 2030 सो संख्यामा चार्जिङ स्टेशन निर्माण गर्न सकिएमा विद्युतीय सवारी साधनको प्रवर्धन उल्लेख्य रूपमा हुने प्रतिवेदनमा उल्लेख छ। हाल देशभरि 1,000 चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन्। अधिकांश स्टेशन विद्युतीय सवारी साधनका आधिकारिक स्थानिक विक्रेताहरूले सञ्चालन गर्दै आएका छन्। नेपाल विद्युत प्राधिकरणले भने 142 किलोवाट क्षमताका 62 द्रुत गतिका चार्जिङ स्टेशनहरू सञ्चालन गरिरहेको छ। साबिकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयका सहसचिव कृष्ण राज पन्थ संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार चार्जिङ पूर्वाधार, ब्याट्रीको लागत, सडक पूर्वाधार, ब्याट्रीको पुनः उपयोग तथा डिस्पोजललाई चुनौतीका रूपमा देखाइएको छ। प्रतिवेदनले विद्युतीय यातायात मैत्री, भौतिक पूर्वाधारमा लगानी, निजी लगानी प्रोत्साहन, चार्जिङ स्टेशनहरू र ब्याट्री स्वापिङ नीति, ब्याट्रीको जीवन र व्यवस्थापनको चुनौती, प्रविधिको अनुसन्धान र विकास, मापदण्ड र तर्जुमा नहुनुलाई चुनौतीको रूपमा अघि सारेको छ। तनहुँ जिल्लाको धुलेगौँडादेखि सेङ्जा जिल्लाको रामबाछासम्म फैलिएको मिलेनियम ट्रेक नेपालको पर्यटन प्रवर्धनको लागि महत्वपूर्ण आधार बन्ने सरोकार भएकाहरूले बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित मिलेनियम ट्रेक व्यवस्थापन समितिले आयोजना गरेको मिलेनियम ट्रेक प्रवर्धन कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी तथा प्रतिनिधिहरूले मिलेनियम ट्रेकलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा तनहुँ क्षेत्र नम्बर 2 सांसद श्री राम नेउपानेले मिलेनियम ट्रेकलाई नेपालमा मात्र नभई विश्व पर्यटन बजारको आकर्षणको केन्द्र बनाउन सकिने बताउनु भयो। ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डेले पूर्वाधार विकास, डिजिटल प्रचार प्रसार र आन्तरिक पर्यटन विस्तार गर्न सकिए मिलेनियम ट्रेकको भविष्य उज्जवल रहेको बताउनु भयो। तनहुँको धुलेगौँडादेखि स्याङ्जाको रामबाछासम्म जोडिएको मिलेनियम ट्रेक सन् 2000 देखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो। प्रारम्भमा 72 किलोमिटर दूरी रहेको पदमार्गलाई विस्तार गरी हाल 92 किलोमिटर पुर्याइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो। छ रात म्यारियट इन्टरनेसनल इङ्कले सिजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा 2 नयाँ होटलहरू द रिच कार्लटन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। यससँगै मेरियटका विश्व प्रसिद्ध लग्जरी तथा प्रिमियम होटल ब्रान्डहरू नेपालको राजधानी काठमाडौँमा प्रवेश गर्नेछन्। द रिच कार्लटन काठमाडौँ र द वेस्टिन काठमाडौँ उच्च स्तरीय पर्यटनका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यी होटलहरू सन् 2031 सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। उदयपुर सिमेन्ट उद्योगले उत्पादन भइसकेको सिमेन्ट प्याकिङ बोराको अभावमा बजारमा पठाउन नसकेपछि उद्योगभित्र करिब 6 करोड मूल्यको सिमेन्ट अलपत्र अवस्थामा थन्किएको छ। उत्पादन भएर तयार भएको सिमेन्ट गोदाममै थन्किँदै जाँदा उद्योगले करोडौँको आमदानी गुमाइरहेको छ। गत माघ महिनासम्म उद्योग आंशिक रूपमा सञ्चालन हुँदै बन्द हुँदै आएको भए पनि त्यस यता भने उद्योग पूर्ण रूपमा बन्द रहेको छ। उद्योगको सिमेन्ट उत्पादन विभागका अनुसार हाल उद्योग परिसरमा करिब 82,000 बोरा बराबरको सिमेन्ट विभिन्न अवस्थामा मौजदात रहेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
9: सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमी फाइनलमा मलेसियालाई 6 हराउँदै हङकङ फाइनल पुगेको हो। सुरुमा ब्याटिङ गर्दै मलेसियाले दिएको 115 रनको लक्ष्य हङकङले 4 क्षतिमा 18 ओभर 2 बलमा 120 रन पूरा गर्दै भेटाएको हो। यसअघि सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको पहिलो सेमी फाइनल खेलमा नेपालले ओमानलाई 8 हराउँदै फाइनल यात्रा तय गरेको छ। नेपाल र हङकङ बीचको फाइनल भिडन्त सोमबार सिङ्गापुरमा हुनेछ। पहिलो सेमी फाइनलमा जितका लागि ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9.2 ओभरमा 2 क्षतिमा पूरा गर्यो। नेपालका लागि लोकेश बमले सर्वाधिक अभिजित 44 रन बनाए। उनले 26 बलमा 7 र 1 प्रहार गरे। ओपनर कुशल भर्तेलले 20 र रोहित पौडेलले अभिजित 21 रन बनाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा सबै विकेटको क्षतिमा 94 रन बनाएको थियो। बलिङमा नेपालका करण केसीले 3 लिए। सोमपाल कामी र सन्दीप लामी छानेले 2 तथा कुशल मल्ल, साहब आलम र कप्तान दिपेन्द्र सिंह ऐरीले 1 विकेट लिए। साफ महिला च्याम्पियनसिपको उपाधि घरेलु टोली भारतले जितेको छ। गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा शनिबार राति भएको फाइनल खेलमा साबिक विजेता बङ्गलादेशलाई 3-1 गोलले हराउँदै भारत च्याम्पियन बनेको हो। भारतले 7 साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। भारतको जितमा सनफिदा नोङरुम, प्यारिक छाछा र लिन्डा कोमले 1-1 गोल गरिन्। बङ्गलादेशका लागि ऋतु पोर्ना चकमाको 1 सान्त्वना बन्यो। भारतले सेमी फाइनलमा भुटानलाई 1-0 गोलले पन्छाएर फाइनलमा स्थान बनाएको थियो। यता अघिल्ला 2 संस्करणको विजेता बङ्गलादेश नेपाललाई 2-1 गोलले स्तब्ध बनाउँदै फाइनलमा पुगेको थियो।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम, आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा कर्णाली प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। तनकुटाको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाडौँको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 36.1 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस, वर्षा फाटफुट। दिपालको अधिकतम 38.4 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कूटनीतिक माध्यमबाट नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन नौबुधे सन्देश पत्र जारी गर्दै कैलालीको टिकापुरमा सम्पन्न। हुलाकी सडक अन्तर्गत ताङ बाँके र बर्दिया खण्डको करिब 36 किलोमिटर सडक विस्तार सुरु। हुम्ला हुँदै मानसरोवर र कैलाश जाने विदेशी तीर्थयात्रीको संख्यामा वृद्धि र अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाद्वारा अस्वीकार। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता, असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
4: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
3: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
4: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
3: सिलसिला

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

0: छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।
1: वाह,

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ। सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति सार।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: टिकापुर सम्मेलनको 9 बुँदे घोषणा पत्र, संघ र प्रदेशमा डिजिटल पार्लियामेन्ट प्रणाली विकास गरिने, अब संसदीय गतिविधिमा प्रविधिको प्रयोग, कर्मचारी अभाव सुल्झाउन नयाँ प्रस्ताव, संघ र प्रदेशका लागि एउटै कर्मचारी सेवा गठन गर्न सरकारलाई आग्रह, उपसभामुखहरूको भूमिका बढाउन अध्ययन समिति।
2: नेपाल र भारत बीचका सीमा विवाद कूटनीतिक संवाद र स्थापित संयन्त्र मार्फत नै समाधान गरिने परराष्ट्र मन्त्री शिशिर खनालको स्पष्टोक्ति, 3 महत्त्वपूर्ण सम्झौता।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पहिलो राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा देशका 67 जिल्लामा नयाँ नेतृत्व चयन गर्दै योगदानको ब्याज खोज्ने र टिकटको दाउ हेर्नेहरूलाई सभापति रवि लामिछानेको चेतावनी, नुवाकोटमा 25 वर्ष युवाले सम्हाले कमान्ड।
2: विश्व खाद्य सुरक्षा दिवसका अवसरमा नेपालमा चुनौती र प्रतिबद्धतामाथि बहस।
1: साङ्लोको नामले हल्लायो दिल्ली, भारतीय प्रधान न्यायाधीशको अभिव्यक्ति विरुद्ध जन्मिएको कक्रोच जनता पार्टी सडकमा, दिल्लीको जन्तर मन्तरमा जेनजी युवाहरूको साथ दिने अल्टिमेटम।
2: र विश्वकप विशेषमा मेसी भर्सेस रोनाल्डो, फुटबल इतिहासकै महान प्रतिद्वन्दीको कथा।
0: कार्यक्रम सुरु गरौँ आइतबारको विदा खारेज नहुने सम्बन्धी प्रसङ्गबाट। सरकारले हप्तामा 2 दिन दिँदै आएको सार्वजनिक विदा अन्तर्गत आइतबारको विदा खारेज गर्न लागेको चर्चा निराधार रहेको

0: सम्बन्धमा सरकारले हालसम्म कुनै पनि निर्णय नगरेको र तत्कालका लागि त्यस्तो कुनै तयारी वा छलफल समेत नभएको जानकारी दिनुभयो। पश्चिम एसियामा देखिएको सङ्कट र त्यसका कारण इन्धनमा भएको निरन्तरको मूल्य वृद्धिका कारण देशको अर्थतन्त्र र जनजीवनमा पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न सरकारले गत चैत 22 गतेको मन्त्री परिषद बैठकबाट 2 दिने विदाको निर्णय गरेको थियो। इन्धनको खपत कम गर्ने र सरकारी खर्च कटौती गर्ने उद्देश्यसहित लागू गरियो यो व्यवस्था अन्तर्गत हाल सरकारी कार्यालयहरू बिहान 9 बजेदेखि अपराह्न 5 बजेसम्म सञ्चालन हुँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा यति बेला आफ्नो साङ्गठनिक जग बलियो बनाउने अभियानमा होमिएको छ। आगामी असारमा हुने पहिलो राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा देशका 67 जिल्लामा नयाँ नेतृत्व चयन गर्ने लक्ष्यका साथ आज आइतबार मात्रै 29 जिल्लामा अधिवेशन भइरहेका छन्। तदर्थ समितिबाट अनुमोदित संरचनामा रूपान्तरण हुँदै गरेको यो नयाँ शक्ति कसरी अगाडि बढ्दैछ त? प्रस्तुत छ यो रिपोर्ट, प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश लिटेल।
1: नेपाली राजनीतिमा एउटा नयाँ तरङ्ग लिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आफ्नो साङ्गठनिक स्वरूपलाई पूर्णता दिन गाउँ बस्ती र जिल्ला जिल्लामा व्यस्त देखिएको छ। पार्टीलाई तदर्थ संरचनाबाट जनअनुमोदित संरचनामा लैजाने उद्देश्यका साथ रासोपाले यति बेला देशव्यापी रूपमा जिल्ला अधिवेशनको महाअभियान चलाइरहेको छ। विशेष गरी आज आइतबार देशका विभिन्न 29 जिल्लाहरूमा अधिवेशनको रौनक छाएको छ। कोशीदेखि सुदूरपश्चिमसम्मका 7 प्रदेशका जिल्लाहरूमा आज नयाँ नेतृत्वका लागि मतदान र सर्वसम्मतिका प्रक्रियाहरू अगाडि बढेका छन्। महामन्त्री कविन्द्र बुर्लाको टिका अनुसार आज कोशीका 4, मधेसका 4, बागमतीका 2, गण्डकीका 2, लुम्बिनीका 3, कर्णालीका 6 र सुदूरपश्चिमका 6 जिल्लाहरूमा अधिवेशन भइरहेको छ। यसअघि शनिबार मात्रै 36 बढी जिल्लाहरूमा नयाँ नेतृत्व चयन भइसकेको छ। बागमती प्रदेशमा हेर्ने हो भने 13 मध्ये अधिकांश जिल्लाले नयाँ सारथी पाइसकेको छ। काठमाडौँमा राजा साक्य, भक्तपुरमा रामेश्वर बस्नेत र धादिङमा राजन अर्याल लगायतका युवा अनुहारहरू नेतृत्वमा चुनिनु भएको छ। यता कोशी प्रदेशमा पनि सुनसरीमा सागर दहाल र झापामा ओम भण्डारीले नेतृत्वको कमान सम्हाल्नु भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार यो निर्वाचन केवल नेतृत्व चयन मात्र नभई हिजोको तदर्थ जिम्मेवारीलाई नै स्थायी ठानेर नेतृत्व दावी गर्ने प्रवृत्तिको अन्त्य गर्ने एउटा विधि हो। यसका लागि प्रत्येक जिल्लामा 3 सदस्य र प्रदेशमा 5 सदस्य निर्वाचन समिति परिचालन गरिएको छ, जसले मतदान प्रक्रियालाई निष्पक्ष बनाउन भूमिका खेलिरहेका छन्। पार्टीको यो साङ्गठनिक दौडको एउटा अन्तिम बिन्दु छ, त्यो हो आगामी असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशन। महाधिवेशन अगावै 77 मध्ये 67 जिल्लामा अधिवेशन सक्ने रासोपाको तयारी छ। बाँकी 10 जिल्लाको अधिवेशन भने महाधिवेशन पश्चात हुने बताइएको छ। तर सबै ठाउँको यात्रा भने सहज देखिएको छैन। केही जिल्लामा प्राविधिक र साङ्गठनिक कारणले अधिवेशन केही पर सरेका छन्। जस्तै विशेष परिस्थितिका कारण 12 जिल्लाको अधिवेशन आगामी जेठ 26 गतेका लागि तय गरिएको छ। चुनावी मैदानमा स्थापित भइसकेको रासोपाले अब आफ्ना कार्यकर्ता र समर्थकहरूलाई एउटै वैधानिक मालामा उन्दैछ। नयाँ नेतृत्वको यो लहरले आगामी महाधिवेशनलाई कुन दिशा दिनेछ र यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई कति मजबुत बनाउनेछ, त्यो भने असारको पहिलो साता चितवनको सभा हलले नै तय गर्नेछ। जिल्ला अधिवेशनको यो लहरसँगै राष्ट्रिय स्वतन्त्र पार्टी अब एउटा तदर्थ समूहबाट पूर्ण राजनीतिक दलको संरचनामा प्रवेश गरेको देखिएको छ। नयाँ चुनिएका अनुहार र नेतृत्वले आगामी महाधिवेशनमा कस्तो भूमिका खेल्नेछन् र आम सर्वसाधारणको भरोसालाई कसरी साङ्गठनिक शक्तिमा बदल्नेछन्, त्यसका लागि भने केही समय प्रतीक्षा गर्नै पर्ने हुन्छ।
0: फेरि पनि रासोपाको महाधिवेशनकै प्रसङ्ग। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाभित्र पहिलो ऐतिहासिक महाधिवेशनको सरगर्मी बढ्दै जाँदा नेतृत्वको महत्वाकांक्षा र पार्टीको आन्तरिक प्रवृत्तिलाई लिएर बहस सुरु भएको छ। ओडा र पालिका तहको अधिवेशन सकेर रासोपा अहिले जिल्ला अधिवेशनको चरणमा छ। यसैबीच हिजो सामाजिक सञ्जाल मार्फत एक सन्देश जारी गर्दै पार्टी सभापति रवि लामिछानेले सङ्गठनभित्र मौलाउन खोजेको पद र अवसरवादी प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। स्थापना कालको योगदानको ब्याज खोज्ने र संसदीय टिकटको आशमा पदका लागि मरिहत्या गर्ने प्रवृत्तिले पार्टीलाई नोक्सान गर्ने लामिछानेको चेतावनी छ। रासोपाको आसन्न महाधिवेशन सभापतिको आन्तरिक सन्देश र जिल्ला अधिवेशनको दृश्य समेटेर तयार पारिएको यो विशेष रिपोर्ट।
2: वैकल्पिक राजनीतिको नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपा स्थापनाको छोटो समयमा नै पहिलो महाधिवेशनको उत्सवमा छ। वडा र पालिका तहको अधिवेशन सफल

0: पूर्वक सकेर हिजो र आज रासपा जिल्ला अधिवेशनको कसरतमा जुटिरहेको छ। तर पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास भइरहँदा नेतृत्वको शैली र संस्कारलाई लिएर नेतृत्व पंक्तिमै संशय र चेतावनीका स्वरहरू सुनिन थालेका छन्। हिजो सामाजिक सञ्जाल मार्फत रासपा परिवारका नाममा एक विशेष सन्देश जारी गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र हुर्कन खोजेको संकीर्ण प्रवृत्तिमाथि कडा प्रहार गर्नुभएको छ। लामिछानेले स्थापना कालमा सीमित दायरामा दिएको तदर्थ जिम्मेवार स्थायी मानक मानेर योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टीका लागि हितकार नहुने स्पष्ट पार्नु भएको छ। स्थापनाको 4 वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएको भन्दै उहाँले समयमै सचिन चेतावनी दिनुभएको छ। पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिले काहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो। संगठन विस्तार हुँदा म रहन्न कि भन्ने संकीर्ण चिन्तालाई त्याग्नु पर्दछ। राजनीतिलाई सुसंस्कृत र जनमैत्री बनाउने दावी गर्ने रासपाभित्र पनि परम्परागत दलहरूकै जस्तो पद र अवसरका लागि हानाथाप हुने संकेत देखिएपछि सभापति लामिछानेले मबाट हामीमा रूपान्तरण हुन आह्वान गर्नुभएको छ। पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा थपिनु पर्ने र संगठन फराकिलो बनाउँदा आफ्नो पद गुम्ने डर पालन नहुने उहाँको तर्क छ। सभापतिले पार्टीभित्रको अवसरवादी प्रवृत्तिमाथि प्रश्न उठाइरहँदा जिल्ला अधिवेशनहरूले पनि राजनीतिक वृत्तमा नयाँ तरङ्ग र उत्साह पनि थपेका छन्। यसैको पछिल्लो उदाहरण बनेको छ नुवाकोट। रासपा नुवाकोटको जिल्ला सभापतिमा 25 वर्षीय युवा रामेश्वर गजुरेल निर्वाचित हुनुभएको छ। परम्परागत दलहरूमा युवाहरूले नेतृत्व पाउन दशकौं खुनुपर्ने अवस्थाका बीच रासपाले जिल्लाको कमान 25 वर्षीय युवाको हातमा सुम्पनुलाई राजनीतिक विश्लेषकहरूले सकारात्मक रूपमा लिएका वैकल्पिक शक्तिबाट मुलुकै नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य राखेको रासपाका लागि यो महाधिवेशन फगत नेतृत्व चयन मात्र होइन, यसको विधि पद्धति र आन्तरिक लोकतन्त्रको कडा परीक्षा पनि हो। एकातिर युवाहरू नेतृत्वमा आउने उत्साह र अर्कोतिर पद र संसदीय अवसरका लागि मरिहत्ते गर्ने आन्तरिक विचलन, यी दुवै प्रवृत्तिको बीचबाट गुज्रिरहेको रासपाले आगामी महाधिवेशन मार्फत कस्तो राजनीतिक संस्कार स्थापित गर्छ त्यो भने हेर्न बाँकी नै छ।
1: नेपाल र भारतबीच लामो समयदेखि थाँतिरहेका सीमा र सीमाङ्कनका विषयहरूलाई कूटनीतिक संवाद र स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै अघि बढाइने नेपाल सरकारले स्पष्ट पारेको छ। छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले आज नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो। भारतीय समकक्षी एस जयशंकरसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित सो सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाहले केही समय अघि संसदमा सीमा विवाद र बेलायतको सन्दर्भबारे दिनुभएको अभिव्यक्तिबारे समेत स्पष्टीकरण दिनुभएको छ। प्रस्तुत छ यो रिपोर्ट।
2: केही दिन अघि प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपाल भारत सीमा विवाद र बेलायती पुस्तकालयमा रहेको ऐतिहासिक दस्तावेजको सन्दर्भ उठाएपछि राजनीतिक र कूटनीतिक वृत्तमा विभिन्न अड्कलबाजी र तरङ्ग उत्पन्न भएका थिए। भारतीय सञ्चार माध्यमहरूले समेत यसलाई तेस्रो पक्षको मध्यस्थता खोजिएको रूपमा अर्थ्याएका बेला परराष्ट्र मन्त्री शिशिर खनालले दिल्लीबाटै ती भ्रमहरूको खण्डन गर्नुभएको छ। सन् 1816 सुगौली सन्धि नै वर्तमान सीमाको मुख्य आधार रहेको स्मरण गराउँदै मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता नखोजेको बरु ऐतिहासिक प्रमाणका लागि मात्र बेलायतको सन्दर्भ आएको प्रश्न पार्नु भएको छ। यो विषयमा नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले भारत र चीन दुवैलाई औपचारिक कूटनीतिक माध्यमबाट धारणा व्यक्त गरिसकेको र लिपुलेख लिम्प्याधुरा नेपालको भूमि हो भन्ने समेत जानकारी गराइसकिएको बताउनु भयो।
3: एज अ गभर्नमेन्ट एज आई हेभ आउटलाइन वी आर भेरी क्लियर आवर रिलेशनशिप वी वान्ट टु बिल्ड आवर रिलेशनशिप अन इश्यूज अफ म्युचुअल इन्टरेस्ट वी भ्यालु for connectivity through road, railway networks and airways. We want to be connected through our energy transmission lines. We want to be developing energy sectors together. We want to see seamless trade We want to join our startup ecosystem, so we are creating opportunities for people of Nepal. Because as this government has taken office, one of our biggest priorities, of the two major priorities that we promised during election and since we came into the government, is one is on the good governance, second is a fast economic growth of Nepal. So from that lens is what we are operating and working on. We do understand and acknowledge that there are issues between us. There are issues, outstanding issues, including in border and boundaries, that can and needs to be solved through diplomatic dialogues.
2: Mantri Khanalle, Nepal ra Bharat bich pravidhik tahko samyukta field survey toli le sima chhetrama kaam gariraheko jankari didai थातिरहेका सबै संयन्त्रलाई पुनः सक्रिय बनाउन भारतीय पक्षसँग सहमति भएको समेत बताउनुभयो। यसै भ्रमणका क्रममा नेपाल र भारत बीच सीमापार डिजिटल भुक्तानी P2P सेवाको औपचारिक सुरुवात, भूकम्पपछिका 84 पुनर्निर्माण आयोजनाको हस्तान्तरण तथा कृत्रिम बौद्धिकता AI प्रविधि र भाषा अनुवादमा सहकार्य गर्ने सहित 3 महत्वपूर्ण सम्झौताहरू पनि भएका छन्। भारतीय सञ्चार माध्यम NDTV-सँगको अन्तर्वार्तामा मन्त्री खनालले नेपालको नयाँ सरकारले विगतका असहजतालाई पछाडि छाड्दै भारतसँगको सम्बन्धलाई रिसेट गर्न चाहेको र 2 ठूला शक्ति राष्ट्रबीच वाइब्रेन्ट ब्रिज अर्थात् जीवन्त पुलका रूपमा अघि बढ्ने लक्ष्य रहेको समेत उल्लेख गर्नुभएको छ। परराष्ट्र मन्त्रीको यो भ्रमण र नयाँ दिल्लीमा व्यक्त विचारहरूले नेपालको नयाँ सरकार भारतसँग कूटनीतिक परिपक्वता र आपसी विश्वासका आधारमा सम्बन्धलाई नयाँ उचाइमा लैजान प्रतिबद्ध रहेको सङ्केत गरेको छ। सीमा जस्तो संवेदनशील विषयमा कूटनीतिक सन्तुलन कायम राख्दै प्रविधि र आर्थिक साझेदारी बढाउने सरकारको यो कदम आगामी दिनमा कति फलदायी होला त्यो भने संवादका संयन्त्रहरू कतिको सक्रिय हुन्छन् भन्ने कुरामै निर्भर रहनेछ।
1: नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म हो सहकारिता, समन्वय र सह अस्तित्व। तर संघीयता लागू भएको वर्षौँ बितिसक्दा पनि सङ्घ, प्रदेश र स्थानीय तहबीच कानुन निर्माण र व्यवस्थापकीय कार्यमा अपेक्षित समन्वय हुन सकेको देखिँदैन। यही असमझदारी र नीतिगत खाडलहरूलाई पूर्ण कैलालीको टिकापुरमा अन्तर्व्यवस्थापकीय मञ्चको 11 सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले संसदलाई प्रविधि मैत्री बनाउनेदेखि कर्मचारी संयन्त्रको उल्झन सम्मका महत्वपूर्ण सङ्कल्पहरू सहित 9 बुधे टिकापुर सन्देश पत्र जारी गरेको छ। आखिर के छन् त यो सन्देश पत्रका मुख्य प्राथमिकता र यसले संघीयता कार्यान्वयनमा कस्तो प्रभाव पार्ला? प्रस्तुत छ यो रिपोर्ट।
2: कैलालीको टिकापुरमा 2 दिनसम्म चलेको अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे घोषणा पत्र जारी गर्दै सकिएको छ। यो सम्मेलनको सबैभन्दा ठुलो र प्रविधि मैत्री सङ्कल्प हो डिजिटल पार्लियामेन्ट। अब संघीय संसद र सबै प्रदेश सभाहरूलाई प्रविधि मार्फत आपसमा जोडिनेछ। यसले संसदीय गतिविधिमा नागरिकको सोझो सहभागिता मात्र सुनिश्चित गर्ने छैन, तिनै तहका सभाहरू बीचको सूचना आदान प्रदानलाई समेत छिटो र पारदर्शी बनाउने विश्वास गरिएको छ। प्रदेश सभाहरूमा अहिले सबैभन्दा ठूलो समस्या कर्मचारी व्यवस्थापनको छ। कर्मचारी अभावकै कारण कानुन निर्माण र संसदीय काम कारवाही प्रभावित भइरहेका बेला टिकापुर बैठकले एउटा ठोस निकासको बाटो पहिले आएको छ। संविधानको धारा 231 उपधारा 3 टेकेर सङ्घ र प्रदेश सभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानुन बनाउन सरकारलाई अनुरोध गर्ने निर्णय सम्मेलनले गरेको छ। सङ्घ र प्रदेश सभा बीच सूचना प्रविधि अन्तर आबद्धता टिकापुर सन्देशको मुख्य विशेषता रहेको छ। त्यस्तै व्यवस्थापकीय प्रतिष्ठान अर्थात् जनप्रतिनिधि र कर्मचारीको क्षमता बढाउन नयाँ निकाय स्थापनाको पहल गरिनेछ। संसदीय बजेट कार्यालय स्थापना गरिनेछ। आगामी आर्थिक वर्षभित्रै संसदीय बजेट निर्माणलाई नतिजामूलक बनाउन कार्यालय स्थापना गरिने घोषणा पत्रमा उल्लेख छ। त्यस्तै सङ्घ र प्रदेशका संसद सेवाका कर्मचारीका लागि एकीकृत सेवाको माग गरिएको छ र विशेष अध्ययन समिति समेत गठन गरिने घोषणा पत्रमा उल्लेख छ। उपसभामुख र उपाध्यक्षको भूमिकालाई सक्रिय बनाउन 3 महिनाभित्र सुझाव दिने समिति गठन गरिनेछ। संसदमा उपसभामुख वा उपाध्यक्षको भूमिका केवल सभामुख नहुँदा बैठक चलाउनेमा मात्र सीमित भएको गुनासो सुनिँदै आएको छ। यसैलाई मध्यनजर गर्दै उनीहरूको भूमिकालाई अझ बढी सक्रिय र प्रतिफलमूलक बनाउन राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलको संयोजकत्वमा 3 अध्ययन समिति गठन गरिएको छ। यो समितिले 3 महिनाभित्र दिने प्रतिवेदनका आधारमा मञ्चको आगामी बैठकले थप निर्णय लिनेछ। टिकापुर सन्देश पत्रले उठाएका विषयहरू संघीयताको जग बलियो बनाउन निकै महत्वपूर्ण छन्। चाहे त्यो बजेट प्रणालीलाई व्यवस्थित गर्न संसदीय बजेट कार्यालय खोल्ने कुरा होस् या सांसदहरूलाई सहयोगी कर्मचारी उपलब्ध गराउने पहल गर्न, तर विगतका सम्मेलनका निर्णयहरू झैँ यो सन्देश पत्र पनि कागजमै सीमित नहोस् भन्नका लागि यसको कार्यान्वयन पक्ष उत्तिकै बलियो हुन जरुरी छ। मञ्चको 12 सम्मेलन अब कर्णाली प्रदेशमा हुने तय भएको छ। आशा गरौँ त्यति बेलासम्म टिकापुरका यी सङ्कल्पहरू धेरै हदसम्म भुइँमा ओर्लिसकेका हुनेछन्।
1: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतको राजधानी नयाँ दिल्ली स्थित जन्तर मन्तरमा हिजो एउटा अनौठो र अभूतपूर्व दृश्य देखियो। सामाजिक सञ्जालको एउटा मिम र व्यङ्ग्यबाट सुरु भएको कक्रोच जनता पार्टी अर्थात् सिजेपी भर्चुअल दुनियाँबाट निस्किएर पहिलो पटक सडक आन्दोलनमा उत्रिएको छ। केही समय अघि भारतका प्रधान न्यायाधीश सूर्यकान्तले बेरोजगार युवाहरूलाई कक्रोच अर्थात् साङ्लोसँग तुलना गरेपछि आक्रोशित बनेका जेन्जी भनिने नयाँ पुस्ताका युवाहरूले यो आन्दोलन जन्माएका हुन्।
0: अमेरिकाको बोस्टन विश्वविद्यालयबाट पढाइसकेर शनिबार बिहान मात्रै दिल्ली ओर्लिएका 24 वर्षीय युवा अभिजित दिपकीको एउटा सामाजिक सञ्जालको पोस्टले कसरी आन्दोलनको रूप लियो भन्ने उदाहरण हिजो दिल्लीको सडकमा देखियो। परीक्षाको प्रश्नपत्र बाहिरिने गरेको, प्रश्नपत्र किनबेच हुने गरेको र तीव्र बेरोजगारीबाट दिक्क भएका हजारौं भारतीय युवाहरू हिजो जन्तर मन्तरमा कक्रोचको मास्क लगाएर प्रदर्शनमा उत्रिए। उनीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै 7 दिने अल्टिमेटम दिएका छन्। आन्दोलनमा लद्दाखका प्रख्यात वातावरणविद तथा शिक्षाविद सोनाम वाङचुकले समेत ऐक्यबद्धता जनाउनु भएको छ। इन्स्टाग्राममा मात्रै 2,20,00,000 भन्दा बढी फलोअर्स बटुलेर प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपालाई समेत पछाडि पारेको यो डिजिटल आन्दोलनलाई विश्वभरका संचार माध्यमले निकै महत्व दिएका छन्। अमेरिकी मिडिया CNNले भारतका युवा अब प्रणालीबाट वाक्क भइसकेको उल्लेख गरेको छ भने कतारको अल जजिराले 1,40,00,000,000 जनसङ्ख्या भएको भारतको आधा 25 वर्ष मुनिका युवाको आक्रोश सडकमा पुगिएको विश्लेषण गरेको छ। यस्तै फ्रान्स 24 र चीनको साउथ चाइना मर्निङ पोस्टले समेत यो जेन्जी विद्रोहले मोदी सरकारलाई नयाँ चुनौती थपेको उल्लेख गरेका छन्। यद्यपि केही राजनीतिक विश्लेषकहरूले भने अनलाइनको करोडौंको संख्या र धरातलमा उत्रने 2,000-4,000 संख्या बीच ठूलो भिन्नता रहेको भन्दै यसको दिगोपनामाथि आशंका समेत व्यक्त गरेका छन्। तर यो आक्रोशले दक्षिण एसियामा प्रविधिको प्रयोग मार्फत युवाहरू कसरी सत्तालाई चुनौती दिइरहेका छन् भन्ने नयाँ अध्यायको सुरुवात भने अवश्य गरेको छ।
1: कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। फुटबल केवल एउटा खेल मात्र होइन, यो करोडौंको भावना हो र यही फुटबलको आधुनिक इतिहासलाई दुईवटा नामले झण्डै 2 दशकसम्म आफ्नो इशारामा नचायो, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो। यो केवल दुई खेलाडी बीचको प्रतिस्पर्धा मात्र थिएन, यो त फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक र कहिल्यै नसकिने महायुद्ध थियो। आजको यो विशेष रिपोर्टमा हामी चर्चा गर्दैछौँ यी दुई महानहरूको सङ्घर्ष, सफलता र मैदानभित्रको त्यो ऐतिहासिक प्रतिद्वन्दिताको जसले फुटबललाई सधैँका लागि बदलिदियो।
2: कथा सन् 2007 सुरु हुन्छ। फिफा प्लेयर अफ द इयरको मञ्चमा ब्राजिलका काकाले उपाधि जित्दै गर्दा दायाँ बायाँ उभिएका दुई युवाको अनुहारमा एउटा फरक तिर्खा देखिन्थ्यो। ती थिए 22 वर्षीय क्रिस्टियानो रोनाल्डो र 20 वर्षे लियोनल मेसी। सोही मञ्चमा फुटबलका प्रणेता पेलेले झुकिएर दोस्रो स्थानको ट्रफी रोनाल्डोलाई थमाइदिए। फिफा अध्यक्षले बीचमा परेर ट्रफी साट्न लगाउनु पर्यो। त्यति बेला यी दुईको अनुहारमा देखिएको त्यो गम्भीरता एउटा नयाँ युगको पदचाप थियो। त्यसपछि यी दुईको प्रभुत्वको कथा मात्र लेखियो। 1 दशकसम्म विश्व फुटबलको सर्वोच्च अवार्डमा यी दुई बाहेक कसैको नाम लेखिएन। सन् 2007 यताका 29 मुख्य व्यक्तिगत अवार्ड मध्ये 20 यी दुईले मात्र बाँडेका छन्। सामूहिक रूपमा झण्डै 2,000 गोल र 85 ट्रफी। उनीहरूसँगै खेलेका अर्जेन्टिनी स्टार एन्जल डी मारिया भन्छन्, मलाई लाग्दैन कि फुटबलको इतिहासमा यस्तो प्रतिस्पर्धा फेरि कहिल्यै देखिनेछ। अर्जेन्टिनी स्टार एन्जल डी मारियाको भनाई। स्वभाव र शैलीका हिसाबले यी दुईलाई उत्तर र दक्षिण ध्रुव मानिन्छ। मेसी लजालु, शान्त र जादुमय ड्रिब्लिङका धनी। रोनाल्डो आत्मविश्वासी, शारीरिक रूपमा शक्तिशाली र अथक मेहनती। तर उनीहरूको जग उस्तै अभाव र सङ्घर्षले बनेको थियो। दुवै चरम गरिबीबाट उठेर आएका हुन्। सपना पछ्याउने क्रममा मेसीले 13 वर्षको उमेरमा र रोनाल्डोले मात्र 12 वर्षको उमेरमा आफ्नो घर छाडेका थिए। यो प्रतिद्वन्द्वताले तब उचाइ लियो जब सन् 2009 रोनाल्डो स्पेनिस क्लब रियल मड्रिड भित्रिए। बार्सिलोनाका मेसी र मड्रिडका रोनाल्डो स्पेनमा बिताएका ती 9 सिजन फुटबल इतिहासकै सबैभन्दा स्वर्णिम वर्ष बने, जहाँ रोनाल्डोले 438 खेलमा 450 गोल ठोके। यता मेसीले भने 476 खेलमा 471 गोलको कीर्तिमान रचे। उनीहरू मैदानमा एक अर्का विरुद्ध मात्र उत्तीर्णन, बरु एक अर्कालाई उछिन्न हरेक साता आफ्नो खेलको स्तर बढाउँदै लगे। आज यी दुई केवल फुटबलर मात्र होइनन्, ग्लोबल आइकन र अरबौं डलरका ब्रान्ड पनि हुन्। इन्स्टाग्राममा रोनाल्डोलाई 70 करोड र मेसीलाई 50 करोड बर्डीले पछ्याउँछन्। कमाईका मामलामा पनि रोनाल्डोको वार्षिक कमाई 300 मिलियन डलर सहित विश्वकै सबैभन्दा महँगा खेलाडीमा पर्छन् उनी। यता मेसी भने 140 मिलियन डलर सहित तेस्रो स्थानमा छन्। 2022 विश्वकप अघि उनीहरूले सुटकेसमा चेस खेलिरहेको एउटा तस्विरले इन्टरनेटका सबै रेकर्ड भत्काइदिएको थियो। फुटबल पण्डितहरूका लागि यो बहस कहिले सकिने छैन। रोनाल्डो इतिहासकै महान गोल मेसिन हुन् भने मेसी महान फुटबलर, तर सन् 2022 कतारको मैदानमा मेसीले विश्वकपको ट्रफी उचालेपछि धेरैले यो बहसको अन्त्य भएको र मेसी नै गोट अर्थात् ग्रेटेस्ट अफ अल टाइम भएको घोषणा गरे। तर यो महागाथा अझै सकिएको छैन। सन् 2026 यो विश्वकप जारी रहँदा यदि नकआउट चरणमा अर्जेन्टिना र पोर्चुगल आम्ने सामने भयो भने फुटबल इतिहासकै यो सबैभन्दा महान प्रतिद्वन्दिताको अन्तिम ऐतिहासिक र सबैभन्दा रोमाञ्चक अध्याय खेल मैदानमा फेरि कोरिनेछ।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।
2: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गएँ, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
7: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
6: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
7: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
6: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
7: सूचीकरण त गर्नै पर्ने हो।
6: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
8: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, समाचारपछि सुन्न सक्नुहुनेछ नेपाली सैनिक कार्यक्रम। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो, अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम स्टेशनहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नमस्कार। सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा जेठ 18 गते विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाइएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेलको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो। कार्यक्रममा प्रधान सेनापतिले अमर शान्ति सैनिक स्मारकमा माल्यार्पण तथा झण्डोत्तोलन गर्नुभई विश्व शान्ति स्थापना कार्यका दौरान वीरगति प्राप्त गर्नुभएका वीर सैनिकहरूप्रति श्रद्धा सुमन अर्पण गर्नुभयो। साथै उहाँले शान्ति स्थापनार्थ मिनुस्का मिसन कारमा तैनाथ रिपुमर्दन गण शान्ति सेना 7 डफामा कार्यरत रहँदा 2082 साउन 7 गते वीरगति प्राप्त गर्नुभएका अमलदार स्वर्गीय सुरज लामिछाने र मुनुस्को मिसन कङ्गोमा तैनाथ नर्सिंह दल गण शान्ति सेना 29 डफामा कार्यरत रहँदा 2080 असोज 26 गते वीरगति प्राप्त गर्नुभएका प्युठ स्वर्गीय भूपजित राईको परिवारलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गर्नुभयो। साथै वीरगति प्राप्त सैनिकका परिवारलाई संयुक्त राष्ट्रसंघद्वारा प्रदान गरिएको प्रतिष्ठित ड्याग ह्याम्बरसोल्ड पदक समेत प्रदान गरिएको थियो। यसैगरी प्रधान सेनापतिले शान्ति स्थापनाका दौरान उत्कृष्ट कार्य गर्नुभएका 5 सैनिकलाई कदरपत्र प्रदान गर्नुभयो। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ कार्य गरिसकेका र हाल तैनाथ शान्ति सैनिकको योगदानको सम्मानमा हरेक वर्ष मे 29 अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल धेरै शान्ति सैनिक खटाउने राष्ट्रहरूमा पर्दछ। संयुक्त राष्ट्रसङ्घीय मिसन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिसनहरूमा नेपाली सेनाका 4179 शान्ति सैनिकहरू कार्यरत छन्। विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 सैनिकले वीरगति प्राप्त गरेका छन् भने 77 सैनिक घाइते भएका छन्। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर श्री बुद्धिसागर पौडेल बीच जङ्गी अड्डामा जेठ 8 गते छलफल भएको छ। सो दौरान महानिर्देशक डाक्टर श्री पौडेलले नेपाली सेनाले प्रकृति संरक्षण सुरक्षामा पुर्याएको योगदानको कदरस्वरूप प्रधान सेनापति महारथी श्री सिगदेललाई कदरपत्र प्रदान गर्नुभयो। सोही अवसरमा उहाँहरू बीच निकुञ्ज र आरक्षमा पुराना तथा जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारहरूको निर्माणमा आवश्यक पहल, कम्युनिकेसन टावर तथा कम्ब्याट कम्युनिकेसनका उपकरणहरूको खरिदका लागि बजेटको व्यवस्थापन सम्बन्धमा आवश्यक छलफल भएको थियो। यस्तै प्रकृति संरक्षणमा परिचालन भएका सकल दर्जालाई विभिन्न अन्तर्राष्ट्रिय सेमिनार तालिम तथा अवलोकन गराउन आवश्यक पहल, जङ्गली जनावरहरूबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि अपनाउनु पर्ने विधि सम्बन्धी छलफल भएको थियो। गोरखबहादुर गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत मकवानपुर जिल्ला मकवानपुर गढी गाउँपालिका 2 ढुङ्गे गढीमा 5,000 क्षमताको पानी ट्याङ्की सहितको ढुङ्गे धारा निर्माण गरेको छ। नवनिर्मित पानी ट्याङ्की तथा ढुङ्गेधारा मध्ये प्रतानापति उपरथी श्री विष्णु कुमार खड्काले जेठ 18 गते मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष श्री दुर्जे लामा सङ्तानलाई हस्तान्तरण गर्नुभएको छ। रोल्पा जिल्लामा तैनाथ सूर्यदल गणले गण हाताभित्र श्री 5 बडमहाराजा धिराज पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक निर्माण गरेको छ। नवनिर्मित शालिक मध्यपश्चिम प्रतानापति उपरथी श्री हिक्मत बहादुर विष्टले जेठ 20 गते गणको 181 वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका बीच अनावरण गर्नुभएको हो। सो अवसरमा उक्त शालिकमा सलामी समेत अर्पण गरिएको थियो। ज्वालादल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दाङ जिल्ला दंशीशरण गाउँपालिका 6 बागारमा भेरथान निर्माण गरेको छ। थारू समुदायको संस्कार संस्कृति तथा परम्परालाई संरक्षण गर्ने उद्देश्यले उक्त भुयारथान निर्माण गरिएको हो। नवनिर्मित भुयारथानको मध्यपश्चिम प्रतनापति उपरथी श्री हिक्मत बहादुर विष्टले एक कार्यक्रमका बीच जेठ 22 गते उद्घाटन गर्नुभई स्थानीयलाई हस्तान्तरण गर्नुभयो। सुक्रममा उहाँले सांस्कृतिक आस्थाको धरोहर तथा परम्पराको धार्मिक स्थलका रूपमा रहेको भुयारथान निर्माणले थारू समुदायको धार्मिक परम्पराको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। भैरवगणले शीघ्र प्रभाव आयोजना अन्तर्गत धादिङ जिल्ला थाक्रे गाउँपालिका 8 स्थित जनता आधारभूत विद्यालय भवनको 7 कोठामा फल्स सिलिङ निर्माण गरेको छ। निर्माण सम्पन्न भए पश्चात नम्बर 6 वाहिनीपति साक्रथी श्री उज्जवल राणाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशव प्रसाद प्याकुरेललाई जेठ 20 गते हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। पूर्वी पिर्तना हेडक्वार्टरमा वैशाख 13 गतेदेखि पिर्तनापति ट्रफी 2083 सुरु भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथी श्री गौरव कुमार केसीले शुभारम्भ गर्नुभएको हो। यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पिर्तनामा जेठ 20 गतेबाट पिर्तनापति ट्रफी 2083 सुरु भएको छ। पिर्तनापति उपरथी श्री दिपेश जङ शाहले शुभारम्भ गर्नुभएको उक्त प्रतियोगिता जेठ 29 गतेसम्म सञ्चालन हुनेछ। उपत्यका पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 19 गते सम्पन्न भएको छ। पिर्तनापति उपरथी श्री रविन्द्र खत्रीले उक्त प्रतियोगिता समापन गर्नुभई सर्वोत्कृष्ट भएको नम्बर 1 वाहिनी अड्डालाई ट्रफी प्रदान गर्नुभएको छ। बुटबल स्थित मध्यपश्चिम पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 18 गते सम्पन्न भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथी श्री हिक्मत बहादुर विष्टले समापन गर्नुभएको हो। प्रतियोगितामा नम्बर 19 वाहिनीले पिर्तनापति ट्रफीको उपाधि जितेको छ। यस वर्ष पिर्तनापति ट्रफी प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, जुडो, बक्सिङ, एथलेटिक्स र पौडी गरी 8 विधाका खेलहरू समावेश रहेका छन्। नेपाल फेन्सिङ संघले जेठ 16 र 17 गते ललितपुरमा सञ्चालन गरेको 7 राष्ट्रिय फेन्सिङ प्रतियोगितामा 2 स्वर्ण, 2 रजत र 2 कास्य गरी 6 पदक सहित त्रिभुवन आर्मी क्लबको टिम द्वितीय भएको छ। प्रतियोगिता अन्तर्गत पुरुष फोयल टिमतर्फ युद्धभैरव गणका सेनानी श्री अनुप भण्डारी, राजदल गणका प्युठ नरेन्द्र सिंह धामी, नन्दबक्स गणका प्युठ वीर सिंह शाही र राष्ट्रिय सेवादलका बन्दोबस्ती कार्य सिपाही भुवन मल्लिकको टिमले स्वर्ण पदक जितेको छ। त्यस्तै पुरुष इपी टिमतर्फ दुर्गाबक्स गणका अमलदार मीन बहादुर कार्की, महावीर गण रेन्जरका प्युठ सूरज सिंह, नम्बर 2 राजदल गणका प्युठ हर्क बहादुर खड्का र अर्जुनबाण गणका प्युठ पूर्णराज गिरीको टिमले स्वर्ण पदक जितेको छ। त्यस्तै महिला इपी टिमतर्फ गोरखकाली गुल्मकी अमलदार इन्दिरा पौडेल, सैनिक प्रहरी गणकी सिपाही पवित्रा खड्का र नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालको टिमले रजत पदक जितेको छ। फोयल एकलतर्फ रणशेर गणकी प्युठ मनिषा श्रेष्ठले रजत र राष्ट्रिय सेवादलकी बन्दोबस्ती कार्य सिपाही भुवन मालिकले कास्य पदक जित्नुभयो भने इपी एकलतर्फ नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालले कास्य पदक जित्नुभयो। सप्तरी जिल्लाको राजविराजमा जेठ 11 गतेदेखि 13 गतेसम्म सञ्चालन भएको युथ जुनियर तथा सिनियर राष्ट्रिय खुल्ला भारोत्तोलन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीले 3 स्वर्ण, 7 रजत र 3 कास्य गरी 13 पदक जितेका छन्। नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघ सप्तरीले आयोजना गरेको उक्त प्रतियोगितामा 58 केजी तौल समूहमा नयाँ सबुज गणकी प्युठ प्रभाथारू र 69 केजी तौल समूहमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी अमलदार कमला श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको छ। क्लिन एन्ड जर्क तर्फ प्युठ प्रभाथारूले 75 केजीको कीर्तिमानी तोड्दै 76 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो भने स्न्याच विधातर्फ अमलदार कमला श्रेष्ठले 68 केजीको कीर्तिमान तोड्दै 69 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना। नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल, ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
4: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
4: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
4: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
4: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
4: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
4: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
4: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
4: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री।
5: संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त नेपाली सेनाले राष्ट्रिय आवश्यकता अनुसार विभिन्न क्षेत्रमा योगदान दिँदै आइरहेको छ, जसमध्ये शिक्षा र स्वास्थ्य क्षेत्र पनि एक हो। स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न र नेपालमै अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा प्रदान गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान क्रियाशील छ। यस संस्थानले हालै स्थापनाको 15 वार्षिकोत्सव समेत मनाएको छ। यसै सन्दर्भमा आजको कार्यक्रममा हामी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक जमादार सरिना सापकोटा
6: र म प्राविधिक सुबेदार सुदीप ढकाल। चिकित्सा शिक्षा मुख्यतया मानिसको स्वास्थ्यसँग सम्बन्धित विषय हो। यसका लागि ठूलो पूर्वाधार, अत्याधुनिक प्रविधि र सबल व्यवस्थापन आधारभूत शर्त बन्ने गर्दछ। यिनै शर्त पूरा गरेको नेपाली सेनाको उत्कृष्ट चिकित्सा शिक्षा संस्थानले पुर्याएको योगदान बारे विद्यार्थीको अनुभव।
7: मेरो नाम अनिश चौलाङ है। हालै म नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालयमा MBBSमा फोर्थ इयर अध्ययनरत विद्यार्थी। यो संस्थाको विशेषता भनेको डिसिप्लिन एउटा मुख्य विशेषता म मान्छु। डिसिप्लिन साथसाथै एकाडेमिक्स पनि एकदम राम्रो र अल्टिमेटली लाइफमा सक्सेस हुनु छ भने फर्स्ट र फरमोस्ट कुरा नै डिसिप्लिन हो। र अब एकाडेमिक्स त सबैको स्ट्रङ नै हुन्छ र डिसिप्लिन साथ एकाडेमिक्स पनि स्ट्रङ हुने भएको कारणले चाहिँ मैले यो संस्था रोजेको हुँ।
5: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित गैर नाफामूलक संस्थान हो। 2067 सालमा स्थापना भएको यस संस्थानले यही जेठ 11 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा 15 वार्षिकोत्सव मनाएको छ। सो अवसरमा संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरू बारे चर्चा गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल:
8: विगत 15 वर्षदेखि राष्ट्रको स्वास्थ्य सेवाको लागि आवश्यक विषय विज्ञ चिकित्सा जनशक्ति तयार गर्न यस संस्थानले पुर्याएको योगदान प्रशंसनीय रहेको छ। दक्ष तथा गुणस्तरीय मात्र नभई एक कर्तव्यनिष्ठ, अनुशासित र नैतिकवान स्वास्थ्य जनशक्ति उत्पादन गरी नेपाली सेनाका सकल दर्जा तथा तिनका आश्रित परिवार परिवारजनहरूलाई सेवा प्रदान गर्ने तथा राष्ट्रको गुणात्मक स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहित स्थापित यस संस्थाले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरू साँच्चै नै उत्कृष्ट र प्रशंसनीय छन्। यी उपलब्धिहरूलाई संस्थागत गर्दै समयानुकूल यस संस्थालाई स्वास्थ्य शिक्षामा उत्कृष्ट शिक्षण संस्थाका रूपमा थप विकास गर्दै लैजानको निमित्त सम्पूर्ण संस्थान परिवारलाई अनुरोध गर्दछु।
6: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य शिक्षाको क्षेत्रमा उत्कृष्ट संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ। यहाँका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजा यसैको प्रमाण हुन्। उत्कृष्ट विद्यार्थीहरूलाई संस्थानले हरेक वर्ष विभिन्न पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ। यस वर्ष पनि प्रधान सेनापतिले विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुभएको छ।
5: प्रधान सेनापति प्रशंसा निशान, चिफ अफ द आर्मी स्टाफ बेस्ट ग्रेजुएट अफ द इयर अवार्ड, NAIHS ट्रफी, बेस्ट ग्रेजुएट अफ द इयर अवार्ड, स्वर्गीय प्राध्यापक डाक्टर राजेन्द्र प्रसाद उपाध्यायको स्मृतिमा मेमोरियल गोल्ड मेडल, प्रमुख सेनानी शशिकला राज भण्डारी मेमोरियल गोल्ड मेडल, महारथी छत्रमान सिंह गुरुङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्सेज गोल्ड मेडल तथा प्रशंसा पत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो। यस्ता पुरस्कारले विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्ने विद्यार्थीहरूको भनाइ छ।
9: मेरो नाम चाहिँ सरिता सुवेदी, NSCHS कलेजको चाहिँ 5th ब्याचको स्टुडेन्ट, CMLTको। अहिले चाहिँ म प्रहरी सहायक निरीक्षकको रूपमा नेपाल प्रहरी अस्पतालमा कार्यरत छु। मैले यो बेस्ट स्टुडेन्ट अवार्ड NSCHSमा 5 फ्याकल्टी छ, त्यो मध्येको चाहिँ CMLTबाट पाएको। मलाई एकदमै खुसी लागिरहेछ। हाम्रो यो कलेज अरूको लागि पनि एउटा ड्रिम कलेज हो। मलाई चाहिँ यहाँ आउनुभन्दा अगाडि यो कलेज यस्तो थियो यस्तो छ भन्ने चाहिँ थाहा थिएन। यहाँ आइसकेपछि एकदमै राम्रो लाग्यो। एकदमै यहाँको ओपन स्पेस अनि पढाउने टेक्निक, सपोर्टिभ टिचर, एकदमै हेल्पफुल इन्भाइरोमेन्ट, त्यसले गर्दाखेरि चाहिँ पढ्नको लागि इन्भाइरोमेन्ट सहज भयो। आफ्नो टाइम गोल्डेन पिरियड भन्छु त्यो टाइमलाई चाहिँ एकदमै सदुपयोग गर्नुहोस्, राम्रोसँग पढ्नुहोस्। अनि टाइम चाहिँ फेरि फर्केर आउँदैन रिग्रेट हुने, मैले पढिनँ यस्तो भयो भनेर रिग्रेट हुने चाहिँ कुनै पनि काम नगर्नुहोस् भन्छु म चाहिँ। राम्रोसँग पढ्नुभयो भने फ्युचर राम्रो भइहाल्छ।
10: आशिका सुवेदी, म चाहिँ PCL इन फिजियोथेरापीको 5th ब्याच, म चाहिँ बेस्ट ग्रेजुएट अफ द इयर 2024 पुरस्कृत भए। पहिला सुरु त मलाई एकदमै प्राउड फिल भएको छ, मैले मेरो सबै ब्याचलाई नै रिप्रेजेन्ट गर्न पाएँ। मेरो साथीहरू जो जसले मलाई हेल्प गर्नुभएको थियो इच एन्ड एभ्री फेजमा, मलाई पढाइमा होस् या मलाई अरू कुनै फेजमा, सबैमा हेल्प गर्नुभएको थियो। यो प्राइस चाहिँ खासमा मेरो लागि मात्र होइन, मेरो सबै साथीहरूको लागि नै हो। यो डिफ्रेन्ट डिफ्रेन्ट इयरमा डिफ्रेन्ट डिफ्रेन्ट टिचर्सहरू हुनुहुन्थ्यो, मलाई टिचरहरूले एकदमै हेल्प गर्नुभयो।
11: समृद्धि श्रेष्ठ हो, म अहिले नेपाली आर्मी इन्स्टिट्युट अफ हेल्थ साइन्सेसमा 4th ईयरमा 11th ब्याचमा अध्ययनरत छात्र हो। जेनरल छत्रमान सिंह गुरुङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्स 2024 अवार्डबाट सम्मानित भएको, एकदमै खुसी लागिरहेको छ, गर्वान्वित महसुस भइरहेको छ। म के भन्न चाहन्छु भन्दाखेरि कन्सटेन्टली मेहनत गरिराख्यो भने चाहिँ राम्रो फल प्राप्त हुन्छ। धेरै धेरै धन्यवाद, यहाँ पढ्न पाउनु नै एउटा गर्वान्वित कुरा हो, साथै यस अवार्डबाट सम्मानित हुनु पाउनु झनै ठुलो गर्वको विषय हो मेरो लागि।
6: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य सेवासँगै राष्ट्रका लागि गुणात्मक जनशक्ति उत्पादन गर्न उल्लेख्य योगदान दिएको छ। यस संस्थान अन्तर्गतबाट चिकित्सा, नर्सिङ र मेडिकल पोलिटेक्निक संकायमा अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षामा 100% उत्तीर्ण हुँदै आइरहेका छन्। यो सफलताले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको शैक्षिक गुणस्तरलाई दर्शाउँछ। संस्थान अन्तर्गत चिकित्सा शास्त्र महाविद्यालयकी प्राचार्य, प्राविधिक सहायकी प्राध्यापक डाक्टर श्री रत्न अधिकारी,
12: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान आज राष्ट्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान हासिल मात्र गर्न सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भइसकेको छ। यस संस्थान अन्तर्गतका महाविद्यालयहरूले हरेक परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै अनुशासित र सुरक्षित वातावरणमा आफ्ना विद्यार्थीहरूलाई पठन पाठन गराउँदै विद्यार्थीहरूका बहुआयामिक व्यक्तित्व विकास गर्न सफल हुँदै आइरहेको छ। ग्राउन्ड जिरोबाट प्रारम्भ भई आज एक प्रतिष्ठित तथा अव्वल पोस्ट ग्रेजुएट मेडिकल इन्स्टिट्युसन एवं रिसर्च सेन्टरका रूपमा रूपान्तरण हुन सफल भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित महसुस गर्दछौँ।
5: गुणस्तरीय र सहुलियतपूर्ण शिक्षा यस संस्थानको विशेषता हुन्। सैनिक कल्याणकारी कोषबाट सञ्चालित भए पनि यहाँ सैनिक र गैर सैनिकका सन्ततिले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन्। यसै क्रममा वीरगति प्राप्त, शारीरिक अशक्त भएका सैनिकका सन्तति, बहालवाला तथा अवकाश प्राप्त सैनिकका जेहेन्दार सन्ततिहरूका लागि विशेष आरक्षण र छात्रवृत्तिको व्यवस्था गरिनु संस्थानको थप उपलब्धि बनेको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर तर क्षमतावान विद्यार्थीहरूले अध्ययन गरी स्वास्थ्य सम्बन्धी विभिन्न क्षेत्रमा सेवा गर्ने मौका पाएका छन्। संस्थानमा विद्यार्थी भर्ना प्रक्रिया कस्तो रहेको छ त? संस्थानको कल्याणकारी शाखामा कार्यरत श्री लवधोज कार्की।
13: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा स्नातक तहमा कुल प्राप्त कोटाहरूमा 49% कोटा सैनिक बालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिको लागि आरक्षित गरिएको छ। सो आरक्षित गरिएका कोटाहरूको भर्ना प्रक्रिया भने चिकित्सा शिक्षा आयोगले नै सञ्चालन गर्छ। चिकित्सा शिक्षा आयोगले उनीहरूलाई प्राप्त मर्यादा क्रमको आधारमा आरक्षित कोटामा भर्ना गर्ने म्याचिङ प्रक्रियामा समावेश गराई भर्नाको लिस्ट पब्लिस गर्छ। त्यो लिस्ट अनुसार नै विद्यार्थीहरू भर्ना भएर हाम्रो संस्थानमा अध्ययनको लागि आउँछन्। कुल प्राप्त मध्ये 49% कोटा सैनिकको लागि आरक्षित भए जस्तै 51% कोटा चाहिँ गैर सैनिक विद्यार्थीहरूको लागि हुन्छ। गैर सैनिक विद्यार्थीहरूको छनौट र भर्ना प्रक्रिया सबै चिकित्सा शिक्षा आयोगबाट नै सञ्चालन हुन्छ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने प्रवेश परीक्षा पश्चात उक्त परीक्षाको आधारमा विद्यार्थीहरूको छनौट प्रक्रिया हुन्छ र छनौट भएका विद्यार्थीहरू आयोगले भर्ना सूची प्रकाशन भए पश्चात सम्बन्धित विश्वविद्यालय जस्तै त्रिभुवन विश्वविद्यालयबाट भर्ना भए हाम्रो संस्थानमा चाहिँ अध्ययनको लागि आउँछन्। त्यसरी गैर सैनिक तर्फको विद्यार्थीहरूमा स्नातक तहमा जम्मा 51% विद्यार्थीहरूलाई 100% माने यसको 75% चाहिँ नेपाल सरकारको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू छनौट भई उनीहरू अध्ययनको लागि यस संस्थानमा आउँछन्।
6: हाल संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रमहरू MBBS, BPH, BSC, MLT, BSC नर्सिङ र BNS 1215 विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने यस संस्थानबाट 1592 विद्यार्थी दीक्षित भइसकेका छन्, जसमध्ये भूतपूर्व तथा बहालवालाका सन्ततितर्फ स्नातक तहमा 500 छन् भने MBBS तर्फ 354, नर्सिङ तर्फ 227 र अलाइड हेल्थ साइन्स तर्फ 8 गरी 589 रहेका छन्।
5: त्यसै गरी स्नातकोत्तर तह अन्तर्गत MDMS र MNmा गरी 265 विद्यार्थी अध्ययनरत रहेका छन्। यस संस्थानबाट हालसम्म 197 विद्यार्थीले स्नातकोत्तर तह उत्तीर्ण गरी विभिन्न विषयमा विशेषज्ञता हासिल गरिसकेका छन्। शिक्षासँगै अनुशासन, समय व्यवस्थापन र अतिरिक्त क्रियाकलाप नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई चिनाउने आधार बनेका छन्। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका निर्देशक सहायक रथी श्री पुरुषोत्तम खड्का।
14: यहाँको जहाँसम्म व्यवस्थापकीय पक्ष छ, अन्य कलेजहरू मेडिकल कलेज, नर्सिङ कलेजहरू भन्दा हाम्रो चाहिँ त्यो अनुशासनमा अलिकति स्ट्रिक्ट नै हुन्छ। हामी बिहानदेखि बेलुकासम्मको प्रोग्रामहरू सेड्युल अनुसार चल्छ, त्यसको सुपरभिजन हामी गर्छौँ। क्लासहरू टाइममा चल्ने, ब्रेकफास्ट टाइममा खाने, लन्च टाइममा, डिनर टाइममा, क्लिनिकल हस्पिटल जाने कुराहरू, टाइममा बस पठाउन ल्याउनेदेखि लिइकन एक्स्ट्रा एक्टिभिटिजहरू पनि त्यो एक्सपोजर पनि हामी राम्रो गराउँछौँ। त्यो भएको कारणले गर्दा पनि एडमिनिस्ट्रेसनको पार्टले गर्दा पनि स्टुडेन्टहरू अलिक बढी पढाइमा पनि फोकस गरेका छन्।

0: पाठन सुरु गर्ने लक्ष्य लिएको छ। संस्थानमा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर र एमसिएस युरोलोजी विषयमा विद्यावारिधि तहको अध्यापन सुरु हुने भएकाले समग्र राष्ट्रको चिकित्सा क्षेत्रमा ठूलो गुणात्मक फड्को मार्ने विश्वास गरिएको छ।
1: हाल संस्थानमा 38 जना प्राध्यापक, 68 जना सहप्राध्यापक र 142 जना उपप्राध्यापक कार्यरत हुनुहुन्छ। पर्याप्त स्रोत साधन र उत्कृष्ट प्राज्ञिक वातावरणकै कारण यो संस्थान आज चिकित्सा शास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ।
2: सञ्जीव प्रसाद खतेडा, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चाहिँ बिबिएसको पहिलो ब्याचबाट चाहिँ पास आउट भएर अहिले चाहिँ स्वास्थ्य कार्यालय सोलुखुम्बुमा जनस्वास्थ्य अधिकृत रूपमा कार्यरत छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान रोज्नुको मुख्य कारण भनेको चाहिँ नेपाली सेना भन्ने बित्तिकै एउटा छुट्टै ब्रान्ड फिल हुन्छ नि त, अनुशासन, यहाँको इन्भाइरोमेन्टमा पढ्न पाउनु, अनि एकदमै राम्रो, पहिलेदेखि सुन्दै आएको एकदम राम्रो एजुकेसन छ, राम्रो भनेर सुन्दै आएको र प्लस आफूलाई पनि त्यो यो इन्भाइरोमेन्टमा चाहिँ मन पनि भएकोले अनि यही कलेजलाई चाहिँ रोजेको मैले। संस्थानले जुन यो सपोर्टहरू जुन गर्दैछ त्यसलाई अझै राम्रो गर्दै जाओस्, जुन इन्भाइरोमेन्ट छ त्यसलाई अझै राम्रो गर्दै जाओस् र यसरी नै विद्यार्थीहरूलाई मनोबल बढाउँदै जानु भन्ने चाहिँ चाहन्छु।
0: विक्रम सम्बत 2082 नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा यस संस्थानका एमबिबिएस तहका 96% विद्यार्थी उत्तीर्ण भएका छन् भने नर्सिङ र प्यारामेडिकल तर्फ 7% विद्यार्थीहरू उत्तीर्ण भएको तथ्याङ्क छ। स्थापनाको छोटो अवधिमै यो स्तरको प्राज्ञिक उचाइ र उत्कृष्ट अनुसन्धानको संस्कृति विकास हुनु आफैमा उदाहरणीय सफलता बनेको छ। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर श्री मोहनराज शर्माले वर्षौंदेखि संस्थाले शैक्षिक उत्कृष्टता, अनुशासन, व्यावसायिकता र देशप्रतिको सेवाभाव र आफ्नो प्रतिबद्धता मार्फत सम्मान प्राप्त गरिरहेको र वर्तमान नेतृत्व, प्राध्यापक वर्ग, स्वास्थ्य कर्मीहरू, कर्मचारीहरू र विद्यार्थीहरूको निस्वार्थ प्रयासको कदर गर्नुभयो।
1: सैनिक व्यवस्थापनमा सञ्चालित भएकाले यस संस्थान अनुशासित, मर्यादित र शान्त छ। विद्यार्थीले प्राध्यापक तथा अनुभवी वरिष्ठ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा वीरेन्द्र अस्पताल मार्फत प्रत्यक्ष रूपमा विभिन्न रोगका बिरामीहरूको परीक्षण, शल्यक्रिया र आपतकालीन सेवाको अनुभव बटुल्ने अवसर पाएका छन्। साधन स्रोत सम्पन्न अस्पतालमा रही व्यवहारिक ज्ञान हासिल गर्न सकिने भएकोले विद्यार्थीहरूलाई थप सजिलो भएको डाक्टर अमृत बस्यालको भनाइ छ।
3: 8 ब्याचबाट चाहिँ एमबिबिएस उत्तीर्ण गरी हाल अहिले मनमोहन मेमोरियल स्वयम्भूमा चाहिँ आइसियुमा चाहिँ मेडिकल अफिसरको रूपमा कार्यरत छु। जस्तै म इन्टरभ्यूहरूमा जाँदा पनि आर्मीको प्रडक्ट भनेपछि उहाँहरू खुसी हुन्छ, उहाँलाई विश्वास छ तपाईँप्रति भन्नुहुन्छ। त्यसले चाहिँ के गर्दा देखाउँछ त भन्दाखेरि चाहिँ आर्मी परिवारले दिएको जुन एउटा डिसिप्लिन छ र जुन एउटा हामीलाई दिएको पठन पाठनको शैली छ त्यस म एकदम कृतज्ञ नै ज्ञापन गर्न चाहन्छु।
0: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले शैक्षिक सँगै अनुसन्धान पक्षलाई समेत जोड दिँदै आइरहेको छ। शैक्षिक कार्यक्रमहरूलाई व्यवहारिक, समुदायमुखी तथा परिणाममुखी बनाउन संस्थानले पाठ्यक्रम अनुसार प्राज्ञिक तथा समुदायमा आधारित स्थलगत अध्ययनलाई पनि प्रोत्साहन दिने गरेको छ। गत वर्ष संकायका सदस्य तथा स्नातक एवं स्नातकोत्तर तहका विद्यार्थीबाट 292 अनुसन्धान प्रस्ताव भएकोमा 215 प्रस्ताव स्वीकृत हुनु यसको पछिल्लो ज्वलन्त उदाहरण हो। स्वास्थ्य क्षेत्रमा गरिने शोधपत्रले उपचार क्षेत्र थप मजबुत बन्ने नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालय फार्माकोलोजी विभागका विभागीय प्रमुख सम्बोद आचार्य बताउनुहुन्छ।
4: शोधपत्रको उद्देश्य हाम्रो उपचारलाई अझै राम्रो बनाउनु अथवा चाहिँ हाम्रो कुन कुन समस्याहरू विशेष महत्वपूर्ण छन् भनेर पत्ता लगाउनु जस्ता कार्यको लागि स्वास्थ्यमा शोध अनुसन्धान गरिन्छ। एमबिएमएसको जुन विद्यार्थीहरूलाई हामीले शोधपत्र गराउँछौँ अनि त्यसपछि उनीहरूको परीक्षा पनि हुन्छ, त्यो उनीहरूको कोर्सको नै एउटा महत्त्वपूर्ण भाग हो। शोधपत्र लेख्नु पनि उनीहरूको लागि अनिवार्य हुन्छ। जुन एमबी र एमएस प्रोग्राम त्यसभन्दा माथिको एमडिएम एमसिएच प्रोग्राम अन्तर्गत शोधपत्र लेख्नु अनिवार्य हुन्छ र शोधपत्र लेखिसकेपछि मात्रै उनीहरू अनुमति प्राप्त भएपछि शोधपत्र जाँचेर त्यो शोधपत्र योग्य भएपछि मात्रै परीक्षामा सामेल हुन पाउँछन्।
1: यसरी संस्थानले हासिल गरेका उपलब्धिहरू उत्कृष्ट र प्रशंसनीय छन्। स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न विधामा संस्थानबाट उत्पादित डाक्टर, नर्स तथा प्यारामेडिक्स लगायतका जनशक्तिले सरकारी तथा निजी क्षेत्रका अस्पतालहरूमा आबद्ध भई राष्ट्रकै लागि योगदान दिइरहेका छन्। यो उपलब्धिले संस्थानलाई अझ उत्कृष्ट बन्न प्रेरित गरिरहेको छ। यस संस्थानलाई थप उचाइमा पुर्याउन संस्थानले के कस्तो पहल कदमी चालेको छ त? नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्राविधिक उपरथी

0: प्राध्यापक डाक्टर श्री देवेन्द्र बहादुर खत्री अवकाश प्राप्त।
1: आगामी शैक्षिक वर्षदेखि ब्याचलर इन फिजियोथेरापी तथा ब्याचलर इन फार्मेसी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आवश्यक गृह कार्य समेत समाप्त गरी पत्राचार भइसकेको छ। यसै गरी थप ब्याचलर्स कार्यक्रमहरू ब्याचलर इन डेन्टल सर्जरी, ब्याचलर इन अप्टोमेट्री तथा थप मास्टर्स कार्यक्रमहरू एमडी इमर्जेन्सी मेडिसिन, एमएससी मेडिकल ल्याब टेक्नोलोजी बायोकेमिस्ट्री, एमएससी एमएलटी माइक्रोबायोलोजी तथा फेलोसिप इन अन्को इमेजिङ लगायतका कार्यक्रमहरू सञ्चालन गर्न, यसका अतिरिक्त थप स्नातकोत्तर तथा डिएमएमसिएच का कार्यक्रमहरू सञ्चालन गरी संस्थानको शैक्षिक दायरा क्रमशः विस्तार गर्ने योजना रहेको छ। स्नातक तथा थप शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि नयाँ एकाडेमिक ब्लक निर्माण कार्य प्रगतिमा रहेको छ।
2: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले स्थापनाको 15 वर्षमै हासिल गरेको सफलता नेपालको स्वास्थ्य क्षेत्रकै बलियो आधार बनेको छ। अब यो संस्थान विश्व स्तरकै एउटा सेन्टर अफ एक्सिलेन्स बन्ने दिशामा अघि बढेको छ। नवीनतम प्रविधि र उपचार पद्धति, अनुसन्धान र विशिष्टीकृत सेवा लक्षित यस संस्थान अझै सफल बनोस्, शुभकामना।
3: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि बिदा हुन्छु। नमस्ते।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
6: नागरिक लगानी कोष।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब सुनाउनेछौ शास्त्रीय संगीत। कलाकारमा कर्कटमान तुलाधर, विषय बेलावादन, रागमा मदमास सारङ, तबला हर्ष डङ्गोल, तानपुरा पूर्णबहादुर थापा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिउँ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचार पछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो बोली। यति बेला भने रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। सुरुमा प्रमुख समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको 3 दिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता। कूटनीतिक माध्यमबाट नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री खनालको भनाइ। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे सन्देश पत्र जारी गर्दै कैलालीको टिकापुरमा सम्पन्न। हुलाकी सडक अन्तर्गत दाङ बाँके र बर्दिया खण्डको करिब 36 किलोमिटर सडक विस्तार सुरु। हुम्ला हुँदै मानसरोवर र कैलाश जाने विदेशी तीर्थयात्रीको संख्यामा वृद्धि। र अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाद्वारा अस्वीकार। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको 3 दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो। वार्तामा विकास, सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउने लगायत विषयमा छलफल भएको थियो। नयाँ दिल्लीमा रहँदा परराष्ट्र मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवालीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको थियो। स्वदेश फर्कनु अघि नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत बीचका सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएका दोहोऱ्याउँदै त्यस सम्बन्धमा नेपालले भारत र चीन समक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशको टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले सबै प्रदेश सभामा डिजिटल संसदीय प्रणाली स्थापना गर्ने, अन्तर्व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालय अन्तर्गतको प्रदेशसभा सम्पर्क तथा समन्वय शाखा मार्फत सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्न विशेष पहल गर्ने तथा संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अगाडि बढाउने लगायतका सन्देश जारी गरेको छ। सम्मेलनको समापनमा सभामुख डोल प्रसाद अयालले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षा अनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभयो। सभामुख अयालले संघीयता सुदृढीकरणका लागि प्रदेश सभाहरू बीच समन्वय, अनुभव आदान प्रदान तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा संघीय संसद तथा प्रदेश सभाबाट भएका कार्य प्रगति, प्रदेश सभा सञ्चालनका अभ्यास, पूर्व सम्मेलनका निर्णयहरूको कार्यान्वयन अवस्था, आगामी कार्य दिशा तथा सम्भावित निर्णयका विषयमा छलफल भएको थियो। बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ। कार्यालय प्रमुख लील बहादुर भण्डारीले राजमार्गको दाङ बाँके र बर्दिया खण्डको 75 किलोमिटर सडक मध्ये करिब 36 किलोमिटरको ट्र्याक खोल्नुपर्ने र त्यसमा करिब 20 पुल निर्माण हुने बताउनुभयो। जस अन्तर्गत दाङतर्फ 22 किलोमिटर सडक र 17 पुल सहित 29 अर्ब स्रोत सुनिश्चित भएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित पत्रकार भेट तथा छलफल कार्यक्रममा उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो। उहाँले नियमित समन्वय, सूचना र सञ्चारका माध्यमबाट मन्त्रालयका गतिविधिलाई पनि प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सम्बन्धी सेवा सुविधा भोलि सोमबारदेखि चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल वीरगंजबाट पनि उपलब्ध हुने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गरी निजामती कर्मचारी अस्पताल काठमाडौँले निजामती कर्मचारीलाई उपलब्ध गराउने छुट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर र नारायणी अस्पतालमा पनि उपलब्ध हुने जानकारी दिएको हो। सेवा प्राप्त गर्न निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचय पत्र साथमा लिई जानुपर्ने सूचनामा उल्लेख गरिएको हो। निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले निजामती कर्मचारी अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवालाई प्रदेश स्तरमा समेत विस्तार गर्ने सरकारको नीति अनुसार सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जुन 7 विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरूप सन् 2019 विश्वभर यो दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO-ले संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। हुम्ला हुँदै पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्रीको संख्या बढ्दै गएको छ। पछिल्ला केही दिन यता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको हो। हुम्लाको हिल्सा नाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख 30 गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको हो। चीनले हिल्सा नाकालाई हुम्लावासी सहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको संख्या वृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दिपेन्द्र भण्डारीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाले अस्वीकार गरेको छ। उत्तर कोरियाले अमेरिकालाई खुला चुनौती दिँदै आफ्नो परमाणु हतियार कार्यक्रम नरोक्ने स्पष्ट पारेको हो। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक निशस्त्रीकरणको अमेरिकी मागलाई पुरानो र अव्यवहारिक सपना बताउँदै आफ्नो आणविक हतियार कार्यक्रमलाई झन बलियो बनाउने बताउनुभयो। यो अभिव्यक्तिले फेरि एकपटक कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ। उत्तर कोरियाका वरिष्ठ नेता यो जोङले आफूले उत्तर कोरियालाई आणविक शक्तिका रूपमा मान्यता दिएको र यसलाई परिवर्तन गर्ने अमेरिकी प्रयासको कुनै कानूनी महत्व नभएको बताउनुभयो। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाको आणविक निशस्त्रीकरणका लागि सहमत भएको भन्ने अमेरिकी दावीलाई पनि उहाँले खण्डन गर्नुभयो। चिनिया राष्ट्रपति सी जिनपिङले भोलि उत्तर कोरियाको भ्रमण गर्ने कार्यक्रमका बेला यो भनाई बाहिर आएको हो। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: विद्युतीय सवारी साधन इभीको थप प्रवर्धनका लागि मुलुकभरि कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने एक अध्ययनले देखाएको छ। पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययन प्रतिवेदनले मुलुकभरि 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता औलाएको हो। सन् 2030 सो संख्यामा चार्जिङ स्टेशन निर्माण गर्न सकिएमा विद्युतीय सवारी साधनको प्रवर्धन उल्लेख्य रूपमा हुने प्रतिवेदनमा उल्लेख छ। हाल देशभरि 1,000 चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन्। अधिकांश स्टेशन विद्युतीय सवारी साधनका आधिकारिक विक्रेताहरूले सञ्चालन गर्दै आएका छन्। नेपाल विद्युत प्राधिकरणले भने 142 किलोवाट क्षमताका 62 द्रुत गतिका चार्जिङ स्टेशनहरू सञ्चालन गरिरहेको छ। साबिकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयका सहसचिव कृष्ण राज पन्थ संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार चार्जिङ पूर्वाधार, ब्याट्रीको लागत, सडक पूर्वाधार, ब्याट्रीको पुनः उपयोग तथा डिस्पोजललाई चुनौतीका रूपमा देखाइएको छ। प्रतिवेदनले विद्युतीय यातायात मैत्री भौतिक पूर्वाधारमा लगानी, निजी लगानी प्रोत्साहन, चार्जिङ स्टेशनहरू र ब्याट्री स्वापिङ नीति, ब्याट्रीको जीवन र व्यवस्थापनको चुनौती, प्रविधिको अनुसन्धान र विकास, मापदण्ड तर्जुमा नहुनुलाई चुनौतीको रूपमा अघि सारेको छ। तनहुँ जिल्लाको धुलेगौँडादेखि सेङ्जा जिल्लाको रामबाछासम्म फैलिएको मिलेनियम ट्रेक नेपालको पर्यटन प्रवर्धनको लागि महत्वपूर्ण आधार बन्ने सरोकार भएकाहरूले बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित मिलेनियम ट्रेक व्यवस्थापन समितिले आयोजना गरेको मिलेनियम ट्रेक प्रवर्धन कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी तथा प्रतिनिधिहरूले मिलेनियम ट्रेकलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा तनहुँ क्षेत्र नम्बर 2 सांसद श्री राम नेउपानेले मिलेनियम ट्रेकलाई नेपालमा मात्र नभई विश्व पर्यटन बजारको आकर्षणको केन्द्र बनाउन सकिने बताउनु भयो। ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डेले पूर्वाधार विकास, डिजिटल प्रचार प्रसार र आन्तरिक पर्यटन विस्तार गर्न सकिए मिलेनियम ट्रेकको भविष्य उज्जवल रहेको बताउनु भयो। तनहुँको धुलेगौँडादेखि स्याङ्जाको रामबाछासम्म जोडिएको मिलेनियम ट्रेक सन् 2000 औपचारिक रूपमा सञ्चालनमा आएको थियो। प्रारम्भमा 72 किलोमिटर दूरी रहेको पदमार्गलाई विस्तार गरी हाल 92 किलोमिटर पुर्याइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो। म्यारियट इन्टरनेसनल इङ्कले सिजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा 2 नयाँ होटलहरू द रिच कार्लटन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। यससँगै म्यारियटका विश्व प्रसिद्ध लग्जरी तथा प्रिमियम होटल ब्रान्डहरू नेपालको राजधानी काठमाडौँमा प्रवेश गर्नेछन्।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमी फाइनलमा मलेसियालाई 6 हराउँदै हङकङ फाइनल पुगेको हो। सुरुमा ब्याटिङ गर्दै मलेसियाले दिएको 115 रनको लक्ष्य हङकङले 4 क्षतिमा 18 ओभर 2 बलमा 120 रन पूरा गर्दै भेटाएको हो। यसअघि सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको पहिलो सेमी फाइनल खेलमा नेपालले ओमानलाई 8 हराउँदै फाइनल यात्रा तय गरेको छ। नेपाल र हङकङ बीचको फाइनल भिडन्त सोमबार सिङ्गापुरमा हुनेछ। पहिलो सेमी फाइनलमा जितका लागि ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9.2 ओभरमा 2 क्षतिमा पूरा गर्यो। नेपालका लागि लोकेश बमले सर्वाधिक अभिजित 44 रन बनाए। उनले 26 बलमा 7 चौका र 1 छक्का प्रहार गरे। ओपनर कुशल भर्तेलले 20 र रोहित पौडेलले अभिजित 21 रन बनाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा सबै विकेटको क्षतिमा 94 रन बनाएको थियो। बलिङमा नेपालका करण केसीले 3 लिए। सोमपाल कामी र सन्दीप लामी छानेले 2 तथा कुशल मल्ल, साहब आलम र कप्तान दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। साफ महिला च्याम्पियनसिपको उपाधि घरेलु टोली भारतले जितेको छ। गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा शनिबार राति भएको फाइनल खेलमा साबिक विजेता बंगलादेशलाई 3-1 गोलले हराउँदै भारत च्याम्पियन बनेको हो। भारतले 7 साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। भारतको जितमा सनफिदा नोङरुम, प्यारिक छाछा र लिन्डा कोमले 1-1 गोल गरिन्। बंगलादेशका लागि ऋतु पोर्ना चकमाको 1 सान्त्वना बन्यो। भारतले सेमी फाइनलमा भुटानलाई 1-0 गोलले पछ्याएर फाइनलमा स्थान बनाएको थियो। यता अघिल्ला 2 संस्करणको विजेता बंगलादेश नेपाललाई 2-1 गोलले स्तब्ध बनाउँदै फाइनलमा पुगेको थियो।
6: अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा कर्णाली प्रदेशको हिमाली भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको तीन दिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता। कूटनीतिक माध्यमबाट नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री खनालको भनाई। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे सन्देश पत्र जारी गर्दै कैलालीको टिकापुरमा सम्पन्न। हुलाकी सडक अन्तर्गत दाङ बाँके र बर्दिया खण्डको करिब 36 किलोमिटर सडक विस्तार सुरु। हुम्ला हुँदै मानसरोवर र कैलाश जाने विदेशी तीर्थयात्रीको संख्यामा वृद्धि र अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाद्वारा अस्वीकार। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो बोली। यो कार्यक्रम यहाँहरूले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सुनिरहनु भएको छ। त्यसै गरी अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम हाम्रो बोली सुन्दै हुनुहुन्छ। आज हामी कार्यक्रम हाम्रो भोलिमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगा चोक गढी नगरपालिका वडा नम्बर 13 स्थायी बासी रत्न बहादुर तामाङसँग कुराकानी गर्नेछौ। उहाँ शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ। रत्नजी, कार्यक्रम हाम्रो बोलीमा स्वागत छ।
1: हस्, धन्यवाद छ हजुरले।
0: यहाँलाई फेरि पनि हामी एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ आफ्नो महत्त्वपूर्ण समय दिनुभएकोमा। स्टुडियोसम्म आएर आरामै हुनुहुन्छ?
1: म एकदम ठिकै छु। तपाईँलाई नै एकदम धेरै धन्यवाद, किनभने यहाँसम्म आउने मौका दिनुभयो, त्यसको लागि म एकदम हार्दिक नमन गर्दछु हजुरहरूलाई र हजुरप्रति।
0: अहिले केमा व्यस्त हुनुहुन्छ?
1: म यतिकै हल्का फुल्का कामहरू कहिलेकाहीँ आयो भने बाहिरतिर गर्छु, नभए त्यही अब भिडियोहरू बनाउँछु, होइन टिकटक कन्टेन्ट, युट्युब कन्टेन्टहरू बनाउने गर्छु।
0: यहाँ टिकटकमा एकदमै भाइरल हुनुहुन्छ, टिकटकमा कसरी प्रवेश गर्नुभयो?
1: सुरुमा एक्सिडेन्ट भइसकेपछि म यतिकै बसिरहेको थिएँ, अनि साथीभाइहरू भेट्दाखेरि त्यो सुरुमा त नामै अर्को थियो टिकटक, म्युजिकली के भन्ने गर्नुहुन्थ्यो, अनि के रहेछ भनेर यसो हेर्थेँ। त्यही अब त्यही नाच्ने साच्ने लिपसिङ गर्नेहरू हुन्थ्यो क्यारे, अनि मैले चाहिँ फोटो मात्र हालेर छोड्दा थिएँ। त्यतिखेर 22-30 हजार भ्यू गएको थिएँ, मैले वास्तै गरेन के हो के हो, कमेन्ट पनि आइरहेको हुन्थ्यो। पछि गएर फेरि 1-1.5 वर्षपछि फेरि अनि फेरि सुरु गरेँ अलिअलि भिडियो हाल्दै, अनि 81 भिडियो चाहिँ 3-4 लाख बनाउनु अलिक भाइरल भएको थियो। त्यतिखेर भाइरल भन्ने पनि थाहा थिएन आफूलाई, त्यो शब्द भाइरल भन्ने पनि के हो, यो भ्यू गर्ने के हो, वास्तै थिएन, टन्नै आउँथ्यो। अनि सोध्थ्यो मान्छेहरूलाई भाइरल भएस त भन्ने कुराहरू गर्नुहुन्थ्यो, के हुन्छ यो भयो भने भनेर भन्थेँ। पछि पछि थाहा भयो
0: कसरी भएको यहाँको एक्सिडेन्ट।
1: होल्डिङ सम्बन्धी काम गर्छु हामी चाहिँ, एउटा म चाहिँ एउटा 6G होल्डर हो पाइपिङ लाइनको, होइन मैले बाहिर पनि पाइपिङ लाइनमै 6G होल्डर गरेँ हौ, टिक होल्डर। म इराकबाट भ्याकेसन आउँदाखेरि चाहिँ एक महिनाको छुट्टीमा आएको भूकम्प पछि, त्यतिखेर चाहिँ खास भूकम्पमा घरहरू सबै लथालिङ्ग भइसकेको थियो सिन्धुपाल्चोको। एक्चुली जाउँ घरतिर जाउँ हेरौँ परिवार भेटौँ भन्ने हिसाबले आउँदाखेरि चाहिँ किन खाली बस्नु भनेर काम गरियो। 10-15 दिन गरेको त यस्तै 5-7 दिन कि 10-12 दिन भएको थियो। 3 तला मास्थि मैले चाहिँ त्यो फलामको पाइप लिएर गएको थिएँ 20 फिट लामो, त्यो ठाउँ अलिकति सानो थियो। त्यहाँ घुमाउँदाखेरि पछाडि झ्यालबाट निस्केछ, झ्याल थिएन भनौँ न, खुल्लै थियो। गएर निस्केर हाइड्रेसनमा छोएपछि म त्यहीँ ढलेछु भनौँ। करेन्ट लागेको चाहिँ एकजना साथी हुनुहुन्थ्यो सँगै काम गर्ने, उहाँले थाहा पाउनुभएछ र लट्ठीको झडा ठ्याक्क पठाउँदाखेरि सिधा लागेछ तारमा, लागेपछि छुट्टियो। नछुटे भएदेखि सायद मेरो जिन्दगी त्यहीँ हुन्थ्यो होला।
0: त्यही क्रममा चाहिँ त्यही दुर्घटनामा यहाँले दुवै हात गुमाउनु पर्यो।
1: हजुर,
0: अर्को नयाँ हात जोड्नु भएको छ,
1: यो चाहिँ आर्टिफिसियल हो। पहिला सुरुमा म जब एक्सिडेन्ट भइसकेपछि युट्युबहरूमा खोज्थेँ, कता कता खोज्थेँ कस्तो हुँदो रहेछ आर्टिफिसियल ह्यान्ड भनेर खोज्थेँ, अनि यो चाहिँ पछि जोडेको। सुरुमा चाहिँ मलाई सपोर्ट गरेर हङकङको टिमले चाहिँ गर्नुभएको थियो, त्यो अर्को मायोवाला अलि एडभान्सवाला माया ह्यान्ड बन्द रहेछ, 3 गर्नुभएको थियो, एउटा 2 मेकानिकल एउटा, त्यो चाहिँ हेर्दाखेरि हात जस्तो नै। त्यो चाहिँ के भयो भनेदेखि तपाईँको 4-5 वर्ष 5-6 वर्ष जति चलाएँ, त्यो बिग्रेपछि कम्पनीको ऊ चाहिँ के रहेछ भने नेम चाहिँ त्यो एकचोटि बिग्रेपछि रिपेयर नगर्ने पुरानो हातहरू भन्ने कुराहरू रहेछ उहाँहरूको, अब के न के होला नि त कम्पनीको पोलिसी। अनि हुँदैन भनेपछि म बिचमा टेन्सन भएँ, के गर्ने कसो गर्ने, अब कहाँबाट ल्याउने भन्ने कुराहरू भयो। त्यही हातैको क्रममा चिन्जान भएको नेसनल अर्थोपेडिकको सर हुनुहुन्थ्यो, उहाँसँग कुरा गरेँ। यहाँ उहाँकोमा जाँदाखेरि यो एक्स्ट्रा के अरे ऊ देखेँ, यो स्टक यो चिम्टावाला होइन, अनि यो देखेपछि यो बनाइदिनु नि त मलाई, अहिले मसँग पैसा छैन, बिस्तारै ऊ गरौँला भने चाहिँ हुन्छ लगेर जानु भनेर त्यतिखेर जति छ 5-6 हजार कति दिएँ मैले। दिएर 1-1.5 वर्षपछि मैले उहाँको किस्त सकाएँ, 50-60 हजार कति लिनुभएको थियो उहाँले। यो चाहिँ खासै स्टक बस्या भएर यसको चाहिँ सामानहरू खासै छैन, यो पनि अब यो बाइकको ट्युब हो, यो आफूले काटेर हाल्नेको डिजाइन भइहाल्यो मेरो, यो बुलेट बाइकको चेन हो, यो त्यसको क्लच वायरको, अनि यो स्प्रिङ पनि बजारतिर खोज्ने हो धुइँदै थिएँ।
0: यो हात पनि अब बिग्रियो भने बनाउन मुस्किल छ,
1: यो त बिग्रिरहन्छ। अर्को एउटा एक्स्ट्रा कम्पनीकै टेक्नोलोजी कम्पनीको मेकानिजम भएको चाहिँ एउटा व्यवस्था गर्नु पर्ला बिस्तारै भन्ने सोचिरहेको छु।
0: त्यो हात व्यवस्था गर्नलाई पनि अलिक समय लाग्ला र खर्च पनि,
1: त्यही भएर अड्किरहेको छु
0: खर्चको कारणले।
1: मेन त खर्चै त हो नि हामीसँग, किनभने अब थोरैमा आउन्न होइन, अब महँगो नै तिर्नुपर्छ, उनीहरू पनि कम्पनी हो, उहाँहरू पनि होइन, उहाँहरूले त कम्पनीको जुन रेट छ त्यो त फुल पेमेन्ट त नियमअनुसार तिर्नै पर्ने हुन्छ, त्यो कारणले। भन्ने नै कुरिरहेको छु। धेरैले भन्नु त हुन्थ्यो ठिकठाकमा कोटेसन मगाउनु हामी हेर्छु त भन्नुहुन्थ्यो होइन, तर कोटेसन मगाएपछि अब खै के कारणले गर्दा सबै बिजी अथवा कहिले के कहिले रिस्पोन्सहरू त्यस्तो राम्रो नआएपछि मैले यतिकै राखिरहेको छु। अब बिस्तारै आफै नै अब हेरौँ कति सकिन्छ ऊ गरेर पछि गर्नु पर्ला भनेर सोचिरहेको छु। किनभने मैले ल्याउनु पर्ने काम त मैले ल्याइहालेँ होइन, कोटेसन जो मगाउनु पर्ने कम्पनीबाट मगाइहालेँ नि त होइन, भोलिको दिनमा फेरि अब धमाधम त्यो भनिरहनु पनि मलाई अलिकति अप्ठ्यारो लाग्छ क्या, मैले ल्याएँ गर्नु पर्यो भन्ने कुरा नै हुन्न होइन, त्यो कारणले ठिकै छ बिस्तारै होला कि भनेर।
0: आर्थिक अवस्थाकै कारणले यहाँले अर्को हात चाहिँ जोड्न सक्नु भएको छैन?
1: छैन, किनभने थोरै उसले मिल्दैन होइन, पैसाले मिल्दैन।
0: नयाँ हातको लागि कति जति खर्च लाग्छ होला?
1: हुक ह्यान्ड भन्छु, यो चिम्टावाला हो, यो पुरानो मोडेल हो होइन, नयाँ मोडेल एडभान्सवाला म हाल्दिनँ, किनभने हामी साधारण नर्मल मान्छेले त्यो हाल्न सकिन्नौँ होइन। हुने खाने त ठिकै हो, वर्षमा दुई चार वर्षमा 5-10 लाख रुपियाँ फाल्दा केही फरक पर्दैन भन्ने त ठिकै हो, तर हामीलाई अलिक गाह्रो हुन्छ। अब यसको चाहिँ तपाईँको मैले कोटेसन निकाल्दाखेरि 1-1.5 वर्ष अगाडि निकालेको हो, कता मोबाइलमा पनि छ होइन, 1,38,000 चान्चुन कति आइसी छ, त्यसमा अब खानु पर्यो बस्नु पर्यो प्लेन भाडा गर्दाखेरि एकटाको 3 जति भेट्छ होला, 3-3.5।
0: त्यति खर्च भयो भने यहाँले नयाँ हात पाउनुहुन्छ?
1: हजुर, नयाँ हाल्न सकिन्छ, किन त्यहाँ 10-15 दिन बस्ने पर्ने हुन्छ, प्लेनमा जानु परिहाल्यो, अनि त्यो चाहिँ जर्मनको कम्पनीको हात हो, त्यहाँबाट अनि इन्डियामा फिटिङ मात्र गर्ने रहेछ।
0: यहाँले जब दुवै हात गुमाएको अवस्थामा आफूलाई पाउनुभयो त्यतिखेर कस्तो महसुस गर्नुभयो यहाँले?
1: खासमा मलाई चाहिँ सुरुमा एक्सिडेन्ट हुने बित्तिकै धेरै हस्पिटल घुमाउनु पाएर रहेछ, पछि सोधेको मैले, सुरुमा चिरायु लानुभएछ, टिचिङ लानुभएछ होइन, पुरै छटबाट थियो गाडी, जस्तै त्यहाँ एक्सिडेन्ट भएपछि लाने ठाउँकै कुरो गरौँ न, गाडीहरूले रोकेन होइन, लानु मानेन, अनि एकजना मिठाई बोक्ने गाडी हुन्छ नि, उहाँले चाहिँ रोक्नु पऱ्यो, मिठाई टन्नै थियो गाडीमा, सबै काच्या कुची गरेर छटपटेर हुन्छ नि, म छटपटेर लाता ल्याएर कहाँ कहाँ पुऱ्याएर, मलाई त होस् त छैन, अनि जस पछि चाहिँ भन्नुहुन्थ्यो साउले कति करायो होला उहाँलाई भन्ने कुराहरू गर्नुहुन्थ्यो, अब कसले लानुभयो, जस उहाँलाई धेरै धेरै धन्यवाद छ यहीँबाट होइन। लास्टमा मलाई केएमसी लग्यो, आइसियु नपाएर चाहिँ केएमसी लानुभयो, अनि होसमा आएको भनेको म 15-20 दिनपछि चाहिँ होसमा आयो होला, अरू बेला त म के भन्छ त्यो हुने कि होस नहुने कि थाहै नहुने, अनि सुरुमा चाहिँ ड्रेसिङ गर्न आउनु भएको थियो, अलिअलि होस आएपछि चाहिँ काटेको थिएन, पुरै यस्तै चिरेको थियो नि, पुरै काँक्रो जस्तै चिराएर यत्रो सुन्या रहेछ, अनि उयो गरेर राख्नु भएको थियो, अनि देखाउनु भयो, ए के भएछ ए हो भने पक्लक्क सुतिहालेँ कि म होइन, हेरेँ अनि सुतेँ कि, अब त्यो होसै छैन नि त, अब त्यो औषधले लटेर आएछ, खाना छैन केही छैन होइन, पछि अनि होस आएपछि चाहिँ पछि काट्नु भएको, पछि चाहिँ काट्दाखेरि चाहिँ अब सुरुमा चाहिँ डक्टरहरूले के भन्नुभयो भने अब आर्टिफिसियल हातहरू पाउँछ, टेन्सन नलिनु, अब किनभने तपाईँको काटेन भन्ने फ्यालेन भने क्यान्सर हुनसक्छ पछि गाह्रो हुन्छ भन्ने हिसाबले चाहिँ ठिकै छ नि त, अब क्यान्सर भएर त यत्तिकै बसिरहनु, अब के थाहा भोलि के हुन्छ, बरु फ्यालेर निको हुन्छ भने ठिकै छ भनेर गरे, जिन्दगीमा केही गर्न सकेला नसकेला तैपनि संसार त देख्न पाइयो भन्ने हिसाबले बाँचिरहेछ।
0: यहाँको जीवनमा एकदमै धेरै कुराहरू राम्रा पक्ष नराम्रा पक्ष छ
1: हजुर,
0: यहाँले अब म यो अवस्थामा हुन्छु भन्ने त कहिले पनि सोच्नु भएको थिएन होला
1: हजुर,
0: भइसकेपछि चाहिँ आफैले आफैलाई चाहिँ कसरी बुझाउनु भएको छ?
1: मैले चाहिँ यो भइसकेपछि किनभने अब जाने चिज त गइसक्यो होइन, त्यो फर्केर आउने चाहिँ कहिले पनि होइन, धेरै कुराहरू गयो त्यतिखेर होइन, अब हात गयो, अब जागिर गयो होइन, भएको अलिअलि भएको पैसा सेभिङ गर्नु सकियो होइन, धेरै कुराहरू हुन्छ नि, अब सकेपछि चाहिँ अब सबलाई बिर्सिदिएर अबको बाटो चाहिँ सकेको कोसिस गर्दै जाउँ होइन, बाँच्यो त्यसैमा खुसी हुनु पर्यो भन्ने हिसाबले चाहिँ यहाँ प्रयासहरू ट्राईहरू गर्दै गर्दै गर्दै गर्दै चाहिँ हिँडिरहेको छु, अहिले पनि हिँडिरहेको छु भनौँ न।
0: कहिलेकाहीँ अब म अपाङ्गता भएकै कारणले मैले दुवै हात गुमाएँ अब जीवनमा केही गर्न सक्दिनँ भन्ने त्यस्तो सोचहरू कहिले आउँछ कि आउँदैन?
1: नै त्यो चाहिँ म कहिले पनि आउँदैन, म सुरुमा नि आएन अहिले पनि आएन, म जे चाहिँ त्यसमा खुल्ला रूपमा ढुक्कै हिँड्छु, बाहिर हिँड्दा नि म अब जे चाहिँ हिँड्ने यही हो, एउटा यो कुटी हात एउटा ठुटी हात भएको छु, लग्र हिँड्छु होइन, हिँड्नै पर्यो होइन, सुरुमा चाहिँ हल्का अप्ठ्यारो पनि लागेको थियो, अनि प्लस अनि कुकुरहरूले नि अलिक खेदाउँथ्यो कि, किनभने त्यतिखेर भर्खर भर्खर हस्पिटल निस्केको अलिक फोरी अब दुब्लो अब कस्तो देख्यो होला होइन, कुकुरहरूले नि भुक्न आउँथ्यो कि, त्यो अलिक अजिब पनि लाग्यो होला नि त, अनि अहिले चाहिँ मजाले हिँड्छु होइन, गर्नुपर्छ भन्ने हिसाबले कन्फिडेन्टका साथमा चाहिँ मनमा चाहिँ आँट चाहिँ हुन्छ नि, त्यो चाहिँ राखेर हिँड्छु कि।
0: अहिले धेरै व्यक्तिहरू हुनुहुन्छ जो आफू अब केही कारण बस अपाङ्गता हुन पुगेपछि निराश हुनुहुन्छ, अब मेरो जीवन सकियो यति नै हो, म जीवनमा अगाडि केही गर्न सक्दिनँ, मेरो जीवनमा चाहिँ अब लिस्ट अफ लागिसक्यो भनेर सोच बनाएर बस्नु भएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
1: होइन, जीवनमा फुल स्टप त त्यसरी त लिनै भएन हामीले होइन, किनभने एउटा मेरो शरीर कमजोर भयो अथवा केही मन दुख्यो के भयो भन्दैमा त्यसले बरु एकछिन विश्राम अथवा विश्राम गर्ने अथवा एकछिन हुन्छ नि मजाले रिल्याक्स लिने कसरी किन सोच्ने अनि त्यो हिसाबले हिँड्नुपर्छ होइन. अब फुल स्टेज लाग्यो भने मेरो त झन् कहाँ पुग्यो पुग्यो, म जब एउटा साधारण गाउँको मान्छे न मेरो फ्यामिली सपोर्ट छ होइन, बाबा हुनुहुन्न, मम्मी 75 वर्ष गाउँमा हुनुहुन्छ, दाइ अब गाउँमै खेतीपाती गर्ने मान्छे, भाइ अब सानोतिनो यसो ड्राइभिङहरू गर्नुहुन्छ, दिदीहरू सानोतिनो घर अब यताउता काम गरेर ऊ गर्नुहुन्छ जिन्दगी चलाउनुहुन्छ भनेपछि त मेरो त झन् केही पनि थिएन नि त. टेन्सन हुँदैमा फुल स्टप लाग्ने अनि त्यसपछि सक्यो भनेर बस्यो भने त फेरि त्यो बाइक अरू के अरे उनी छैन क्या, त्यो त्यसो गर्दाखेरि राम्रो उनी रिजल्टै निस्किँदैन तपाईँको होइन,
0: झन् दुःख पाइन्छ,
1: झन् दुःख पाइन्छ, झन् डिप्रेसन हुन्छ, के गरौँ कसो गरौँ त्यो नेगेटिभ हुन्छ दिमाग, ती अर्को कुराहरू घुसेला
0: आफ्नो कारणले फेरि घर परिवारले पनि दुःख
1: पाउँछ, त्यो त स्योर हो.
0: त्यो भएको हुनाले आफू जे छ त्यसमै चाहिँ खुसी भएर अगाडि बढ्न सक्नु पर्छ,
1: बढ्नु पर्यो, जे छ त्यसमा खुसी भएर बढ्नु पर्यो अगाडि हुन्छ नि, होइन म गर्छु ट्राई गर्छु एकचोटि फेल होला दुईचोटि फेल होला गर्छु भनेर चाहिँ हिँड्नु पर्दो रहेछ. म नि त्यही गरेकै हो, म चाहिँ अब उनै भइसक्यो भनौँ न के भन्छ यो प्र्याक्टिकली नै भइसक्यो होइन, भोगिसक्यौँ होइन, अब दुःख पनि पाइसक्यौँ, योभन्दा दुःख केही पाउनु होइन, त्यो भएको कारणले यस्तै हो सुख दुःख जिन्दगी.
0: रत्नजी यहाँ बाहिर देश पनि गएर आइसक्नु भएको छ,
1: हजुर,
0: बाहिर देशमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था र हाम्रो देशको अपाङ्गता भएका व्यक्तिहरूको अवस्थामा धेरै फरक छ,
1: हजुर एकदम, त्यो त एकदम फरक हुन्छ त्यहाँ त, किनभने त्यहाँ हामीले देख्दाखेरि उहाँहरूको केयर किपरदेखि लिएर उहाँहरूको भत्ता त्यो दुनियाँ सुविधाहरू दिएको हुन्छ सरकारले सबै गरेको हुन्छ, तर हाम्रोमा अब खै के कारणले हो अब त्यस्तो छैन भनौँ, अब हामी त शान्ति नै मान्छे अब हुनुहुन्छ मास्ति होइन, ठुलो ठुलो पदमा मन्त्री प्रधानमन्त्री हुनुहुन्छ नि, नीति नियम बनाउनेहरू उहाँहरू हुनुहुन्छ, उहाँहरूले खोइ अब नसोच्नु भएको कि नगर्नु भएको केही थाहा छैन.
0: अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै नीति नियमहरू कानुनहरू बनेका छन्, ती एकदमै राम्रा छन्,
1: हजुर हजुर,
0: तर कार्यान्वयन चाहिँ भएका छैनन्,
1: खोइ किन नगरेको थाहै छैन, गरे त राम्रो हुन्थ्यो,
0: सबैलाई राम्रो हुन्थ्यो,
1: राम्रो हुन्थ्यो, किनभने मैले पाएको भनेको राज्यबाट त्यही भत्ता पाउँछ होइन, उपचार सुपचार केही छैन, पैसा भएन यहाँ सिधै मर्ने हो, बाहिर त के छ तपाईँको मैले देखाएछ बुझेअन्छ अब साथीभाइले भनेको छ त्यहाँतिर त पैसा भएन, अहिले भएन उपचार चाहिँ गरिन्छ अरे हस्पिटलले होइन, गरेपछि बिस्तारै पछि जति सकिन्छ महिनामा बिल जस्तो आएर जति सकिन्छ तिर्न सकिन्छ त्यसरी तिरिने नियमहरू हुन्छ त्यहाँ त होइन, त्यहाँ त यहाँ त छैन सिधै, छ भने ठिकै छैन भने उपाय नै थियो लास्ट.
0: राज्यले दिएका सेवा सुविधा लिनका लागि यहाँलाई कतिको गाह्रो छ?
1: पहिला चाहिँ अब गाह्रो हुन्थ्यो, अब अहिले चाहिँ ब्याङ्कमा हाल्नुहुन्छ क्या अरे, अनि वर्षमा एकचोटि रिन्यु गर्नुपर्ने हुन्छ.
0: टिकटकमा एकदमै भाइरल हुनुभयो,
1: हजुर,
0: यो पनि प्रविधिकै एउटा पाटो हो,
1: हजुर,
0: प्रविधिले यहाँको जीवनमा कस्तो प्रभाव पारेको छ?
1: होइन मलाई टिकटकले एकदम धेरै नै राम्रो सपोर्ट गर्नु भएको छ होइन, धेरै नै राम्रो मान्छेहरू पनि भेटिन्छ, धेरै नराम्रो पनि भेटिन्छ होइन, गाली गर्ने नि भेटिन्छ, माया गर्ने नि भेटिन्छ, तर त्यसमा हजारौँमा एक दुईजनाले गाली गर्यो भन्दैमा मन कहिले पनि आत्तिनु हुँदैन होइन, एकछिन मन दुख्छ होइन, हामी अब झन् एक त जिन्दगी के भन्छ यो जिन्दगीले नै ठगिएको जस्तो भयो नि त होइन, त्यस्तो मान्छेले गाली गरेर खासै केही पाउनेवाला नि छैन उहाँहरूलाई होइन, त्यो नगर्दा ठिक हो. साथ सपोर्ट भनेको आफूले राम्रो कामहरू राम्रो कुराहरू हाल्दै जाने गर्दै गयो भने मान्छे के अरे उहाँहरूलाई मन पऱ्यो भने त मजाले गर्नुहुन्छ, जस प्रविधि नयाँ नयाँ आउँछ त्यसमा क्याच गर्नु सक्नु पर्यो होइन, त्यो प्रविधिलाई सम्हाल्न सक्नु पर्यो.
0: टेक्नोलोजीहरूले चाहिँ आफ्नो जीवनमा चाहिँ कतिको युजफुल छ त होइन,
1: हजुर,
0: त्यसलाई हामीले कसरी युटिलाइज गर्ने भन्नेमा फरक पर्यो,
1: फरक पर्यो, त्यसमा चाहिँ अब राम्रो गर्यो भने राम्रै हुन्छ, नराम्रो गर्यो नराम्रै हुन्छ होइन.
0: पढाइ कहाँसम्म पुर्याउनु भएको छ?
1: मेरो पढाइ चाहिँ मेरो अनर एक्सेल नै हो होइन.
0: भोलिको दिनमा यहाँले चाहिँ यो भइदिएको भए मेरो जीवनमा मैले यो कामहरू यसरी गरेर आफ्नो जीवन चाहिँ सही तरिकाले चलाउँथे होला जस्तो लाग्छ होला,
1: हजुर,
0: के चाहिँ भइदियो भने यहाँको जीवनमा चाहिँ सजिलो हुन्थ्यो?
1: अब धेरै कुराहरू छ, अब यो भइदिए हुन्थ्यो भनेर आश गर्ने कुरा नि मलाई त्यति गर्नु नि मलाई त्यो पुगेन भने फेरि भोलि मनै दुख्छ होइन, धेरै कुराहरू बाँकी छ, उमेर पनि त्यस्तै भइसक्यो होइन, सबैको हेऱ्यो भने अब साथीभाइको हेऱ्यो भने सबैको हुन्छ नि घर परिवार यताउता सबै व्यवस्था भइसक्यो, आफ्नो केही छैन, तै पनि अहिले आफूले सकेको गर्दै हिँडिरहेको छु, भविष्यमा त्यही हो, अब अहिले त एक्लै बस्छु नि त रुममा, एक्लै बस्छु, एक्लै कामहरू गर्छु, लुगासुगा धुने खाना पकाउने एक्लै गरिरहेको छु नि त, सकि नसकि बाध्य त भनौँ होइन, गाह्रो त धेरै गाह्रो छ नि, हुनेलाई त गाह्रो हुन्छ झन् मलाई त कति गाह्रो छ नि, भोलिको दिनमा बिस्तारै घर परिवार यताउता होलान् अनि आफ्नो पनि माया गर्ने मान्छे कोही होलान् होइन, प्लस अब यसो अलिकति डेली मन्थली रूपमा मजाले राम्रोसँग इन्कम आउने चिजहरू गर्न सक्यो भने अलिकति सहज होला जस्तो लाग्छ.
0: के काम गर्न रुचि लाग्छ नि यहाँलाई?
1: काम चाहिँ अब पहिला चाहिँ मैले त्यही होल्डिङको काम गर्थेँ, मैले त्यो बिचम्बर लिन्थेँ कामहरू, बिचमा फेरि म आफू पनि त्यसै कारणले एक्सिडेन्ट भयो। त्यसपछि त्यति मैले इन्ट्रेस्ट थिएन, इन्ट्रेस्ट भन्दा पनि अब मलाई त्यो गर्न सेटअप गर्न लागि पैसा पनि थिएन नि त, वर्कसपहरू यताउता, अनि त्यसपछि मैले छोडेँ। अहिले चाहिँ अब धेरै काममा ट्राई गरेँ, कहिले रत्नबारमा गएर लुगा पनि बेचेँ होइन, दुध डेरी खोल्ने भनेर डेरी पनि यसो चलाएँ, तर त्यो शारीरिक कमजोर अथवा त्यसले गर्दाखेरि साथ अलिक नदिएपछि अलिक गाह्रो हुँदो रहेछ। यो नै गर्छु भने चाहिँ छैन, अब हेरौँ अब आफूलाई सहज हुने काम चाहिँ कस्तो भेटिन्छ।
0: त्यो सहज हुने काम यहाँले पाउनु भयो भने मजाले आफ्नो जीवन चलाउन सक्नुहुन्छ।
1: अब हेरौँ बिस्तारै।
0: अब धेरै हामी समाचारहरू सुन्ने गर्छौँ, अपाङ्गता भएकै कारण दुर्व्यवहारमा परेको, हिंसामा परेको घटनाहरू धेरै सुन्छौँ हामी।
1: हजुर,
0: यहाँ त्यस्तो घटनामा पर्नु भएको छ कि छैन?
1: अलिकति अप्ठ्यारो चाहिँ मलाई के लाग्ने भने, अब जस्तै बाहिर अब गाडीमा त सिटहरू छुटाएको हुन्छ होइन, त्यो सिटहरूमा चाहिँ ठ्याक्क लगाएर हामी गाडीमा चढ्दाखेरि चाहिँ त्यो सिट चाहिँ छोडिदियो भए अलिक राम्रो हुन्थ्यो होइन। छोडिदिनेको सेटअपहरू म सिट खोज्दै जान्छु होइन, म भन्दिनँ कि छोड्नु भनेर, किनभने पढ्न त जानेकै हुन्छ नि त, म भन्दिनँ, पुरो पछाडि फर्केर हेर्छ, फेरि ओर्लिन्छ हुन्छ, फेरि अर्को स्टेप के त्यहीँ ओर्लिनु रहेछ, त छोड्दै भए त म त बस्थेँ नि त। अनि त्यो कुराहरू प्लस अनि हे भाइ भनेको अब हात न हेर्ने नजर अगाडि नभने पछाडि त भनि नै हाल्छ, कुरा काटि नै हाल्छ, कुनै कुनै बेला चाहिँ सामाजिक सञ्जालमा नि अब त्यो मेरो कमेन्टहरूमा नि कमेन्ट गर्छ होइन, त्यो हात नभयो कहिले हुन्छ नि खाते साथी के त्यो नराम्रो शब्दहरू युज गर्छ होइन, त्यो दुर्व्यवहार हेपेर भनेको हो कि होइन, हेपेर भनेको हो नि त, त्यस्तोहरू चाहिँ नभने हुन्थ्यो।
0: जस्तो कि यहाँले कुरा गरिरहँदा अब धेरै शब्दहरू कमेन्टमा यस्तो लेख्नुहुन्छ, मन दुख्छ भन्नुभयो, त्यस्तो कमेन्टहरू लेख्ने या भन्नेहरूका लागि पनि त कानुन छ, उहाँहरूलाई त कानुन लाग्छ नि, अपाङ्गता भएका व्यक्तिहरूलाई दुर्व्यवहार गरियो भने कानुन लाग्छ नि,
1: लाग्छ के अरे, तर त्यो म जानु त मिल्छ के अरे, हाल्न कहाँ जाने झन्झर के, त्यही भएर ब्लक गरिदिन्छु अथवा गुगलहरू बस्छु।
0: मतलब यहाँलाई आफैलाई पनि फलनाले मलाई यस्तो भन्यो या यस्तो पोस्ट गर्यो सामाजिक सञ्जालमा, यसरी लेख्यो, यो कुराले चाहिँ मलाई नराम्रो लाग्यो, मलाई दुःख लाग्यो, यस्तो नभन्नु पर्ने हो, यसको लागि पनि कानुन छ। तर यहाँले थोरै भन्नुभयो कि अब कानुन त छ, अब यता गर्ने कि उता झमेला छ भन्नुभयो।
1: हजुर,
0: कस्तो खालको इन्भाइरोमेन्ट भयो भने यहाँहरू चाहिँ आफ्नो गुनासो राख्न सक्नुहुन्छ सम्बन्धित निकायसम्म?
1: त्यो चाहिँ ठ्याक्कै मलाई पनि थाहा छैन कस्तो खालको मलाई चाहिन्छ, मलाई चाहिँ त्यो म ठ्याक्कै भन्छु, मलाई चाहिँ त्यो जानलाई बस ट्राभलिङ गर्दाखेरि हिँड्दाखेरि लेख्न लागि त निवेदन सिमेदन त उहाँहरूले हेल्प गरिदिनुहुन्छ, हिँड्दाखेरि नै झन्झट भएको भएर अलिकति म गाह्रो भएर त्यो नगरे हो कि, फेरि अब कुनै बेला धेरै त आउन्न, कहिले काहीँ एक दुईजना झुकेर आउनुहुन्छ, अब एक दुईजनाको लागि ठिकै छ, अब उहाँले जति जान्नुभयो भन्नुभयो होइन, हामीले त खासमा भनौँ भने त नेममा कानुनमा के होला नि त, आफ्नै बुढीले त केही भन्नु पाउँदैन होइन, आफ्नै परिवारलाई त केही भन्नु पाउन्न, एउटा उहाँहरूको नि त अधिकार यताउता हुन्छ, अब मलाई भन्छ सायद नबुझेर नै होला भनेर बस्नु पर्यो।
0: अहिले पनि धेरै त्यस्तो ठाउँमा यहाँले पनि आफै पनि म यसरी यसरी दुर्व्यवहारमा पढ्छु, पढ्ने गरेको छु भन्नुभयो, धेरै गाउँघरमा अहिले पनि दुर्व्यवहारमा पढ्नु भएको छ, के कति कारणले होला जस्तो लाग्छ नि यहाँलाई?
1: म आफूले भोगेको अनुसार चाहिँ त्यही हो, आफ्नो शारीरिक कमजोर

0: जस्तो लाग्छ, किन उहाँहरूको अर्कै लाइन हुन्छ होइन, अब हामी त्यही हिसाबले फिजिकल्ली अलिक सकिन्न नि त, त्यो भएको कारण अलिक कम भएको जस्तो लाग्छ। सधैँ हुँदाखेरि सँगै जहाँ भने त्यही हिँडिन्थ्यो, जे गर्ने भने त्यही एउटा ऊ हुन्थ्यो नि त, अब मलाई त्यो गर्न नसकिने सकिन्न होइन सायद, त्यही भएर अनि अब त्यो उमेर पनि त्यस्तै भयो, सबै आफ्नो परिवार यता उता भएको कारणले बिजी पनि होला सायद।
1: अपाङ्गता परिचय पत्र कतिको महत्त्वपूर्ण लागेको छ?
0: अपाङ्गता परिचय पत्र एकदम एउटा राज्यले एउटा दिएको त्यो ऊ भयो, अब के भन्छ त्यो हाम्रो लागि यो यो मान्छे यस्तो हो भनेर चिनाउने भइहाल्यो, त्यो चाहिँ अब युजफुल नै छ भने मेरो लागि होइन, अब म गाडीहरूमा हिँड्दाखेरि अथवा कतै जाँदाखेरि अब कार्डहरू देखाउँछु होइन, अनि त्यो भत्ताको लागि त्यो हुन्छ नि वर्ग छुटाएर दिनु भएको छ, अनि त्यो कारणले एकदम राम्रो छ, चाहिने नै कुरा हो।
1: त्यस कारण चाहिँ सबै जो जति हुनुहुन्छ अपाङ्गता भएका व्यक्तिहरू उहाँहरू चाहिँ अनिवार्यले बोक्नुपर्छ, लिनुपर्छ,
0: बोक्नुपर्छ, केही न केही नभए अब जस्तै गाडीतिर हिँड्दाखेरि होइन कार्ड देखाउनु भन्नुहुन्छ होइन, अब मेरो चाहिँ अब हातै देखिन्छ, त्यो कारणले माग्नुहुन्न, बाहिर भएको कारणले
1: चिन्नुहुन्छ सबैले,
0: कुनै कुनैले पैसा लिनुहुन्न, तपाईँको बिफेन हो क्या दाइ पर्दैन भनेर छोड्नुहुन्छ प्रायः जस्तो, कुनै कुनै चाहिँ अब कहिले काहीँ नसकेको बेलामा म चाहिँ गोजीमै छ निकाल्नु भन्छु, निकाल्नुहुन्छ जति चाहिन्छ त्यति,
1: दुईवटै हात छैन
0: हजुर,
1: र पनि टिकटकमा धेरै कुराहरू आफ्नो प्रतिभा गरेर देखाउनुहुन्छ
0: होइन,
1: एउटा नयाँ मेसेज पनि जान्छ
0: हजुर
1: मान्छेहरूमा कि अपाङ्गता भएकै कारणले केही उसको जीवनमा चाहिँ कुनै कामको लागि बाधा भएन, बस सोच हुनु पर्यो, इच्छा हुनु पर्यो, त्यो काम पुरा हुन्छ, त्यो कुरा यहाँले प्रमाणित गरेर देखाउनु भएको छ संसारै भरि भनौँ होइन। त्यो यहाँलाई यो नयाँ नयाँ कुराहरू चाहिँ म आज यो गर्नुपर्छ, आज मैले यो बनाएर यो भिडियो हाल्नुपर्छ भनेर कसरी सोच बनाउनुहुन्छ?
0: होइन पहिला म यो वर्ल्डिङमा जानुभन्दा पहिला म 3-4 वर्ष साउथ इन्डियन कुक गरेको हो, सुरुमा त गएर त्यही हो भाँडासाँडा माझे हेल्पर सेल्पर गरेँ होइन, गरेपछि 3-4 वर्ष साउथ इन्डियन कुक गरेको, अनि कुक गरेपछि त्यतिखेर बनाएको, तर आजकल चाहिँ अलिकति त्यो मसला हाल्ने आइडियाहरू चाहिँ बिर्सिएर यसो कहिले धेरै जान्छ कहिले के हुन्छ, त्यही आइडियाहरू अहिले यसो युज गरेको आफूले गर्न सक्ने त्यही त हो होइन, त्यही भएको कारणले सकेको भिडियोहरू त्यही खानासाना पकाउने त्यही हालेर हुन्छु। अब मलाई चाहिँ फेरि अब मान्छेहरूले सोच्लान अलिक फरकै बनायो भिडियो, फरक खालको बनायो हुन्थ्यो भन्ने खालको भन्नुहुन्छ होला, अब बाहिर गएर भ्लग सक बनाउनु सकिन्न हेर्नु, अब त्यो स्क्रिप्ट राइटिङ लेखेर बनाऊ भने अब त्यो सकिन्न आफूले, अनि आफूले सकेको त्यही खाना बनाउन सक्छ त्यही बनाएर हाल्छ।
1: एउटा भिडियो बनाउनलाई यहाँले कति समय खर्चिनुपर्छ?
0: मैले ठ्याक्कै लाग्छ हौ आधा दिन, त्यो बिहान भनौँ न सुरु गरेँ 2-3 घन्टा दिनै जान्छ भनौँ न, त्यो रेकर्ड गर्नु पर्यो, त्यही 1 मिनटको भिडियो बनाउनु होइन, क्यामेरा सेटअप गर्नु पर्यो, रेकर्ड गर्नु पर्यो, यताउता गर्छु, अनि त्यसपछि काटकुट बनाउने पकाउने खाने सबै फेरि भिडियो एडिटसेडिट गर्दा मलाई 1 दिन जति लाग्छ
1: एउटा भिडियो बनाउनु,
0: 1 मिनटको भिडियो बनाउँदाखेरि।
1: जब यहाँले भिडियो पोस्ट गर्नुहुन्छ कमेन्टहरू आउँछ होला
0: हजुर,
1: त्यसमध्ये अब नराम्रो कमेन्टहरू पनि आउँछ, राम्रो कमेन्टहरू पाइसकेपछि कस्तो हुन्छ त्यतिखेर?
0: एकदम अब किनभने उहाँहरू मलाई त एकजनालाई रिप्लाई दिउँ भन्नु मन लाग्छ नि होइन मजाले, तर सकिन्न लाइक गर्छु खुसी लाग्छ किनभने माया गर्नुहुन्छ होइन, त्यही हो जिन्दगीभरि हुन्छ नि, अब डेली लाइफमा साथ दिने नपाए पनि कमसेकम त्यो कमेन्टमा अथवा लाइक गरेर साथ दिने साथीभाइ त हुनुहुन्छ नि, त्यही सम्झेर खुसी लाग्छ, केही पऱ्यो भने ठ्याक्क मैले भिडियो हालेँ मलाई 9 नभन्नेहरू त कमाइ होला हुनुहुन्छ होला किन सपोर्टको लागि।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ कार्यक्रम हाम्रो बोलीमा, आज हामी सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर 13 का स्थायी वासी रत्न बहादुर तामाङसँग कुराकानी गरिरहेका छौँ। उहाँ शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ, आज हामी उहाँको जीवन भोगाई, उहाँ कसरी आफ्नो जीवन चलाउँदै हुनुहुन्छ यिनै कुरामा आधारित रहेर कुराकानी गरिरहेका छौँ। जीवन के हो जस्तो लाग्छ नि?
0: जीवन के हुनु, अब यही सुख दुःख आउँछ भोग्दै बस्यो त्यही हो जिउनेको थरी थरी, अब अलग अलग जिउने स्टाइल छन् होइन, कसैको लग्जरी होला कसैको के होला, आफूमा जे छ त्यही जिउन सक्ने नै जिन्दगी रहेछ।
1: अपाङ्गता नभएको अवस्था र भइसकेपछिको अवस्थामा घर परिवार र छरछिमेकबाट कस्तो व्यवहार पाउनुभयो?
0: छरछिमेकबाट त अब मतलब गाउँतिरको अब खासै त्यस्तो नराम्रो त भन्नुभएको भने जस्तो लाग्दैन, पछाडि भने त के जानु, छरछिमेक राम्रै अब विचारा त भने त जसले नि भनिहाल्छ, अब घर परिवारमा भनेको त्यही हो, घर परिवारमा नि अब खासै सपोर्टहरू त्यस्तो खासै केही छैन, नराम्रो नि भन्नु भएको छैन, अब नराम्रो नि किन भन्दै आफ्नो दाजुभाइलाई होइन, दुःख त लाग्छ होला उहाँहरूलाई पनि
1: यो अवस्था हुनुमा, अब तपाईँको रहर त होइन नि त, होइन बाध्यता हो,
0: बाध्यता भएको हो, त्यो त्यस्तो नराम्रो चाहिँ दुर्व्यवहार चाहिँ खासै भएको छैन परिवारबाट चाहिँ, के गर्दा ठिक हुन्छ नि आफ्नो विचार हो होइन, मलाई चाहिँ के लाग्छ म आफू पनि त्यति खासै चासो राख्दिनँ अरूको विषयमा, मेरो विषयमा नि नगर्दै भए राम्रो हुन्थ्यो जस्तो लाग्छ, किनभने ठिक छ सकिन्छ ल सल्लाह सुझाव कसरी के गर्ने त्यो दिने ठाउँ आफ्नो ठाउँमा छ होइन,
1: सक्नुहुन्छ राम्रो गरिदिनुहोस्
0: हजुर,
1: सक्नुहुन्न भने नराम्रो पनि नगर्नु
0: नगर्ने, किनभने आफ्नो त्यही नराम्रो हामीले गरेर
1: बाध्यताले
0: बाध्यताले भनौँ, अब के भन्छ
1: तपाईँलाई त अहिले इच्छा होला यो सब मेरो सामान

0: नै भइदिएको भयो म खुसी हुन्छु.
1: जिन्दगी अर्कै हुन्थ्यो होला, सजिलो हुन्थ्यो, फरक हुन्थ्यो होला, यदि कहाँ बसिरहेको हुन्थ्यो होला, के गरिरहेको हुन्थ्यो, अलगै हुन्थ्यो नि त.
0: हजुर, दुःखले अलि नराम्रो प्रकारले बोल्नुहुन्छ, उहाँहरूले त्यो कुरा बुझिदिनु पर्यो.
1: त्यो त अवश्य बुझ्नुपर्ने हुन्छ, किनभने
0: भोलि उहाँको घरमा उहाँलाई पनि
1: पर्न सकिन्छ, त्यो त थाहा हुन्न नि त. किन शरीर एउटा मरेर जाने भोलि सबैको गइ नै हाल्छ, ढिलो चाँडो मात्र हो, तर सकभर त्यो गाली साली गर्नु त्यो नगर्दा राम्रो हो.
0: अझ भन्नुपर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई अरू व्यक्तिहरूभन्दा फरक तरिकाले हेर्नु पर्यो. उहाँहरूलाई अलिकति बाटोघाटोमा देख्यो भने थोरै उहाँलाई के हेल्प गर्न सकिन्छ, होइन, बाटो काट्नुमा हेल्प गर्न सकिन्छ.
1: अपाङ्ग भइसकेपछि चाहिँ अब मेरो उसमा चाहिँ हाम्रो लागि चाहिँ जे कुरा नै एकदम सेन्सिटिभ एकदम इम्पोर्टेन्ट हुन्छ है. जस्तै मेरो हात छैन, मेरो लागि एकदम इम्पोर्टेन्ट कुरा हो, त्यसमा चाहिँ मान्छेहरूले हल्का रूपमा लिनु भएन, होइन, अब सकेको ठाउँमा हेल्प गरिदिनु पर्ने हुन्छ. किनभने म बिहान उठेदेखि नै बेलुकासम्म नै अब जे चिज छैन त्यसको चाहिँ मलाई एकदम आवश्यक हुन्छ नि त. त्यो कारणले गर्दाखेरि बाटोमा हिँड्दाखेरि देखिँदाखेरि सकेको हेल्प चाहिँ गरिदिनु पर्ने हुन्छ. र आश देखाइन्छ नि मान्छेलाई, यो गरौँ त्यो आशहरू नदेखाउँदै भयो, किन आश हुन्छ नि त, किनभने दुःख पाइरहे मान्छेले होइन भनेपछि त ओहो मन खुसी हुन्छ नि त. त्यो फेरि निराश हुने खालको चाहिँ गरिदिनु भएन, त्यस्तो कुराहरू चाहिँ अलिकति ख्याल राख्दै राम्रो हुन्छ.
0: त्यति गरिदियो भने पनि खुसी हुनुहुन्छ
1: एकदम, किनभने
0: तपाईँ मात्र होइन अरू पनि खुसी,
1: अरू पनि खुसी हुन्छ तपाईँको, जसले पनि हामी आफै पनि त दुःख परे ठाउँमा गयो भने ऊ आएछ भन्ने त कति खुसी हुन्छ नि, होइन,
0: सहयोग नगरे पनि त्यो नजिकै भइदियो
1: भने कति आँडा आउँछ,
0: भेट्नै पर्छ भन्ने पनि छैन. अब प्रविधिले यति नजिक गरिदिएको छ कि
1: हजुर,
0: सेकेन्ड भरको कुरा सेकेन्ड भरमै थाहा हुन्छ होइन के छ कसो छ भनेर सोधिदियो भने पनि राम्रो
1: हजुर,
0: किनकि आफूसँग छ भन्ने त महसुस हुन्छ नि त.
1: हो नि, छ बोलिरहनु भएको छ भने हाम्रो एउटा मान्छे कसैको म्यासेज आएन कति टेन्सन हुन्छ, घर पुगेर कसैको म्यासेज अब किन आएन के गर्यो बेलुका बिहानदेखि बेलुसम्म कति खोजी गर्नुहुन्छ, होइन, त्यो खोजी गरेर वास्तै गऱ्यो भने त हाम्रो पनि त घर भयो भने वास्तै छैन, साथी भयो भने वास्तै छैन, के आफ्नो दुनियाँमा चाहिँ बोलाएर भने त्यो अलगै हुन्छ नि त सोच नै. जति नजिक बस्यो जति उ गर्दै गयो त्यति नै
0: कुराहरू पनि सिकाउन सकिन्छ, सिक्न पनि सकिन्छ,
1: हो नि,
0: सही गलत छुट्याउन सकियो.
1: एक्लैको निर्णय हुँदैन नि त त्यसमा, जस्तै अब साथीभाइसँग केही कुराहरू सोध्नु भने सोधिन्छ, ऊ गरिन्छ, होइन, कसले भनेको ठिक हो त्यो ठ्याक्कै बुझिन्छ नि त.
0: त्यो भयो भने चाहिँ अझ राम्रो हुन्थ्यो.
1: हजुर,
0: राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि धेरै कामहरू गर्दै आएको छ.
1: हजुर,
0: बिरामी भयो भने अस्पतालमा भयो, ब्याङ्कहरूमा पनि अहिले धेरै सजिलो भइरहेको छ.
1: हजुर हजुर,
0: अझ के कुराहरू भइदिएको भए यहाँहरू जस्तालाई अझ सजिलो हुन्थ्यो होला.
1: बिरामी हुँदाखेरि अहिले चाहिँ खोइ के छ, होइन, त्यो म टिचिङमा बस्दा चाहिँ म पछि पैसा नहुँदा चाहिँ अति विपन्न के भनेर सिटमा चाहिँ बसेको थिएँ, अस्पतालमा त्यहाँ बसेको थिएँ. त्यो सरकारी हस्पिटलतिर चाहिँ स्वास्थ्य बिमाको कार्ड, स्वास्थ्य बिमा गर्नु भन्नुहुन्छ कि.
0: कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ. अन्त्यमा यहाँको महत्त्वपूर्ण समयका लागि रेडियो नेपाल र कार्यक्रम हाम्रो बोलीको तर्फबाट एकदमै धेरैभन्दा धेरै धन्यवाद छ.
1: हस्, एकदम धेरै धन्यवाद छ हजुरले पनि यहाँसम्म बोल्ने मौका दिनुभयो, आफ्नो कुराहरू राख्ने मौका दिनुभयो, त्यसको लागि एकदम धेरै धेरै हार्दिक कृतज्ञता गर्न चाहन्छु हजुरप्रति. धन्यवाद छ हजुर लगायत सम्पूर्ण टिमहरूलाई.
0: कार्यक्रम हाम्रो बोलीमा आज हामी सिन्धुपाल्चोक जिल्ला चौतारा साँगा चोक गढी नगरपालिका वडा नम्बर 13 स्थायीवासी रत्न बहादुर तामाङसँग कुराकानी गर्यौं. आजको लागि हाम्रो बोली रेडियो कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ. आउँदो आइतबार यही समय भेट हुने बाचाका साथ प्राविधिक सहकर्मी मिनर्वा बज्राचार्य र म विद्या चौधरी बिदा हुन्छौ. नमस्कार, शुभरात्री.

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 10 बजेसम्म सुनाउनेछौँ लोकगीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ तीर्थ कुमारी र भाइराजा लामाको स्वरमा, भाइराजा लामाको संकलनमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ भालेन्द्र राई र आमा मुकारुङको स्वरमा चिन्तामणि पोखरेलको संकलनमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार। सडकको भारवहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ, न बिमाको भर पर्न सकिन्छ।
4: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 10:10 पछिको प्रस्तुतिमा सिलसिला कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। तपाईँ रेडियो नेपाल सुन्दैरहनुहोला। यस बेला रातिको 10:00 लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो बोली। यो कार्यक्रम यहाँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सुनिरहनु भएको छ। त्यसै गरी अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम हाम्रो बोली सुन्दै हुनुहुन्छ। आज हामी कार्यक्रम हाम्रो भोलिमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर 13 का स्थायीवासी रत्नबहादुर तामाङसँग कुराकानी गर्नेछौ। उहाँ शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ। रत्नजी, कार्यक्रम हाम्रो बोलीमा स्वागत छ।
1: हस्, धन्यवाद छ हजुरले।
0: यहाँलाई फेरि पनि हामी एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ आफ्नो महत्त्वपूर्ण समय दिनुभएकोमा। स्टुडियोसम्म आएर आरामै हुनुहुन्छ?
1: म एकदम ठिकै छु। तपाईँलाई नै एकदम धेरै धन्यवाद किनभने यहाँसम्म आउने मौका दिनुभयो, त्यसको लागि म एकदम हार्दिक नमन गर्दछु हजुरहरूलाई र हजुरप्रति।
0: अहिले केमा व्यस्त हुनुहुन्छ?
1: म यतिकै हल्का फुल्का कामहरू कहिलेकाहीँ आयो भने बाहिरतिर गर्छु, नभए त्यही अब भिडियोहरू बनाउँछु, होइन टिकटक कन्टेन्ट युट्युब कन्टेन्टहरू बनाउने गर्छु।
0: यहाँ टिकटकमा एकदमै भाइरल हुनुहुन्छ, टिकटकमा कसरी प्रवेश गर्नुभयो?
1: सुरुमा एक्सिडेन्ट भइसकेपछि म यतिकै बसिरहेको थिएँ अनि साथीभाइहरू भेट्दाखेरि त्यो सुरुमा त नामै अर्को थियो, टिकटक म्युजिकली के भन्ने गर्नुहुन्थ्यो अनि के रहेछ भनेर यसो हेर्थेँ। त्यही अब त्यही नाच्ने साच्ने लिपसिङ गर्नेहरू हुन्थ्यो अरे, अनि मैले चाहिँ फोटो मात्र हालेर छोड्दा थिएँ। त्यतिखेर 22-23 हजार भ्यू गएको थिएँ, मैले वास्तै गरेन के हो कमेन्ट पनि आइरहेको हुन्थ्यो। पछि गएर फेरि 1-1.5 वर्षपछि फेरि अनि फेरि सुरु गरेँ अलिअलि भिडियो हाल्दै, अनि 81 एउटा भिडियो चाहिँ 3-4 लाख बनाउनु अलिक भाइरल भएको थियो। त्यतिखेर भाइरल भन्ने पनि थाहा थिएन आफूलाई, त्यो शब्द भाइरल भन्ने पनि के हो, यो भ्यू गर्ने के हो, वास्तै थिएन, टन्नै आउँथ्यो। अनि सोध्थ्यो मान्छेहरूलाई भाइरल भएछ त भन्ने कुराहरू गर्नुहुन्थ्यो, के हुन्छ यो भयो भने भनेर भन्थेँ। पछि थाहा भयो
0: कसरी भएको यहाँको एक्सिडेन्ट।
1: होल्डिङसम्म त्यही काम गर्छु हामी चाहिँ, एउटा म चाहिँ एउटा 6G होल्डर हो पाइपिङ लाइनको, होइन मैले बाहिर पनि पाइपिङ लाइनमै 6G होल्डर गरेँ हौ, टिक होल्डर। म इराकबाट भ्याकेसन आउँदाखेरि चाहिँ 1 महिनाको छुट्टीमा आएको भूकम्पपछि, त्यतिखेर चाहिँ खास भूकम्पमा घरहरू सबै लथालिङ्ग भइसकेको थियो सिन्धुपाल्चोको। एक्चुली जाउँ घरतिर जाउँ हेरौँ परिवार भेटौँ भन्ने हिसाबले आउँदाखेरि चाहिँ किन खाली बस्नु भनेर काम गरियो। 10-15 दिन गरेको थिएँ, यस्तै 5-7 दिन कि 10-12 दिन भएको थियो। 3 तला मास्थि मैले चाहिँ त्यो फलामको पाइप लिएर गएको थिएँ 20 फिट लामो, त्यो ठाउँ अलिकति सानो थियो। त्यहाँ घुमाउँदाखेरि पछाडि झ्यालबाट निस्केछ, झ्याल थिएन भनौँ न, खुल्लै थियो। गएर निस्केर हाइड्रेसनमा छोएपछि म त्यहीँ ढलेछु भनौँ। करेन्ट लागेको चाहिँ एकजना साथी हुनुहुन्थ्यो सँगै काम पनि, उहाँले थाहा पाउनु भएछ र लट्ठीको झडा ठ्याक्क पठाउँदाखेरि सिधा लागेछ तारमा, लागेपछि छुट्टियो। नछुटे भएदेखि सायद मेरो जिन्दगी त्यहीँ हुन्थ्यो होला।
0: त्यही क्रममा चाहिँ त्यही दुर्घटनामा यहाँले दुवै हात गुमाउनु पर्यो।
1: हजुर,
0: अर्को नयाँ हात जोड्नु भएको छ।
1: यो चाहिँ आर्टिफिसियल हो। पहिला सुरुमा म जब एक्सिडेन्ट भइसकेपछि युट्युबहरूमा खोज्थेँ, कता कता खोज्थेँ कस्तो हुँदो रहेछ आर्टिफिसियल ह्यान्ड भनेर खोज्थेँ। अनि यो चाहिँ पछि जोडेको, सुरुमा चाहिँ मलाई सपोर्ट गरेर हङकङको टिमले चाहिँ गर्नुभएको थियो। त्यो अर्को मायोवाला अलि एडभान्सवाला माया ह्यान्ड बन्द रहेछ, 3 गर्नुभएको थियो, एउटा 2 मेकानिकल एउटा, त्यो चाहिँ हेर्दाखेरि हात जस्तो नै। त्यो चाहिँ के भयो भनेदेखि तपाईँको 4-5 वर्ष 5-6 वर्ष जति चलाएँ, त्यो बिग्रेपछि कम्पनीको ऊ चाहिँ के रहेछ भने नेम चाहिँ त्यो एकचोटि बिग्रेपछि रिपेयर नगर्ने पुरानो हातहरू भन्ने कुराहरू रहेछ उहाँहरूको, अब के न के होला नि त कम्पनीको पोलिसी। अनि हुँदैन भनेपछि म बिचमा टेन्सन भएँ, के गर्ने कसो गर्ने, अब कहाँबाट ल्याउने भन्ने कुराहरू भयो। त्यही हातैको क्रममा चिन्जान भएको नेसनल अर्थोपेडिकको सर हुनुहुन्थ्यो, उहाँसँग कुरो गरेँ। यहाँ उहाँकोमा जाँदाखेरि यो एक्स्ट्रा के अरे देखेँ, यो स्टक यो चिम्टावाला होइन, यो देखेपछि यो बनाइदिनु त मलाई, अहिले मसँग पैसा छैन, बिस्तारै उ गरौँला भने चाहिँ हुन्छ लगेर जानु भनेर त्यतिखेर जति छ 5-6 हजार कति दिएँ मैले। दिएर 1-1.5 वर्षपछि मैले उहाँको किस्ता सकाएँ, 50-60 हजार कति लिनुभएको थियो उहाँले। यो चाहिँ खास स्टक बसिया भएर यसको चाहिँ सामानहरू खासै छैन, यो पनि अब यो बाइकको ट्युब हो, यो आफूले काटेर हालेको डिजाइन भइहाल्यो मेरो, यो बुलेट बाइकको चेन हो, यो त्यसको क्लच वायर यो स्प्रिङ पनि बजारतिर खोज्ने हो दुई दुई दिन।
0: यो हात पनि अब बिग्रियो भने बनाउन मुस्किल छ,
1: यो त बिग्रिरहन्छ। अर्को एउटा एक्स्ट्रा कम्पनीकै टेक्नोलोजी कम्पनीकै मेकानिजम भएको चाहिँ एउटा व्यवस्था गर्नु पर्ला बिस्तारै भन्ने सोचिरहेको छु।
0: त्यो हात व्यवस्था गर्नलाई पनि अलिक समय लाग्ला र खर्च पनि,
1: त्यही भएर अड्किरहेको छु
0: खर्चको कारणले।
1: मेन त खर्चै त हो नि हामीसँग, किनभने अब थोरैमा आउन्न होइन, अब महँगो नै तिर्नुपर्छ उनीहरू पनि कम्पनी हो, उहाँहरू पनि होइन, उहाँहरूले त कम्पनीको जुन रेट छ त्यो त फुल पेमेन्ट त नेम अनुसार तिर्नै पर्ने हुन्छ, त्यो कारणले भन्ने कुरिरहेको छु। धेरैले भन्नु त हुन्थ्यो टिकटकमा कोटेसन मगाउनु हामी हेर्छु त भन्नुहुन्थ्यो होइन, तर कोटेसन मगाएपछि अब खै के कारणले गर्दा सबै बिजी अथवा कहिले के कहिले रिस्पोन्सहरू त्यस्तो राम्रो नआएपछि मैले यतिकै राखिरहेको छु, अब बिस्तारै आफै नै अब हेरौँ कति सकिन्छ ऊ गरेर पछि गर्नु पर्ला भनेर सोचिरहेको छु। किनभने मैले ल्याउनु पर्ने काम त मैले ल्याइहालेँ होइन, कोटेसन जो मगाउनु पर्ने कम्पनीबाट मगाइहालेँ नि त होइन, भोलिको दिनमा फेरि अब धमाधम त्यो भनिरहनु पनि मलाई अलिकति अप्ठ्यारो लाग्छ क्या, मैले ल्याएँ गर्नु पर्यो भन्ने कुरा नै हुन्न होइन, त्यो कारणले ठिकै छ बिस्तारै होला कि भनेर।
0: आर्थिक अवस्थाकै कारणले यहाँले अर्को हात चाहिँ जोड्न सक्नु भएको छैन?
1: छैन, किनभने थोरै उसले मिल्दैन होइन, पैसाले मिल्दैन।
0: नयाँ हातको लागि कति जति खर्च लाग्छ होला?
1: उख्यान भन्छु यो चिम्टावाला हो, यो पुरानो मोडेल हो होइन, नयाँ मोडेल एडभान्सवाला म हाल्दिनँ, किनभने हामी साधारण नर्मल मान्छेले त्यो हाल्न सकिन्नौँ होइन। हुने खाने त ठिकै हो, वर्षमा दुई चार वर्षमा पाँच दस लाख रुपियाँ फाल्दा केही फरक पर्दैन भन्ने त ठिकै हो, तर हामीलाई अलिक गाह्रो हुन्छ। अब यसको चाहिँ तपाईँको मैले कोटेसन निकाल्दाखेरि एक डेढ वर्ष अगाडि निकालेको हो, कता मोबाइलमा पनि छ होइन, 1,38,000 चान्चुन कति आइसी छ, त्यसमा अब खानु पर्यो बस्नु पर्यो प्लेन भाडा गर्दाखेरि एकटक 3 जति भेट्छ होला, 3-3.5।
0: त्यति खर्च भयो भने यहाँले नयाँ हात पाउनुहुन्छ?
1: हजुर, नयाँ हाल्न सकिन्छ, किन त्यहाँ 10-15 दिन बस्नु पर्ने हुन्छ, प्लेनमा जानु पर्ने हाल्यो, अनि त्यो चाहिँ जर्मनको कम्पनीको हात हो, त्यहाँबाट अनि इन्डियामा फिटिङ मात्र गर्ने रहेछ।
0: यहाँले जब दुवै हात गुमाएको अवस्थामा आफूलाई पाउनुभयो त्यतिखेर कस्तो महसुस गर्नुभयो यहाँले?
1: खासमा मलाई चाहिँ सुरुमा एक्सिडेन्ट हुने बित्तिकै धेरै हस्पिटल घुमाउनु पाएर रहेछ, पछि सोधेको मैले, सुरुमा चिरायु लानुभएछ, टिचिङ लानुभएछ होइन, पुरै छटपटाइ थियो, गाडी जस्तै त्यहाँ एक्सिडेन्ट भएपछि लाने ठाउँकै कुरो गरौँ न, गाडीहरूले रोकेन होइन, लानु मानेन, अनि एकजना मिठाई बोक्ने गाडी हुन्छ नि उहाँले चाहिँ रोक्नु पऱ्यो, मिठाई टन्नै थियो गाडीमा, सबै काच्या कुची गरेर छटपटेर हुन्छ नि, म छटपटेर लाता ल्याएर कहाँ कहाँ पुऱ्याएँ, मलाई त होस् त छैन, अनि जस पछि चाहिँ भन्नु त साउले कति करायो होला उहाँलाई भन्ने कुराहरू गर्नुहुन्थ्यो, अब कसले लानुभयो, जस उहाँलाई धेरै धन्यवाद छ यहीँबाट होइन। लास्टमा मलाई केएमसी लग्यो, आइसियु नपाएर चाहिँ केएमसी लानुभयो, अनि होसमा आएको भनेको म 15-20 दिनपछि चाहिँ होसमा आयो होला, अरू बेला त म के भन्छ त्यो हुने कि होस नहुने कि थाहै नहुने, अनि सुरुमा चाहिँ ड्रेसिङ गर्न आउनु भएको थियो, अलिअलि होस आएपछि चाहिँ काटेको थिएन, पुरै यस्तै चिरेको थियो नि, पुरै काँक्रो जस्तै चिराएर यत्रो सुन्या रहेछ, अनि उयो गरेर राख्नु भएको थियो, अनि देखाउनु भयो, ए के भएछ ए हो भने पक्लक्क सुतिहालेँ कि म होइन, हेरेँ अनि सुतेँ कि अब त्यो होसै छैन नि त, अब त्यो औषधले लटेर आएछ, खाना छैन केही छैन होइन, पछि अनि होस आएपछि चाहिँ पछि काट्नु भएको, पछि चाहिँ काट्दाखेरि चाहिँ अब सुरुमा चाहिँ डक्टरहरूले के भन्नु भने अब आर्टिफिसियल हातहरू पाउँछ, टेन्सन नलिनु अब किनभने तपाईँको काटेन भने फ्यालेन भने क्यान्सर हुनसक्छ पछि गाह्रो हुन्छ भन्ने हिसाबले चाहिँ ठिकै छ नि त, अब क्यान्सर भएर त यतिकै बसिरहनु, अब म यता भोलि के हुन्छ बरु फ्यालेर निको हुन्छ भने ठिकै छ भनेर गरेँ। जिन्दगीमा केही गर्न सकेला नसकेला तैपनि संसार त देख्न पाइयो भन्ने हिसाबले बाँचिरहेछ।
0: यहाँको जीवनमा एकदमै धेरै कुराहरू राम्रा पक्ष नराम्रा पक्ष छ
1: हजुर,
0: यहाँले अब म यो अवस्थामा हुन्छु भन्ने त कहिले पनि सोच्नु भएको थिएन होला
1: हजुर,
0: भइसकेपछि चाहिँ आफैले आफैलाई चाहिँ कसरी बुझाउनु भएको छ?
1: मैले चाहिँ यो भइसकेपछि किनभने अब जाने चिज त गइसक्यो होइन, त्यो फर्केर आउने चाहिँ कहिले पनि होइन, धेरै कुराहरू गयो त्यतिखेर होइन, अब हात गयो, अब जागिर गयो होइन, भएको अलिअलि भएको पैसा सेभिङ गर्नु सकियो होइन, धेरै कुराहरू हुन्छ नि, अब सकेपछि चाहिँ अब सबलाई बिर्सिदिएर अबको बाटो चाहिँ सकेको कोसिस गर्दै जाउँ होइन, बाँच्यो त्यसैमा खुसी हुनु पर्यो भन्ने हिसाबले चाहिँ यहाँनिर प्रयासहरू ट्राईहरू गर्दै गर्दै गर्दै गर्दै चाहिँ हिँडिरहेको छु, अहिले पनि हिँडिरहेको छु भनौँ न।
0: कहिलेकाहीँ अब म अपाङ्गता भएकै कारणले मैले दुवै हात गुमाएँ अब जीवनमा केही गर्न सक्दिनँ भन्ने त्यस्तो सोचहरू कहिले आउँछ कि आउँदैन?
1: नै त्यो चाहिँ म कहिले पनि आउँदैन, म सुरुमा पनि आएन अहिले पनि आएन, म जे चाहिँ त्यसमा खुल्ला रूपमा ढुक्कै हिँड्छु, बाहिर हिँड्दा पनि म अब जे चाहिँ हिँड्ने यही हो, एउटा यो कुटी हात एउटा ठुटी हात बोक्छु, लगर लगेर हिँड्छु होइन, हिँड्नै पऱ्यो होइन। सुरुमा चाहिँ हल्का अप्ठ्यारो पनि लाग्थ्यो, अनि प्लस अनि कुकुरहरूले नि अलिक खेदाउँथ्यो कि, किनभने त्यतिखेर भर्खर भर्खर हस्पिटल निस्केको अलिक फोरी अब दुब्लो अब कस्तो देख्यो होला होइन, कुकुरहरूले नि भुक्न आउँथ्यो कि, त्यो अलिक अजिब पनि लाग्यो होला नि त, अनि अहिले चाहिँ मजाले हिँड्छु होइन, गर्नुपर्छ भन्ने हिसाबले कन्फिडेन्टका साथमा चाहिँ मनमा चाहिँ आँट चाहिँ हुन्छ नि, त्यो चाहिँ राखेर हिँड्छु कि।
0: अहिले धेरै व्यक्तिहरू हुनुहुन्छ जो आफू अब केही कारणवश अपाङ्गता हुन पुगेपछि निराश हुनुहुन्छ, अब मेरो जीवन सकियो यति नै हो, म जीवनमा अगाडि केही गर्न सक्दिनँ, मेरो जीवनमा चाहिँ अब लिस्ट अफ लागिसक्यो भनेर सोच बनाएर बस्नु भएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
1: होइन, जीवनमा फुल स्टप त त्यसरी त लिनै भएन हामीले होइन, किनभने एउटा मेरो शरीर कमजोर भयो अथवा केही मन दुख्यो के भयो भन्दैमा त्यसले बरु एकछिन विश्राम अथवा विश्राम गर्ने अथवा एकछिन हुन्छ नि मजाले रिल्याक्स लिने कसरी किन सोच्ने त्यो हिसाबले हिँड्नुपर्छ होइन. पुलिस चाहिँ लाग्यो भने मेरो त झन् कहाँ पुग्यो पुग्यो, म जब एउटा साधारण गाउँको मान्छे न मेरो फ्यामिली सपोर्ट छ होइन, बाबा हुनुहुन्न, मम्मी 75 वर्ष गाउँमा हुनुहुन्छ, दाई अब गाउँमै खेतीपाती गर्ने मान्छे, भाइ अब सानोतिनो यसो ड्राइभिङहरू गर्नुहुन्छ, दिदीहरू सानोतिनो घर अब यताउता काम गरेर ऊ गर्नुहुन्छ जिन्दगी चलाउनुहुन्छ भनेपछि त मेरो त झन् केही पनि थिएन नि त. टेन्सन हुँदैमा फुल स्टप लाग्ने अनि त्यसपछि सक्यो भनेर बस्यो भने त फेरि त्यो बाइक अरू के अरे उनी छैन क्या, त्यो त्यसो गर्दाखेरि राम्रो उनी रिजल्टै निस्किँदैन नि तपाईँको होइन,
0: झन् दुःख पाइन्छ,
1: झन् दुःख पाइन्छ, झन् डिप्रेस हुन्छ, के गरौँ कसो गरौँ, त्यो अब नेगेटिभ दिमाग ती अर्को कुराहरू घुसेला
0: आफ्नो कारणले फेरि घर परिवारले पनि दुःख पाउँछ.
1: त्यो त स्योर हो,
0: त्यो भएको हुनाले आफू जे छ त्यसमै चाहिँ खुसी भएर अगाडि बढ्न सक्नु पर्यो,
1: बढ्नु पर्यो, जे छ त्यसमा खुसी भएर बढ्नु पर्यो अगाडि हुन्छ नि, होइन म गर्छु ट्राई गर्छु एकचोटि फेल होला दुईचोटि फेल होला गर्छु भनेर चाहिँ हिँड्नु पर्दो रहेछ. म नि त्यही गरेकै हो, म चाहिँ अब उनी भइसक्यो भनौँ न के भन्छ यो प्र्याक्टिकली नै भइसक्यो होइन, भोगिसक्यौँ होइन, अब दुःख पनि पाइसक्यौँ, योभन्दा दुःख के पाउनु होइन, त्यो भएको कारणले यस्तै हो सुख दुःख जिन्दगी.
0: रत्नजी यहाँ बाहिर देश पनि गएर आइसक्नु भएको छ,
1: हजुर,
0: बाहिर देशमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था र हाम्रो देशको अपाङ्गता भएका व्यक्तिहरूको अवस्थामा धेरै फरक छ.
1: हजुर एकदम, त्यो त एकदम फरक हुन्छ त्यहाँ त, किनभने त्यहाँ हामीले देख्दाखेरि उहाँहरूको केयर किपरदेखि लिएर उहाँहरूको भत्ता त्यो दुनियाँ सुविधाहरू दिएको हुन्छ, सरकारले सबै गरेको हुन्छ, तर हाम्रोमा अब खै के कारणले हो अब त्यस्तो छैन भनौँ. अब हामी त शान्ति नै मान्छे अब हुनुहुन्छ मास्ने होइन, ठुलो ठुलो पदमा मन्त्री प्रधानमन्त्रीहरू हुनुहुन्छ नि, नीति नियम बनाउनेहरू उहाँहरू हुनुहुन्छ, उहाँहरूले खोइ अब नसोच्नु भएको कि नगर्नु भएको केही थाहा छैन.
0: अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै नीति नियमहरू कानुनहरू बनेका छन्, ती एकदमै राम्रा छन्,
1: हजुर हजुर,
0: तर कार्यान्वयन चाहिँ भएका छैनन्.
1: किन नगरेको थाहै छैन, गरे त राम्रो हुन्थ्यो,
0: सबैलाई राम्रो हुन्थ्यो,
1: राम्रो हुन्थ्यो, किनभने मैले पाएको भनेको राज्यबाट त्यही भत्ता पाउँछु होइन, उपचार सुपचार केही छैन, पैसा भएन नि यहाँ सिधै मर्ने हो. बाहिर त के छ तपाईँको, मैले देखाउँछ बुझिहाल्छ अब साथीभाइले भनिहाल्छ, त्यहाँतिर त पैसा भएन, अहिले भएन, उपचार चाहिँ गरिन्छ अरे हस्पिटलले होइन, गरेपछि बिस्तारै पछि जति सकिन्छ महिनामा बिल जस्तो आएर जति सकिन्छ तिर्न सकिन्छ त्यसरी तिरिने नियमहरू हुन्छ त्यहाँ त होइन, त्यहाँ त यहाँ त छैन, सिधै छ भने ठिकै छैन भने उपाय नै थियो लास्ट.
0: राज्यले दिएका सेवा सुविधा लिनका लागि यहाँलाई कतिको गाह्रो छ?
1: पहिला चाहिँ अब गाह्रो हुन्थ्यो, अब अहिले चाहिँ ब्याङ्कमा हाल्नुहुन्छ क्यारे, अनि वर्षमा एकचोटि रिन्यु गर्नुपर्ने हुन्छ.
0: टिकटकमा एकदमै भाइरल हुनुभयो,
1: हजुर,
0: यो पनि प्रविधिकै एउटा पाटो हो,
1: हजुर,
0: प्रविधिले यहाँको जीवनमा कस्तो प्रभाव पारेको छ?
1: होइन, मलाई टिकटकले एकदम धेरै नै राम्रो सपोर्ट गर्नु भएको छ होइन, धेरै नै राम्रो मान्छेहरू पनि भेटिन्छ, धेरै नराम्रो पनि भेटिन्छ होइन, गाली गर्ने नि भेटिन्छ, माया गर्ने नि भेटिन्छ, तर त्यसमा हजारौँमा एक दुईजनाले गाली गर्यो भन्दैमा मन कहिले पनि आत्तिनु हुँदैन होइन, एकछिन मन दुख्छ होइन, हामी अब झन् एक त जिन्दगी के भन्छ यो जिन्दगीले नै ठगिएको जस्तो भयो नि त होइन, त्यस्तो मान्छेले गाली गरेर खासै केही पाउनेवाला पनि छैन उहाँहरूलाई होइन, त्यो नगर्दा ठिक हो. साथ सपोर्ट भनेको आफूले राम्रो कामहरू राम्रो कुराहरू हाल्दै जाने गर्दै गयो भने मान्छे के अरे उहाँहरूलाई मन पऱ्यो भने त मजाले गर्नुहुन्छ. जस प्रविधि नयाँ नयाँ आउँछ त्यसमा क्याच गर्नु सक्नु पर्यो होइन, त्यो प्रविधिलाई सम्हाल्न सक्नु पर्यो.
0: टेक्नोलोजीहरूले चाहिँ आफ्नो जीवनमा चाहिँ कतिको युजफुल छ त होइन,
1: हजुर,
0: त्यसलाई हामीले कसरी युटिलाइज गर्ने भन्नेमा फरक पर्यो.
1: फरक पर्यो, त्यसमा चाहिँ अब राम्रो गर्यो भने राम्रै हुन्छ, नराम्रो गर्यो भने नराम्रै हुन्छ होइन.
0: पढाइ कहाँसम्म पुर्याउनु भएको छ?
1: मेरो पढाइ चाहिँ मेरो अनर एक्सेल्स नै हो होइन.
0: भोलिको दिनमा यहाँले चाहिँ यो भइदिएको भए मेरो जीवनमा मैले यो कामहरू यसरी गरेर आफ्नो जीवन चाहिँ सही तरिकाले चलाउँथे होला जस्तो लाग्छ होला,
1: हजुर,
0: के चाहिँ भइदियो भने यहाँको जीवनमा चाहिँ सजिलो हुन्थ्यो?
1: अब धेरै कुराहरू छ, अब यो भइदिए हुन्थ्यो भनेर आश गर्ने कुरा नि मलाई त्यति गर्नु नि मलाई त्यो पुगेन भने फेरि भोलि मनै दुख्छ होइन, धेरै कुराहरू बाँकी छ, उमेर पनि त्यस्तै भइसक्यो होइन, सबैको हेऱ्यो भने अब साथीभाइको हेऱ्यो भने सबैको हुन्छ नि घर परिवार यताउता सबै व्यवस्था भइसक्यो, आफ्नो केही छैन, तै पनि अहिले आफूले सकेको गर्दै हिँडिरहेको छु. भविष्यमा त्यही हो, अब अहिले त एक्लै बस्छु नि त रुममा, एक्लै बस्छु, एक्लै कामहरू गर्छु, लुगासुगा धुने खाना पकाउने एक्लै गरिरहेको छु नि त, सकिन नसकी बाध्यता भनौँ होइन, गाह्रो त धेरै गाह्रो छ नि, हुनेलाई त गाह्रो हुन्छ झन् मलाई त कति गाह्रो छ नि, भोलिको दिनमा बिस्तारै घर परिवार यताउता होलान् होइन, आफ्नो पनि माया गर्ने मान्छे कोही होलान् होइन, प्लस अब यसो अलिकति डेली मन्थली रूपमा मजाले राम्रोसँग इन्कम आउने चिजहरू गर्न सक्यो भने अलिकति सहज होला जस्तो लाग्छ।
0: के काम गर्न रुचि लाग्छ नि यहाँलाई?
1: काम चाहिँ अब पहिला चाहिँ मैले त्यही होल्डिङको काम गर्थेँ, मैले त्यो बिचमा लिन्थेँ कामहरू, बिचाबिरी म आफू पनि त्यसै कारणले एक्सिडेन्ट भयो, त्यसपछि त्यति मैले इन्ट्रेस्ट दिएन, इन्ट्रेस्ट भन्दा पनि अब मलाई त्यो गर्न सेटअप गर्न लागि पैसा पनि थिएन नि त, वर्कसपहरू यताउता, अनि त्यसपछि मैले छोडेँ। अहिले चाहिँ अब धेरै कामहरू ट्राई गरेँ, कहिले रत्नबारमा गएर लुगा पनि बेचेँ होइन, दुध डेरी खोल्ने भनेर डेरी पनि यसो चलाएँ, तर त्यो शारीरिक कमजोर अथवा त्यसले गर्दाखेरि साथ अलिक नदिएपछि अलिक गाह्रो हुँदो रहेछ। यो नै गर्छु भने चाहिँ छैन, अब हेरौँ अब आफूलाई सहज हुने काम चाहिँ कस्तो भेटिन्छ।
0: त्यो सहज हुने काम यहाँले पाउनु भयो भने मजाले आफ्नो जीवन चलाउन
1: सकिन्छ। अब हेरौँ बिस्तारै।
0: अब धेरै हामी समाचारहरू सुन्ने गर्छौँ, अपाङ्गता भएकै कारण दुर्व्यवहारमा परेको, हिंसामा परेको घटनाहरू धेरै सुन्छौँ हामी।
1: हजुर,
0: यहाँ त्यस्तो घटनामा पर्नु भएको छ कि छैन?
1: अलिकति अप्ठ्यारो चाहिँ मलाई के लाग्ने भने अब जस्तै बाहिर अब गाडीमा त सिटहरू छुट्याएको हुन्छ होइन, त्यो सिटहरूमा चाहिँ ठ्याक्क लगाएर हामी गाडीमा चढ्दाखेरि चाहिँ त्यो सिट चाहिँ छोडिदियो भयो अलिक राम्रो हुन्थ्यो होइन, छोडिदिनेको सटअपहरू म सिट खोज्दै जान्छु होइन, म भन्दिनँ कि छोड्नु भनेर, किनभने पढ्न त जानेकै हुन्छ नि त, म भन्दिनँ, बरु पछाडि फर्केर हेर्छ, फेरि ओर्लिन्छ हुन्छ, फेरि अर्को स्टेप के त्यहीँ ओर्लिनु रहेछ, त छोड्दै हो त म त बस्थेँ नि त, अनि त्यो कुराहरू प्लस अनि हेभाइ भनेको अब हात हेर्ने नजर अगाडि नभने पछाडि त भनि नै हाल्छ, कुरा काटि नै हाल्छ, कुनै बेला चाहिँ सामाजिक सञ्जालमा नि अब त्यो मेरो कमेन्टहरूमा पनि कमेन्ट गर्छ होइन, त्यो हात नभयो कहिले हुन्छ नि खाते साथे के के त्यो नराम्रो शब्दहरू युज गर्छ होइन, त्यो दुर्व्यवहार हेपेर भनेको हो कि होइन, हेपेरियर भनेको हो नि त, त्यस्तोहरू चाहिँ नभने हुन्थ्यो।
0: जस्तो कि यहाँले कुरा गरिरहँदा अब धेरै शब्दहरू कमेन्टमा यस्तो लेख्नुहुन्छ, मन दुख्छ भन्नुभयो, त्यस्तो कमेन्टहरू लेख्ने या भन्नेहरूका लागि पनि त कानुन छ, उहाँहरूलाई त कानुन लाग्छ नि, अपाङ्गता भएका व्यक्तिहरूलाई दुर्व्यवहार गरियो भने कानुन लाग्छ नि,
1: लाग्छ के अरे, तर त्यो म जानु त मिल्छ के अरे, हाल्न अब कहाँ जाने, त्यो झन्झर के, त्यही भएर ब्लक गरिदिन्छु अथवा गुगलहरू बस्छु।
0: मतलब यहाँलाई आफैलाई पनि फलनाले मलाई यस्तो भन्यो या यस्तो पोस्ट गर्यो सामाजिक सञ्जालमा यसरी लेख्यो,
1: हजुर,
0: यो कुराले चाहिँ मलाई नराम्रो लाग्यो, मलाई दुःख लाग्यो, यस्तो नभन्नु पर्ने हो, यसको लागि पनि कानुन छ। तर यहाँले थोरै भन्नुभयो कि अब कानुन त छ, अब यता गर्ने कि उता झमेला छ भन्नुभयो,
1: हजुर,
0: कस्तो खालको इन्भाइरोमेन्ट भयो भने यहाँहरू चाहिँ आफ्नो गुनासो राख्न सक्नुहुन्छ सम्बन्धित निकायसम्म?
1: त्यो चाहिँ ठ्याक्कै मलाई नि थाहा छैन कस्तो खालको मलाई चाहिँ, मलाई चाहिँ त्यो म ठ्याक्कै भन्छु नि, मलाई चाहिँ त्यो जानलाई बस ट्राभलिङ गर्दाखेरि हिँड्दाखेरि लेख्न लागि त निवेदन सिमेदन त उहाँहरूले हेल्प गरिदिनुहुन्छ, हिँड्दाखेरि नै झन्झट भएको भएर अलिकति म गाह्रो भएर त्यो नगरे हो कि, फेरि अब कुनै बेला धेरै त आउन्न, कहिलेकाहीँ एक दुईजना झुकेर आउनुहुन्छ, अब एक दुईजनाको लागि ठिकै छ, अब उहाँले जति जान्नुभयो भन्नुभयो होइन, हामीले त खासमा भनौँ भने त नेममा कानुनमा त के होला नि त, आफ्नै बुढीले त केही भन्नु पाउँदैन होइन, आफ्नै परिवारलाई त केही भन्नु पाउन्न, एउटा उहाँहरूको नि त अधिकार यताउता हुन्छ, अब मलाई भन्छ सायद नबुझेर नै होला भनेर बस्नु पर्यो।
0: अहिले पनि धेरै त्यस्तो ठाउँमा यहाँले पनि आफै पनि म यसरी यसरी दुर्व्यवहारमा पढ्छु, पढ्ने गरेको छु भन्नुभयो, धेरै गाउँघरमा अहिले पनि दुर्व्यवहारमा पढ्नु भएको छ, के कति कारणले होला जस्तो लाग्छ नि यहाँलाई?
1: म आफूले भोगेको अनुसार चाहिँ त्यही हो, आफ्नो शारीरिक कमजोर छ, केही गर्दैन, केही गर्न सक्दैन भन्ने हिसाबले चाहिँ म इभन म आफू पनि गाउँमा गयो भने म एक्लै हुन्छु कि, गाउँमा बस्यो भने अब दाजुभाइहरू भनेको तल्लो घरको माथिल्लो घरको अब सबै अब कोही परदेशतिर हुनुहुन्छ, कुनै अब जागिरमा जानुहुन्छ, घरमा हुनुभएको बाजे बजेहरू अब आमा बुवाहरू अब खेतीपाती जानुहुन्छ, अनि म एक्लै बसेन, अनि त्यो पारीतिर हेऱ्यो भने जङ्गल हुन्छ, गुवारी हेऱ्यो भने जङ्गल हुन्छ, अनि झिजो लाग्छ, त्यही भएर म यतैतिर बसेको।
0: साथीहरू पनि हुनुहुन्न?
1: छैन साथीहरू, खासै छैन।
0: अपाङ्गता भएकै कारणले साथीहरू नहुनु भएको कि अरू केही कारणले?
1: होइन अपाङ्गतै भएको, अब जस्तै त्यो ऊ नमिलेर होला, कामहरू अथवा डेली लाइफको त्योहरू नमिलेर होला जस्तो लाग्छ, किन उहाँहरूको अर्कै लाइन हुन्छ होइन, अब हामी त्यही हिसाबले फिजिकल्ली अलिक सकिन्न नि त, त्यो भएको कारण अलिक कम भएको जस्तो लाग्छ, सधैँ हुँदाखेरि सँगै जहाँ भने त्यही हिँडिन्थ्यो, जे गर्ने भने त्यही एउटा ऊ हुन्थ्यो नि त, अब मलाई त्यो गर्न नसकिने सकिन्न होइन सायद, त्यही भएर अनि अब त्यो उमेर पनि त्यस्तै भयो, सबै आफ्नो परिवार यताउतो भएको कारणले बिजी पनि होला सायद।
0: अपाङ्गता परिचय पत्र कतिको महत्त्वपूर्ण लागेको छ?
1: अपाङ्गता परिचय पत्र एकदम एउटा राज्यले एउटा दिएको त्यो ऊ भयो, अब के भन्छ त्यो हाम्रो लागि यो मान्छे यस्तो भनेर चिनाउने भइहाल्यो, त्यो चाहिँ अब युजफुल नै छ भनेर मेरो लागि होइन, अब म गाडीहरूमा हिँड्दाखेरि अथवा कतै जाँदाखेरि अब कार्डहरू देखाउँछु होइन, अनि त्यो भत्ताको लागि त्यो हुन्छ नि वर्ग छुट्याएर दिनुभएको छ, अनि त्यो कारणले एकदम राम्रो छ, चाहिने नै कुरा हो।
0: त्यसकारण चाहिँ सबै जो जति हुनुहुन्छ अपाङ्गता भएका व्यक्तिहरू उहाँहरू चाहिँ अनिवार्यले बोक्नुपर्छ, लिनुपर्छ,
1: बोक्नुपर्छ। केही न केही नभए अब जस्तै गाडीतिर हिँड्दाखेरि होइन कार्ड देखाउनु भन्नुहुन्छ होइन, अब मेरो चाहिँ अब हातै देखिन्छ, त्यो कारणले माग्नुहुन्न, भएर भएको कारणले
0: चिन्नुहुन्छ सबैले,
1: कुनै कुनैले पैसा लिनुहुन्न, तपाईँको बिफेन हो क्या दाइ पर्दैन भनेर छोड्नुहुन्छ प्रायः जस्तो। कुनै कुनै चाहिँ अब कहिले काहीँ नसकेको बेलामा म चाहिँ अब गोजीमै छ निकाल्नु भन्छु, निकाल्नुहुन्छ जति चाहिन्छ त्यति।
0: दुईवटै हात छैन
1: हजुर,
0: र पनि टिकटकमा धेरै कुराहरू आफ्नो प्रतिभाहरू गरेर देखाउनुहुन्छ
1: होइन,
0: एउटा नयाँ मेसेज पनि जान्छ
1: हजुर
0: मान्छेहरूमा कि अपाङ्गता भएकै कारणले केही उसको जीवनमा चाहिँ कुनै कामको लागि बाधा भएन, बस सोच हुनु पर्यो, इच्छा हुनु पर्यो, त्यो काम पुरा हुन्छ, त्यो कुरा यहाँले प्रमाणित गरेर देखाउनु भएको छ संसारै भरि भनौँ होइन। त्यो यहाँलाई यो नयाँ नयाँ कुराहरू चाहिँ म आज यो गर्नुपर्छ, आज मैले यो बनाएर यो भिडियो हाल्नुपर्छ भनेर कसरी सोच बनाउनुहुन्छ?
1: होइन, पहिला म यो वर्ल्डिङमा जानुभन्दा पहिला म 3-4 वर्ष साउथ इन्डियन कुक गरेको हो। सुरुमा त गएर त्यही हो भाँडासाँडा माझेँ, हेल्पसेल्प गरेँ होइन, गरेपछि 3-4 वर्ष साउथ इन्डियन कुक गरेको, अनि कुक गरेपछि त्यतिखेर बनाएको, तर आजकल चाहिँ अलिकति त्यो मसला हाल्ने आइडियाहरू चाहिँ बिर्सिएर छु, कहिले धेरै जान्छ कहिले के हुन्छ, त्यही आइडियाहरू अहिले यसो युज गरेको, आफूले गर्न सक्ने त्यही त हो होइन, त्यही भएको कारणले सकेको भिडियोहरू त्यही खानासाना पकाउने त्यही हालिरहेको हुन्छु। अब मलाई चाहिँ फेरि अब मान्छेहरूले सोचला अलिक फरकै बनायो भिडियो, फरक खालको बनायो हुन्थ्यो भन्ने खालको भन्नुहुन्छ होला। अब बाहिर गएर भ्लग सक बनाउनु सकिँदैन, हेर्नु अब स्क्रिप्ट राइटिङ लेखेर बनाऊ भने अब त्यो सकिन्न आफूले, अनि आफूले सकेको त्यही खाना बनाउन सक्छु त्यही बनाएर हाल्छु।
0: एउटा भिडियो बनाउनलाई यहाँले कति समय खर्चिनुपर्छ?
1: मैले ठ्याक्कै लाग्छ हौ आधा दिन, के अरे बिहान भनौँ न, सुरु गरेँ 2-3 घन्टा दिनै जान्छ भनौँ न, त्यो रेकर्ड गर्नु पर्यो, त्यही 1 मिनटको भिडियो बनाउनु होइन, क्यामरा सेटअप गर्नु पर्यो, रेकर्ड गर्नु पर्यो, यताउता गर्छु, अनि त्यसपछि काटकुट बनाउने पकाउने खाने सबै फेरि भिडियो एडिटसेडिट गर्दा मलाई 1 दिन जति लाग्छ
0: एउटा भिडियो बनाउनु।
1: 1 मिनटको भिडियो बनाउँदाखेरि
0: जब यहाँले भिडियो पोस्ट गर्नुहुन्छ कमेन्टहरू आउँछ होला
1: हजुर,
0: त्यसमध्ये अब नराम्रो कमेन्टहरू पनि आउँछ
1: जब
0: राम्रो कमेन्टहरू पाइसकेपछि कस्तो हुन्छ त्यतिखेरको?
1: एकदम अब किनभने उहाँहरू मलाई त एकजनालाई रिप्लाई दिउँ भन्नु मन लाग्छ नि होइन मजाले, तर सकिन्न लाइक गर्छु खुसी लाग्छ किनभने माया गर्नुहुन्छ होइन, त्यही हो जिन्दगीभरि हुन्छ नि अब टेल लाइफमा साथ दिने नपाए पनि कमसेकम त्यो कमेन्टमा अथवा लाइक गरेर साथ दिने साथीभाइ त हुनुहुन्छ नि, त्यही सम्झेर खुसी लाग्छ। केही पऱ्यो भने ठ्याक्क मैले भिडियो हालेँ मलाई नाइन नभन्नेहरू त कमाइ होला हुनुहुन्छ होला किन सपोर्टको लागि।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ कार्यक्रम हाम्रो बोलीमा। आज हामी सिन्धुपाल्चोक जिल्ला चौतारा साँगा चोक गढी नगरपालिका वडा नम्बर 13 का स्थायीवासी रत्न बहादुर तामाङसँग कुराकानी गरिरहेका छौँ। उहाँ शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ। आज हामी उहाँको जीवन भोगाई, उहाँ कसरी आफ्नो जीवन चलाउँदै हुनुहुन्छ यिनै कुरा

0: लाग्छ। अब घर परिवारमा भनेको त्यही हो, घर परिवारमा नि अब खासै सफरहरू त्यस्तो खासै केही छैन, नराम्रो पनि भन्नुभएको छैन। अब नराम्रो पनि किन भन्दैन आफ्नो दाजुभाइलाई, होइन, जे दुःख त लाग्छ होला उहाँहरूलाई पनि
1: यो अवस्था हुनुमा। अब तपाईँको रहर त होइन नि त, होइन,
0: बाध्यता हो, बाध्यता भएको हो। त्यो त्यस्तो नराम्रो चाहिँ दुर्व्यवहार चाहिँ खासै भएको छैन परिवारबाट चाहिँ। के गर्दा ठिक हुन्छ नि, आफ्नो विचार हो होइन। मलाई चाहिँ के लाग्छ, म आफू पनि त्यति खासै चासो राख्दिनँ अरूको विषयमा, मेरो विषयमा पनि नगर्दै भए राम्रो हुन्थ्यो जस्तो लाग्छ। किनभने ठिक छ, सकिन्छ, ल सल्लाह सुझाव कसरी के गर्ने त्यो दिने ठाउँ आफ्नो ठाउँमा छ, होइन,
1: सक्नुहुन्छ राम्रो गरिदिनुहोस्,
0: हजुर,
1: सक्नुहुन्न भने नराम्रो पनि
0: नगर्नु नगर्ने, किनभने आफ्नो त्यही नराम्रो हामीले गरेर
1: बाध्यताले
0: भनौँ। अब के भन्छ
1: तपाईँलाई त अहिले इच्छा होला, यो सब मेरो सामान्य भइदिएको भयो, म खुसी हुन्छु।
0: जिन्दगी अर्कै हुन्थ्यो होला, सजिलो हुन्थ्यो, फरक हुन्थ्यो होला, यिनीहरू कहाँ बसिरहेको हुन्थ्यो होला, के गरिरहेको हुन्थ्यो, अलगै हुन्थ्यो नि त।
1: जो दुःखले अलि नराम्रो प्रकारले बोल्नुहुन्छ उहाँहरूले त्यो कुरा बुझिदिनु पर्यो।
0: त्यो त अवश्य बुझ्नुपर्ने हुन्छ, किनभने
1: भोलि उहाँको घरमा उहाँलाई पनि
0: पर्न सकिन्छ, त्यो त थाहा हुन्न नि त। किन शरीर एउटा मरेर जाने भोलि सबैको गइ नै हाल्छ, ढिलो चाँडो मात्र हो, तर सकभर त्यो गाली साली गर्नु त्यो नगर्दा राम्रो।
1: अझ भन्नुपर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई अरू व्यक्तिहरूभन्दा फरक तरिकाले हेर्नु पर्यो। उहाँहरूलाई अलिकति बाटोघाटोमा देख्यो भने थोरै उहाँलाई के हेल्प गर्न सकिन्छ, होइन, बाटो काट्नमा हेल्प गर्न सकिन्छ।
0: अपाङ्ग भइसकेपछि चाहिँ अब मेरो उसमा चाहिँ हाम्रो लागि चाहिँ जे कुरा नै एकदम सेन्सिटिभ, एकदम इम्पोर्टेन्ट हुन्छ है। जस्तै मेरो हात छैन, मेरो लागि एकदम इम्पोर्टेन्ट कुरा हो, त्यसमा चाहिँ मान्छेहरूले हल्का रूपमा लिनु भएन, होइन, अब सकेको ठाउँमा हेल्प गरिदिनु पर्ने हुन्छ। किनभने म बिहान उठेदेखि नै बेलुकासम्म नै अब जे चिज छैन त्यसको चाहिँ मलाई एकदम आवश्यक हुन्छ नि त। त्यो कारणले गर्दाखेरि बाटोमा हिँड्दाखेरि देखिँदाखेरि सकेको हेल्प चाहिँ गरिदिनु पर्ने हुन्छ। र आश देखाइन्छ नि मान्छेलाई, यो गरौँ त्यो आशहरू नदेखाउँदै भयो, किन आश हुन्छ नि त, किनभने दुःख पाइरहे मान्छेले, होइन, भनेपछि त ओहो मन खुसी हुन्छ नि त। त्यो फेरि निराश हुने खालको चाहिँ गरिदिनु भएन, त्यस्तो कुराहरू चाहिँ अलिकति ख्याल राख्दैन राम्रो हुन्छ।
1: त्यति गरिदियो भने पनि खुसी हुनुहुन्छ
0: एकदम, किनभने
1: तपाईँ मात्र होइन अरू पनि खुसी,
0: अरू पनि खुसी हुन्छ तपाईँको, जसले पनि हामी आफै पनि त दुःख परे ठाउँमा गयो भने ऊ आएछ भन्ने त कति खुसी हुन्छ नि, होइन,
1: सहयोग नगरे पनि त्यो नजिकै भइदियो
0: भने भइदियो कति आँट आउँछ,
1: भेट्नै पर्छ भन्ने पनि छैन। अब
0: छैन,
1: प्रविधिले यति नजिक गरिदिएको छ कि
0: हजुर,
1: सेकेन्ड भरको कुरा सेकेन्ड भरमै थाहा हुन्छ, होइन, के छ कसो छ भनेर सोधिदियो भने पनि राम्रो
0: हजुर,
1: किनकि आफूसँग छ भन्ने त महसुस हुन्छ नि त।
0: हो नि, छ बोलिरहनु भएको छ भने हाम्रो एउटा मान्छे कसैको म्यासेज आएन कति टेन्सन हुन्छ, घर परेको कसैको म्यासेज अब किन आएन, के गर्यो, बेलुका बिहानदेखि बेलुसम्म कति खोजी गर्नुहुन्छ, होइन, त्यो खोजी गरेर वास्तै गऱ्यो भने त हाम्रो नि त घर भयो भने वास्तै छैन, साथी भयो भने वास्तै छैन, के आफ्नो दुनियाँमा चाहिँ बोलाएर त्यो अलगै हुन्छ नि त सोच नै। जति नजिक बस्यो, जति उ गर्दै गयो, त्यति नै
1: कुराहरू पनि सिकाउन सकिन्छ, सिक्न पनि सकिन्छ,
0: हो नि,
1: सही गलत छुट्याउन सकियो,
0: एक्लैको निर्णय हुँदैन नि त त्यसमा। जस्तै अब साथीभाइसँग केही कुराहरू सोध्नु भने सोधिन्छ, उ गरिन्छ, होइन, कसले भनेको ठिक हो त्यो ठ्याक्कै बुझिन्छ नि त, त्यो कुराहरू चाहिँ त्यस्तो।
1: त्यो भयो भने चाहिँ अझ राम्रो हुन्थ्यो
0: हजुर।
1: राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि धेरै कामहरू गर्दै आएको छ
0: हजुर।
1: बिरामी भयो भने अस्पतालमा भयो, ब्याङ्कहरूमा पनि अहिले धेरै सजिलो भइरहेको छ
0: हजुर हजुर।
1: अझ के कुराहरू भइदिएको भए यहाँहरू जस्तालाई अझ सजिलो हुन्थ्यो होला।
0: बिरामी हुँदाखेरि अहिले चाहिँ खोइ के छ, होइन, त्यो म टिचिङमा बस्दा चाहिँ म पछि पैसा नहुँदा चाहिँ अति विपन्न के भनेको सिटमा चाहिँ बसेको थिएँ, अस्पतालमा त्यहाँ बसेको थिएँ। सरकारी हस्पिटलतिर चाहिँ स्वास्थ्य बिमाको कार्ड, स्वास्थ्य बिमा गर्नु भन्नुहुन्छ कि,
1: कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा यहाँको महत्त्वपूर्ण समयका लागि रेडियो नेपाल र कार्यक्रम हाम्रो बोलीको तर्फबाट एकदमै धेरैभन्दा धेरै धन्यवाद छ।
0: हस्, एकदम धेरै धन्यवाद छ हजुरले पनि यहाँसम्म बोल्ने मौका दिनुभयो, आफ्नो कुराहरू राख्ने मौका दिनुभयो, त्यसको लागि एकदम धेरै धेरै हार्दिक कृतज्ञता गर्न चाहन्छु हजुरप्रति, धन्यवाद छ हजुर लगायत सम्पूर्ण टिमहरूलाई।
1: कार्यक्रम हाम्रो बोलीमा आज हामी सिन्धुपाल्चोक जिल्ला चौतारा साँगा चोक गढी नगरपालिका वडा नम्बर 13 का स्थायी वासी रत्न बहादुर तामाङसँग कुराकानी गर्यौं। आजको लागि हाम्रो बोली रेडियो कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। आउँदो आइतबार यही समय
2: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
2: सिलसिला।
3: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति

0: दस बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्गहरू लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
0: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
1: सिलसिला।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमाझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। सिसा कसरी बनाइन्छ त, अब यो बारेमा जानकारी दिँदैछौँ। सिसा निर्माण सिप निकै पुरानो सिप हो, तर मानिसले सिसा कहिले बनाउन सिक्यो भनेर ठ्याक्कै तिथि मिति भन्न भने गाह्रै हुन्छ। सिसा निर्माणका लागि प्रमुख रूपमा सिलिका, सोडियम कार्बोनेट र क्याल्सियम कार्बोनेटको मिश्रणलाई प्रयोग गरिन्छ। सबैभन्दा पहिले यी पदार्थहरूलाई राम्रोसँग पिसेर एक अर्कासँग मिसाइन्छ। त्यसपछि यसलाई ठुला भट्टीहरूमा पगालिन्छ। यसरी पग्लिएको मिश्रणलाई राम्ररी घोलिसकेपछि उपयुक्त आकारमा ढालिन्छ। यसरी बनेको ठोस पदार्थ नै आखिर सिसा हो। सिसा विभिन्न किसिमका रहेका हुन्छन्। विभिन्न किसिमका सिसाहरू निर्माण गर्न माथिको मिश्रणमा म्याग्नेसियम अक्साइड, बोरिक अक्साइड, अल्मुनियम अक्साइड, जिंक अक्साइलिड अक्साइड जस्ता विभिन्न रसायनहरू मिसाएर पगालिन्छ। सिसालाई रङ्गीन बनाउन सेलेनियम, क्रोमियम, कोबाल्ट आदि धातुहरूको अक्साइडको प्रयोग पनि गरिएको हुन्छ।
1: कार्यक्रम सिलसिलामा संसारको सबभन्दा तितो पदार्थको विशेष सामग्री अबको लागि। हामी कसैलाई संसारको तितो पदार्थ कुन हो भनेर कसैले सोध्यो भने हामी सहजै उत्तर दिन्छौँ, तित वस्तु भनेको करेला वा निमको पात। तर कसै कसैले त यो पनि भन्ने गर्दछौँ कि त्यो वस्तु भनेको कुष्ठरोगको उपचारमा प्रयोग हुने औषधि कुइनाई हो भनेर। तर यी सब कुरा नभई अर्कै वस्तु हो संसारको तितो पदार्थ। अमेरिकाको प्लेन भ्यू न्युयोर्कका रसायनविदहरूले यस्तो तितो पदार्थ आविष्कार गरेका छन् कि जुन क्विनाई भन्दा पनि 3000 गुणा तितो हुन्छ। वैज्ञानिकहरूले यो पदार्थको नाम डेनाटोनियम स्याकोराइड राखेका छन्। यो पदार्थ यति तितो हुन्छ कि यसको एक अंशमा 100 मिलियन अंश पानी मिसाउँदा पनि यसको तितोपना कायमै रहन्छ।
0: यसै प्रसङ्गमा राख्दैछौ ग्लुमी सन्डे कस्तो गीत हो र यो विश्व समुदायमा किन बढी चर्चित रहन पुग्यो त, अब यो बारेमा जानकारी दिँदैछौ। ग्लुमी सन्डे संसारकै सबैभन्दा रहस्यमय, दुःखद र विवादित गीतहरू मध्ये एक हो। यसलाई हङ्गेरियन सुसाइड सङ्ग अर्थात् हङ्गेरीको आत्महत्या गराउने गीत भनेर पनि चिन्ने गरिन्छ। यस गीतमा धेरै सहरी दन्त्यकथाहरू र वास्तविक रहस्यहरू पनि जोडिएका छन्। यस गीतलाई 1933 हङ्गेरीका संगीतकार रेजो सेरेसले कम्पोज गरेका थिए। सुरुमा यसको मूल लिरिक्स अर्थात् शब्द रेजो सेरेस आफैले लेखेका थिए, जसको शीर्षक भेग अ बिलाङ्गनक हो, जसको अर्थ हुन्छ विश्वको अन्त्य। त्यो समयमा विश्वव्यापी आर्थिक मन्दी र युरोपमा बढ्दो फाँसीवादका कारण सृजित युद्धको डरलाई यस गीतले प्रस्तुत गरेको थियो। तर पछि हङ्गेरियन कवि लाज्लो जाभोरले यसका नयाँ शब्दहरू थपेका थिए, जसमा आफ्नो प्रेमी प्रेमिकाको मृत्युपछि विक्षिप्त बनेको एक प्रेमीले आत्महत्या गरेर परलोकमा भेट्ने चाहना राखेको कथा थियो। यो दोस्रो संस्करण नै संसारभर चर्चित भएको थियो। सन् 1930 दशकमा यो ग्लुमी सन्डे गीत सार्वजनिक भएपछि हङ्गेरी र अमेरिकाका पत्रिकाहरूमा अनौठा र डरलाग्दा समाचारहरू आउन थालेका थिए। समाचारहरूका अनुसार धेरै मानिसहरूले यो गीत सुन्दै वा यसको म्युजिक सिट हातमा लिएर आत्महत्या पनि गरेका थिए। एउटा घटनामा बुडापेस्टका एक जुत्ता व्यापारीले आत्महत्या गर्दा उनको सुसाइड नोटमा यस गीतको हरफहरू लेखिएको भेटिएको थियो। कतिपयले त रेडियोमा यो गीत बजिरहेका बेला नदीमा हाम फालेर ज्यान फालेको हल्ला पनि चलेको थियो। आखिर ग्लुमी सन्डे गीतको वास्तविकता के हो त? वैज्ञानिक वा समाजशास्त्रीय अनुसन्धानकर्ताहरूले यो गीतकै कारण मानिसहरूले आत्महत्या गरेका हुन् भन्ने कुराको ठोस प्रमाण फेला पार्न सकेका छैनन्। वास्तवमा त्यस समयमा हङ्गेरीमा गरिबी, भोकमरी र आसन्न युद्धका कारण आत्महत्या आत्महत्याको दर पहिले नै संसारमै सबैभन्दा उच्च रहेको थियो। मिडियाले ती घटनाहरूलाई यो गीतसँग जोडेर अतिरञ्जित गरिदिएका थिए। ग्लुमी सन्डे गीत यति धेरै डिप्रेसिभ र निराशाजनक मानियो कि दोस्रो विश्वयुद्धको समयमा बेलायतको बीबीसी रेडियोले यसको भोकल भर्सन अर्थात् गीत गाइएको संस्करण बजाउन प्रतिबन्ध पनि लगाएको थियो। उनीहरूलाई लाग्थ्यो कि यसले युद्धमा होमिएका सैनिक र नागरिकहरूको मनोबल गिराउन सक्दछ। यद्यपि यसको इन्स्ट्रुमेन्टल अर्थात् धुन मात्र भएको संस्करण बजाउन भने खुल्ला गरिएको थियो। यो प्रतिबन्धित गुल्मी सन्डे गीत सन् 2002 मात्र पूर्ण रूपमा हटाइएको थियो। सन् 1936 यस गीतलाई पहिलो पटक अङ्ग्रेजीमा अनुवाद पनि गरिएको थियो, तर यसलाई संसारभर लोकप्रिय बनाउने काम सन् 1941 प्रसिद्ध ज्याज गायिका बिली होलिडेले गरेकी थिइन्। उनको आवाजमा रहेको यो गीतलाई मानिसहरूले निकै रुचाएका पनि थिए। अमेरिकी रेकर्ड लेबलहरूले यसलाई द फेमस हंगेरियन सुसाइड सङ भनेर मार्केटिङ पनि गरेका थिए। अङ्ग्रेजी संस्करणमा मानिसहरू धेरै निराश नहुन् भनेर गीतको अन्त्यमा तेस्रो हरफ थपिएको छ, जहाँ गायकले म त केवल सपना देखिरहेको थिएँ भन्दै बिउजिएको नाटक गीतमा गर्दछ। यस गीतको इतिहासलाई अझ बढी रहस्यमय बनाउने काम यसका संगीतकारको आफ्नै नियतिले गरेको थियो। संगीतकार रेजो सेरेस जीवनभर डिप्रेसनसँग लडिरहेका थिए। उनले दोस्रो विश्वयुद्धमा नाजीहरूको यातना शिविरमा पनि समय बिताउनु परेको थियो। अन्तत सन् 1968 69 वर्षको उमेरमा उनले बुडापेस्टमा एउटा भवनको झ्यालबाट हाम फालेर आत्महत्या गरेका थिए। ग्लुमी सन्डे वास्तवमा मानव मनको गहिरो उदासी एक्लोपन र निराशालाई अभिव्यक्त गर्ने एउटा उत्कृष्ट कलाकृति हो। यसको धुन र कम्पोजिसन यति शक्तिशाली छ कि यसले सुन्ने मानिसलाई भावुक बनाउँछ। यही अत्यधिक उदासीपन र तत्कालीन समयको सामाजिक परिस्थितिका कारण ग्लुमी सन्डे गीत इतिहासकै सबैभन्दा श्रापित मानिने गीत बन्न पुगेको थियो।
1: कार्यक्रम सिलसिला सुन्दै हुनुहुन्छ तपाईँ 1,60,000 वर्ष पुरानो मानव खप्पर। यो प्रसंग छ अब वैज्ञानिकहरूले इथियोपियामा उत्खननका बेला 3 खप्परमा मानव अवशेष फेला पारेका थिए, जसलाई मानव विकासको खोज सम्बन्धमा ठूलो सफलता मानिएको छ। इथियोपियाको हिटो गाउँ नजिक उत्खननका बेला फेला परेका 2 वयस्क र 1 बालकको खप्पर करिब 1,60,000 वर्ष पहिले भएको विश्लेषण गरिएको छ। आधुनिक मानव हाम्रो सेपिन्सको ज्ञात भएको सर्वाधिक पुरानो अवशेष ती खप्पर भएको वैज्ञानिक टोलीको भनाइ छ। अफ्रिकाबाट आधुनिक मानव विकास भएका विचारधारालाई यस नयाँ खोजले बल पुर्याएको छ। अनुवांशिक विश्लेषणको आधुनिक मानव विकासको उद्गम बिन्दु अफ्रिका भएको पुष्टि गरे पनि खप्पर भेट्टाउने शोधकर्ता टोलीका प्राध्यापक टिम भन्छन्, अब हामीसँग त्यसलाई पुष्टि गर्ने अवशेष छ। अमेरिकी र इथियोपियाली शोधकर्ताहरूको टोलीले फेला पारेको खप्पर वर्तमान मानवको खप्परसँग ठ्याक्कै मिल्दैन। ती खप्परहरू केही ठुला र केही लामा छन्।
0: पानी उमाल्दा फोका किन आउँछन् त? अब यो बारेमा जानकारी दिँदैछौ। पानी उमाल्दा फोका 2 समयमा 2 कारणले आउने गर्दछन्। पहिलो, पानी उम्लिनु भन्दा केही समय अगाडि ससाना फोकाहरू भाँडोको पिँधमा तथा भित्ताहरूमा उत्पन्न हुन्छन्। कुनै कुनै फोकाहरू बिस्तारै सतहमा गएर भाँडोको भित्तातिर गएर फुर्दछन्। यी 2 किसिमका फोकाहरू बढ्ने तरिका र त्यसका स्रोतहरू पनि फरक फरक रहेका हुन्छन्। पानीमा केही मात्रामा हावा घोलिएको हुन्छ। हावाको मतलब वायुमण्डलमा रहेको नाइट्रोजन, अक्सिजन, कार्बन डाइअक्साइड आदि ग्यासहरू जुन अनुपातमा छन् त्यति नै अनुपातमा ती ग्यासहरूको मिश्रण पनि हो। पानीमा बस्ने गिल्स मार्फत सास फेर्ने प्राणीहरूले सास फेर्नका लागि पानीमा घोलिएको हावा नै प्रयोग गर्दछन्। पानीमा घोलिएको अवस्थामा हुने हावालाई पानीबाट छुट्याउने काम भने ती प्राणीहरूमा पाइने विशेष अङ्गहरूले गर्दछन्। जस्तो कि माछाको सवालमा यो काम गिल्सले गर्दछ। पानीलाई तताउने क्रममा त्यसलाई घोलिएको अवस्थामा रहेको हावाको घुलनशीलतामा कमी आउँदछ। यसको मतलब पहिले घोलिएको अवस्थामा रहेको हावा पानी तातेपछि पानीबाट छुट्टिन्छ। यसरी छुट्टिएको अवस्थाको हावालाई सबैतिरबाट पानीले घेर्दा फोका बन्दछन्। यसरी निर्माण भएको फोका सतहमा आउन खोज्दछ, किनभने हावाको घनत्व पानीको भन्दा कम हुन्छ। घनत्व फरक फरक भएका 2 तरल तथा ग्यासका यी पदार्थका चरणहरूलाई संयुक्त रूपमा फ्लुइड भनिन्छ। यसलाई एकै ठाउँमा राख्दा घनत्व कम भएकोले माथितिर बसेर अर्को तलतिर जान्छ। पानीलाई तरल अवस्थामा रहिरहनका लागि पानीका अणुहरू बीच उत्पन्न हुने कोहेसिभ शक्तिहरूले काम गर्दछन्। पानीलाई तताउँदै जाँदा क्रमशः त्यसको तापक्रम बढ्दै जान्छ। जब तापक्रम 100 पुग्दछ तब पानी उम्लिन्छ। पानी उम्लनु भनेको पानीका अणुहरू बीच रहेका कोहेसिभ शक्तिलाई उछिन्ने गरी तिनीहरूमा उत्पन्न हुने कम्पनका कारण एक आपसबाट छुट्टिँदा तरल अवस्थामा रहेको पानी ग्यासमा परिणत हुनु हो। पानीको ग्यास अवस्थालाई बाष्प बनिन्छ। यसरी कोहेसिभ शक्तिबाट छुटकारा पाइसकेका ग्यासमा परिणत भइसकेका पानीका अणुहरू एकत्रित भई बस्दा पानीका फोकाहरू बन्दछन्। तिनीहरू फोका बन्नका लागि एकत्रित त हुन्छन्, तर त्यो कोहेसिभ शक्तिका कारणले हुने होइन। धेरै अणुहरू एकै ठाउँमा एकत्रित हुँदा ठुला फोकाहरू फोकाहरू भन्दछन् र माथि उल्लेख गरिए जस्तै पानीको सतहमा आएर फुट्दछन्। फोका फुट्दा फोकाभित्र भएका पानीका अणुहरू बाफका रूपमा बाहिर निस्कन्छन्।
1: तपाईँ रेडियो नेपालबाट कार्यक्रम सिलसिला सुन्दै हुनुहुन्छ। अबको लागि हामी जलबिन्दु भनेको के हो त यो प्रसङ्ग राख्दैछौँ। जलबिन्दु आँखामा लाग्ने रोगहरू मध्ये एउटा खतरनाक र अप्ठ्यारो खालको रोग हो। हाम्रो शरीरमा भएको रक्तचाप जस्तै आँखामा पनि एक प्रकारको चाप हुन्छ, त्यसलाई आँखाभित्रको चाप भनिन्छ। हाम्रो आँखामा एक प्रकारको तरल पदार्थ बनिरहन्छ। यो तरल पदार्थ साना साना रक्त नलीबाट बाहिर निस्किरहन्छ। यदि यो तरल पदार्थ बाहिर निस्कने क्रममा बाधा अवरोध वा निस्कन सकेन भने आँखाको चाप बढ्न जान्छ र यही बढेको चापलाई हामी जलबिन्दु भन्दछौँ। यो रोग विशेष गरी 40 वर्ष भन्दा माथिका व्यक्तिलाई लाग्दछ। यो रोगलाई पूर्ण रूपले निको पार्न सकिँदैन, तर नियमित औषधिको सेवनले रोकथाम गर्न भने सकिन्छ।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरू माझ राख्दैछौँ एउटा गीतलाई उर्गेन दोङ र दीपा लामाको स्वरमा। गीतकारमा हुनुहुन्छ साङ्गे ब्लोन तामाङ अनि सङ्गीतकारमा उर्गेन दोङ। यो गीत स्वीकारौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
2: चर्चित चित्रकार मोनालिसाको पुरा नाम मोनालिसा डेला मियो कोन्दो हो।
0: सुनलाई ल्याटिन भाषामा औरम भनिन्छ।
2: गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स को पहिलो प्रकाशन 27 अगस्त 1955 मा भएको थियो।
0: चस्माको पावर नाप्ने यन्त्रलाई डायोप्टर भनिन्छ।
2: विश्वको सबभन्दा पुरानो राष्ट्रिय गान जापानको किमी गायो हो।
0: दहीमा पाइने अम्लको नाम ल्याक्टिक एसिड हो।
2: ग्रीष्मकालीन मनसुन र शीतकालीन मनसुन गरी दुई प्रकारको मनसुनी वायु हुन्छ।
0: सौर्य शक्तिको स्रोत न्यूक्लियर इनर्जी हो।
2: महासागरीय क्षेत्रबाट स्थलीय क्षेत्रतर्फ बहने वायुलाई ग्रीष्मकालीन मनसुन भनिन्छ भने स्थलीय क्षेत्रबाट महासागरीय क्षेत्रतर्फ बहने वायुलाई शीतकालीन मनसुन भनिन्छ।
0: पृथ्वीमा पाइने सबैभन्दा गरौँ तत्त्व युरेनियम हो।
2: पूर्वी जर्मनी र पश्चिम जर्मनी बीच एकीकरण 1990 अक्टोबर 3 भएको हो।
0: साधारण रुगा राइनो भाइरसको कारणले गर्दा लाग्ने गर्दछ।
2: फ्लोरेन्स नाइटिङ्गेलको जन्म इटलीको फ्लोरेन्स सहरमा भएको थियो।
0: अक्सिजन पत्ता लगाउने वैज्ञानिकको नाम जोसेफ प्रिस्ली हो।
2: टाई लगाउने चलन फ्रान्स देशबाट सुरु भएको हो।
0: आँसुमा पाइने प्रमुख यौगिक सोडियम क्लोराइड हो।
2: सम्राट जुलियस सीजर इटलीका राजा थिए भने अलेक्जेन्डर द ग्रेट सिकन्दर मेसोडोनियाका राजा थिए।
0: एसिटाइलिन ग्यासको प्रयोगले फलफुललाई पकाउने कार्य गरिन्छ।
2: भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसाद हुन्।
0: जेलीफिस नामको प्राणीमा 99% पानी रहेको हुन्छ।
2: महात्मा गान्धीको हत्या 30 जनवरी 1948 नाथुराम गोडसेले गरेका थिए।
0: लेक्टोजले गर्दा दुध सेतो हुन्छ।
2: राजा राष्ट्रपति र प्रधानमन्त्री बन्ने एउटै व्यक्ति नरोत्तम सिंहानुक हुन्। उनी कम्बोडिया देशका थिए।
0: मुटुको फैलने प्रक्रियालाई डाइस्टोल भनिन्छ।
2: सर्वप्रथम राष्ट्रिय झण्डा प्रयोग गर्ने देश डेनमार्क हो।
0: मानिसको शरीरको मेरुदण्डमा 33 हड्डीहरू रहेका हुन्छन्।
2: सिन्धु घाटीको सभ्यताबाट पत्ता लगाइएका धातुहरू सुन चाँदी र तामा हुन्।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौँ एउटा गीतलाई प्रमोद खरेलको स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ सुभाष कार्कीको। यो गीत सुन्दै गरौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश ठमट्टा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति रवि लामी छानेले भोलि बिहान 9 बजे सिंहदरबार स्थित संघीय संसद सचिवालय अन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बैठक आह्वान गर्नुभएको रासोपाका महामन्त्री कविन्द्र बुर्ला कोटीले जानकारी दिनुभयो। सर्वदलीय बैठकको सूचना सहितको आमन्त्रण सहितको अनुरोध प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको महामन्त्री बुर्ला कोटीले जानकारी दिनुभयो। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष सभापति सहित 2-2 जनालाई आमन्त्रण गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको 3 दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। वार्तामा विकास, सहकार्य, सम्पर्क, सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउने लगायत विषयमा छलफल भएको थियो। सुदूरपश्चिम प्रदेशको टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुँदे सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले सबै प्रदेश सभामा डिजिटल संसदीय प्रणाली स्थापना गर्ने, अन्तर्व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालय अन्तर्गतको प्रदेशसभा सम्पर्क तथा समन्वय शाखा मार्फत सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्न विशेष पहल गर्ने तथा संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अगाडि बढाउने लगायतका सन्देश जारी गरेको छ। सम्मेलनको समापनमा सभामुख डोल प्रसाद अर्यालले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षा अनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभयो। बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ। जिल्लाको राती सुनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित पत्रकार भेट तथा छलफल कार्यक्रममा उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो। निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सम्बन्धी सेवा सुविधा भोलि सोमबारदेखि चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल वीरगञ्जबाट पनि उपलब्ध हुने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गरी निजामती कर्मचारी अस्पताल काठमाडौँले निजामती कर्मचारीलाई उपलब्ध गराउने छुट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर र नारायणी अस्पतालमा पनि उपलब्ध हुने जानकारी दिएको हो। हुम्ला हुँदै पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्रीको संख्या बढ्दै गएको छ। पछिल्ला केही दिन यता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको हो। हुम्लाको हिल्सा नाका गत वैशाख 1 सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख 30 गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हवस् त आदरणीय श्रोता, अहिले प्रसारित राति 11 बजेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सँगै सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी शरद चौलागाई, सहयोगी साथी दुर्गा श्रेष्ठ अनि म उद्घोषक बलराम कोइराला बिदा हुन्छु। नमस्कार, शुभरात्री।

बुझेको छु मैले सबै ठुक डुबेको भाषा, बुझेको छु मैले सबै ठुक डुबेको भाषा, चले जस्तो गरे।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: समेट्ने गरेका छौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: कार्यक्रमको माध्यमबाट यहाँहरूले मनोरञ्जनका अतिरिक्त बढी भन्दा बढी रोचक र ज्ञानवर्धक विषय प्रसंग सुनेर लाभ लिन सक्नुहुनेछ। कार्यक्रमलाई पूरा समय सुन्नु हुन समेत हामी हार्दिक आग्रह गर्दछौ। स्वास्थ्य सम्बन्धी जानकारी, सामान्य ज्ञानका प्रसंग, विज्ञान उपयोगी जानकारीका साथमा प्रेरक प्रसंग
0: केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट।
1: यो हो कार्यक्रम सिलसिला।
0: सिलसिला
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी सामग्रीहरू। धेरै खुसी हुँदा वा ज्यादै दुखी हुँदा आँखाबाट आँसु किन आउँछ त? अब यो बारेमा जानकारी दिँदैछौँ। आँसु भनेको अश्रु ग्रन्थिबाट निस्कने एक प्रकारको पानी जस्तो रस हो। अश्रु ग्रन्थि हाम्रो आँखाको माथितिरको ढकनीभित्र हुने गर्दछ। कसैलाई ठुलो आघात परेमा वा रिस उठेका बेला मानसिक कम्पनका कारण अश्रु ग्रन्थिका मांसपेशीहरू थिचिएपछि त्यसबाट आँसु बाहिर छचल्किन्छ। साथै धेरै खुसी भएर हाँस्दा पनि यसरी नै मांसपेशीहरू थिचिन गई हाम्रो आँसु आउने गर्दछ।
0: कार्यक्रम सिलसिलामा अब प्रसंग छ, हामीलाई ऐठन किन हुन्छ? हामीले सुत्ने र उठ्ने प्रक्रियामा निद्राका चार चरण हुन्छन्। पहिलो चरणमा निदाउने बित्तिकै 10 मिनटको स्थिति यस्तो हुन्छ कि आधा बिउजिएको र आधा निदा आएको। यति बेला सानो तिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ। कसैले चरको स्वरमा बोल्यो भने, ढोका खोलेको आवाज आयो भने, भाँडा बर्तन बजेको आवाज आयो भने मान्छेको निद्रा भङ्ग हुन्छ। बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुर हुँदै जान्छ। दोस्रो चरणमा मुटुको धड्कनको पनि गति बिस्तारै घट्दै जान्छ। तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौँ। चौथो चरणलाई ऱ्यापिड आई मुभमेन्टको चरण भनिन्छ। यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ। यति बेला श्वास प्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्त सञ्चार बढिरहेको हुन्छ, तर हाम्रो मांसपेशीहरू एकदम निष्क्रिय हुन्छन् र केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौँ। यही चरण हो हामीले सपना देख्ने पनि। ऱ्यापिड आई मुभमेन्टबाट निस्किने क्रममा हामीलाई कहिले काहीँ ऐठन हुन सक्छ। दिमाग चलिरहेको हुन्छ, शरीर चलाउन खोज्दा शरीर चल्दैन, त्यसकारण हामी अत्तालिँदै बिउजिन्छौँ। हल्का निद्रा र शरीर निष्क्रिय भएको अवस्था हो यो। यसैले हाम्रो पुरातन समाजमा भूत प्रेतले दुःख दिएको भन्ने बुझाइ छ। यसैलाई ऐठन भन्ने गरिएको छ। अङ्ग्रेजीमा भने यसलाई स्लिपिङ प्यारालाइज भनिन्छ। मनोचिकित्सक भन्छन् खास गरी निद्राको तालमेल नमिल्दा ऐठन हुने हो। खास गरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ। ऐठनका सम्बन्धमा व्यक्ति पछि फरक फरक अनुभव सुनिएको छ। कसैलाई गरौँ वस्तुले थिचे जस्तो हुन्छ भने कसैलाई बलियो वस्तुले अठ्याए जस्तै हुन्छ, कसैलाई सास नै थुनिदिए झैँ हुने गर्छ। यस्तो स्थिति केही सेकेन्ड वा मिनटसम्म हुने हो। मनोचिकित्सकका अनुसार ऐठन पर्नु भनेको सुताएको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुनु नै हो। तर ऐठनका बारेमा समाजमा अनेक धारणा वा भ्रम व्याप्त छन्। त्यही कारण ऐठन परेपछि मान्छेहरू चिन्तित हुने गरेका छन्। ऐठन आफैमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ त्यसले मान्छेलाई भने मनोरोगी बनाउने डर हुन्छ। अनिद्रा, उत्तानो परेर सुत्ने, नशालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सकहरू बताउँछन्।
1: विज्ञान उपयोगी प्रसंग राख्ने क्रममा हाम्रो मुटु किन ढुकढुक गर्दछ त? अब यो बारेमा जानकारी दिँदैछौ। मुटुलाई प्राणीहरूको अति महत्वपूर्ण अङ्गको रूपमा चिन्न सकिन्छ। हाम्रो छातीभित्र बायाँतिर मुटु रहेको हुन्छ। मुटुमा चारवटा कोठा रहेका हुन्छन्। माथिलो दुई कोठालाई अरिकल र तल्ला दुई कोठालाई भेन्ट्रिकल भन्ने गर्दछौ। अरिकल र भेन्ट्रिकलको बीचमा भल्भ हुन्छ। सबभन्दा पहिले रगत मुटुको अरिकलमा आइपुग्दछ अनि अरिकलबाट रगत भेन्ट्रिकलमा पस्दछ। भेन्ट्रिकल रगतले भरिएपछि खुम्चिन थाल्दछ। खुम्चाँदा भेन्ट्रिकलमा भरिएको रगत अर्को भल्भबाट रक्त नलीमा निस्कने कार्य गर्दछ। भेन्ट्रिकल खुम्चिँदा अरिकलको भल्भमा रगतले हिर्काउँछ, तर अरिकलको भल्भ भने आफै बन्द भइसकेको हुन्छ। त्यस्तै भेन्ट्रिकल फुक्दा रक्त नलीको भल्भमा रगतले हान्छ, तर त्यो पनि स्वत बन्द भइसकेको हुन्छ। यसरी ती दुवै भल्भमा रगतले हान्दा मुटु हाम्रो ढुकढुक गरिरहन्छ।
0: मौरीको कतिवटा पेट हुन्छ यो जानकारी छ? मौरी निकै सानो रहे तापनि त्यसको पेट भने दुईवटा रहेको हुन्छ, मान्छेको भन्दा एउटा बढी। यसको खाना फुलको रस र पराग हो। जब मौरी फुलको रस चुस्छ तब त्यो रस त्यसको पहिलो पेटमा पुग्छ। त्यसको पहिलो र दोस्रो पेटको बीचमा एउटा भल्भ रहेको हुन्छ र यो मौरीको बसमा हुन्छ। मौरीले आफ्नो इच्छा अनुसार अलिकति अथवा

0: सबै रस दोस्रो पेटमा पठाउन सक्छ अथवा फेरि मुखमै फर्काउन पनि सक्छ जसले त्यसका बच्चाहरूलाई पोस्छ। र जब मौरीलाई आफ्नै लागि खान चाहिन्छ तब त्यसको पहिलो बाटो दोस्रो पेटमा खान सर्छ र अरू जनावरको जस्तै पाचन क्रिया त्यहाँ सुरु हुन्छ।
1: मानिस किन बुढो हुन्छ यो बारेमा जानकारी दिँदैछौ। जति जति मानिसको उमेर बढ्दै जान्छ त्यति त्यतिकै रूपमा जैविक प्रक्रियामा पनि परिवर्तन देखा पर्दै जान्छ। उमेर बढ्दै जाँदा शारीरिक क्रियामा पनि शिथिलता बढ्दै जान्छ। शारीरिक अवस्थामा शिथिलता आउनु नै बुढ्यौली लाग्नु हो। शारीरिक शक्ति र अवस्था कमजोर हुनु भनेको हाम्रो कोशिकाहरू क्रमशः असक्षम रहनु हो। कोशिकाहरू कमजोर भएपछि हाम्रो शरीरको मृगौला कलेजो मुटु तथा फियोहरू कमजोर हुन थाल्दछन्। यी अङ्गहरू कमजोर भएपछि रक्त सञ्चारमा पनि व्यवधान आउँछ। रक्त प्रणालीको व्यवधानबाट शरीरका प्रत्येक अङ्गमा पोषक तत्त्वहरू पुग्न सक्दैन। यस किसिमको कमीबाट आँखा कान दाँत तथा स्मरण शक्ति कमजोर बन्दै जान्छ। पाचन शक्तिले ठिकसँग काम गर्दैन र रक्त प्रणालीमा अनियमितता हुन्छ र बिस्तारै मानिसलाई बुढ्यौलीले छोप्ने गर्दछ।
0: विज्ञान उपयोगी सामग्रीहरू समेटिरहेका छौ कार्यक्रम सिलसिलामा। यति बेला असिना के गर्दा पर्दछ भन्ने जानकारी छ। असिना भनेको वर्षाको पानीको थोपामा जमेको वा बरफले ढाकेको हिउँको डल्ला हो। पानीको थोपा तल नझरी माथितिर निकै चिसो तापक्रममा पुग्यो भने जम्ने गर्दछ। यो खस्न थाल्दा फेरि माथि उडेर पुग्न सक्दछ र हरेक पल्ट नयाँ बरफको पत्र जम्ने गर्दछ। त्यसैले गर्दा कहिलेकाहीँ असिनाको आकार निकै ठुलो हुने गर्दछ। हामीले असिना छोएर अथवा फोडेर हेर्यौँ भने उक्त असिना बरफले नै बनेको हुन्छ। कार्यक्रम सिलसिलामा अबलाई भने गीत सुनाउँदैछौ तृष्णा गुरुङको स्वर रचना र सङ्गीतमा।

0: कार्यक्रम सिलसिला रेडियो नेपालको केन्द्रीय प्रसारणबाट अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्दै आइरहनु भएको छ।
1: आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पनि पुनः प्रसारणको रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ।
0: आजको कार्यक्रममा हामीले स्वास्थ्य सेगमेन्ट अन्तर्गत शरीरमा डावर किन आउँछ र कसरी निको गर्ने यो बारे चर्चा राख्दैछौँ। शरीरमा थरी थरीका डावर आउँछन्, विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डाबरहरू आउँछन्। 20 मिनटदेखि 1 घन्टासम्म आउने डाबरलाई हामी अर्टिकालिया भन्छौँ। यो अन्तर्गत डाबरहरू नभई आँखा ओठ सुन्निने अनि श्वास फेर्न गाह्रो हुने हुन्छ। एउटा एक्युट अर्टिकालिया हो जुन छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको हो। एक्युट अर्टिकालिया धेरै जसो खानाको कारणले हुन्छ, विशेष गरेर सी फुड र ब्रुफिन जस्तै दुखाइ कम गर्ने औषधि खाँदा हुन्छ। अर्को क्रोनिक अर्थात् दीर्घकालीन अर्टिकालिया हो जुन 6 हप्ता बढी समयसम्म रहन्छ। कसैलाई घाममा 10-15 मिनट हिँड्न साथ यस्तो डाबर आउने हुन्छ भने, कसैलाई चिसो हावामा बस्दा, कसैलाई पानी खेलाउँदा त कसैलाई व्यायाम गर्दा डाबर आउँछ। कतिपय अर्टिकारिया कुनै कारण नभइकन पनि आउँछन्। अधिकांश मान्छेलाई रातको समयमा डाबर आउँछ। रगतको जाँच गरी रोगको कारण पहिचान गरी यसको उपचार गरिन्छ। के कारणले अर्टिकारिया भएको हो त्यसको आधारमा चिकित्सकले औषधि दिन्छन्। अर्टिकारियाको कारण हेरेर औषधि 3-6 महिनासम्म चलाउनु पर्छ। यसै क्रममा शरीरमा डाबर किन आउँछ यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी राख्दैछौ।
2: डाक्टर साहबलाई आजको यो हाम्रो कार्यक्रममा स्वागत गर्दै पहिलो जिज्ञासा, गर्मी महिनामा बढी मात्रामा देखा पर्ने हुन्छ डाबर, र त्यसको अलावा अघि पछि पनि देखा पर्ने हुन्छ, यो डाबर के हो र कस्ता कस्ता प्रकारका डाबरहरू हुने गर्दछन् होला डाक्टर साहब?
3: शरीरमा आउने डाबर चाहिँ थरी थरीका हुन्छन्। स्पेसली अब यो चिलाउने खालको कमिलाले टोकेको जस्तो डाबरहरू जुन चाहिँ आउँछ घरि घरि आइराख्ने हुन्छन्। 20 मिनटदेखि 1 दिनसम्म आउने खालको डाबरहरूलाई चाहिँ हामीले के भन्छौँ भने अर्टिकेरिया भन्छौँ। यो अर्टिकेरियामा खालि डाबर मात्र नभइकन कहिलेकाहीँ चाहिँ आँखा ओठहरू पनि सुन्निने, सास फेर्न गाह्रो हुने पनि हुन्छ।
2: अनि यो डाबर चाहिँ के कारणले हाम्रो शरीरमा आउने हुन्छ र कस्तो कस्तो शारीरिक अवस्थामा पनि डाबर आउने हुन्छ डाक्टर साहब? डाबरसँग शरीरको अन्य रोगका पनि केही सम्बन्धहरू रहेका हुन्छन् कि हुँदैनन् होला?
3: कारण भन्नाले चाहिँ हामीले यसलाई अर्टिकेरियालाई 2 भागमा विभाजन गर्छौँ। एउटा चाहिँ एक्युट अर्टिकेरिया भन्छौँ जो चाहिँ एकदम छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको लागि। अर्को चाहिँ हामीले क्रोनिक अथवा दीर्घकालीन रूपमा आउने अर्टिकेरिया भन्छौँ, यो चाहिँ 6 हप्ता भन्दा लामो भन्छौँ त्यसलाई हामीले। अनि एक्युट अर्टिकेरिया पनि प्राय जसो चाहिँ खानाको एलर्जीले गर्दाखेरि, स्पेसली सी फुडहरू खाँदाखेरि आउने हुन्छ। अर्को भनेको चाहिँ तपाईँको प्रोफिन जातिको पेन किलरहरू खाँदाखेरि आउने हुन्छ। त्यस्तै गरी क्रोनिक अर्टिकेरिया चाहिँ हामीले 2 भागमा विभाजन गर्छौँ। एउटा भनेको चाहिँ क्रोनिक इन्ड्युसिबल अर्टिकेरिया भन्छौँ र अर्को चाहिँ क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भन्छौँ। क्रोनिक इन्ड्युसिबल भनेको चाहिँ बाहिरी कारणले गर्दाखेरि चाहिँ आउने, कुनै कारणले गर्दाखेरि निस्किने अर्टिकेरिया, जस्तै कसै कसैलाई घाममा हिँड्दा साथ 10-15 मिनटमै डाबरहरू शरीरभरि आउने हुन्छ, त्यसलाई हामीले सोलर अर्टिकेरिया भन्छौँ। कसैलाई चिसो हावामा बस्यो भने आउने हुन्छ, त्यो भनेको चाहिँ कोल्ड अर्टिकेरिया हुन्छ। कसैलाई पानी खेलाउँदा बित्तिकै आउने, तातो चिसो केही फरक पर्दैन तर पानी खेलाउँदा बित्तिकै आउने, त्यो भनेको एक्जोजेनिक अर्टिकेरिया भयो। कसैलाई चाहिँ एक्सर्साइज गरेपछि आउँछ, त्यसलाई चाहिँ हामीले एक्सर्साइज इन्ड्युस्ड अर्टिकेरिया भन्छौँ। शरीर तातेर आउने कोलिनर्जिक अर्टिकेरिया पनि भन्न सक्छौँ। कसैलाई कसैको लुगाहरू लगाएको ठाउँमा आउँछ, त्यसलाई हामीले प्रेसर इन्ड्युस्ड अर्टिकेरिया भन्छौँ। कसैलाई चाहिँ त्यो थर्कन भाइब्रेसनको कारणले गर्दाखेरि पनि डाबरहरू आउने हुन्छ, त्यसलाई चाहिँ हामीले भाइब्रेटरी अर्टिकेरिया भन्छौँ। त्यस्तै गरी क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भने नामैले भन्छ स्पोन्टेनियस, भनेको यसमा कुनै पनि कारण हुँदैन तर डाबर चाहिँ आइरहन्छ। यो क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया फेरि मान्छेलाई एकदमै सताउँछ, लामो समयसम्म आउँछ। कसैलाई 10-20 वर्षसम्म आउने, लामो टाइमसम्म औषधि खाइराख्नुपर्ने हुन्छ। तर यसमा हामीले के चाहिँ भन्न सक्छौँ भने क्रोनिक स्पोन्टेनियस अर्टिकेरियामा चाहिँ हामीले 30-50% केसमा चाहिँ शरीरभित्र गएर आफ्नै शरीरले नै गराएको हो कि भनेर पनि स्टडीहरूले देखाएको छ। त्यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले अटोइम्युन अर्टिकेरिया भन्छौँ। त्यसमा चाहिँ शरीरभित्रले आफै एन्टिबडी बनाउँछ अनि त्यसले गर्दाखेरि चाहिँ अर्टिकेरिया डाबरहरू निस्केर आउँछ।
2: अर्टिकेरिया भन्नु भने अर्टिकेरिया यो खालको डाबर शरीरका अन्य रोगसँग के कस्तो सम्बन्ध हुन्छ होला?
3: त्यस्तो खालको अर्टिकेरियाहरू चाहिँ थाइरोइड रोगसँग डायबिटिससँग पनि आबद्ध हुन्छ र यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले यो अटोइम्युन हो कि होइन भनेर छुट्याउन सक्यो भने त्यसको ट्रिटमेन्टमा धेरै हेल्प हुन्छ। अब त्यसरी छुट्याउनको लागि चाहिँ एउटा अटोलेगस सेरम स्किन टेस्ट भन्ने हुन्छ, त्यसमा चाहिँ हामीले पेसेन्टको रगतलाई निकाल्छौँ, त्यसलाई सेन्ट्रिफ्युज गरेर चाहिँ सेरम सेतो भाग छुट्याउँछौँ, त्यसलाई पेसेन्टमै इन्जेक्सन गर्छौँ, इन्जेक्सन गरेर हामीले 10-15 मिनटमा हेर्छौँ, त्यसले पनि दाबर निकाल्यो भने चाहिँ हामी यो चाहिँ अटोइम्युन अर्टिकेरिया रहेछ भनेर बुझ्छौँ। अब यस्तो अटोइम्युन अर्टिकेरिया चाहिँ के हुन्छ भने त अघि मैले भनिसकेँ लामो टाइम औषधि खानुपर्ने हुन्छ। अब यो औषधि खाने समस्यालाई बिरामीलाई त अब धेरै कुराले असर गर्छ होइन, पैसाको अभाव हुन्छ, औषधि खानु पर्यो, अर्को टेन्सन हुन्छ, त्यसलाई कम गराउनको लागि चाहिँ हामीले अटोलेगस सेरम स्किन थेरापीले चाहिँ एकदमै यसमा मद्दत गर्छ। यस थेरापीमा चाहिँ के गर्छौँ भने हामीले त्यसरी नै हामीले सेरम निकाल्छौँ र हामीले बिरामीलाई चाहिँ इन्जेक्सनको माध्यमबाट मांसपेशीमा हाल्छौँ, यो चाहिँ हप्तैपछि हामीले 9 हप्तासम्म हाल्छौँ। यसरी हाल्दाखेरि चाहिँ के देखाएको छ भने बिरामीले औषधि खानु पर्दैन होइन, अनि यसरी हाल्दाखेरि चाहिँ कतिको अटिकेर चाहिँ आफै डाबा आउने समस्या चाहिँ आफै पनि निको भएर गइरहेको हुन्छ। अब सधैँको लागि नभए पनि कम्तीमा 6 महिनासम्म चाहिँ स्टडीहरूले नै देखाएको छ कि डाबा फेरि आउँदैन, अब फेरि आयो भने हामी फेरि सेरम थेरापी बारम्बार चाहिँ गर्न सक्छौँ। यसरी यो अटोलोगस सेरम स्किन थेरापी भन्ने चाहिँ अहिले यो डाबा आउने समस्यालाई चाहिँ एकदमै राम्रो एउटा उपचारको माध्यम भएर नयाँ देखिएको छ।
2: हजुर, खास गरी डाबर शरीरको सबै भागमा बढी देखिने हुन्छ कि निश्चित भाग हुन्छ डाबर आउने, यस बारेमा पनि थोरै जानकारी थप दिनुहुन्थ्यो कि?
3: डाबर चाहिँ हाम्रो शरीरको जुनै पनि भागमा आउन सक्छ, शरीरको अब कुनै पनि भागमा बाँकी राख्दैन, जुन पनि भागमा आउन सक्छ, तर अब डाबरको पनि एउटा लेभल हुन्छ स्किनको, हाम्रो स्किनको अब मिड डर्मिससम्म आयो भने चाहिँ हामीले त्यसलाई विल्स भन्छौँ, तर अब अलिक गहिरोसम्म आयो स्किनको अलिक तल्लो भागसम्म गयो अनि त्यसपछि बोसोसम्म पनि गयो भने चाहिँ त्यसलाई चाहिँ हामीले एन्जियोडियममा भन्छौँ। त्यस्तो खालको एन्जियोडियममा चाहिँ आएपछि जानलाई तपाईँको टाइम लाग्छ, कम्तीमा पनि 3 दिन जति चाहिँ लाग्छ त्यो निको हुनलाई, अनि यस्तो खालको एन्जियोडियममा चाहिँ अलिकति डराउनु पर्ने हुन्छ, कसै कसैको भित्र श्वास नलीभित्र आयो भने चाहिँ सास फेर्न गाह्रो भएर चाहिँ ज्यान पनि जान सक्ने हुन्छ, त्यही भएर चाहिँ अस्पताल चाहिँ तुरन्त गइहाल्नु पर्ने हुन्छ।
2: डाबर आउनु भनेको खानाको एलर्जीले पनि आउने हुन्छ कि हुँदैन होला? अझ खास गरी कस्तो खानपानले हाम्रो शरीरमा बढी मात्रामा डाबर देखिन सक्दछ, यो बारेमा केही कुरा थप दिनुहुन्थ्यो कि?
3: डाबर त एलर्जीको कारणले गर्दाखेरि मात्र आउनु त होइन होइन, अब फुड एलर्जी अघि मैले भने बढी मात्रामा चाहिँ एलर्जी पनि हो, तर इन्फेक्सनहरूले गर्दाखेरि पनि अब यो जुन चाहिँ लामो समयसम्म आउँछ नि क्रोनिक अर्टिकेरिया भन्ने, हो त्यस्तो खालको डाबरलाई चाहिँ इन्फेक्सनहरूले जस्तै दाँतको इन्फेक्सन, त्यसपछि ग्यास्ट्रिकले, त्यसपछि अर्को हुन्छ तपाईँको कुनै पनि लामो समयसम्म भयो इन्फेक्सनहरूले चाहिँ त्यस्तो खालको क्रोनिक लामो समय आउने डाबरलाई चाहिँ बढाउँछ। अनि अरू भनेको चाहिँ खानेकुराले गर्दाखेरि पनि कहिले कहीँ डाबर आउँछ, स्पेसली रङ हालेको खानेकुराहरूले गर्दाखेरि, त्यसपछि कसै कसैलाई चाहिँ रेड मिटले गर्दाखेरि, कसैलाई चाहिँ रक्सीले गर्दाखेरि पनि डाबर चाहिँ आइरहने हुन्छ।
2: डाबर आएको व्यक्तिले कहिले कहीँ लापरवाही गर्दाखेरि अर्थात् चिकित्सकलाई नदेखाइकन बस्यो भने पनि यसले डाबर फैलिने अवस्था वा अन्य समस्याहरू के आउन सक्दछन् होला?
3: डाबरको समस्यालाई लापरवाही गरे हजुरले औषधि खानु भएन, नियमित रूपमा चेकअपै गराउनु भएन भने यो झन् बढ्दै बढ्दै बढ्दै जान्छ होइन। पहिला सुरु एक ठाउँमा मात्र डाबर आउँथ्यो भने पछि त्यही जे कुराले डाबर गराएको त्यसले शरीरभरि डाबर आउने, त्यसपछि अलिक कडा खालको डाबर आउने, सास फेर्न गाह्रो हुने, ज्यान पनि जाने, त्यस्तो समस्या चाहिँ आउन सक्छ।
2: कस्तो उमेरकालाई यो डाबर आउने हुन्छ डाक्टर साहब?
3: अब यो डाबर चाहिँ प्रायः जस्तो चाहिँ तपाईँको 20-40 वर्षको उमेरमा चाहिँ धेरै देखिन्छ, तर बच्चाहरूमा पनि हुँदैन भन्ने चाहिँ छैन, बच्चाहरूमा पनि देखिन चाहिँ देखि नै रहन्छ डाबरे।
2: अब हाम्रो शरीरमा आएको डाबरको उपचार हामीले कसरी गर्ने त?
3: यसको उपचार चाहिँ हामीले अब मेन उपचार यो डाबरको उपचार भनेको चाहिँ हाम्रो एन्टिहिस्टामिन भन्छौँ। एन्टिहिस्टामिन भनेको यो सिट्रिजिन, फेक्सोफेनाडिन जस्ता औषधिहरू हो। अब फेरि यो औषधिहरू चाहिँ एक दिन खाएर चाहिँ हुँदैन, हामीले यस्तो डाबरको केसमा चाहिँ औषधि नियमित रूपमा होइन दिनका दिन खानुपर्ने हुन्छ र हामीले भनेको जसरी हामीले सुरुमा चाहिँ 3 महिना चलाउने, त्यसपछि बिस्तारो घटाउने खालको एउटा छुट्टै पद्धतिको ट्रिटमेन्ट हुन्छ कि, त्यसरी चाहिँ हामीले नियमित रूपमा औषधि खाएर बिस्तारै यसलाई कन्ट्रोल गरेर ल्याएर औषधि घटाउनु पर्ने हुन्छ। अब अलिकति गाह्रो खालको अटोइम्युन अर्टिकेरियामा चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापी नै गर्नुपर्ने राम्रो हुन्छ।
2: डाबर आउन नदिनका लागि र जोगिनका लागि हामीले कस्ता उपायहरूलाई अवलम्बन गर्न सकिएला डाक्टर साहब, अन्त्यमा भनिदिनुहोस् न?
3: अब डाबरको समस्याबाट जोगिनको लागि त पहिला सुरु तपाईँलाई के कारणले गर्दाखेरि डाबर भएको छ भनेर पत्ता लगाउनु पर्यो। अब मैले अघि भनेको जस्तो एक्युटमा चाहिँ तपाईँको खानाको एलर्जी हो कि औषधिको कारणले हो कि भनेर हेर्नु पर्यो। क्रोनिकमा चाहिँ तपाईँको केही इन्फेक्सनहरू छ कि छैन, तपाईँलाई थाइरोइडको समस्या छ कि छैन, सुगरहरू छ कि छैन, त्यो गर्नु पर्यो। त्यसबाहेक पनि अब तपाईँले चाहिँ अरू अटोइम्युन कजहरू छ कि अटोइम्युन पो हो कि भनेर अरू टेस्टहरू अटोलोगस सेरम स्किन टेस्टहरू गर्न सकिन्छ।
0: अहिले सुन्दै हुनुहुन्थ्यो शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने, यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। यो प्रसङ्ग पछि अबलाई भने उर्गेन दोङ र मेलिना राईले गाउनु भएको गीत राख्दैछौ, लक्ष्मण राईको रचना, उर्गेन दोङको सङ्गीतमा।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला विविध विषयका जानकारी सहित केवल रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट रेडियो पत्रिका सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठूलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
1: नेपालको सबभन्दा ठूलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्वीडन हो।
1: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: सर्वप्रथम SLC परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट हुन्।
1: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
1: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दाढी जुँगाउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
1: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरी हो।
0: चिठी पत्रमा टिकट टाँच्ने चलन जुद्ध शमशेरको पालाबाट सुरु भएको हो।
1: विश्व सुन्दरी प्रतियोगिता सन् 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट PhD गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
1: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
1: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्य मण्डल पत्ता लगाउने वैज्ञानिक कोपर्निकस हुन्।
0: जापानको संसदलाई डायट भन्दछन्।
1: संसारको सबभन्दा सानो चरा हमिङबर्ड हो। यो पछिल्तिरबाट पनि उड्न सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
1: महाराज धीराज उपाधि लिने प्रथम राजा अंशु वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
1: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र बी हुन्। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। धेरै पहिले एक बेकर अर्थात् पाउरोटी बनाउने मान्छे र एक किसान एउटै गाउँमा बस्ने गर्दथे। दुवै बीच व्यावसायिक सम्बन्ध पनि थियो। बेकरले किसानलाई दैनिक 1 पाउन्ड पाउरोटी बेच्थे भने किसानले त्यही बेकरलाई 1 पाउन्ड नौनी बेच्ने गर्दथे। एक दिन बेकरले मनमा नै सोचे, कतै यो किसानले मलाई कम तौलको नौनी त दिइरहेको छैन। बेकरलाई किसानले दिएको नौनी तौलिन मन लाग्यो। उनले पाउरोटी तौलिने आफ्नो तराजु निकालेर नौनी पनि तौलिए। नभन्दै आफूले तिरिरहेको भन्दा केही कम ओजनको नौनी प्राप्त गरिरहेको उनले थाहा पाए। बेकरले किसानको ठगी विरुद्ध अदालतमा मुद्दा पनि हाले। मुद्दाको सुनवाईको दिन बेकर र किसान दुवै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएका किसानलाई न्यायाधीशले प्रश्न गरे, तिमीले कुन तराजु प्रयोग गरेर तौलिने गरेका छौ? अनि किसानले पनि सहजै जवाब दिए, म जस्तो एउटा गरिब किसानसँग तराजु कहाँबाट हुनु हजुर? मैले त निकै पुरानो जमानाको नापतौलको विधि प्रयोग गर्दै आएको छु। त्यसैबाट मैले मेरो नौनीलाई जोख्ने गर्दछु। किसानको जवाब सुनेर न्यायाधीशले पुनः प्रश्न गर्दछन्, त्यसो भए तिमीले आफ्नो नौनीलाई कसरी तौलेर बेच्छौ? यो पनि भन्देऊ न महोदय, मैले भनिसके नि मसँग कुनै तराजु र ढक छैन। मैले हरेक दिन यिनै बेकरबाट 1 पाउन्ड पाउरोटी खरिद गर्दै आएको छु। यिनले म कहाँ पाउरोटी ल्याइसकेपछि म त्यही पाउरोटीलाई मेरो घरायसी तराजुमा एकातिर राख्छु र अर्कोतिर नौनी राखेर बराबर तौलिएर यिनलाई दिने गर्दछु, ताकि उनले दिएको पाउरोटी र मैले दिएको नौनीको तौल एकै हुन सकोस्। किसानको कुरा सुनिसकेपछि न्यायाधीशले फैसला गर्दै अन्त्यमा भन्छन्, यस मुद्दाका वास्तविक दोषी ती पाउरोटी बेच्ने बेकर पो रहेछन्, जसले आफ्नो पाउरोटीको तौल पाउन्ड नै पूरा नगरी बजारमा बेच्दा रहेछन्। उनले किसानलाई 100 रुपियाँ जरिमाना तिर्नु पर्दछ र 2 महिनासम्म निशुल्क 1 पाउन्ड पाउरोटी पनि उनले किसानलाई दिनु पर्दछ। अन्त्यमा न्यायाधीशको यो फैसला सुनेर किसान दङ्ग परे भने बेकर भने निराश बनेर घर फर्किएका थिए।
1: रेडियो पत्रिका सिलसिला रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो। यो हो रेडियो पत्रिका सिलसिला रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सिलसिला। यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचार पछि विविध विषयका साथ आउने नै छौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक पत्र पत्रिका अनलाइन स्रोत त्यस्तै रेडियो टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभार गरेका हुन्। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौँ।
0: यसै अनुरोध सहित अब हामी कार्यक्रम कार्यक्रमबाट छुट्टिँदैछौ। जाँदा जाँदै पुष्पन प्रधान र अस्मिता अधिकारीको युगल स्वरमा एउटा गीत राखिदिन्छौ। गीतमा रचना रहेको छ विपिन किरणको अनि संगीत पुष्पन प्रधानको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस् त, नमस्कार, शुभ साता।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: वन नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। जल, जमिन र जंगल हाम्रो बाँच्ने पहिलो आधार हो। वातावरण र पर्यावरण बलियो बनाउन वनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामीले रेट कार्यान्वयन के हो र रेट कार्यान्वयन र वनको सम्बन्ध के छ त भन्ने सवालमा गरिएको छलफल, जलवायु परिवर्तनको असरले गर्दा अमेरिकामा हालै जारी भएको नयाँ कानूनको बारेमा जानकारी र काठमाडौँ उपत्यकामा वायु प्रदूषण कसरी बढिरहेको छ त भन्ने विषयको सूचना सहितको सन्दर्भ सामग्रीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गर्छौ एउटा अन्तर्राष्ट्रिय प्रसङ्गबाट। अमेरिकाको न्युयोर्ककी गभर्नर केथी होचुलले हालै क्लाइमेट चेन्ज सुपर फन्ड एक्ट नामक विधेयकमा हस्ताक्षर गरेकी छन्। 2000 देखि 2018 प्रदूषणका लागि जिम्मेवार कम्पनीहरूबाट रकम उठाउने लक्ष्य राखेको छ। विधेयकले ठूला कम्पनीहरूलाई जरिवानाको दायरामा ल्याएर नियमन गर्न खोजेको छ। यसको प्रभावले न्युयोर्कका केही बासिन्दाहरूलाई महँगो जीवनयापन गर्न बाध्य पार्न सक्छ। फक्स न्यूजका अनुसार अमेरिकन इनर्जी इन्स्टिच्युटका सिईओ र संस्थापक जेसन इसाकले भने बाइडेनले जलवायु सम्बन्धी अर्थव्यवस्था व्यापी कदम चालिरहेका छन्। यो अन्तर्राष्ट्रिय प्रसङ्गपछि नेपालमा वायु प्रदूषणको अवस्था कस्तो छ र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको कारण के हो त, लागौं यही प्रसङ्गतर्फ। 2019 काठमाडौँको वायुको गुणस्तर PM2.5 थियो, जसले संवेदनशील समूहका लागि अस्वस्थ बनाइराख्यो। काठमाडौँको वायु प्रदूषण नागरिकहरूको स्वास्थ्यका लागि चिन्ताको विषय बनिरहेको छ। काठमाडौँमा प्रदूषणको स्तर बढ्नुमा धेरै कारणहरू लुकेका छन्। काठमाडौँ उपत्यकाको गहिरो स्थान र वरिपरिका पर्वत श्रृङ्खलाले प्रदूषण फैलन नदी सहरमै रोक्ने गर्छ। त्यसो त चीन र भारत जस्ता छिमेकी देशहरू जसमा अझै पनि वायु प्रदूषणको समस्या व्यापक छ। सहरमा पुराना सवारी साधन र उद्योगहरूले धेरै धुवा र हानिकारक कणहरू वायुमण्डलमा फ्याँकिरहेका छन्। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। नेपालमा वनको महत्त्व कति छ? वन नेपालको आम्दानीको स्रोत हो भन्दा अचम्म लाग्ला, तर वन देशको बलियो अर्थतन्त्र पनि बन्न सक्छ। यही विषयमा आज हामीले रेट कार्यान्वयन के हो र वन र रेट कार्यान्वयनको सम्बन्ध के छ त यही विषयमा छलफल गर्न आज हामीले हाम्रो स्टुडियोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुडासैनीलाई निम्ताएका छौँ। आउनुहोस्, उहाँसँगका कुराकानी सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: आज विशेष गरी रेट कार्यान्वयन केन्द्र भनेको के हो र वन जङ्गल संरक्षण गरे बापत त्यसको फाइदा, त्यसको महत्त्व र किन हामीले वन, हाम्रो वरिपरि भएको वन रुख बिरुवा संरक्षण गर्नुपर्छ भन्ने विषयमा यहाँसँग छलफल गर्नेछौँ। सुरुमा भनिदिनुहोस् न, रेट कार्यान्वयन केन्द्र भनेको के हो त?
1: हस्, धन्यवाद। तपाईँले मलाई आज यो रेडियो नेपाल मार्फत रेड कार्यान्वयन केन्द्रले के काम गर्छ भनेर आमन्त्रण गर्नुभएको छ। त्यही विषयमा मैले रेड कार्यान्वयन केन्द्र के हो र यसले कसरी काम गर्छ भन्ने विषय चाहिँ जानकारी गराउन चाहन्छु। खास गरी पछिल्लो समय जलवायु परिवर्तनको सन्दर्भमा जलवायु परिवर्तनको दुईवटा प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्नलाई दुईवटा मेथडहरू छन्। त्यही मिटिगेसन र एडाप्टेसन अथवा अनुकूलन र न्यूनीकरणका कार्यक्रम मध्ये यो रेड भन्ने शब्द चाहिँ न्यूनीकरणसँग सम्बन्धित छ। यो कार्यक्रमले खास गरी कार्बन उत्सर्जन हुने मुख्य स्रोत अथवा कार्बन डाइअक्साइड को उत्सर्जन कमी ल्याउनलाई वन चाहिँ सबैभन्दा सस्तो, सजिलो र व्यवस्थापनको हिसाबले सबभन्दा सहज विषय भएको वैज्ञानिकहरूले भनेका छन्। त्यसकारण जलवायु परिवर्तनको प्रभाव र असरलाई कम गर्ने सबैभन्दा सजिलो सस्तो उपाय चाहिँ वनको क्षयीकरण घटाउने, वन विनाश घटाउने मुख्य कार्यक्रम हो। यसै सन्दर्भमा रहेर अङ्ग्रेजीमा यसलाई चाहिँ हामीले डिफरेस्टेसन घटाउने र डिग्रेडेसन घटाउने भन्ने अवस्थाबाट रिड्युसिङ डिफरेस्टेसन एन्ड डिग्रेडेसन शब्दबाट रेड भन्ने शब्द आएको हो र यो रेड भन्ने शब्दले खास पाँचवटा विषयलाई फोकस गर्छ। एउटा डिफरेस्टेसन भनेको वन विनाश घटाउने, डिग्रेडेसन भनेको वनको क्षयीकरण घटाउने र अरू तिनवटा क्रियाकलाप प्लस भन्छ हामीले। त्यो रेड प्लसभित्र प्लसमा तिनवटा क्रियाकलाप पर्छन्। त्यो प्लस भन्नाले चाहिँ एउटा दिगो वन व्यवस्थापन, सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्छ। त्यस पछाडि अर्को चाहिँ कार्बनको सञ्चिति संरक्षण भन्छ, कार्बन स्टक कन्जर्भेसन भन्छ। र अर्को चाहिँ कार्बन स्टक इन्हान्समेन्ट भन्छौँ हामीले, अथवा कार्बन सञ्चिति अभिवृद्धि। यो पाँचवटा क्रियाकलाप गरिसकेपछि चाहिँ हाम्रो वनको उत्सर्जन कमी आउँछ भन्ने अवधारणा हो। र हामी जस्ता अल्प विकसित मुलुकहरू, कम विकसित मुलुकहरूको लागि युएनले बनाएको एउटा अवधारणा र कन्सेप्ट हो, जसले चाहिँ जलवायु परिवर्तनको लाभ र वातावरणीय सेवा बापतको भुक्तानीको रकम हामी जस्ता मुलुकहरूले पाउन सकौँ भनेर बनाइएको अवधारणा रेड प्लस हो। र यो रेड प्लस कार्यक्रम चाहिँ संसारका 65 मुलुकहरूले कार्यान्वयन गरिरहेका छन्। र यो रेड कारण केन्द्र मार्फत चाहिँ नेपाल सरकारले रेड प्लसका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। र यो बिल्कुलै विदेशी जस्तो नाम, अङ्ग्रेजी जस्तो नाम सुनिए पनि यो नेपाल सरकारको स्थायी संरचना र वन तथा वातावरण मन्त्रालयको विभाग स्तरको संरचना हो। र यो चाहिँ सहसचिवको नेतृत्वमा सञ्चालित कार्यक्रम हो। र रेड प्लस कार्यक्रम चाहिँ हामीले अहिले नेपालमा खास गरी दुईवटा कार्यक्रम चलाइरहेका छौँ। एउटा विश्व ब्याङ्क र विश्व यो कार्बनको FCPF भन्छ, फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी भन्ने छ। त्योसँग हामीले तराईको 13 जिल्लाको चाहिँ कार्बन बिक्री गर्ने, उत्सर्जन घटाएर बिक्री गर्ने कार्यक्रम एउटा रहेको छ। त्यसको हामी भुक्तानीको चरणमा छौँ भने दोस्रो चाहिँ हामीले अमेरिका, नर्वे, बेलायत र दक्षिण कोरिया सम्मिलित लिफ कोलिजन भन्छ, लोअर इमिसन एक्सिलेटिङ फरेस्ट फाइनेन्स भन्ने एउटा संयन्त्र छ। त्यो रेड प्लस कार्यक्रम चाहिँ हामीले गण्डकी, लुम्बिनी र बागमती तिनवटा प्रदेशमा सञ्चालन गरेका छौँ। र यसै वर्ष यही रेड प्लस कार्यक्रम अन्तर्गत नेपाल सरकारले हाम्रो कर्णाली र कोशीमा यो रेड प्लस कार्यक्रम मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने, कार्बन बिक्री र व्यापारका कार्यक्रमहरूको अगाडि सारेको छ। र यो वर्ष हामी यो कार्यक्रम कार्यान्वयन गरेछौँ। र यसै सन्दर्भमा यही कार्यक्रमलाई जोडेर हामीले समृद्धिका लागि वन भन्ने कार्यक्रम, 15 पञ्चवर्षीय योजनाको गेम चेन्जर प्रोजेक्ट र हाम्रो 16 पञ्चवर्षीय योजनाले पनि परिलक्षित गरेको समृद्धिका लागि वन कार्यक्रम पनि रेड कार्यान्वयन केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
0: हजुर, यहाँले भर्खरै उठाउनु भयो कार्बन बिक्री गर्दैछौँ भनेर। खासमा यो कार्बन बिक्री भन्या चाहिँ के त हाम्रा श्रोताले बुझिने गरिकन बताइदिनुहोस् न।
1: हस्, यो खास गरी विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन वायुमण्डलमा धेरै गर्छन् र हाम्रा जस्ता मुलुकहरूले यो कार्बन उत्सर्जन न्यून गर्छौँ र जलवायु परिवर्तन हाम्रो न्यून भूमिका छ। र हामी जस्ता मुलुकहरूलाई खास गरी हामीले सञ्चित गरेको वनबाट त्यो कार्बन चाहिँ विश्व बजारमा विकसित मुलुकहरूलाई चाहिँ बिक्री गर्ने सामान्य बिजाइ चाहिँ यो हो। तर हामीले यो चाहिँ नतिजामा आधारित हुन्छ। हामीले वन जङ्गल जोगायौँ, वनमा हामीले दिगो वन स्थापन गऱ्यौँ र तपाईँको वनमा हामीले चाहिँ कार्बन जोगायौँ भनेर हामीले हिसाब गर्छौँ। त्यो हिसाब गरेर हामीले नापेको कार्बनभन्दा काम गरेर कति कार्बन बढायौँ भन्ने हिसाब गरिसकेपछि त्यो हिसाबको आधारमा हामीले चाहिँ जोसँग सम्झौता हुन्छ त्यो पक्षसँग चाहिँ हाम्रो कार्बन यति उत्सर्जन कमी ल्याएछौँ भनेर भुक्तानीको लागि दाबी गर्छौँ। र सम्बन्धित पक्ष वा मुलुक वा सम्बन्धित निकायले हामीलाई हाम्रो सृजित भएको उत्सर्जन कटौती भएको कार्बनलाई हामीले कार्बन क्रेडिट भन्छौँ, त्यसको भुक्तानी चाहिँ नेपाललाई गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ के हो भने हामीले काम गरेर वन जङ्गल जोगाएर दिगो वन स्थापन गरेर र घटाएको कार्बनको भुक्तानी उनीहरूले दिनुपर्छ भन्ने चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनको म्यान्डेट छ, हामीसँग सम्झौता हुन्छ, त्यो अनुसार हामीले रकम प्राप्त गर्छौँ। यो नै हाम्रो कार्बन व्यापार हो। खास गरी यसलाई अझ सजिलो भाषामा हामीले भन्नुपर्दाखेरि के हो भने, विकसित मुलुकले, हामी जस्ता मुलुकले कार्बन घटाएका छौँ, घटाएको परिमाणलाई आधार मानेर हामीलाई पैसा दिने प्रक्रिया नै कार्बन व्यापार हो। र हामीले यो वर्ष चाहिँ विश्व ब्याङ्कसँग चाहिँ एक टन कार्बन इक्विभ्यालेन्ट कार्बन डाइअक्साइडको चाहिँ हामीले $5 पाउने गरी सम्झौता 2021 गरेका थियौँ। त्यसै गरी लिफ कोलिजन भन्ने अघि मैले भने यो गण्डकी, लुम्बिनी र बागमतीको 32 लाख हेक्टरको वन क्षेत्रको कार्बन बिक्री गर्दैछौँ। त्यस्तो चाहिँ एक टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्टको चाहिँ हामीसँग चाहिँ लगभग $10 हामीले रकम पाउने सम्झौता र एलओआई भएको छ। त्यही अनुसार हामी अगाडि बढिरहेछौँ र यो कार्बन व्यापार चाहिँ नतिजामा काम गराउने हो। मैले एउटा साझा बुझाइ के भन्नुपर्छ भने, यदि हामीले वनको दिगो वन स्थापन गऱ्यौँ, वनमा हामीले प्रकृतिमा आधारित पर्यावरणका काम गऱ्यौँ, वनमा हामीले काष्ठजन्य उद्योगलाई कच्चा पदार्थ उपलब्ध गरायौँ, गैर काष्ठजन्य जडीबुटी उद्योग खोल्यौँ भने सो त्यो राम्रो हो। कार्बन चाहिँ हामीले सहलाभको रूपमा बुझ्नुपर्छ। फेरि कार्बनबाट अत्यधिक पैसा आएर हामीले समृद्धि हासिल गरिहाल्छौँ भन्ने भन्दा नि, दिगो वन स्थापन गऱ्यौँ भने चाहिँ महत्त्वपूर्ण उपलब्धि हुन्छ, धेरै उद्योग धन्दाहरू खोल्न सकिन्छ र समृद्धिमा पुग्न सकिन्छ भन्ने कुरा हो। र यो कार्बन चाहिँ हामीले वन व्यवस्थापन र वन संरक्षण गर्दा गर्दै प्राप्त सहलाभलाई अतिरिक्त लाभको रूपमा बुझ्नुपर्छ। यो चाहिँ हामीले योभन्दा फर ढङ्गले सबै चिज यही हो भनेर बुझ्नु हुँदैन भनेर म आदरणीय श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: त्यसो भए मानव जनजीवनमा अथवा समग्र पारिस्थितिक पद्धतिमा प्रणालीमा चाहिँ वनको महत्त्व कति छ?
1: एकदमै राम्रो विषय उठ्नुभयो। खास गरी हामीले वनको महत्त्वलाई दुईटा हिसाबले हेर्नुपर्छ। एउटा सेवा, वनले दिने सेवा के छन् भनेर अध्ययन गर्नुपर्छ, र अर्को वनले के वस्तुगत सामग्रीहरू दिन्छ भनेर हेर्नुपर्छ। यदि वस्तुगत सामग्रीहरू हामीले हेऱ्यौँ भने, खास गरी हामीले काठ, दाउरा, घाँस, पत्कर, सुत्तर, सेउला, काठ, जडीबुटीको कुरा गर्छौँ, र पारिस्थितिकीय सेवा अथवा वातावरणीय सेवाको ढङ्गले वनले दिने सेवालाई हेऱ्यौँ भने, हामीले अक्सिजनदेखि लिएर र तपाईँको यो कार्बन साइकलको कुरा, जलचक्रको कुरा, र यो बिरुवाको परागसेचन अथवा पोलिनेसनको कुरा, यस्ता कुराहरू र सिङ्गो इकोसिस्टमलाई सन्तुलित गर्ने विषयमा वनले हामीलाई सेवा प्रदान गरेको छ। अझ यसलाई अन्य अलिकति फर ढङ्गले बुझियो भने, हामीले एस्थेटिक भ्यालुको अथवा सौन्दर्यीकरणको कुरा लिन सक्छौँ। त्यसै गरी हामीले तपाईँको यो न्युट्रिएन्टका साइकललाई अगाडि सार्ने विषयहरू लिन सक्छौँ, र कार्बन सेवालाई चाहिँ हामीले महत्त्वपूर्ण वातावरणीय सेवाको रूपमा लिएर बढ्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा विषय के हो भने, हाम्रो खास गरी वन चाहिँ हाम्रो जनजीविकासँग तिनवटा पक्षबाट जोडिन्छ। एउटा आर्थिक अवस्थालाई सबलीकरण गर्ने, दोस्रो कुरा भनेको हाम्रो आदिवासी, दलित र समुदायहरूले चाहिँ आफ्नो परम्परागत ज्ञान र प्रथाजनित अभ्यासलाई, सांस्कृतिक विषयहरूलाई चाहिँ यसले संरक्षण गर्नलाई चाहिँ वनको अर्को महत्त्वपूर्ण भूमिका छ। त्यसै गरी अर्को तेस्रो महत्त्वपूर्ण भूमिका भनेको चाहिँ हाम्रो यसले चाहिँ हाम्रो वातावरणीय सेवा अन्तर्गत रहेर हामीलाई ठुलो सहयोग र टेवा पुर्याएको छ। अझ हामीले यसलाई वनलाई राम्रोसँग बुझ्ने हो भने, हाम्रो किसान महिला समुदायहरूको दैनिक गर्जो टार्ने मुख्य स्रोत, आधारभूत स्रोतको रूपमा वनलाई बुझ्नुपर्छ। त्यतसर्थ वनलाई अहिले हामीले तिनवटा आयामबाट बुझ्नुपर्छ। एउटा आर्थिक आयामबाट बुझ्नुपर्छ, एउटा सामाजिक आयामबाट, जस्तो तपाईँले हाम्रो यो सामाजिक सोसियल भ्यालुको कुरा वनसँग जोड्नुहुन्छ, तेस्रो वातावरणीय आयाम, र चौथो आयाम भनेको चाहिँ हामीले अहिले सांस्कृतिक आयामबाट हाम्रा चेपाङका चिउरीका कुरा त्यसै गरी हाम्रो चाहिँ नेवार समुदायको बेल विवाहको कुरा, अथवा तपाईँको उत्तरी सिमानामा बस्ने शेर्पा समुदाय, हाम्रो तमाङ समुदायको टटेलोको कुरा, यी सबै हिसाबले जैव विविधता र प्रथाजनित अभ्यासमा संस्कृति संरक्षणलाई समेत हेरियो भने वनको महत्त्व चाहिँ प्रष्ट रूपमा बुझ्न सकिन्छ।
0: हजुर, जस्तै अब वन जङ्गल फडानी गर्नु हुँदैन, वन फडानी गर्नु चाहिँ अपराध पनि हो भन्ने किसिमको एउटा सामाजिक मान्यता पनि छ नि, होइन? यो विषयमा तपाईँ के भन्नुहुन्छ?
1: यस्तो छ, हाम्रो खास गरी वन क्षेत्रले प्रकाश संश्लेषण विधिद्वारा हेर्नुहुन्छ भने, बिरुवाले कार्बन डाइअक्साइड ग्यास लाई चाहिँ लिने र अक्सिजन चाहिँ हाम्रो वायुमण्डलमा फ्याँक्ने गर्छ। तसर्थ मान्छेको जीवन निर्वाहको लागि अक्सिजन चाहिँ महत्त्वपूर्ण चिज हो, अथवा यसलाई हामीले ग्यास हो, त्यो अक्सिजन ग्यासको लागि वन सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यस हिसाबले यो हामीसँग हाम्रो जीवन जीवनसँग जोडिएको विषय हो। जस्तो बजारमा तपाईँले अक्सिजन किन्नु पर्यो अथवा हस्पिटलमा गएर अक्सिजन किन्नु पर्यो भने त्यसको मोल छ, तर तपाईँले हामीले वन संरक्षण गरेर जङ्गल जोगाइदिएर फ्री रूपमा निःशुल्क रूपमा जुन अक्सिजन पाइरहनु भएको छ त्यो अमूल्य छ, र हामीले बजारबाट सधैँ अक्सिजन किनेर बाँच्न सक्ने अवस्था हुँदैन। तसर्थ वन वन नहुने भयो भने त मानवको जीवन अथवा हाम्रो यो समग्र मानव सभ्यता कल्पना गर्न सकिँदैन। पहिलो महत्त्वपूर्ण पक्ष चाहिँ हामीले यो हाम्रो जीवनसँग सँगै जोडिएको छ भन्नुपर्छ, र फेरि मान्छे जन्मिने बित्तिकै हाम्रो वातावरण र वनसँगको मान्छेको सम्बन्ध अर्को आयाम छ। हामी मर्दादेखि जन्मिँदादेखि मर्दासम्मको हाम्रो हाम्रो दाउराको प्रयोग, हाम्रो संस्कृतिको प्रयोग, मानव सभ्यताको प्रयोग, यो सम्पूर्ण प्रयोगमा वनबाट उत्पादन हुने वस्तु र वनले दिने सेवा दुवै विषयहरू जोडिएका हुन्छन्। तसर्थ वन संरक्षण गर्नुको विकल्प छैन, तर यसबाट अहिले पछिल्लो समय भनेको आर्थिक समृद्धि खोज्ने विषय हो। हामीले जङ्गल वनलाई दिगो रूपमा व्यवस्थापन गरेर त्यसबाट अधिकतम काठ, दाउरा, घाँस पत्कर, सुत्तर सेउला हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्ने र यसबाट सञ्चालन हुने उद्योग धन्दाहरू खोल्ने, कास्ट मिलहरू खोल्ने, जडीबुटी उद्योगहरू खोल्ने, प्लाई उद्योगहरू खोल्ने, भेनियर उद्योगहरू खोल्ने, धूप बनाउने उद्योगहरू खोल्ने, पल्प र पेपर कागज उद्योग बनाउने खोल्ने, त्यसै गरी हामीले कपडा बनाउने उद्योगहरू खोल्ने, यस्ता यावत क्षेत्रहरू छन् जसले हामीले ठुलो सानो एउटा उद्यमदेखि लिएर ठुलो उद्योगसम्म खोल्न सक्ने अवसर वनले सिर्जना गर्छ। र यसले गर्दा हाम्रो मान्छेको आर्थिक र सामाजिक र वातावरणीय रूपमा पनि हामी वनसँग सँगै जोडिएका छौँ, र मान्छे र मानव समुदाय चाहिँ सिङ्गो वनसँग अनिष्टार्थी सम्बन्ध छ भन्ने कुरा बुझ्नु पर्छ।
0: हजुर, वन संरक्षण गरे बापत वनले पैसा कमाउँछ भन्ने कुरा चाहिँ अनौठो सुनिन्छ होइन। जस्तो वन क्षेत्र जोगाए बापत देशको अर्थतन्त्रलाई टेवा पुग्ने, वन क्षेत्र जोगाए बापत त्यहाँका निजी सामुदायिक वनका उपभोक्ताहरूले त्यसको लाभ लिन सक्ने अवस्था कतिको छ?
1: एकदमै राम्रो प्रश्न गर्नुभयो। खास गरी 1970 ताका नेपाल चाहिँ मरुभूमिकरण हुँदैछ भनेर विभिन्न अध्ययन अनुसन्धान भएका प्रतिवेदनहरू हामीसँग थिए। त्यस पश्चात नेपाल सरकारले चाहिँ समुदाय, आदिवासी, दलित, महिला, जनजाति, उहाँहरूको चाहिँ संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ भनेर नेपाल सरकारले चाहिँ समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गर्यो। त्यस कार्यक्रम मार्फत चाहिँ हामीले सामुदायिक वन भन्ने कार्यक्रम चाहिँ हाम्रो प्राथमिकतायुक्त कार्यक्रम हामीले कार्यान्वयन गऱ्यौँ, र त्यो कार्यक्रम पश्चात चाहिँ अहिले हामी 1990 आजको मितिसम्म हेर्नुभयो भने हामी 29% वनबाट हामी 45% वन क्षेत्र भएको मुलुकको रूपमा पर्छौँ, र संसारका सबै मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरको मुलुकमा पर्छ वन संरक्षणको अभियानले हेर्नुभयो भने। खास गरी वन जङ्गल जोगाउनलाई हाम्रो आदिवासी, जनजाति, समुदाय, सामुदायिक वनको ठुलो योगदान छ। समुदाय र नागरिकहरूले ठुलो लगानी गर्नुभएको छ, दिनौँ जङ्गल चाहिँ संरक्षण गर्ने, जङ्गलमा गोडमेल गर्ने, वृक्षारोपण गर्ने, जङ्गल जोगाउने भूमिका उहाँहरूको अथक रह्यो, र त्यस हिसाबले अहिले हामीसँग वन चाहिँ 45% छ। र यो अवस्थाले के देखाउँछ भने हामी संरक्षणमा अब्बल भएछौँ, हाम्रो वन संरक्षण संस्थागत भयो भन्ने बुझ्नुपर्छ, र हाम्रो आधारभूत आवश्यकतालाई वनले मुख्य रूपमा परिपूर्ति गरेको छ। हाम्रो आजभन्दा एक दशक अगाडिको मात्रै कुरा हेर्नु भने हाम्रो काठ, दाउरा, घाँस पत्कर, सुत्तर सेउला आधारभूत वस्तुहरू सामुदायिक वन, साझेदारी वनहरूले उपलब्ध गराएका थिए, र अहिले हामीले संरक्षण गर्दै हामी अब व्यवस्थापनतर्फ लम्किएर पैसा आर्जन गर्ने, आर्थिक जो गर्नेतर्फ लम्कनुपर्छ। अब हामीले खालि आधारभूत आवश्यकता परिपूर्तिलाई निरन्तरता दिँदै अधिकतम वनबाट लाभ लिनेतर्फ अग्रसर हुनुपर्छ। यसको लागि जङ्गललाई उत्पादनमुखी बनाएर जानुपर्छ, तर जनतालाई अग्राधिकारमा राखेर सामुदायिक संस्था, सामुदायिक वन, कब्लेती वन र साझेदारी वनमा जनताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित हुने कुरालाई सुनिश्चित गर्दै अब वनलाई उत्पादनमा जानुको विकल्प छैन। यही कुरालाई सोझेर नेपाल सरकारले सामुदायिक वन वन लगायत सबै वनको चाहिँ यो वनको दिगो व्यवस्थापनको मापदण्ड तयार गरेको छ र तद अनुकूल हाम्रो वन ऐन 2049 र वन नियमावली 2051 सफल कार्यान्वयन पश्चात संघीयता पश्चात हामीले दुईवटा महत्त्वपूर्ण दस्तावेज निर्माण गरेका छौँ। एउटा वन नीति 2075 र अर्को चाहिँ वन ऐन 2076 र वन नियमावली 2079 बनाएका छौँ। यसले खास गरी महिला आदिवासी जनजातिको सहभागितालाई उल्लेखनीय रूपमा चाहिँ अझै उजागर गरेको छ। अझ महिलाहरूलाई त हामीले 50% हाम्रो कार्य समितिमा ल्याउने व्यवस्था गरेको छ। आर्थिक कार्य सञ्चालनमा महिलाको भूमिका का चाहिँ आर्थिक कारोबारमा अध्यक्ष वा सचिवमध्ये मुख्य कार्यकारी पदमा महिला हुनुपर्छ भन्ने छ। आर्थिक कारोबारमा महिलाको दस्तखत अनिवार्य चाहिए भने छ। त्यस कारण महिलाको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका रह्यो र अहिले हामीसँग हेर्नुहुन्छ भने 62,000 भन्दा बढी महिलाहरू चाहिँ नेतृत्वमा हुनुहुन्छ। चाहे स्थानीय तहको वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मलाई हिसाब हेर्नु हो भने 62,000 भन्दा महिला नेतृत्व चाहिँ हाम्रो विभिन्न तहमा क्रियाशील हुनुहुन्छ। यो सामाजिक पुँजी हो, यो सिर्जना भएको छ।
0: हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।

उहाँ हुनुहुन्थ्यो वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनी। नेपालमा वनको संरक्षण किन आवश्यक छ र वनको महत्व कति छ त भन्ने विषयमा हामीसँग कुराकानी गर्दै

0: समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौँको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा डुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौँ रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद सर।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ होइन? यो ग्रुपबाट चाहिँ के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस हो, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरायो, जसबाट चाहिँ हामी फेसन सामानहरू चाहिँ लुगा जुत्ता, अब कमिङ डेजमा चाहिँ एक्सेसरिजहरू ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ डेजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो होइन?
2: इन्ट्रेस्टिङ चाहिँ टपिक चाहिँ हामीले चाहिँ अझै सडकमा बिजनेस स्टार्ट गरेको। म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा हाँसुच्छ होला, थर्मसमा लगनखेलमा मङ्गलो बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो होइन? सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने के गर्ने?
2: हामी यस्तो गर्थ्यौँ, हिँड्थ्यौँ मजाले, त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरोसेर चिया बुझ्दै हिँड्छ नि, सेम त्यही मोडल कपी एन्ड पेस्ट हो, तर हामीले चाहिँ कफी बेच्थ्यौँ के। त्यतिखेर चाहिँ अब नर्मली 20 रुपियाँमा चिया बेच्थ्यौँ नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन्ड सेट गरेको थियो कि हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अब जस उपवास कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भन्दा, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो होइन, अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ, फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्न जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा चाहिँ छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: होइन, हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ। फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचे, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी, मिल्क कफी, लाइक डिफ्रेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या। एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस बोक्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन थियो, अनि तातो पानी एउटा हुन्थ्यो, अन्त तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ

0: मिक्स हुन्थ्यो कि, सो त्यसरी चाहिँ भेट्थ्यौँ।
1: पसाइ पनि नजिकै थियो कि?
0: त्यही नजिकै हो, लनखेलबाट 5 मिनटको दूरीमा थियो हाम्रो घर चाहिँ। अनि त्यतिखेर चाहिँ हामीले जाउला खेलमा, खासमा अझ कुरा अझै इन्ट्रेस्टिङ छ, हामीले खासमा लनखेलमा त्यो जुन चिया बेचेको थियौँ नि, त्योभन्दा अगाडि जाउला खेलमा चाहिँ हामीले क्याफे नै खोला थियौँ क्या। त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोला थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है। अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या, हुन त चाइल्ड पनि थियौँ, चाइल्ड थियो, दाइ बहिनी भर्खर 20 वर्ष, म 17 वर्ष, हामीलाई केही नलेजै छैन होइन, सिधा त्यो के भन्छ विदाउट एनी के भन्छ तरवाल बिना चाहिँ हामी वार खेल्न गाँस्तो भएको थियो कि। अनि त्यतिखेर इन्ट्री गरिसकेपछि थाहा भयो कि रेन्ट एक्सपेन्सेस अनि हाम्रो स्यालेरी एक्सपेन्सेस त्यो कभरेज गर्न यति गाह्रो हुँदो रहेछ, मेन बिजनेस डुब्ने चाहिँ त्यसले गर्दा रहेछ भनेर थाहा भयो कि हामीले। अनि त्यहाँबाट 3 महिना 4 महिना बिस्तारै सस्टेन भयो, अनि त्यस पछाडि चाहिँ हामीले क्लोज डाउन नै गर्नु पऱ्यो क्या त्यो बिजनेसलाई चाहिँ। अनि त्यो क्लोज डाउन गरिसकेपछि फेरि हार मान्ने कुरा भएन, त्यो 4 लाख पनि अनेस्टली भनेर लोन लिएको, हामीले लोन लिएको मागेको यताउता गरेको हो क्या, अन्त त दिनु पर्ने हाल्यो। अनि त्यहाँबाट हामीले बाउन्स ब्याक चाहिँ स्ट्रिटमा कफी सेलिङ गरे हो क्या, रेस्ट इज द हिस्ट्री।
1: यसरी लगानी गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो?
0: होइन होइन, अब यसमा पनि हामीलाई अब यस्तो छ, हाम्रो चाहिँ एउटा रिच टु ऱ्याक्स भन्छ नि, एउटा ऱ्याक्स टु रिच भन्ने एउटा हुन्छ नि तपाईँलाई थाहा होला होइन, सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ। बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी एलकेजी युकेजीसम्म राम्रो ठाउँमा हुर्काएर राखेको, अनि त्यस पछाडि बिचमा बाबा बिराम भए पछाडि होइन पोभर्टी भन्दा नि अन्डर पोभर्टी पनि देखाएको छ क्या, बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ। अनेस्टली भन्नुपर्दा दाइर म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो भन् खानु मन लाग्ने होइन, काइन्ड अफ त्यो भनेपछि बुझ्यो होला क्या, मासु भात पनि होइन साग भात भनौँ न होइन, सो त्यो अभावमा हुर्क्या भएर होला होइन। अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो, बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन, अफ ट्र्याक गयो, सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनु पर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको, दाजु र बहिनी त धेरै मिल्थ्यो बच्चादेखि नै। अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो, अब मैले पनि टाइम दिन सक्छु, दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो, भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो, सो त्यसरी स्टार्ट भयो कि।
1: रेस्टुरेन्ट खोल्ने त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो, त्यो चाहिँ सक्सेस हुन सकेन, प्रयास गर्नुभयो, पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो त्यति बेला? अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि?
0: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट भन्छु होइन, माइन्ड सेट र विलिङनेस भनौँ न, त्यो भित्रैबाट चाहे पछाडि चाहिँ लाज भन्ने कुरा लागिँदैन रहेछ। अनि अर्को भनेको चाहिँ दुईवटा अप्सन छ, डु अर डाई भन्ने छ नि त होइन, सो डाई भन्दा त डु इज बेटर नि त होइन, यही कुराबाट स्पष्टीकरण मिल्छ होला, किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन, एन्ड मैले रोडमा कफी बेचेर होइन एउटा मेरो स्व्याग पोइन्ट चाहिँ के थियो भने म र मेरो दाईको चाहिँ त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या, जुन यतापट्टि बाउन्स ब्याक गरेर पनि, लाइक जुन जाउला खेलमा हामीले सर्ट आउट गरेको थियो त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या, त्यो सडकबाट नै बेच्छ हो। अब त्यो भइसके पछाडि चाहिँ स्व्याग पोइन्ट के हुन्थ्यो भने ठिक छ, अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने, ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है। अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो, तर आफूलाई पनि सेल्फ मोटिभेसन गर्नु पर्थ्यो, ठिक छ त्यो ब्याङ्कमा जागिर खाइरहेछ 20-25 हजार कमाएर होला म्याक्सिमम्, म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट, किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भन्दा वाइ नट, सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि, अनि दाइको लागि म मेरो लागि ऊ। अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई, यदि फेरि म एक्लैले स्टार्ट गरेँ अथवा सुरज एक्लैले स्टार्ट गरे भए चाहिँ यहाँसम्म पुगिँदैन, उसले पनि त्यही भन्छ म पनि त्यही भन्छु क्या, उसको नाम चाहिँ सुरज रञ्जितकार हो होइन, कति रात रोको होइन त्यो सबै कुराहरू याद आउँदाखेरि चाहिँ अब प्राउड फिल हुन्छ, जस एउटा बहिनी भएर
1: कुनै ठाउँमा रेस्टुरेन्ट खोल्नुभयो तर त्यो सक्सेस भएन र सडकमा जानुभयो, अहिले फेरि तपाईँहरूले सुरु गर्नु भएको छ रेस्टुरेन्ट होइन, अहिले चाहिँ कस्तो छ नि
0: मतलब बिजनेस वाइज? योभन्दा अगाडि एउटा इन्टरभ्यू थियो कि त्यो रोडबाट करोडपति भनेर भनेको थियो नि, त्यो चाहिँ लगभग 2 वर्ष अगाडि थियो क्या होइन, त्यो इन्टरभ्यूको 2 वर्ष पछाडि आज 7 वर्ष, त्यो 5 वर्षमा थियो आज 7 वर्षमा छु, म 7 वर्षमा चाहिँ म प्राउडली भन्न सक्छु हो रोडबाट करोड, अब चाहिँ कसैले भन्छ भने म प्राउडली एक्सेप्ट गर्छु, सो तपाईँले अघि क्वेसन गर्नुभएको एन्सर चाहिँ त्यही हो, अहिले कस्तो छ त गोइङ गुड।
1: कार्यक्रम पोर्खेको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, कफी हाउस पनि सञ्चालन छ, अर्को टमाटो एउटा क्लोदिङ ब्रान्ड होइन, अहिले चाहिँ त्यो बेला र अहिले बेलाको बिचमा तुलना गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
0: अब दुईटा किसिमले एन्सर दिनु सोच्नुपर्छ होला. पहिला यो खाउँ त्यो खाउँ त्यो लाउँ त्यो लाउँ भन्दाखेरि 50 जति सोच्नु पर्थ्यो भनेदेखि अहिले मलाई सोच्नु पर्ने जरुरी छैन. सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु क्या, किनभने जुन कुरा मैले पाएको छु यो गुमाउनु पनि सक्छु र त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु. त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ.
1: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
0: प्यारेन्ट्सको हैसियत थिएन होइन, त्यतिखेर हैसियत भन्दा नि फाइनेन्सियली वी क्यान अफोर्ड. अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या अब यो स्टार्ट गरौँ, किनभने म र दाईसँग सुरजसँग त पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या. त्यस पछाडि हामीले ममुले चाहिँ एउटा सानो पूजा पसल जस्तो खोल्नु भएको थियो होइन, त्यहाँबाट चाहिँ तिन चारवटा फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो. अब त्यतिखेर हिसाबमा भने फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना तथा मझौला व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो. अनि मम्मीले चाहिँ एउटा दुईवटा तिनवटा फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000, 20,000, 30,000 गरेर कलेक्सन्स गरेर दाईले दाईको साथीसँग मेरो साथीसँग मामासँग माइजूसँग अङ्कलसँग आन्टीसँग जतिजना पनि हुन्छ हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको. ओके, इट्स नट लाइक लास्ट 4,00,000 रोली अब बिजनेस गर भने होइन नि त, हामीले त्यो 4,00,000 सङ्कलन गर्न नै 2-3 महिना लाग्यो होला. विशाल बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त. त्यो 4,00,000 दुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने त्यतिखेर त अब हामी 17 वर्षको लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 वर्षको उमेरको लागि होइन. सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ त्यो 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ, अलि एकैचोटि लेभल 2 लेभल 3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ. र अनि हामीले के गर्यौँ, त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको 2 थर्ड अनि 2-4 प्रडक्ट, हाम्रो कफीको प्याकेटहरू अनि चिया चियापत्ती दुध अनि पानी, त्यति नै त हुने होइन. सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचाउको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्ट 10-15 हजारबाट स्टार्ट गराऊ, अनि त्यो 10-15 हजारले चाहिँ हामीलाई 3,00,000 आमदानी गराइदियो.
1: 10-15 हजार रुपियाँको लगानी थियो तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी गर्नुभयो
0: गरे, किन त्यहाँ चाहिँ फेरि रिसाइकल लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त. आज मैले एक प्याकेट बेच्यो मलाई त्यहाँबाट 500 फाइदा भयो, 500 छुट्टायो, अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर, त्यो सर्कुलेसन भएको भएर चाहिँ हामीले त्यही 15,000, 20,000 स्टार्ट गरौँ. तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नुपर्ने थियो, धेरै कुराहरू थियो, स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो होइन, 2-3 जना त होल्ड गर्नु पर्यो नि त, किनभने 2 महिनापछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पर्यो. फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्प्याथी गर्न जान्ने के, उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बाल बच्चा छ, किन त्यो मलाई कनेक्ट हुन्छ नि त. त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको त्यो ओभरअल सबै कुराहरू रिलेट हुन्थ्यो क्या, अनि त्यही भएर नि पाल्यो. सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो, तर त्यो यस्तो हुन्थ्यो कि यहाँ र लियो फेरि यहाँ तिर्दियो त्यसरी चाहिँ.
1: तपाईँले सडकमा चाहिँ कफी बेच्नुभयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नुभयो त्यति बेला पनि
0: तिरियो.
1: अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो ओपाज कफीको दुइटैको कुरा अलिकति
0: त्यसको त्यही बिल्डिङको तल चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छौँ, जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ. त्यो चाहिँ 3 सेगमेन्ट हो क्या, त्यो पनि स्ट्राटेजिकल हुनु पर्यो नि त, अब बिचमा पार्लर छ, त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th फ्लोरसम्म हो.
1: अहिले त्यो ग्रुपले सञ्चालन गरेको पास कफी अनि त्यस पछाडि यो टमाटो क्लोदिङ ब्रान्ड यिनीहरू चाहिँ लगन खेलमा सञ्चालन छ.
0: ओपास इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ अहिलेको केसमा, 3 ठाउँ भनौँ. एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ, त्यही 1st फ्लोरमा चाहिँ फुड कोर्ट एन्ड बबल टी छ, अनि त्यहाँबाट 2nd फ्लोरमा चाहिँ ओपास कफी हाउस भनेर छ, अनि जुन चाहिँ 5th फ्लोरमा त्यहाँ चाहिँ टोमाटो छ. त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छौँ. अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस जुन चाहिँ चिया जुन हामीले सडकमा बेच्छौँ नि त्यो चिया हो, त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ, किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ. तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त, त्यो भएर चाहिँ अलिकति हामी मुभ लिन पछाडि परिरहेको छौँ.
1: युवाहरूले इच्छा शक्ति राख्यो भने हामीलाई लगानीको र अरू धेरै कुराहरूले चाहिँ खासै प्रभाव पार्दैन, हामीले केही गर्न खोज्यो भने इच्छा शक्तिले पनि धेरै कुराहरू गर्न सकिन्छ भन्ने कुरा हो. त्यसको उदाहरण चाहिँ यहाँ पनि हो भन्ने मलाई लाग्छ. आमदानीको हिसाबले मासिक अथवा वार्षिक रूपमा चाहिँ कति जति आमदानी हुन्छ, त्यो आमदानी कुरा पनि गर्न मिल्छ?
0: मिल्छ, त्यही अघि भने जस्तै अब कति भनेर चाहिँ भएन, तर जस्ट ट्रान्जेक्सन्स अब प्रफिटको कुरा चाहिँ नगरौँ, जस्ट वार्षिक तपाईँको करोडको ट्रान्जेक्सन्स हुन्छ. र अनि यो रिसेन्टली चाहिँ टोमेटो लन्च गरिसके पछाडि चाहिँ त्योभन्दा अझै एक्स्ट्रा अर्निङ भइरहेछ.
1: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि, यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छन्?
0: म र मेरो दाई शुद्ध काउन्ट गर्ने हो भने चाहिँ हामी 30 जना काम गर्छौँ ओभरअल। डिजिटल मार्केटिङ तपाईँको फेसबुक इन्स्टाग्राम ह्यान्डलर सबैलाई गरेर चाहिँ 30 जना जस्तो चाहिँ हामी काम गर्छौँ।
1: कार्यक्रम पौर्खीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जित कारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नु भएको छ, साझेदारी दाजु र बहिनी दुईजना मिलेर गर्नु भएको छ होइन, 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौंको हाराहारीमा पुर्याउनु भएको छ, हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि कस्तो अनुभव हुन्छ?
0: खुसी लाग्छ, अब अभियसली खुसी लाग्छ, मेहनत गरेर अञ्चलले फल पायो भनेदेखि चाहिँ। स्टार्टिङ चाहिँ अब एउटा सजेसन एडभाइस दिनु पर्यो भने मैले कुनै युथहरूलाई चाहिँ, कोही स्टार्ट गर्न खोजिरहेको छ भनेदेखि चाहिँ, फर्स्टमा तिमी हाट, तिमी लड्छौ, त्यो सबै कुरालाई एक्सेप्ट गर, अनि त्यस पछाडि जुन आउँछ नि त्यो चाहिँ अनएक्सपेक्टेडली मिराकल आउँछ क्या। सो मेरो लाइफको स्टोरी पनि त्यही नै हो, सफल हुन्छ कुनै पनि फिल्डमा। सो इन जेनरल म खुसी छु।
1: तपाईँहरू जस्तो युवालाई चाहिँ थप के गर्नको लागि, उत्साह बढाउनको लागि चाहिँ राज्यले चाहिँ कस्तो कुरामा सहयोग गरिदियो भने तपाईँहरू जस्तो युवालाई अझ थप केही गर्नको लागि उत्साह बढ्छ?
0: अब यो कुरा चाहिँ बोल्न हुन्छ कि हुँदैन मलाई थाहा छैन, किनभने म यता हेरे रेडियो नेपालमा आइरहेको छु अनि अभियसली म दरबारभित्र छु। तर अब ठिक छ, जस्ट बिङ अ युथ, नथिङ पर्सनल। एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि होइन, लाइक किन जापान जानु, किन अस्ट्रेलिया जानु? हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो, जसको पढे लेखा छ, अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो होइन। सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त होइन। एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सहजता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ, फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो। म लिटरली होइन त्यतिखेर 18 वर्ष थियो होला, ल 18-19 इन बिट्विन थियो होला, त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 चोटि धाएँ होला क्या। त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो। मलाई एउटा टाइम त के भन्नु भइसकेन, भयो म यो बिजनेस गर्दैन, म बरु बाहिर जान्छु। किन? रिजन वाज द्याट क्या, कार्यालयमा होइन एउटा पेपर दिएर 1 नम्बरमा जा भन्छ, कहिले 10 नम्बरमा जान्छ, कहिले 15 नम्बरमा जा भन्छ, एन्ड गाली खाएर आउनुपर्छ क्या। अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने हो भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ होइन, उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्नलाई गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या। अनि नेपालमा त आज चाहिँ हामीले त केही क्राइमै गरे जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ। अनि यो चाहिँ मैले मात्र पाऊ कि भनेर सोचेको, तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट त्यो रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल ठिक छ, ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ, हामीलाई प्रब्लम छैन, किनभने राज्य बलियो त एउटा राम्रो बजेट भयो भने पनि त बलियो हुन्छ नि, त्यो कुरा बुझेको छ हामीले एज अ जनता। तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई ऊबर चित्त दुखेको थियो, त्यतिखेर रोको पनि थिएँ क्या, म त पुग्यो मलाई, म जान्न, किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई, तिम्रो दिमाग त पहिला निकाल्यो होइन, तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग, तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त्यो वर्ड वाज लाइक खतरा छु क्या मलाई चाहिँ, आज पनि सम्झाखेरि खतरा चित्त दुख्छ
1: क्या। व्यवसाय सुरु गर्ने बेलामा राज्यले अलिकति सहजीकरण, व्यवसाय मैत्री
0: मेन चाहिँ डिजिटल भयो भने झन् सजिलो, घरमै बसेर दर्ता हुने होइन, लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ, हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन, घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन, वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि,
1: धेरै सहज त हुँदै गएको छ
0: अहिले त धेरै हुँदैछ।
1: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे, केही गर्न चाहिँ इच्छा छ, केही गर्नको लागि इच्छा छ, यो खालको व्यवसाय गर्न सक्थे, मसँग लगानी छैन भन्नुहुन्छ, अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या, ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
0: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन, घर बस्यो नेपाल देख्यो भन्छ नि। सो त्यही कुरालाई चाहिँ मलाई अलिक एक्जागरेसन्स गर्न चाहे होइन, लाइक सपना जसले पनि देखेको हुन्छ है, फर्स्ट थिङ भनेको सबलाई शिखर चल्नु मनपर्छ, तर तिमी घरबाट बाहिर निस्किएनौ भनेदेखि नि स्टार्टै हुँदैन क्या। के थाहा मैले पहिला नचालेको भए, मलाई स्ट्रिट कफी सेलिङ भनेको के हो, ओपाज भनेको के हो, टोमाटो भनेको के हो, मेरो सपनाको बाहार हुन्थ्यो होइन, मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा, अझै त्यही शब्दमा भन्नुपर्दा। सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नुपर्छ, हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या, लाइक त्यो भित्रबाट विल पावर, तपाईँ स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन, तर म चाहिँ मान्छु है, भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डाइलग पनि छ, मेरो दाइले चाहिँ धेरै बोल्नु हुन्छ कि यो तिमी चाहने हो भनेदेखि चाहिँ होइन त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ कि तर स्टार्ट गर्नु पर्यो क्या पैसा छैन मसँग नि त थिएन नि त तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो
2: उहाँ हुनुहुन्थ्यो आफ्नै पौरखमा रमाउने उत्साहित युवा उद्यमी ओपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक वर्षा रञ्जितकार कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु तबसम्मका लागि प्राविधिक मित्र मिनर्भा वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस् नमस्कार

0: मेरो प्रिय देवता म दुखीको निम्ति यत्रो त्याग यस्तो दुःख गर्नु हो
1: रानी दुःख भनेको त्यागमा होइन लोभ र मोह मात्र हेर सुख भनेको वस्तु न धनमा छ न महरमा छ न राम्रो लुगामा छ न मिठो खानामा छ सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ हृदयदेखि मागेको हुन्छ त्यही पाउनमा छ रानी हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय छ सुखी मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग जबसम्म हानिमा त्याग हुँदैन तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन के होला ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्यो
0: अवश्य

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1843 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल ज्येष्ठ महिनाको 25 गते सोमबार, ज्येष्ठ कृष्ण पक्ष, अष्टमी तिथि, तदनुसार जुन महिनाको 8 तारिक सन् 2026, नेपाल सम्बत 1846, अनलगा अष्टमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौँ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुनाउनेछौँ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुनाउनेछौँ समाचार, समाचारपछि 7:25 प्रसारण गर्नेछौँ सञ्चार तथा सूचना कार्यक्रम, 7:45 करिब 8 बजेसम्म सुनाउनेछौँ स्वदेश गान, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, 8:10 प्रसारण गर्नेछौँ राष्ट्रिय आर्थिक गणना परिसंवाद, त्यसपछि 8:45 करिब 9 बजेसम्म जागरण गीत सुनाएर मनोरञ्जन गराउनेछौँ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौँ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम, 9:45 करिब 10 बजेसम्म हामी यहाँलाई चलचित्रका गीत सुनाउनेछौँ, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि देश दर्शन कार्यक्रम पुनः प्रसारण सुन्नुहुनेछ, 10:35 करिब 11 बजेसम्म सुन्नुहुनेछ आधुनिक गीतहरू, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले भर्खरै प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 15 अर्जुन भन्नुहुन्छ, पश्यामि देवास तव देव देहे सर्वास तथा भूत विशेष संघान ब्रह्माण मिशम कमलासनस्थ मृषिम स सर्वा नुरगास दिव्यान। हे देव, तपाईँको शरीरमा म देवताहरू, कमलको आसनमा विराजमान ब्रह्माजी, महेश, दिव्य सर्पहरू र ऋषिहरूलाई देखिरहेको छु। केही श्लोक अगाडि मात्रै भगवान कृष्णले अर्जुनलाई भन्नुभएको थियो, पश्यमे पार्थ रूपाणि सतसोथ सहस्रश नाना विधानि दिव्यानि नाना वर्णाकृति निच। पार्थ हेर भन्ने बित्तिकै अर्जुनले देख्न थाले। हेर्नुहोस् त, बीचमा भन्नुभएको थियो भगवान्ले, दिव्यम ददामिते चक्षु पश्यमे योगमहेश्वरन, म तिमीलाई दिव्य चक्षु दिन्छु जसको माध्यमबाट तिमी मेरो योग र ऐश्वर्यलाई देख्न सक्छौ। अब हेर्नुहोस् त, कति छिटो यो सबै भयो र अचानक अर्जुनले देखेर आफ्नो कुरा भन्न पनि थाले। पश्यामि देवास्तव देव देहे, हे देव, मैले हजुरको देहमा देवताहरूलाई देखे। कसरी यति छिटो देख्छ? कुन भावमा जालान? के गर्छ होला? के भयो होला अर्जुनमा? तिनी सामान्य आँखाले केही बेर अगाडि त्यो एउटा हाडछालाको कृष्ण मात्रै देखेका थिए, त्यति शरीर मात्रै देखेको थियो। अब शरीर मात्रै नदेखेर उनले के देख्न थाले? शरीरको एउटा अङ्गमा, शरीरको एउटा सानो अंशमा सबै देवताहरूलाई देख्न थाले। ब्रह्माजी, महेश लगायत सबै कुरालाई उनले देख्न थाले। कसरी यो घटना सम्भव भयो? कहाँबाट सम्भव? यो घटना त्यस दिन सम्भव हुन्छ जुन दिन जीवनमा भक्तिको उदय हुन्छ। भक्तिको उदय नभइकन ईश्वर साक्षात्कार हुँदैन। हेर्नुहोस् त, यो सारा मनुष्यलाई कत्रो खुसीको खबर होला यो एउटा श्लोक। सिधै अर्जुन भन्छन्, पश्यामि देवास्तव देव देव, मैले त देखेँ। हेर्नुहोस् त, सारा मानिस के भनिरहेको छ? मरेपछि स्वर्ग पुग्ने हो, वा विशेष केही भयो भने केही विशेष व्यक्तिले मात्रै, आशीर्वाद प्राप्त कृपा प्राप्त व्यक्तिले मात्रै देख्न सक्छन्, म त सक्दिनँ। वा केही विशेष घटना भयो भने मात्रै म देख्न सक्छु। यी सबैलाई चिरेर हेर्नुहोस् त, कति ठुलो ठुलो भन्न पनि मिल्दैन, यो कति महानतम सन्देश होला कि अर्जुनले भन्दछन् कि मैले सिधै देखेँ। अर्जुनको बारेमा हामी सबैलाई थाहा छ कि हामी यस्तै सामान्य व्यक्ति हुन्, कति पढ्यो कति लेख्यो त्यो ईश्वरको क्षेत्रमा त्यसको केही अर्थै छैन। म पढेको लेखेको देखेको जानेको बुझेको के कामै लाग्दैन। त्यहाँ त अर्को एउटा आँखाको विकास गर्नुपर्छ, त्यो आँखा हो भक्तिको आँखा। भक्तिको आँखा आउने बित्तिकै देखिँदो रहेछ त्यो सबै। जुन असम्भव थियो त्यो सम्भव भयो, अलख लख भयो, अगोचर गोचर भयो, अगम गम्य भयो। अब त्यो अगोचरलाई पनि गोचर बनाउन सक्ने क्षमता रहेछ भक्तिमा। अर्जुन के भन्छन्? हे देव, हजुरको शरीरमा मैले देवता देखेँ। देवता यानी प्रकाशित ऊर्जापुञ्जहरू। जहाँ जहाँ ऊर्जापुञ्जहरू प्रकाशित छन् सारा ब्रह्माण्ड ऊर्जा हो। यो वस्तुहरू जुन देख्छौँ नि यो हाम्रो आँखाको भ्रम हो। तपाईँ हामी पनि ऊर्जाका सङ्गठन हौ। यो जीवित ऊर्जाको प्रवाह हो। पुरा मनुष्यको शरीर सारा ब्रह्माण्ड ऊर्जाको नदी हो जुन बगिरहेको छ। हामी ऊर्जाका नदी हौ। कुनै पनि वस्तु एउटा ढुङ्गालाई पनि हामीले एकछिन त्यो यन्त्रको माध्यमबाट हेऱ्यौँ भने त्यहाँ पनि ऊर्जा बगेको बगे गरेको देख्छौँ। ढुङ्गा पनि जीवित छ यहाँ। यहाँ जीवन नभएको त केही पनि छैन। यी सामान्य आँखाले मात्रै नदेखेको सूक्ष्म दर्शक यन्त्रको माध्यमबाट हेरौँ त यहाँ हरेक कुरा चलायमान छ, हरेक कुरो ऊर्जाशील छ। र त्यो ऊर्जाको तरङ्गलाई म कहाँबाट आएको म कहाँ जाने सबै थाहा छ। एउटा एउटा ऊर्जाको तरङ्ग कति बुद्धिमान छ। एउटा मनुष्यको शरीरमा 300 खरब कोशिकाहरू हुन्छन्, सेल्सहरू हुन्छन्। 300 खरब कोशिका बन्न हजारौँ एउटा एउटा कोशिकाको लागि हजारौँ ऊर्जाको तरङ्ग ममा आइरहेको छ। बगिरहेको ऊर्जा हो यो। ऊर्जा आएको छ गएको छ। यो पङ्खा जस्तो छ। पङ्खा तपाईँले रोकिएको हेर्नुभयो भने 3 त्यसका पाता देखिन्छन्। तर पङ्खा छिटो छिटो चले पनि पाता देखिन्छन्। पङ्खा त पारदर्शी हुन्छ। ठिक त्यसै गरी एकदम छिटो ऊर्जा चलेर हाम्रो शरीरहरू बनेको छ। यो सारा ब्रह्माण्ड त्यो छिटो छिटो ऊर्जा चलेर बनेको। कहीँ अलि छिटो चल्यो, कहीँ अलि ढिलो चल्यो, र यी विभिन्न कुराहरू बनेको। अनि सारा ऊर्जा ऊर्जा बाहेक यहाँ केही पनि छैन। त्यो ऊर्जा जहाँ एक ठाउँ भेला भएर कसरी जाने, कहाँ जाने निर्णय गर्छ त्यसलाई देवता भनिन्छ। थुप्रो ऊर्जाका अनन्त अनन्त तरङ्गहरूको सामूहिक चेतनालाई देवता भनिन्छ। मैले के देखेँ, अर्जुन भन्छन्, मैले देवतालाई देखेँ, प्रकाशित देखेँ मैले पुरै। एकछिन अगाडि त्यही हारशालाको शरीर देखेको थियो, अब देख्यो प्रकाशित। हेर्नुहोस् त भक्तिले कहाँ पुर्याउँदो रहेछ। त्यसपछि के भन्छन् अर्जुन, प्रकाशित मात्रै देखेनन्, अगाडि के देख्दै गए हेर्नुहोस्। पश्यामि देवास तब देव देहे सर्वास तथा भूत विशेष संघान। सम्पूर्ण प्राणीहरूलाई मैले देखेँ अब, किनभने सारा प्राणी जगत तिनै देवताबाट प्रकाशित हुने हो। ती सारा प्राणी जगत भगवान कृष्णको शरीरको सानो एउटा अंशमा देखे। दिव्य चक्षु खुलेपछि त धुलोको एउटा कणमा पनि देखिन्छ, खुल्नु मात्रै बाँकी हो। खुलेपछि त त्यहाँ पनि देखिन्छ। सारा प्राणीहरू देखे एकै ठाउँमा, जति पनि प्राणी छन्। ओहो, यो त एउटै त्यही सच्चिदानन्दको त्यही विराटको सानो अंश मात्र रहेछ नि प्राणी त। ब्रह्माण्डभरिका सारा प्राणी कति छन् हेर्नुहोस् त, कति कति प्राणी छन्। 84 लाख योनिमा हिँडिरहेका छन् पृथ्वीका मात्रै प्राणी। यस्ता त अनन्त अनन्त ब्रह्माण्ड छन्। ती जम्मै त्यो ईश्वरको शरीरको सानो एउटा अंशमा देखिन्थे। ब्रह्माण्ड मिसम कमला सुनस्त। अनि देखे अगाडि के देखे अर्जुनले, कति मूल्यवान छन् उनले जे जे देखे। एउटा एउटा कुराको अर्थ ठिक त्यसै गरी देखिन्छ। के देखे, कमलको आसनमा बसेका ब्रह्माजी र ईसा यानी भगवान शिव देखे, महेशलाई देखे, शङ्करलाई देखे। कस्तो गजब, बिचको विष्णुलाई देखेनन्। तपाईँलाई लाग्ला कि ब्रह्मा विष्णु महेश यी कुनै व्यक्तिको नाम हो। जहाँ प्रारम्भ हुन्छ ब्रह्मा भनिन्छ, ऊर्जा बगिरहन्छ विष्णु भनिन्छ, जहाँ गएर ऊर्जा सिद्धिन्छ र रूप परिवर्तन गर्छ त्यसलाई महेश भनिन्छ, शङ्कर भनिन्छ। अब एकपटक दिव्य चक्षु खुलेपछि सबै ऊर्जाको रूपमा देख्न थालियो र ब्रह्माजी चाहिँ देखे रे, महेश चाहिँ देखेन अर्जुनले। तर हेर्नुहोस् त यी कवि महाकवि व्यासको सुन्दरता, यिनले के भन्छन् भने, कमलासनस्थ भनेको कमलमा, कमलको आसनमा स्थित। ब्रह्माजीलाई देखे, सनाभि कमले विष्णु स्थितो ब्रह्मा प्रजापति। ऊ कहाँ छन्, ब्रह्माजी कहाँ बस्छन्, भगवान विष्णुको नाभि कमलमा। यानि त्यो कमलको डाँठ देखे, यानि विष्णु पनि देखे। कति लुकाएर बोल्छन् हेर्नुहोस् त, कस्तो गरिमा छ साहित्यको। यानि तिनटै कुरालाई देखे, त्यहाँ लेखाएको छैन तिनटै कुरा देखे भनेर। यसको अर्थ के हो भने, ईश्वरको शरीरको एउटा अंशमा सारा ब्रह्माण्डको उत्पत्ति भएको देखे। ब्रह्मा यानि उत्पत्ति, सारा ब्रह्माण्डको पालन, पालन यानि चलिरहेको देखे। अनि सारा ब्रह्माण्डको के देखे, सारा ब्रह्माण्डहरूको संहार देखे, यानि त्यहाँ गएर सिद्धिदेही गरेको देखे। अब के देख्न बाँकी रहे त, अगाडि के देख्छन्, अगाडि अर्जुनले के देखे, मृसिम स सर्वा नुर्गास दिव्यान, ऋषिहरू देखे र दिव्य सर्प देखे। ऋषि भनेको के हो, देवताले ऊर्जालाई प्रकाश गर्छ, तर ऋषि त्यो हो जसले चेतनालाई प्रकाशित गर्छ। चेतनाको संगठित रूप, दुईटा कुरा एकैचोटि बगेका हुन्छन्। अहिले विज्ञानले भन्छ सारा ब्रह्माण्ड दुईटा कुरा मिलेर बनेको हुन्छ, एउटा एनर्जी, अर्को इन्टेलिजेन्स। एउटा ऊर्जा, अर्को इन्टेलिजेन्स यानि चेतना, बुद्धिमत्ता, या भक्तहरूको भाषा बोल्ने भने राधा र कृष्ण, तान्त्रिकहरूको भाषा बोल्ने भने शक्ति र शिव। एनर्जी र इन्टेलिजेन्स दुईटा कुरो मिलेर बनेको हुन्छ। एउटा त ऊर्जा तरङ्ग छ, र अर्को के छ, त्यो ऊर्जा तरङ्ग त छ, त्यो चाहिँ प्रकृति हो। त्यो ऊर्जा कहाँ जाने, कहाँ बग्ने, जस्तो तपाईँ हुनुहुन्छ अहिले, ऊ त्यहाँ जान्छु भन्नुभयो, तपाईँभित्रको बुद्धिमत्ता हो, तपाईँभित्रको भगवान् शिव हो त्यो, त्यहाँ जान्छु भन्नुभयो। त्यहाँ जान्छु भनेपछि तपाईँको खुट्टा सनै सनै त्यहाँ बढ्छन्, त्यो ऊर्जा हो, त्यो शक्ति हुन् तिनी। मेरो चेतना यानि भगवान् शिव, त्यसपछि ऊर्जा यानि शक्ति। ऊर्जालाई जसले प्रकाश गर्छ देवता भनिन्छ, चेतनालाई जसले प्रकाशित गर्छ त्यसलाई ऋषि भनिन्छ। ऋषि शब्दको अर्थ नै हुन्छ उज्यालो, त्यो उज्यालो तत्व। अर्जुनले उज्यालोपन देखे रे, कस्तो प्रकारको उज्यालो देखे, एकै पटक देखे, सारा ऊर्जा तरङ्ग बगिरहेको छ, बगिरहेको ऊर्जा तरङ्ग अहिले देखिँदैन, सूक्ष्म दर्शक यन्त्र प्रयोग गर्नुभयो भने अरूमा देखिन्छ, तर ध्यानको माध्यमबाट आफूमा पनि देखिन्छ। कुनै पनि वैज्ञानिकले ऊर्जा तरङ्ग आफूमा कहिले पनि देख्दैन, किनभने वैज्ञानिक त्यो हो जो अरूप्रति सजग छ, आफूप्रति सजग छैन। अरूको बारेमा थुप्रो ज्ञान छ, आफ्नो बारेमा जसलाई ज्ञान छैन उसैलाई वैज्ञानिक भनिन्छ। आफ्नो बारेमा केही पनि छैन, ऊ आफू अध्ययारोमा बाँच्छ, सारा जगतलाई प्रकाशित गर्न खोज्छ। तर ऋषि त्यो हो जो पहिले आफूमा हेर्छ, आफूमा बुझ्छ, अनि त्यसपछि बल्ल अरूमा हेर्छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

कृष्ण प्रेम दे दो लवलेश, तुम्हारी कृपा कोर लवलेश, हौहू पै हो रास प्रवेश। ब्रज रस माधुरी। हे ब्रज गोपिनी को भेष धारण गरेका आशुतोष भोलेनाथ, म माथि कृपा गरी थोरै भए पनि श्री कृष्ण प्रेम दिदेऊ। यदि अलिकति पनि तिम्रो कृपा पाउन सके भने मैले रास मण्डलमा प्रवेश पाउने थिएँ। देवादिदेव आशुतोष भगवान श्री पशुपतिनाथको चरण कमलमा कोटि कोटि वन्दन गर्दै जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित भोले बाबा सम्बन्धी प्रार्थनाका साथै कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। आदरणीय श्रोताहरू, श्यामा श्याम धाम ठिमीद्वारा सञ्चालित यो आध्यात्म सन्देश कार्यक्रममा आध्यात्मिक ज्ञानवर्धक सन्देशका साथै प्रमुख रूपले जगद्गुरु श्री कृपालुजी महाराजका नेपाली प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको प्रवचन एवं सुमधुर सङ्कीर्तनहरू सुनेर सत्सङ्ग प्राप्त गर्न सक्नुहुनेछ। हरेक दिन बिहान 5:25 बजे रेडियो नेपालको राष्ट्रिय प्रसारण एवं क्षेत्रीय प्रसारण लगायत यस अन्तर्गत इन्टरनेट सेवाबाट पनि यहाँले एकैसाथ यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रमको शुभारम्भ गरौँ पञ्चाक्षर मन्त्रद्वारा। यस पञ्चाक्षर मन्त्रमा जगद्गुरु श्री कृपालुजी महाराजले ब्रजभाषामा अन्य याचना पनि गर्नुभएको छ, जसको आशय श्री कृष्ण प्रेम भक्तिलाई नै लक्षित गरिएको छ।

0: वैष्णवमा सर्वश्रेष्ठ मानिनुहुन्छ। यसलाई वेदव्यासजीले पनि आफ्नो शास्त्र आदिमा उल्लेख गरेका छन्। गोस्वामी तुलसीदासजीले पनि रामायणमा यसको उल्लेख गरेका छन्। आदरणीय श्रोताहरू, वस्तुतः भगवत स्वरूप सब एकै हुन्। यस सम्बन्धी जानकारी त यहाँले स्वामीजीको प्रवचन माध्यमबाट प्राप्त गर्न सक्नु नै हुनेछ। आउनुहोस् अब श्रवण गरौँ स्वामी श्री हरिदासजीद्वारा दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: हेर्नु, सरलता चाहिन्छ। रत्नाकर नामको डाकु गुरुजीले भने, रार म जप तेरो कल्याण हुन्छ, कतै पूजा पाठ कर्म काण्ड चक्कर काटिरहनु पर्दैन, ए रार म जप। यस्तो पापात्मा रार म जप नसकेन, आज सात अरब मनुष्यमा कोही छैन जो रार म जप्न नसकोस्, यति पापात्मा। गुरुजीले भन्दे कि मरा मरा जप, अब के गर्छस् त रामायण तलाई मरा जप। बस गुरुमा विश्वास, पूर्ण विश्वास, सरलता, यसबाट मेरो कृपा हुन्छ, कल्याण हुन्छ, यो विश्वास। त्यसैबाट ब्रह्म समान भए भगवान राम यहाँ अवतार लिनुभन्दा पहिले यहाँ आएर के गर्छन् लेखिदिए, बताइदिए संसारलाई, यो पर्सनालिटी बने। सरलता चाहियो, यसको अभाव छ हामीमा, त्यसैले हामीले गरेको चिजले लाभ दिँदैन जबसम्म यो रहन्छ। सरलता, भोला भाला बच्चा समान, ध्रुव बाउको काखमा बस्न पाएनन्, सौतनी आमाले भनिदी कि बाउको काखमा बस्न त मेरो कोखमा जन्मिन पर्छ। त गयो आफ्नो आमालाई गएर सोधे, बाउको काखमा बस्न पाइन म के गर्नुपर्छ? आमाले भन्दे कि भगवान्लाई पुकार्नु पर्छ। सरल हृदय, भगवान्लाई पुकारे बाउको काखमा बस्न पाइन्छ? पाइन्छ। गए भगवान्लाई पुकार्न, बिचमा गुरुजी भेटिए, नारदजी ओम नमो भगवते जप काम बन्छ। सरल हृदय स्वीकार गरे, गरे भगवान्लाई प्राप्ति गरे। सरलता खै बताइदे हुने हो कि होइन, यो सबबाट काम बन्दैन, विश्वास। डाक्टरकोमा गयौँ, डाक्टरले ओखती लेखिदिए, अब शरणागति, चुपचाप बोला बाला बनेर ओखती खान्छन् ठुल्ठुलो दारासिंह पनि। डाक्टर साहब यो औषधि खाएर के हुन्छ र उल्टो मर्ने हो कि भिख हो कि तमाम हुन्छ थाहा छ यो, तै पनि डाक्टरको अगाडि केही बोल्न सक्दैनन्। सरलता तब निको हुन्छ रोग। ल यो आधा गिलास पानीमा एक थोपा ओखती हालेर खानु, या सुत्ने बेलामा एक थोपा यो खानु ठिक हुन्छ। अब तपाईँहरू बुद्धि लाउनुहोस्, यो एक थोपा ओखतीले यत्रो 70 किलोको ज्यानलाई कहिले हुने? पुरै बोतल खाइदिन्छ, राम नाम सत्य हुन्छ, यो कपट पनि चल्दैन। सरलता चाहियो, यो कवि छ, यो जिन्न भाव, अर्को छ अनृत भाव। अनृत भाव माने यथार्थलाई स्वीकार नगर्नु, आफ्नो अनुकूल नभए नमान्नु, जटिल परिस्थिति सृजना गर्नु, स्वभाव छ, सबको छ, भगवत प्राप्ति नभएसम्म रहन्छ सबमा, कसैमा धेरै हुन्छ, कसैमा थोरै हुन्छ, बस यति भेद हो यो अनृत भाव। यसमा जस्तै राजा दशरथको घरमा यो निश्चय भयो, भगवान राम जो राजकुमार थिए उनलाई राजा बनाउने यो निश्चय भयो। राजाको जेठो छोरो राजा बन्छ ठिक छ, राम्रो हुन्थ्यो, अयोध्या सब ठिकठाक चल्थ्यो, तर मन्थरालाई पेट पोल्यो, जटिल अवस्था सिर्जना गरिदिई, एक आपसमा जुदाई बजाई सब गरेर राम वनवास जानु पर्यो, दशरथ मरे, यो सब कुटिलता उथुल पुथुल गर्ने। हेर्नुहोस् तपाईँहरूको समाजमा के हुन्छ म बताइदिन्छु। मानिलिनुहोस् तपाईँहरूले सडक बनाउने निर्णय गर्नुभयो या कुनै खाने पानी व्यवस्था इत्यादि, त त त्यसको निमित्त धन पनि चाहिन्छ। त 10 व्यक्ति जम्मा भए त्यसमा 8 व्यक्ति मेन्टल्ली प्रिपेयर छन्, हामी धन पनि दिउँ आफ्नै लागि हो समाजको लागि गरौँ, त त्यसमा 2 व्यक्ति पनि हुनेछन्। ती 2 व्यक्ति चाहिँ के चाहन्छन् कि धन दिन चाहँदैनन्। हाम्रो चलिरहेछ, नजिकै छ, यिनीहरूसँग बराबर पैसा किन मिसाउने। अब यो पनि भन्दैनन् कि तिमीहरू 8 मिलेर यो काम गर न त हामी गर्दैनौँ, यो पनि भन्दैनन्, किनकि भन्यो भने समाजले आउट गरिदिन्छ। त्यसैले अब उनीहरू के गर्छन्, यो प्लान गर्छन् कि यो प्रोजेक्टै खराब हो, कसरी सिद्ध गर्ने, अब त्यसको चक्करमा लाग्छन्। अनेक प्रकारले सिद्ध गर्छन् कि यो प्रोजेक्टै खराब हो। त फेरि त्यो जब बिग्रिन्छ त्यो प्रोजेक्ट, फेरि 10 अगाडि हुन्छ, यस्तो प्रोजेक्ट ल्याए बेवकुफहरूले हामीले हुँदैन भनिदिउँ, ताक ठुलो। यो प्रकारको यो अनृत्य भाव, यो पन रहेसम्म हामी यो गर्दैनौँ। हेर्नुहोस्, म तपाईँलाई सरल सरल उदाहरण दिएर सम्झाउँदैछु, किनकि यसको वैदिक निरूपण गरौँ म, शास्त्रीय त फेरि तपाईँहरूको पल्ला पर्दैन, मलाई कयौँ दिन चाहिन्छ सम्झाउनलाई। त्यसैले तपाईँहरूको अनुभवबाट यो सब चिज बताउन खोज्दैछु। त यो हो अनृत्य भाव। हेर्नुहोस्, अझ सजिलो गरी एक दृष्टान्त दिएर सम्झाउँछु। एक जङ्गलमा एक स्याल रहेछ, स्याल, र त्यो स्यालको श्रीमती मिसेस स्यालले बच्चा दिने बेला भएछ डेलिभरी। त स्याल त मग्न मस्तमा रहन्थ्यो, न घरवर बनायो न केही गर्यो। श्रीमती सुत्केरी हुने बेला भयो, श्रीमतीले बताई कि यो छोरो कहाँ, बच्चा कहाँ जन्माउने, यो छोरा छोरी केही व्यवस्था पनि गरेका छौ? स्यालले भने चिन्ता नगर, म टपको व्यवस्था गर्छु। भन्न त भनिदियो कहाँ लगेर राख्नु, खोज्दै हिँडेको एक शेरको गुफा रहेछ। तर केही दिनदेखि शेर त्यहाँ रहन्छ, बाहिरको त डुल्न गाह्रो रहेछ, खाली रहेछ त्यो गुफा। त स्यालले सोच्यो कि त्यो स्याल कहिले आउने, यो शेर जहिले आउला देखा जाएगा, अहिले यहाँ ल्याएर राख्नु पर्यो श्रीमतीलाई। त उसले गएर घरमा गप्प लगायो, अरे हाम्रो छोराछोरी यस्तो उस्तो ठाउँमा जन्मिने हुन् र शेरको गुफामा जन्मिने छन्, हिँडबुढी मैले व्यवस्था गरेर आएको छु। लिएर गयो। त जब शेरको गुफा त्यहाँभित्र राख्यो त त्यो स्याल मिसेस स्याल डराई, शेर आयो भने के गति हुन्छ हाम्रो बताई। स्यालले भने डराउनु पर्दैन, हिम्मते मर्द खुदा, जो मर्द हिम्मतवाला छ त्यो खुदा समान हुन्छ, डोन्ट वरी म छु। त बसे त्यहाँ, समय आयो, मिसेस स्यालले बच्चाहरू दिए, हुर्काई बढाई हुन थाल्यो। त स्याल बसेको गुफाको मालिक जुन थियो शेर, केही दिन बाहिर डुल्न गएको थियो, आयो। अब गुफा नर्मल्ली हाइटमा हुन्छ, तलको आएको गएको देखिन्छ। त स्यालले देख्यो शेर लसक लसक लस्केर आउँदैछ, डर लाग्यो। अब के गर्नु, पहिला त भने हिम्मते मर्द खुदा, अब

फेरि छोराछोरीलाई सेयर खान्दिने भनेपछि त कस्तो खालको जन्तु नि, डरायो सेयर। अरे अध्याराको जङ्गारमा छिर्नुहुन्न, बगाउँछ। त्यसैले कुन प्रकारको जन्तु हो सेयर, लुरु लुरु हिँड्यो, हिम्मत गरेन गुफामा छिर्नलाई। त एक बाँदर, बाँदरको स्वभावै चकचके हुन्छ, जटिल अवस्था सिर्जना गर्छ। अनृत भावको व्याख्या गर्दैछु म यहाँ, दृष्टान्त दिँदैछु। त त्यो बाँदरलाई हाँस उठ्यो स्याल, त्यो सेयरको चालामाला देखेर। त त्यो बाँदरले यो सोचेन कि भइगयो सुत्केरी भयो कि स्याल स्यालनी छन्, बेकारमा किन डिस्टर्ब गर्नु, यो सोचेन। किन कसरी अरूलाई दुःख दिने यो स्वभाव। त उसले गएर सेयरलाई भने, ए यत्रो जङ्गलको राजा सेयर भएर पनि डराउँछन्, त्यहाँ त स्याल छ, स्याल स्यालसँग डराएर भाग्ने हो। सेयरले भने, पक्का हो? अरे पक्का हो, नभए जे मन लाग्छ गर मलाई, स्याल हो त्यो, स्याल देखेर डराएर भाग्यौ तिमी। त जब यो बताइदियो बाँदरले, बाँदर र सेयर आए, त स्यालले फेरि देख्यो, थाहा पनि पायो यो बाँदर खुरापातीको काम हो यो। अब के गर्ने? त उसले फेरि त्यही प्रकारले भन्यो, ए बुढी बुढी, खोइ आज त सेयर खुवाउन पाइएला जस्तो छैन, कहाँ खोज्न जानु छोराछोरीलाई। चिच्चायो। त भित्रबाट श्रीमतीले जवाब दिए मिसेस स्यालले, अरे बुढा चिन्ता गर्नु पर्दैन, आज हाम्रो छिमेकी बाँदर दाई छ नि, उसले एउटा सेयरलाई फकाइ फुलाइ ल्याउँछु भने आछ, चिन्ता नगर। जब यो सुन्यो सेयरले भाग्यो। भाग्यो सेयर त फेरि बाँदर सम्झाउँदैछ, ए सुन किन भागेको, यो त यिनीहरूको चलाखी हो, यस्तो बेवकुफ बन्यो। अरे क्या हो क्या हो, तिमी पनि उतैको पार्टी हो कि? राजा भए बेलामा कति हप्काए धप्काए होला मैले तिमीलाई, कोही भरोसा भएन म त जान। सेयरले हात उठाइदियो। बाँदरले भने, होइन भने मरि जाउँला, ढाट्यो अबे हिँड। अनेक प्रकारले फकायो। त सेयर अन्तिममा यस कुराले तयार भयो कि यसो गर्ने भए जान मान्छु म, कसो गर्ने भए तिम्रो पुच्छर र मेरो पुच्छर एक ठाउँमा बाँधौँ, ताकि मलाई केही हानि हुन लाग्यो भने म पनि तिमीलाई एक झापु हान्न सकौँ। त तयार भयो बाँदर, तयार भयो, थाहा छ उसलाई त्यहाँ स्याल छ, उसलाई त सेयर राजा भयो, चाकडी गर्नु छ, राजाको खास बन्नु छ स्याललाई मारेर। यसकारण त दुवै सेयर र बाँदरले पुच्छर बाँधेर आए। फेरि स्यालले देख्यो, हे भगवान्, सुख दिएन। त फेरि त्यही प्रकारले स्यालले भन्यो, होइन ए बुढी, हाम्रो छिमेकी बाँदरले त बिचरा धेरै मेहनत गरेर फकाएर ल्याते एउटा सेयर, भागी गयो, अब के गर्नु, लौ के खानदिनु बच्चाहरू, भोकै पर्ने भए। फेरि बुढीले भने, चिन्ता नगर बुढा, बाँदर दाइले अघि मोबाइल गरे थियो, पुच्छरा समातेर ल्याउँदैछु सेयरलाई, ल्याउँछन् रे। जब यो सुन्यो त सेयर भाग्यो, त्यो भाग्ने क्रममा बाँदरलाई पनि घिसार्दै लग्यो, बाँदर मर्यो। बस यो अनृत भाव यही प्रकारको एक आपसमा जुदाउने बजाउने चाप्लुसी गर्ने धार्मिक संस्था छ। व्यक्तिहरू सब चिज दुःखमय संसार देखेर धार्मिक संस्थामा लागेका छन्, त्यही पनि अध्यक्षको लागि सचिवको लागि झगडा द्वन्द, यो सब चिज त के लाभ पाइन्छ? यो अनृत भाव। अब अर्को भयानक भाव छ, त्यो के हो? त्यो हो माया भाव। ध्यान दिनुहोस्, यो माया भावबाट

0: आज समाज ग्रासित छ। यो दिखावा देखावटी पूजा गर्दैछ, कसैले मलाई हेरेको छ कि छैन, म पूजा गर्नेवाला हुँ, दान गर्दैछ, कतिजनाले थाहा पाए मैले दान गरेको कुरा। यो सब दिखावापन जुन छ यो रहेसम्म जे गर्नुहोस् 1% पनि नम्बर जोडिँदैन भगवत विषयको। जुन मान सम्मान इत्यादिको लागि गरिन्छ, अरे हाम्रो शास्त्रमा बताइएको छ, सम्मानम कलयाति घोर गरलम नीचापमानम सुधा, अर्थात मान सम्मानलाई घोर बिख सम्झ, बिख। कसैले अपमान गर्यो भने त्यसलाई अमृत सम्झ, जुन महात्मा बुद्धले गरेर देखाए, गाली गर्नेलाई पनि दाल रोटी खान दिए। यस फिलोसफी हो। यदि भगवत क्षेत्रमा एक कदम पनि चल्न चाहन्छौ भने यो सिद्धान्त छ, यो फिलोसफी छ, मान सम्मान बिख समान, अपमान गर्दै सुधा अमृत सम्झ त्यसलाई, तब तिमी अगाडि बढ्छौ। यो हो सिद्धान्त। यो आउँछ माया भाव अन्तर्गत। ध्यान दिनुहोस्, तीन कपुया चरणको म व्याख्या गर्दैछु। यसमा जिन्न भाव, अनृत भाव, माया भाव, यो तीन अन्तर्गत यो दान प्रचार, दान पुण्यको प्रचार पनि पर्छ। यी गरेसम्म हामीलाई भगवत प्राप्ति हुँदैन, 1% कृपा पनि हुँदैन। यद्यपि कृपा भइरहेछ, भगवानको असङ्ख्य कृपा छ, मुसलधार कृपा छ, मुसलधार बर्सात छ, तपाईँसँग भाँडो पनि छ, त्यही वर्षामा लगेर त्यो भाँडो राखिएको छ, तर एक थोपा पनि त्यो भाँडोमा परेन। यो कसरी हुन सक्छ? यसरी हुन सक्छ कि तपाईँको भाँडो घोप्टेको छ, त्यसैले हुन सक्दैन। मुसलधार वर्षा पनि छ, भाँडो पनि छ, तर भाँडो घोप्टेको अवस्था छ। त्यसैले यी तीन कपुया चरणलाई त्याग्न पर्छ। त्यसपछि अर्को एक चिज जुन तपाईँहरू गर्नुहुन्छ, इन्द्रियादिले जुन खालको हो पुण्यादि कार्य गर्नुहुन्छ, त्यसले पनि लाभ दिँदैन। केले गर्दा प्राप्त हुन्छ? वेदको एक विज्ञान बताउने छु, जसले गर्दा तपाईँहरू ढुक्क भएर अब लाग्नुहुनेछ त प्राप्ति हुनेछ भगवत क्षेत्रमा। त त्यो वेदको विज्ञान जुन जान्न अनिवार्य छ, र जस अनुसार गरेपछि नै हामी कृपा प्राप्त गर्न सक्छौँ, त्यो विज्ञान म बताउने छु, तर आज होइन भोलि। श्रीमद् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू, यो कार्यक्रम अध्यात्म सन्देश यहाँहरूको आफ्नै कार्यक्रम हो। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा संस्थापित श्री राधा माधव समिति श्यामा श्याम धाम कुनै पनि जाति, धर्म, समाज तथा सम्प्रदाय विशेषमा बाँधिएको छैन। यहाँ सबैको समन्वय छ। यसको एकमात्र उद्देश्य विश्वका सम्पूर्ण जीवलाई वास्तविक सुख, शान्ति तथा आनन्द केमा छ र त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने तत्त्वबोध गराउनु नै हो। जीव कल्याणको उद्देश्यपूर्तिमा साथ दिन यो संस्था सबैमा हार्दिक आह्वान गर्दछ। हाम्रो ठेगाना हो, श्यामा श्यामधाम ठिमी हनुमन्ते पुल भक्तपुर, सम्पर्क 6630059 98 41 23 437। आजको दिन यहाँको मङ्गलमय रहोस्। जय श्री राम।